0: जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
1: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती, दम, निमोनिया, खोकी, छेरोग,
1: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
2: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
1: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
3: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
1: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
2: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
1: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
1: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
1: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
2: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
1: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
2: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001।
5: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
7: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
8: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
9: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
10: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
11: इन्डोस्कोपी सेवा,
10: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
12: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराइदाङ। फोन नम्बर 082-560-734 र 082-560-138।
13: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
14: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: डाक्टरद्वारा दिइने सेवाहरू
14: ब्लड प्रेसर हाई लो भएका,
13: कोलेस्ट्रोल बढी भएको,
14: मुटुको गति एकनास नभएको,
13: मुटु ढुकढुक हुने, डरलाई जस्तो महसुस हुने,
14: मुटुको बास रोग, मुटु सुन्निएको, हृदयघात भएको,
13: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
14: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: बिरामी जाँच हुने मिति यही भदौ 19 गते शुक्रबार।
16: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98-478-2913 र 98-095-12871।
17: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
18: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: अन्य सेवाहरू
15: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
20: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
21: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
20: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
21: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
20: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
21: ल ल काका, गइहाले म।
22: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
23: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
22: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-578-45-226।
24: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
25: उपचार हुने रोगहरू
24: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
25: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
24: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
25: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
24: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
25: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
24: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
26: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
27: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
28: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गुमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
26: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
27: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-585-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
28: भर्ना सम्बन्धी सूचना।
29: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
28: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
9: सम्पर्क फोन नम्बर 082-583-133, मोबाइल नम्बर 98-47-80-92-83 र 97-625-26-286।
0: सीता के भो तिमलाई गुम्सेर बसी छौ
1: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
0: के कुरा गर्छिन् यिनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
1: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छौ
2: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराईको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्ट टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
3: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
2: शिशु क्लिनिक फर्टिलिटी भित्तिचोक खोराहिदाङ सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 9848723572
4: अब हाम्रै घोराहिदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ
5: हाम्रा सेवाहरू
7: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
5: सामान्य किराले खाएको दाँत भर्ने
4: मेसिनद्वारा आरसीटी गर्ने
5: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
4: खोल लगाउने
5: बाङ्गो टिङ्गो दाँत मिलाउने
4: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ
5: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ
4: सम्पर्क प्राइम डेन्टल क्लिनिक घोराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा
7: सम्पर्क मोबाइल नम्बर 9828777494 9828777494
8: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
10: मध्य पश्चिम ट्याङ च्याक यति बेला बिहानको 6 बजेको छ
12: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली तपाईँको सुस्वास्थ्य हाम्रो कामना
30: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ
31: आज 2083 साल भदौ 12 गते शुक्रबार सुन 2026 अगस्त 28 तारीक साउन शुक्ल पक्षको जनै पूर्णिमा तिथि
32: काया कैरन का साथमा
33: किसान पाइप प्रोडक्ट्स प्राली
32: राष्ट्रको शान किसान
33: अ कम्प्लिट पाइपिंग सोल्युसन्स
30: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट
31: बाढ़ीका कारण अलपत्र परेका झण्डै 2000 जनाको उद्धार 389 शव फेला हराइरहेका आफन्त खोजीका लागि धेरैजना आश र त्रासमा भौतारिँदै
30: विपद व्यवस्थापनका लागि सरकारलाई तत्काल 20 अर्ब उपलब्ध प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम बढ़दै निजी क्षेत्रको स्वस्फूर्त सहभागिता
31: क्वाटीका लागि चाहिने दलहन जन्ने रैथाने बाली संकटमा संरक्षण उत्पादन र उपभोगमा विशेष ध्यान दिनुपर्नेमा विज्ञको जोड़
34: रैथाने बालीहरूलाई चाहिँ जोगाउनुपर्छ र यो जोगाएर चाहिँ संरक्षण मात्रै गरेर होइन त्यसलाई उपयोग गर्नेतिर लाइयो भने चाहिँ यो चाहिँ जोगाएर हामी चाहिँ राख्न सक्छौ
30: इबोला विरूद्धको खोप विकास गरिरहेको इजिप्टको एक औषधि कम्पनीको दावी डब्ल्यूएचओद्वारा युगाण्डालाई इबोला मुक्त घोषणा
31: र फिफा निलम्बनका कारण नेपालले एएफसी 17 वर्ष मुनिको एसियन कप छनौट गुमायो
35: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना
6: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एमएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
35: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
6: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
35: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
6: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ। रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: काया कैरनमा अब खबरको सिलसिला। रसुवाको भोटेकोशी नदीमा अस्ति अचानक आएको विनाशकारी बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 389 पुगेको छ। राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 17, नुवाकोटमा 28, धादिङमा 33, चितवनमा 137, गोर्खामा 32, तनहुँमा 28, नवलपरासी पूर्वमा 87 र नवलपरासी पश्चिममा 27 जनाको शव फेला परेको हो। अहिलेसम्म 1,976 जनालाई हेलिकप्टरबाट उद्धार गरिएको प्राधिकरणले जनाएको छ। अप्पर त्रिशुली हाइड्रो पावरको सुरुङभित्र फँसेका 350 जना मजदूर तथा स्थानीय बासिन्दालाई पनि नेपाली सेनाले उद्धार गरेको छ। अहिलेसम्म सम्पर्कविहीन भएकाको संख्या 977 पुगेको छ। प्राधिकरणका अनुसार तीमध्ये 517 जना विदेशी नागरिक छन्। घाइते 73 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। खोज तथा उद्धारको लागि 13,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। खोज तथा उद्धारको काम आज पनि हुने सरकारले जनाएको छ। हराएका आफन्तहरूको बारेमा नजिकैको प्रहरी कार्यालय या पालिकामा जानकारी गराउन सरकारको आग्रह छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढ़ीपछि कम्तीमा 977 जना सम्पर्कविहीन छन्। उनीहरूका परिवारजन खोजीका लागि भोटेकोशीको तल्लो तटीय क्षेत्र र काठमाडौँका विभिन्न अस्पतालमा पनि भौतारिरहेका छन्। हजारौं आफन्तले सामाजिक सञ्जाल मार्फत खोजीका लागि अपील गरिरहेका छन्। खोजी र उद्धारमा खटिएको नेपाली सेनाले पहिलो प्राथमिकता बाढ़ीमा फँसेका, जंगलमा गएर ज्यान जोगाएका, जीवित रहेकाहरूको उद्धारमा ध्यान दिएको जनाएको छ। जसले गर्दा अहिले खोला किनारको ठाउँ ठाउँमा पुरिएका शव भेटिएको स्थानीय बासिन्दाको भनाइ छ। कतिपय मानिस आफन्त खोज्दै शव संकलन गरेर राखिएका अस्पतालमा पनि पुग्ने गरेका छन्। घाइतेहरू उपचारको लागि काठमाडौँ आउने क्रमसँगै काठमाडौँका प्रमुख अस्पतालहरूमा घाइते र आफ्ना आफन्त खोज्ने नागरिकको ठूलो भीड़ लागेको छ। उद्धारमा ढिलाइ र राज्यको उपस्थिति कमजोर भएको गुनासो गर्दै घाइतेहरू आफ्नै खर्चमा हेलिकप्टर चार्टर गरेर पनि काठमाडौँ आइपुगेका छन् भने सम्पर्कविहीन भएकाहरूबारे जानकारी लिन आफन्तहरू हिजो बिहानैदेखि वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र त्रिवी शिक्षण अस्पतालमा पनि धाउन बाध्य भएका छन्।
3: भोटेकोशी बाढ़ी प्रभावितको उद्धार, राहत र व्यवस्थापनका लागि यति बेला सरकार स्रोत जुटाउन लागि परेको छ। सरकारले आन्तरिक र बाह्य जगतमा सहयोगका लागि अपील गरिसकेको छ। अर्थ मन्त्रालयले पनि आन्तरिक रूपमा कहाँ कहाँबाट कुन कुन शीर्षकमा रहेको रकम उद्धार र राहतका लागि उपयोग गर्न सकिन्छ भनेर गृह कार्य गरेको छ। बाढ़ी पीड़ितको उद्धार, राहत लगायत अत्यावश्यक व्यवस्थापनका लागि सरकारसँग तत्काल 20 अर्ब रूपियाँ उपलब्ध रहेको अर्थ सचिव घनश्याम उपाध्यायले बताउनुभयो। यो चालू आर्थिक वर्षको बजेटमा विनियोजित प्रधानमन्त्री राहत कोष, विपद व्यवस्थापन, दैवी प्रकोप लगायत विभिन्न शीर्षकमा छुट्याएको रकम हो। अहिलेसम्म भौतिक लगायत मानवीय क्षतिको विवरण आइसकेको छैन। यद्यपि प्रारम्भिक रूपमा अहिले सरकारले पीड़ितको उद्धार, राहत वितरण, आपतकालीन व्यवस्थापनका लागि चालू आर्थिक वर्षको बजेटबाट झण्डै 20 अर्ब रूपियाँ तत्काल उपयोग गर्न सक्ने अवस्था रहेको उपाध्यायले बताउनुभयो। स्रोत संकलनका लागि प्रधानमन्त्री राहत कोष र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष गरी दुई प्रकारका खाता सञ्चालनमा छन्। यी खाता विभिन्न 10 वटा वाणिज्य बैंकमा रहेका छन्। भोटेकोशीमा बुधबार आएको बाढ़ीबाट प्रभावित नागरिकको राहत, उद्धार र खोज तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग जुट्ने क्रम पनि बढ़िरहेको छ। राष्ट्रिय विपत्तिमा निजी क्षेत्रको सरकारलाई खुलेर सहयोग आएको छ। नेपाल चीन सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएपछि उद्धार, राहत र पुनस्थापनाका लागि निजी क्षेत्रले सरकारको एकद्वार प्रणाली मार्फत सहयोग गर्न थालेको छ। विपत्तिको घड़ीमा विभिन्न व्यावसायिक समूह, बैंक तथा वित्तीय संस्था र निजी कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करोड़ रूपियाँ सहयोग घोषणा तथा जम्मा गर्न थालेका छन्। हिजोसम्म सार्वजनिक भएका विवरण अनुसार निजी क्षेत्रबाट मात्रै 20 करोड़ रूपियाँ हाराहारीमा नगद सहयोग घोषणा तथा प्रतिबद्धता आएको छ। यसमध्ये केही रकम कोषमा जम्मा भइसकेको छ भने केही घोषणा गरिएका रकम हस्तान्तरणको प्रक्रियामा छन्। सरकारले विपदका लागि प्राप्त हुने आर्थिक सहयोगलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत परिचालन गर्ने र निजी तथा संस्थागत क्षेत्रबाट प्राप्त सहयोग अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले एकद्वार प्रणाली मार्फत बुझ्ने व्यवस्था गरेको छ।
2: रसुवागढ़ी नाकाबाट करिब 18 किलोमिटर चीनतर्फ लेन्दे खोलाको बहाव थुनिएर ठूलो ताल बनेपछि भोटेको सीमा फेरि बाढ़ीको जोखिम देखिएको छ। त्यहाँ 11 हेक्टर क्षेत्रफलमा ताल बनेको र पानीको सतह बढ़दै गएकाले जुनसुकै बेला फुटेर बाढ़ी आउन सक्ने जोखिम रहेको भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद प्रकाश पोखरेलका अनुसार लेन्दे खोलाको बहाव रोकिएर ताल बनेको र त्यसले जोखिम कायम राखेको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीले अस्ति बुधबारको जस्तो जोखिम नरहे पनि सतर्क रहनुपर्ने देखिएको बताउनु भएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। यसैबीच नेपाल चीन सीमा नजिकैको लेन्दे खोलामा गएको पहिरोपछि आएको भीषण बाढ़ीको पूर्व सूचना समयमै नपाउँदा रसुवाको माथिल्लो तटीय क्षेत्रमा ठूलो मानवीय भौतिक क्षति भयो। घटनापछि पूर्व सूचना प्रवाह नगरेको भन्दै सरकारको सर्वत्र आलोचना शुरू भएको छ। तर जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भने भौगोलिक विकटता पूर्वाधारको अभाव र बाढ़ीको अस्वाभाविक स्वरूपका कारण सूचना प्रवाह गर्न नसकिएको दावी गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले बाढ़ीको प्रकृति र तीव्र बहावले गर्दा पूर्व सूचना संयन्त्रले काम गर्ने मौका नै नपाएको बताउनु भएको अन्नपूर्ण पोस्टमा खबर छ। काया कैरनमा क्वाटीका लागि चाहिने दलहनजन्य रैथाने बालीको अवस्था बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: एनबीएल अटो लोन,
4: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
5: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924 5670-925।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ीका कारण अलपत्र परेका झण्डै 2000 जनाको उद्धार, 389 शव फेला, हराइरहेका आफन्त, खोजीका लागि धेरैजना आश्र त्रासमा भौतारिँदै, विपद व्यवस्थापनका लागि सरकारलाई तत्काल 20 अर्ब उपलब्ध, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम बढ़दै, निजी क्षेत्रको स्फूर्त सहभागिता, भोटेकोशीको तटीय क्षेत्रमा बाढ़ीको जोखिम कायमै लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। अस्ति बुधबार भोटेकोशी तथा त्रिशुली नदीमा आएको बाढ़ीका कारण रसुवा जिल्ला बिजुली र सड़क सम्पर्कबाट विच्छेद भएको छ। विनाशकारी बाढ़ीले रसुवालाई नुवाकोट धादिङ हुँदै पृथ्वी राजमार्गसँग जोड़ने 82 किलोमिटर लामो गल्छी स्याप्रीवेशी रसुवा सड़क ध्वस्त भएको छ। बाढ़ीले गल्छी स्याप्रीवेशी रसुवा सड़क क्षतिग्रस्त बनाएसँगै हिमाली जिल्ला रसुवाको सड़क सम्पर्क टुटेको छ। धादिङको जिल्ला सदरमुकाम धादिङवेशी पनि पृथ्वी राजमार्गको सीधा सम्पर्कबाट बाहिर पुगेको छ। रसुवालाई सड़क सञ्जाल सँग जोड्न अब ट्र्याक खोल्नुपर्ने अवस्था छ। अहिले सड़क विभागसँग 7 मात्रै बेली ब्रिज स्टकमा छन्। कुनै ठाउँमा पक्की पुल बगाएमा औसत 15 दिनमै बेली ब्रिज जडान गरेर यातायात सेवा सञ्चालन गर्न सकिन्छ, तर बाढ़ीले 30 भन्दा बढ़ी पुल बगाउँदा विभागसँग 7 मात्रै स्टक छन्। यसैबीच कोविड महामारी, अन्तर्राष्ट्रिय तनाव र गएको आर्थिक वर्ष 23-24 गतेको नवयुवा आन्दोलनको प्रभावपछि तंग्री नै लागेको अर्थतन्त्रमा भोटेकोशीको विनाशकारी बाढ़ीले ठूलो धक्का पुर्याएको छ। अस्ति मात्रै नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष 82-83 आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्रका सुधारोन्मुख सूचकहरू देखाएको थियो, तर त्यही दिन बिहान आएको बाढ़ीले अर्थतन्त्रमा धक्का पुर्याउने देखिएको छ। हिजो पूर्वाधार मन्त्री सुनिल लम्सालले बाढ़ीबाट पूर्वाधारमा मात्रै 2 खर्बको क्षति भएको आकलन गरिएको बताउनु भएको छ। बाढ़ीले पूर्वाधारमा क्षति पुर्याएको बताउँदै उहाँले पुल र सड़क निर्माणलाई प्राथमिकता दिएर पुननिर्माण गरिने बताउनुभयो। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठले भूकम्पको प्रभाव देशभरि केही विकेन्द्रित रहेको र यसपटकको विपद मुख्य नदी तटीय क्षेत्र र शहरी इलाकामा बढ़ी केन्द्रित रहेको बताउनुभयो। नेपालको भौगोलिक विविधताका कारण विभिन्न किसिमका प्राकृतिक विपद आउने गरे पनि यसपटकको बाढ़ीले बढ़ी नै क्षति पुर्याएको श्रेष्ठको भनाई छ। उहाँले सुस्त आएको अर्थतन्त्र विस्तारै तग्रिन खोज्दै थियो, तर यस विपत्तिले पुनः क्षति पुर्याएकाले भौतिक पूर्वाधारमा ठूलो रकम थप लगानी गर्नुपर्ने अवस्था सृजना भएको बताउनुभयो। यसले समग्र आर्थिक वृद्धिलाई पुनः सुस्त बनाउने निश्चित देखिन्छ। प्रारम्भिक दृश्य हेर्दा यसको गम्भीर प्रभाव सम्भवत 2072 भूकम्प बराबरकै हुने देखिन्छ। आजको नयाँ पत्रिकामा खबर छ।
4: आज जनै पूर्णिमाको अवसरमा विशेष खानाका रूपमा क्वाटी खाने चलन छ। क्वाटी खान गेडागुड़ी फलाउनुपर्छ। दलन बालीमा पर्ने यस्ता गेडागुड़ी खेतबारीका डिल तथा कानलाग सुक्खा जमीन भिरकुना जाँक सुकै खेती गर्न सकिन्छ। अन्तर बाली र घुम्ती बालीको रूपमा पनि खेती गर्ने किसानको पुरानो अभ्यास छ। क्वाटीका लागि खोजी गरिने तर उत्पादन बढ़ाउनेतर्फ ध्यान पुग्न नसक्दा यस्ता रैथाने दलन बाली अहिले संकटमा परेका छन्। थप जानकारी सहित साथी मदन पौड्याल।
6: आज धेरैको भान्सामा विशेष परिकार पाक्ने गर्छ, त्यो हो क्वाटी। विशेष गरी 9 प्रकारका गेडागुडीलाई टुसा उमारेर तयार पारिने परिकार नै क्वाटी हो। गेडागुडी ठ्याक्कै 9 प्रकारकै हुनुपर्छ भन्ने चाहिँ छैन। बर्खामा खेतबारीको कामले शिथिल भएको शरीरलाई धेरै गेडागुडीको मिश्रणबाट बनेको तातो झोल खाँदा ऊर्जा मिल्छ अनि रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ। त्यसैले क्वाटीको पोषण महत्व मुख्य छ। राष्ट्रिय जीन बैंकका सूचना अधिकारी एवं रैथाने बाली विज्ञ डाक्टर मुकुन्द भट्टराई।
7: त्यो दाल बालीका चाहिँ बालीहरूलाई मिसाउने चलन छ। त्यो चाहिँ ठाउँ विशेष अनुसार फरक फरक हुन्छ। जस्तै चाहिँ मास, मुङ, चना, बकुल्ला भटमा सिमी बोडी गहत केराउ जस्तै चाहिँ यहाँ त्यो गरिन्छ भने विशेष ठाउँ अनुसार चाहिँ विभिन्न बालीहरूका जति पनि लेगुम छन् त्यो मिसाएर चाहिँ खाने चलन छ। यो मुख्य गरी हामीमा भरपूर पोषण छैन, त्यो पोषणको लागि पनि यो धेरै महत्वपूर्ण छ।
6: दलहन बालीबाट पोसिलो क्वाटी बन्छ, तर ती बाली बिस्तारै संकटमा पर्दै गएका छन् जुन हाम्रै रैथाने बालीमा पर्छन्। पछिल्लो समय उन्नत जातहरू समेत विकास हुँदै गएका छन्, तर क्वाटी खान भने रैथाने बालीकै खोजी हुने गरेको डाक्टर भट्टराई बताउनुहुन्छ।
7: यी सबै रैथाने बाली हुन्, अहिले चाहिँ आएर कुनै जातहरू चाहिँ अहिले विकासी पनि भएको छन्, तर चाहिँ उहाँहरूले चाहिँ अझै चाहिँ यो विकासी जातभन्दा रैथाने बालीमा चाहिँ बढी पोषक तत्व पाइने भएको भएर उहाँहरूले चाहिँ रैथाने बालीलाई नै खोजी खोजी चाहिँ यो क्वान्टीको रूपमा चाहिँ प्रयोग गर्ने चलन छ।
6: धेरै अघिसम्म दलहन बालीमा आत्मनिर्भर भए पनि पछिल्ला वर्ष गेडागुडी आयात हुने क्रम बढ्दो छ। रैथाने दालजन्य बिउ लोप हुनु, खेती घट्दै जानु, विगतमा जस्तो किसानले बिउ जोगाउने अनि ऐचो पैचोको अभ्यास हराउनु, जलवायु परिवर्तनको प्रभाव, युवा पुस्ताले यस्ता बालीको खेतीमा चासो नदिनु लगायतका कारण यी बाली संकटमा परेका हुन्। अहिले क्वाटी पनि सीमित गेडागुडीको भरमा खाने अवस्था आइसकेको छ। फेरि रैथाने बाली विज्ञ डाक्टर मुकुन्द भट्टराई,
7: हामी जति पनि क्वाटी खानको लागि जस्तै नौ बाली भन्छौ, त्यो नौ बाली भन्दा पनि अरू धेरै पनि मिसाउन सकिन्छ। त्यसले गर्दा ती बालीहरू चाहिँ अहिले संकटको अवस्थामा छन् र अहिले चाहिँ धेरै ठाउँमा चाहिँ किन क्वाटी नै पाइँदैन, एक दुईवटा मात्रै मिसाएको छ भन्दा चाहिँ यो सुपर मार्केटहरूमा पनि अहिले चाहिँ नौ थरीकै मिसाएको नपाइने गुनासो चाहिँ यो चाहिँ उपभोक्ता जो किन्नुहुन्छ उहाँहरूले चाहिँ गरिरहनु भएको छ। त्यसले गर्दाखेरि यो चाहिँ सङ्कटको अवस्था हो। रैथाने बालीहरूलाई चाहिँ जोगाउनु पर्छ र यो जोगाएर चाहिँ संरक्षण मात्रै गरेर होइन त्यसलाई उपयोग गर्नेतिर लाइयो भने चाहिँ यो चाहिँ जोगाएर हामी चाहिँ राख्न सक्छौ।
6: सङ्कटमा परेका यी दलहन बालीलाई नार्कको जिन बैंक मार्फत संरक्षण गर्ने प्रयास भइरहेको छ, तर जिन बैंकको एकल प्रयास मात्रै पर्याप्त छैन। दलहन बालीका बिउको संरक्षण, किसानलाई यस्ता बालीको खेतीमा प्रोत्साहन तथा खेती विविधीकरण र उत्पादनको बजारीकरणमा ध्यान दिनुपर्नेमा विज्ञको जोड़ छ, जसले हाम्रो संस्कृति मात्रै होइन पोषण सुरक्षा र माटोको स्वास्थ्य जोगाउन पनि महत्वपूर्ण टेवा पुर्याउँछ।
5: संकटमा परेका दलहनजन्य बालीको संरक्षण, उत्पादन र उपभोगका विषयमा राष्ट्रिय जिन बैंकका सूचना अधिकारी एवं रैथाने बाली विज्ञ डाक्टर मुकुन्द भट्टराईसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि बाढ़ी प्रभावित क्षेत्रकै प्रसंग, भोटेकोशी बाढ़ीमा बगेका व्यक्तिको शव तल्लो तटीय क्षेत्रमा पुगेपछि त्यसको व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ। रसुवा र नुवाकोटबाट बाढ़ीमा बगेकाहरूको शव नुवाकोटसँगै धादिङ, चितवन, तनहुँ, नवलपरासी लगायत क्षेत्रमा पुगेका छन्। नुवाकोट, धादिङ र नवलपरासीमा शव राख्ने ठाउँ नभएर अन्यत्र जिल्ला पठाएको छ भने चितवनमा क्षमताभन्दा बढ़ी संकलन भएपछि वैकल्पिक उपाय खोज्न थालिएको छ। विभिन्न जिल्लाबाट पोखरा लगेर राख्न थालिएपछि त्यहाँ पनि शव गृह भरिएको अस्पतालहरूले जनाएका छन्। चितवनमा धेरै संख्यामा शव भेटिएपछि भरतपुरमा अस्थायी शव व्यवस्थापन केन्द्र स्थापना गर्न लागि छ। यस्तै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य प्रकोपको जोखिम पनि बढ़ेको छ। मानिस तथा पशु मरेका कारण शव व्यवस्थापन, फोहोर र खानेपानीको स्वच्छता चुनौतीपूर्ण बन्दै गएकाले संक्रमणको जोखिम रहेको जनस्वास्थ्य विज्ञहरू बताउँछन्। बाढ़ीपछि पानी जम्ने ठाउँ बढ़दा लामखुट्टेको प्रजनन स्थल विस्तार हुन सक्ने भएकाले डेंगी, मलेरिया लगायत किटजन्य रोगको जोखिम समेत निगरानीमा राखिएको छ। खाद्य सामग्री दूषित भए खाद्य विषाक्तता र आन्द्राजन्य समस्या पनि देखिन सक्ने डाक्टरहरूले बताएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार बाढ़ीपछि अहिलेसम्म पानीजन्य रोगको असामान्य वृद्धि भने देखिएको छैन, तर दूषित पानीका कारण आउँदा दिनमा जोखिम बढ़न सक्ने भएकाले निगरानी र प्रतिकार्य टोली परिचालन गरिएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बताउनुभयो।
4: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
8: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेछु नि।
1: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
8: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
9: हजुर, विगत तीन दशकदेखि तपाईहरुकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडीमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
10: नारायणी टेलर्स, जय उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा।
11: सम्पर्क मोबाइल नम्बर 9822964264।
12: तपाईको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
13: खुशीको खबर, खुशीको खबर, खुशीको खबर।
14: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825908447, 0825908447।
15: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
16: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
15: उपलब्ध। शल्यक्रियाहरू,
16: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
15: बालबालिकाको न्यूरो सर्जरी,
16: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
15: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
16: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
15: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825911001 र मोबाइल नम्बर 9709065255।
17: एकताको परीक्षाका रूपमा व्याख्या गर्दै दलहरूले दलगत मतभेद भन्दा माथि उठेर नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्। हिजो बसेको सर्वदलीय बैठकले रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन, नवलप्रासी लगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपत्तिको सामना गर्न 10 बुँदे साझा संकल्प गरेका हुन्। बैठकपछि सार्वजनिक गरिएको साझा संकल्पमा उद्धार तथा राहतमा राजनैतिक प्रतिस्पर्धा नगरी सहकार्यको भावनाबाट काम गर्ने र दलका नेता कार्यकर्तालाई विशुद्ध मानवीय स्वयंसेवकका रूपमा परिचालन गर्ने उल्लेख छ।
18: अब विदेशको खबर। अफ्रिकामा इबोला संक्रमण नियन्त्रणको प्रयास तीव्र भइरहेका बेला इजिप्टको एक औषधि कम्पनीले घातक बुन्डी बुगियो प्रजातिको इबोला विरूद्ध सम्भावित खोप विकास गर्ने घोषणा गरेको छ। इजिप्टको मिना फार्मले महामारी तयारी नवप्रवर्धन समितिबाट 1,65,50,000 अमेरिकी डलरसम्मको सहयोग पाउने भएको छ। जर्मनीको बर्लिनमा यसको सहायक कम्पनी प्रोफायोजनले विकास गरिरहेको खोपलाई प्रयोगशाला चरणबाट मानवमा गरिने प्रारम्भिक क्लिनिकल परीक्षणसम्म पुर्याउने लक्ष्य राखिएको एफपीले जनाएको छ। यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले 42 दिनसम्म नयाँ संक्रमण नदेखिएपछि युगान्डालाई इबोला मुक्त घोषणा गरेको छ। डब्ल्यूएचओले युगान्डालाई आधिकारिक रूपमा इबोला मुक्त घोषणा गरेको हो।
17: अब खेल खबर। फिफा निलम्बनका कारण नेपालले आउँदो नोभेम्बर 8 विश्वमा हुने एएफसी 17 वर्ष मुनिको एसियन कप छनौट गुमाएको छ। हिजो एसियाली फुटबल महासंघ एएफसीले प्रतियोगिताको समूह तालिका सार्वजनिक गर्दा नेपाल भने यसमा समावेश छैन। गएको असार 11 गते निलम्बनमा परेपछि नेपालले गुमाएको यो 5 प्रतियोगिता हो। यसअघि नेपालले निलम्बनकै कारण साफ च्याम्पियनशीप 2026 20 वर्ष मुनिको एसियन कप छनौट, एएफसी च्याम्पियन्स लीग महिला र 17 वर्ष मुनिको एसियन कप छनौट गरी 4 प्रतियोगिता गुमाएको छ। 17 वर्ष मुनिको एसियन कप छनौटमा 35 टोली सहभागी हुँदैछन्। टीमलाई 7 समूहमा विभाजन गरिएको छ।
18: काया कैरनमा अब केही खबर संक्षेपमा। काठमाडौँ उपत्यका सहित देशका केही ठाउँमा हल्का पानी परेको छ। मौसम पूर्वानुमान महाशाखका अनुसार बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई क्षेत्रमा गैराती मध्यमदेखि ठूलो वर्षा भएको छ। आज गोसी, बागमती, गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेग, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ तथा लुम्बिनी प्रदेशका पहाड़ र तराईका केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ। जनै पूर्णिमाला प्रभावलाई लक्षित गर्दै मौसम पूर्वानुमान महाशाखाले निकालेको विशेष मौसम पूर्वानुमान अनुसार आज र भोलि प्रमुख धार्मिक क्षेत्रमा दिउँसोदेखि मध्यम वर्षा हुने तथा केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
17: भेकुडी मण्डपमा चलिरहेको 18 संस्करणको नाडा अटो 2026 प्रदर्शनमा राखिएका हेलमेटमा 20-35% छुट छूट दिएको छ। प्रदर्शनीमा नेपाली उत्पादन केपीआई भारतीय ब्रान्ड एरो स्टार एसएमके कम्पनी लगायतका हेलमेट राखिएका छन्।
18: पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको पूरक रिटमा सर्वोच्च अदालतले अन्तरकालीन आदेश नदिएपछि कांग्रेस महाधिवेशनका लागि बाटो खुलेको छ। कांग्रेस महाधिवेशनका सबै कार्यतालिका स्थगनको माग राखेर देउवा र खड्काले सर्वोच्चमा अलग अलग पूरक रिट दायर गरेका थिए।
17: राजनैतिक संक्रमणका कारण निजी क्षेत्रको मनोबल एकदमै गिरेको तथ्याङ्कले देखाएको छ। उनीहरूले कर्जा उठाउन सकेका छैनन्। गरेको आर्थिक वर्षमा निजी क्षेत्रमा 3,59,36 करोड़ रूपियाँ मात्रै कर्जा विस्तार भएको छ।
18: चीनसँगको व्यापारी कारोबारका लागि मुस्ताङको कोरोला नाका नै प्रभावकारी बन्ने देखिएको छ। रसुवागढ़ी र तातोपानी नाका प्राकृतिक विपदका कारण जोखिममा पर्दा भरपर्दो नाकाका रूपमा कोरोला उपयुक्त बन्दैछ। तथापि उच्च हिमाली क्षेत्रमा रहेको यो नाका चिसो मौसममा चल्न नसक्ने बाध्यता पनि रहेको खबर गोर्खापत्रले लेखेको छ।
17: रसुवाको भोटेकोशी नदीमा अस्ति आएको बाढ़ीले पुर्याएको क्षतिका सम्बन्धमा राष्ट्रिय योजना आयोगले विस्तृत अध्ययन गर्ने भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयसँग समन्वय गरेर यस्तो अध्ययन गर्ने तयारी गरिरहेको आयोगका उपाध्यक्ष डाक्टर गुडाकर भट्टले बताउनुभयो।
18: भोटेकोशी त्रिशुली नदीको उर्लदो बेल रसुवा नुवाकोट दार्जीलिङ र चितवनका बस्तीमा प्रवेश गर्दा त्यसले केवल घर सड़क र पुल मात्र बगाएन, हजारौं परिवारको जीवनसँग गाँसिएको पशुधनमाथि पनि ठूलो प्रहार गरेको छ। बाढ़ीको त्रासदी बीच मानिस आफ्नो ज्यान जोगाउन दौड़िरहेका थिए, तर धेरै गोठमा बाँधिएका गाई भैंसी बाख्रा भेड़ा र अरू पशु भने असहाय बनेर बाढ़ीको सामना गरिरहेका थिए। विपदको खबरमा प्राय बेपत्ता मानिस भत्किएका घर र अवरूद्ध सड़कका तस्विर देखिन्छन्। तर त्यही तस्विरको छेउमा एउटा अर्को पीड़ा पनि लुकेको हुन्छ, बोल्न नसक्ने पशुको पीड़ा। उनीहरू पनि विस्थापित भएका छन्, घाइते भएका छन्, कतिपय बगेका छन् र कतिपय अझै उद्धारको पर्खाईमा छन्। विपदमा पशुको पीड़ा, विशेष सतर्कता अपनाउन कृषि मन्त्रीको निर्देशन शीर्षकको खबर गोर्खापत्रले लेखेको छ।
17: सरकारले बाढ़ी प्रभावित क्षेत्रमा अत्यावश्यक खाद्य वस्तुको आपूर्ति व्यवस्थापनमा सहजीकरण गर्न सबै उद्योग र व्यावसायिक प्रतिष्ठानलाई आग्रह गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विपदको समयमा हुन सक्ने अत्यावश्यक खाद्यान्न अभाव र कालाबजारी हुन नदिन सबै व्यावसायिक प्रतिष्ठानलाई सचेत गराएको छ।
18: र नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले देशकामा उत्पन्न भीषण बाढ़ी तथा प्राकृतिक विपत्तिको विषम परिस्थितिलाई ध्यानमा राख्दै सबै हवाई सेवा प्रदायक कम्पनीहरूलाई हवाई भाड़ा नबढ़ाउन निर्देशन दिएको छ। प्राधिकरणको हवाई यातायात विभागले हिजो पत्र जारी गर्दै नागरिकको हितलाई मध्यनजर गरेर भाड़ा दर नियन्त्रणमा राख्न निर्देशन दिएको हो। उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
17: बाढ़ीका कारण अलपत्र परेका झण्डै 2000 जनाको उद्धार, 399 शव फेला, हराइरहेका आफन्त खोजीका लागि धेरैजना आश्रय त्रासमा भौतारिँदै।
18: विपद व्यवस्थापनका लागि सरकारलाई तत्काल 20 अर्ब उपलब्ध, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम बढ़दै, निजी क्षेत्रको स्वस्फूर्त सहभागिता।
17: क्वाटीका लागि चाहिने दलहन जन्ने रैथाने बाली संकटमा संरक्षण उत्पादन र उपभोगमा विशेष ध्यान दिनुपर्ने विज्ञको जोड़।
18: इबोला विरूद्धको खोप विकास गरिरहेको इजिप्टको एक औषधि कम्पनीको दावी, डब्ल्यूएचओद्वारा युगाण्डालाई इबोला मुक्त घोषणा।
17: र फिफा निलम्बनका कारण नेपालले एएफसी 17 वर्ष मुनिको एसियन कप छनौट गुमायो।
18: र अन्त्यमा आजको कार्टुन, आज हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। विपदको बेला जे पायो त्यही भिडियो र फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने र पैसा कमाउन खोज्ने कन्टेन्ट क्रिएटरहरूलाई व्यङ्ग्य गर्न खोजिएको छ। यहाँ महान कन्टेन्ट क्रिएटर भनेर लेखिएको लुगा लगाएका मान्छे बाढ़ी प्रभावित क्षेत्रमा पुगेका छन्। भिडियो खिचिरहेका आफ्ना साथीलाई उनी भन्दैछन्, माटो मुनि गाडिएको सब पनि जुम गरी गरी खिच है भाइ, अर्को बाढी नाउन्जेल खान पुग्ने डलर झाक्नुपर्छ क्या। आजको काया कैरन सकिएको छ।
11: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
19: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
20: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती। आयुर्वेदिक टी मात्र रु 50 मा।
0: घोराही को लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घोराही दाङ। फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
21: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
22: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
23: वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
24: बेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
23: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
24: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा।
25: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
26: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन र
27: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
28: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ। फोन नम्बर 082-585-023, 98-478-1817 र 98-478-3543।
20: आवाज पश्चिम नेपाल।

0: चौधरी र सहकर्मी देवा भुसालसँगै म शान्त कुमार बुढा मगरको तपाईंलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढवामा रहेको रेडियो साझा आवाजबाट र बबई गाउँपालिकाको हापुरेमा रहेको रेडियो हापुरे 99.4 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: दाङमा एचआईभी संक्रमण घट्दै आर्थिक वर्ष 2081-82 42 जना रहेकोमा 2082-83 37 झर्यो।
0: बाढ़ीमा संयौं सम्पर्कविहीन आफन्त खोज्दै परिवार बाढ़ीमा मृत्यु हुनेको संख्या 359 पुग्यो।
1: र लायन्स एरिया नम्बर 2 राहतको आह्वान सीमाका नागरिक नै सरकारबाट उपेक्षित।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन फिजिसियन हाड जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन बिरिबार अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुस 082-5563-414।
1: आज हामीसँग दाङबाट प्रकाशित हुने चारवटा पत्र पत्रिका उपलब्ध भएका छन्। नयाँ युग राष्ट्रिय दैनिक, गोरक्षे राष्ट्रिय दैनिक, गणतन्त्र राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक रहेका छन् भने आज हामीले भोटे कोशी बाढ़ी बेवत्ता भए दाङमा बढ्दै एचआईभी संक्रमण शीर्षक रहेको गोरक्षे राष्ट्रिय दैनिकको समाचारलाई पहिलो समाचार बनाएका छौं।
2: दाङमा नयाँ एचआईभी संक्रमितको संख्या घटेको छ। स्वास्थ्य कार्यालय दाङको पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कले निरन्तर घट्दै गएको देखाएको छ। स्वास्थ्य कार्यालय दाङको तथ्याङ्कन अनुसार आर्थिक वर्ष 2080-81 दाङमा 42 जना नयाँ एचआईभी संक्रमित भेटिएका थिए। उक्त संख्या आर्थिक वर्ष 2081-82 यो संख्या घटेर 37 जनामा पुगेको 2082-83 31 जनामा झरेको छ। नयाँ संक्रमण घट्दै गए पनि दाङमा एचआईभी संक्रमितको कुल संख्या भने बढ़दो क्रम देखिएको छ। आर्थिक वर्ष 2080-81 429 जना रहेको एचआईभी संक्रमितको संख्या 2081-82 458 जना पुगेको थियो। नयाँ 31 जना भेटिएसँगै यो संख्या बढ़ेर आर्थिक वर्ष 2082-83 487 जना पुगेको हो। त्यसैगरी 2082-83 87 जना तथ्याङ्कले देखाएको छ। स्वास्थ्य कार्यालय दाङका क्षय कुष्ठरोग तथा पोषण शाखा प्रमुख गजेन्द्र यादवका अनुसार एचआईभी संक्रमितका लागि उपलब्ध एआरटी उपचार सेवामा रहेका व्यक्तिको संख्या पनि क्रमशः बढ़ेको छ। आर्थिक वर्ष 2080-81 429 जना एआरटीमा रहेकोमा आर्थिक वर्ष 2081-82 458 जना र आर्थिक वर्ष 82-83 487 जना पुगेका छन्। तीन आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा दाङमा नयाँ एचआईभी संक्रमण रोकथामतर्फ सकारात्मक संकेत देखिएको बताइएको छ। एचआईभी सम्बन्धी नागरिकमा बढ़ेको सचेतनाका कारण नयाँ संक्रमणको संख्या 42 31 झरेको भन्दै यादवले एचआईभी संक्रमण नियन्त्रण तथा सचेतना कार्यक्रमको लागि सकारात्मक रहेको बताउनु भएको छ। एचआईभी संक्रमितलाई पहिचान गरी उपचारको दायरामा ल्याउने क्रम समेत बढ़ेको उहाँको भनाइरहेको छ। स्वास्थ्य क्षेत्रमा एचआईभीको जोखिम न्यूनीकरणका लागि नियमित परीक्षण समयमै उपचार, सुरक्षित यौन व्यवहार तथा समुदायमा निरन्तर जनचेतना आवश्यक रहेको बताइन्छ। दाङमा एचआईभी संक्रमितको नयाँ संक्रमण घटाउने उपलब्धिलाई कायम राख्दै उपचारमा रहेका संक्रमितलाई नियमित सेवामा जोड़ी राख्न जिल्लामा क्रमशः संक्रमण दर घट्दै जाने शाखा प्रमुख यादवले बताउनु भएको छ। आजको गोरक्ष

0: त्यो दैनिकमा यो खबर छ।
1: रसुवाको भोटेको सीमा आएको भीषण बारीबाट रसुवा नुवाको धादिङ र चितवन मात्रै होइन विदेशी पर्यटक तथा देशका विभिन्न जिल्लाका संयौं नागरिक सम्पर्कविहीन भएका छन्। सरकारले हराइरहेका नागरिकको खोजी तथा उद्धारलाई जारी राखेको अवस्थामा हराइरहेको खोजीमा आफन्तहरू भौतारिरहेका छन्। बारीमा भेटिएका शव राखिएका स्थान पुगेर सर्वसाधारणले नाम टिपाउनेदेखि शव पहिचानका लागि आफन्तको भीड़ लाग्न थालेको छ। सरकारी तथ्याङ्क अनुसार 1000 बढ़ी नागरिक बुधबार बिहानदेखि सम्पर्कविहीन भएका छन्। हराइरहेका मध्ये केही सम्पर्कमा आइरहेका छन् भने विदेशी पर्यटक सहित थुप्रै नागरिकको खोजी भइरहेको छ। सम्बन्धित जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार रसुवा नुवाकोटका जिल्लामा रोजगारीका सिलसिलामा पुगेका देशका विभिन्न भागका झण्डै 1000 हाराहारीका नागरिक सम्पर्कविहीन छन्। कामका सिलसिलामा रसुवा नुवाकोट लगायतका क्षेत्रमा पुगेका बाङ सहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका 142 जना नागरिक सम्पर्कविहीन भएको लुम्बिनी प्रदेश सरकारले जनाएको छ। यस्तै रसुवा बाढ़ी पीड़ितको खोज उद्धार र राहत तथा पुनस्थापनाका लागि सहयोग संकलन पनि शुरू भएको छ। सरकारले एकद्वार प्रणाली मार्फत राहत संकलन गर्ने उद्देश्यले प्रधानमन्त्री उद्धार कोषमा सहयोग उपलब्ध गराउन अपील गरेसँगै प्रदेश सरकार, स्थानीय तह, राष्ट्रपति, जनप्रतिनिधि, सामाजिक संघ संस्था, निजी तथा व्यावसायिक संस्था तथा सर्वसाधारणहरूले पनि व्यक्तिगत रूपमा बाढ़ी पीड़ितका लागि रकम सहयोग गर्ने काम भइरहेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बिहेबार पहिलो 6 घण्टामै 27,33,00,000 रूपियाँ बराबर रकम संकलन भएको छ। अर्थ मन्त्रालयको अनुसार सबैभन्दा धेरै गोर्खा ब्रुअरीले 10,00,00,000 रूपियाँ सहयोग गरेको छ। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढ़ीमा परे ज्यान गुमाउनेको संख्या 359 पुगेको सरकारले बताएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार धादिङमा 33 र नुवाकोटमा 28 जनाको शव फेला परेको हो। यसै गरी रसुवामा 17, गोरखामा 30, नवलपरासीमा 82, नवलपरासी पश्चिममा 15, तनहुँमा 22 र चितवनमा 132 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। नयाँ राष्ट्रिय दैनिकमा यो समाचार रहेको छ।
0: रसुवामा आएको बाढ़ी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि लायन्स क्लब इन्टरनेशनल इण्डस्ट्रीज 325 एन एरिया नम्बर 2 ले आफ्ना सदस्यबाट सहयोग रकम संकलन गर्ने निर्णय गरेको छ। एरिया नम्बर 2 अन्तर्गत रहेको लायन्स क्लबका प्रत्येक सदस्यबाट कम्तीमा 1000 रूपियाँ सहयोग संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरिएको हो। एरिया चीफ भरतराज देवकोटाको अध्यक्षतामा बिहिबार घोराईमा बसेको एरिया नम्बर 2 बैठकले रसुवामा भएको विपत्ति प्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सहयोग गर्ने निर्णय गरेको हो। बैठकले एरिया अन्तर्गतका सबै लायन्स क्लबलाई सदस्यहरूबाट सहयोग रकम संकलन गर्न आह्वान गर्ने निर्णय गरेको छ। बैठकमा प्रत्येक सदस्यबाट कम्तीमा 1000 रूपियाँ सहयोग उपलब्ध गराउन आह्वान गर्ने र क्लबहरूबाट संकलित रकम डिस्ट्रिक्ट मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको एरिया नम्बर 2 सेक्रेटरी शरद अधिकारीले जानकारी दिनुभयो। लायन्स 325 प्रधानमन्त्री राहत कोषमा 1,00,00,000 रूपियाँ उपलब्ध गराउने घोषणा गरिसकेको छ। यस्तै एरिया नम्बर 2 बैठकले रसुवामा आएको बाढ़ी तथा पहिरोबाट ठूलो धनधनको क्षति भएको प्रति दुःख व्यक्त गरेको छ। आजको राप्ती पोस्ट दैनिकमा यो खबर छ।
1: भारतसँग सीमा जोड़िएको दाङका सीमावर्ती बस्तीहरू विकासको मूलधारबाट अझै टाढा छन्। राज्यले वर्षौंदेखि सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउने नारा दिँदै आएको छ। तर भारतसँग जोड़िएका गढ़वा र राजपुर गाउँपालिकाका दुर्गम नाका बस्तीमा पुग्दा त्यो नारा कागजमै सीमित हुने भएको अनुभूति हुन्छ। सीमा नाकामा बस्ने नागरिकको समस्या सुन्दाको बहस केवल सड़क, पुल र भवन निर्माणमा सीमित हुन नसक्ने देखिन्छ। शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, संचार, विद्युत, रोजगारी र जग्गाको स्वामित्व जस्ता आधारभूत विषयमा नाकावासी अझै संघर्ष गरिरहेका छन्। सीमा रक्षा गर्ने नागरिकले नै राज्यबाट उपेक्षित हुँदा उनीहरूमा एउटा प्रश्न उठेको छ। सीमामा बसेर देशको रक्षा गर्ने नागरिकको जीवन सहज बनाउने जिम्मेवारी कसको हो? नागरिकता छ तर जमीनको स्वामित्व छैन। राजपुर गाउँपालिका एक सुकौली नाका निवासी देवीराम सुनारका लागि सीमा नाका बस्नु केवल बसोबासको विषय होइन पुस्तौंदेखि जोडिएको जीवन हो। उहाँका बाउ बाजेले खनजोत गर्दै आएको जमीनमा परिवारको पसिना छ, तर पुस्तौंदेखि प्रयोग गर्दै आएको जमीनको कानूनी स्वामित्व अझै उनीहरूसँग छैन। गणतन्त्र राष्ट्रिय दैनिकमा शिवु खनालले यो समाचार लेख्नु भएको छ।
0: खबर पत्रिकामा अब रिपोर्टको पालो। रासायनिक मल र विषादीको अत्याधिक प्रयोगले माटोको उर्वरा शक्ति घट्दै जाँदा उत्पादनमा पनि असर पर्न थालेको छ। यही चुनौतीलाई अवसरमा बदल्दै दाङका किसान अहिले जैविक मल र विषादी आफै उत्पादन गरेर प्रयोग गर्न थालेका छन्। यसले माटोको गुणस्तर सुधार्नु सहयोग पुर्याइरहेको किसानको भनाइरहेको छ। एक रिपोर्ट।
2: माटोको उर्वरा शक्ति बढाउनका लागि दाङका किसानहरू यसरी झोलमल तर्फ आकर्षित हुन थालेका छन्। जैविक विषादी घरमै तयार गरेर मानिस र स्वास्थ्यका लागि फाइदाजनक हुने भएपछि यहाँका किसानहरू झोलमल तर्फ आकर्षित हुन थालेका छन्।
3: शान्तिनगर गाउँपालिका 5 ढोडेनीकी चिजमानी चौधरीले तरकारी खेती गरेर घर खर्च चलाउन थालेको वर्षौं भयो। पछिल्ला केही वर्षदेखि बिस्तारै उत्पादन घट्न थाल्यो। माटोमा आएको कडापन र अधिक विषादीको कारण पत्ता लागेपछि सिजमानीले अहिले माटो सुधार गर्न आफैले बनाएको झोलमल प्रयोग गर्न थाल्नु भएको छ। शान्तिनगर र दंगीशरण गाउँपालिकाका किसानहरू घरमै विभिन्न किसिमका झोलमल र जैविक विषादी तयार गरी खेतीपातीमा प्रयोग गर्न थालेका छन्।
4: विषादी रहित तरकारी खानको लागि हामी यो अर्ग्यानिक झोलमलबाट स्वस्थ हुन सक्छौ र स्वस्थ खाना पनि पाउँछौ र आफ्नो वातावरणलाई पनि स्वस्थ बनाउन सक्छौ, माटोलाई पनि स्वस्थ। प्रयोग गर्ने बित्तिकै खाना पनि मिल्ने अनि आफ्नो स्वास्थ्यलाई पनि केही असर नपर्ने।
5: किराहरू नियन्त्रणको लागि येल्लो स्टिकर चिचपिया पहेँलो पासो प्रयोग गरिरहेछौ र औंसा किराको लागि मोहनी पासो नि प्रयोग गरिरहेछौ उतातिर सर। अनि यसै गरी यो बोट बिरुवालाई पनि राम्रो अनि हाम्रो स्वास्थ्यको लागि पनि राम्रो हुने भएको हुनाले हामीले अर्ग्यानिक विषादीमा निम्जन्य विषादी र रासायनिक मल प्रयोग नगरेर कम्पोस्ट मल, प्राङ्गारिक मल, गोठी मलहरू प्रयोग गरिरहेछौ।
3: खेतीपातीमा प्रयोग हुने अत्यधिक विषादी त्यसले माटो र मानव स्वास्थ्यमा पार्ने असर लगायतका कुरामा जानकार भएपछि पश्चिम दाङका किसानहरू गाउँ गाउँमा समूह बनाएर झोलमल, गडेउला मल, जैविक विषादी घरमै उत्पादन गरी अर्ग्यानिक उत्पादनमा लागेका छन्।
5: मेरो घरमा चाहिँ 700-800 लिटर जति झोलमल उत्पादन गरेका छौँ र हाम्रो समूहका सदस्यहरूले पनि उत्पादन गरिराख्नु भएको छ।
6: रासायनिक मल पनि त्यति प्रशस्त मात्रामा पनि पाउँदैन सर, अब त्यति लाभदायक पनि भएन। रासायनिक मल यो गोबर मल जस्तो अब हामीले परम्परागत बनाउनु मल भन्दा यो अलि उचित छ भनेर थाहा पायौँ सर, त्यही भएर यो गन्यौली मल बनाउन सुरु गरेका छौँ।
3: किसानलाई घरमै जैविक मल र विषादी बनाउने सिप दंगीशरण र शान्तिनगर गाउँपालिका तथा नेपाल महिला सामुदायिक सेवा केन्द्रको सहकार्यमा भइरहेको छ। सिपसँगै झोलमल उत्पादन गर्ने सामग्री पनि स्थानीय सरकार र सहयोगी संस्थाले नै दिएर किसानको आय आर्जन वृद्धि गर्ने र मानव स्वास्थ्य सुधारमा काम गरिरहेको स्थानीय सरकारको भनाइ छ।
7: झोलमलहरू आफै बनाउने, उत्पादन आफै गर्ने र उत्पादन गरेर बाहिर निक्लिनु भने त्योबाट किने बनेको विषादी मलबाट बनाएको तरकारीहरू जेसुकै होस् त्यहाँ तरकारीहरू बनाइसकेपछि त्यो चाहिँ सजिलै त्यसको मूल्य पनि पाउने र किसानको आयोजन बढ्ने हिसाबले हामीले काम गरेका छौँ।
8: जुन मललाई प्राप्त गर्नको लागि लाइन लाग्नु पर्ने अवस्था आइरहेको छ, त्यसको न्यूनीकरण गर्नको लागि दंगीशरण गाउँपालिकाले यी यस्ता किसिमका झोल मलहरू, कम्पोस्ट मलहरू, गनेउला मलहरू र विषादीहरू उत्पादन गरेर हामी अगाडि बढ़िरहेको कुरा पनि म यहाँलाई जानकारी गराउन चाहन्छु।
3: झोल मल उत्पादनका लागि किसानले घर वरिपरिकै गाई वस्तुको गोबर, गहुँ, तितेपाती, निमको पात, असुरो, बकाइनो, बनमारा, दालको पिठो र केही केमिकल प्रयोग गरी झोलमल र जैविक विषादी दुवै उत्पादन गरिरहेका छन्।
2: बढ्दो रासायनिक मलको संकट समाधान गर्न र मानव स्वास्थ्यका लागि ख्याल गर्दै दाङका किसानहरूले गरेको यो प्रयास पनि प्रशंसनीय छ।
9: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
10: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
9: दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच, उपचार तथा अपरेशन सेवा,
10: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
9: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
10: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
9: र मुखको स्वास्थ्यको सुधार।
11: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई, जाँच। फोन नम्बर 082-5 68-218।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हाड़जोड़ी नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: भिडियो एक्सरे कंसल्टेन्ट रेडियोलॉजिस्ट डाक्टर नारायण बोहरा,
13: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
14: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082560734 र 082560138।
17: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोर्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-0653।
1: अब बाँकी समाचार। विनाशकारी बाढ़ीपछि सम्पर्कविहीन हुने दाङका नागरिकको संख्या बढ़ेको छ। जिल्ला प्रशासन कार्यालय दाङका अनुसार हिजोसम्म 22 जना सम्पर्कविहीन भएको, 5 जना सम्पर्कमा आएपछि सम्पर्कविहीन हुनेको संख्या 17 झरेको थियो। हाल थप 11 जना सम्पर्कविहीन भएका छन्। पछिल्लो विवरण अनुसार थप 11 जना हराएको विवरण सार्वजनिक भएपछि दाङबाट सम्पर्कविहीन हुनेको कुल संख्या 28 पुगेको हो। यसअघि हराएका 5 जना सम्पर्कमा आइसकेका छन्। सम्पर्कमा आएका सहित 33 जना हराएका थिए। पछिल्लो समय सम्पर्कविहीन हुनेहरूमा तुल्सीपुर उपमहानगरपालिका 6 निवासी तथा हाल अपर त्रिशोली हाइड्रो पावर रसुवामा कार्यरत रंजित वली, तुलसीपुर वडा नम्बर 2 का देव बहादुर गाह मगर, तुलसीपुर वडा नम्बर 19 निवासी जयमान विश्वकर्मा, सुरेश चौधरी, लालबहादुर सुनार तथा गोपाल पुन रहेका छन्।
0: तुलसीपुर स्थित हाम्रो सेकेण्डरी स्कूलका विद्यार्थी बिहिबार केन्द्रीय आयुर्वेद विद्यापीठ बेलझण्डीमा पुगेर अध्ययन अवलोकन गरेका छन्। कक्षा 8 अध्ययनरत विद्यार्थीहरू स्वास्थ्य विषयको प्रोजेक्ट वर्क अन्तर्गत केन्द्रीय आयुर्वेद विद्यापीठ बेलझण्डीमा अध्ययन अवलोकनका लागि पुगेका हुन्। विद्यालयका शिक्षक नन्द केसी र नवराज शर्माको नेतृत्वमा विद्यार्थीहरू केन्द्रीय आयुर्वेद विद्यापीठ बेलझण्डीमा पुगेर आयुर्वेद क्षेत्रको बारेमा जानकारी दिएका थिए। अध्यापनका साथसाथै बिरामीहरूको प्रत्यक्ष उपचार समेत हुँदै आएको केन्द्रीय आयुर्वेद विद्यापीठमा विद्यार्थीहरूले आयुर्वेदिक उपचार पद्धति, आयुर्वेद डाक्टर, अध्ययनका लागि आवश्यक योग्यता तथा प्रक्रिया र मानव स्वास्थ्यका विभिन्न अंगहरूको बारेमा व्यावहारिक ज्ञान प्राप्त गरेका छन्। सैद्धान्तिक ज्ञानलाई व्यावहारिक अवलोकनसँग जोडेर शिक्षण गराउने उद्देश्यले आयोजना गरिएको यस अध्ययन अवलोकन भ्रमणले विद्यार्थीहरूलाई आयुर्वेद र चिकित्सा विज्ञानप्रति थप उत्सुक र जानकार बनाएको शिक्षक नन्द केसीले बताउनुभयो। त्यस अवसरमा विद्यापीठ प्रमुख डाक्टर रामचन्द्र अधिकारीले आयुर्वेद चिकित्सा सम्बन्धी उच्च शिक्षाको अध्यापन प्रक्रिया विद्यापीठ अन्तर्गतको आयुर्वेद अस्पतालमा सर्वसाधारणका लागि ओपीडी, अन्तरंग र आकस्मिक स्वास्थ्य सेवाका बारेमा जानकारी गराउनु भएको थियो। आजको युगबोध राष्ट्रिय दैनिकमा यो खबर छ।
1: दाङमा अवैध रूपमा नदीजन्य पदार्थ ओसार पसारमा संलग्न 13 सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा माताहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट 12 ट्राक्टर र 1 टिप्पर नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार भदौ 1 गतेदेखि भदौ 10 गतेसम्म जिल्लाका विभिन्न स्थानमा गरिएको निगरानी तथा चेक जाँचका क्रममा अवैध रूपमा ढुङ्गा, बालुवा र गिट्टी ओसार पसारमा संलग्न सवारी साधन नियन्त्रण लिएको हो। प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसार पसारलाई नियन्त्रण गर्न जिल्लाका विभिन्न स्थानमा निगरानी बढ़ाएको जनाएको छ। सोही क्रममा नियम विपरीत ढुङ्गा बालुवा र गिट्टी ओसार पसार गरिरहेका 12 ट्राक्टर र 1 टिप्पर फेला परेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। राप्ती पोस्ट राष्ट्रिय दैनिकमा यो समाचार रहेको छ।
0: राष्ट्रिय विपत्तिमा परेका नागरिकको उद्धार तथा राहतका लागि तुलसीपुर उद्योग वाणिज्य संघले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 1,01,111 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। संघका कार्यवाहक अध्यक्ष नरेश कुमार राज भण्डारीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। संघका कार्यवाहक अध्यक्ष नरेश कुमार राज भण्डारीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको जनाइएको छ। बैठकमा संघ अन्तर्गतका 21 उपसमितिका संयोजक तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। रसुवा स्थित भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीबाट रसुवा धादिङ नुवाकोट गोर्खा लगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति बैठकले दुःख व्यक्त गर्दै प्रभावितको उद्धार तथा राहतमा सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। संघका पूर्व अध्यक्ष विमल रिजालले विपत्तिको यस घड़ीमा मानवीय सेवामा जुट्न उद्योगी तथा व्यवसायीलाई आग्रह गर्नुभएको थियो। उहाँले एकदर प्रणाली मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वैच्छिक सहयोग गरी उद्धार तथा राहत अभियानमा हातेमालो गर्न आह्वान गर्नुभएको थियो। यसैबीच तुलसीपुर उपमहानगरपालिका 11 वडा अध्यक्ष मानबहादुर रावतले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 11,111 रूपियाँ सहयोग गर्नुभएको छ। उहाँले विपत्तिको समयमा राज्य र नागरिक सँगसँगै उभिनुपर्ने भन्दै आफू सक्दो सहयोग गर्ने आग्रह गर्नुभएको छ। त्यस्तै बाढ़ीका कारण सम्पर्क विहीन भएका तुलसीपुरको खोजी तथा उद्धारका लागि तुलसीपुर उपमहानगरपालिका नगर प्रवक्ता माधव ओली, वडा नम्बर 13 वडा अध्यक्ष मोहन पौडेल र वडा नम्बर 19 वडा सदस्य रामबहादुर पौडेल सहितको टोली बिहिबार प्रभावित क्षेत्रतर्फ गएको छ। तुलसीपुर उपमहानगरपालिकाले पनि सम्पर्कविहीन तुलसीपुरवासीको यथाशीघ्र खोज तथा उद्धारका लागि सरकार र सम्बन्धित सर्कलसँग आग्रह गरेको छ। आजको युगबोध राष्ट्रिय दैनिकमा यो खबर छ।
1: महेन्द्र बहुमुखी क्याम्पस दाङको सहायक क्याम्पस प्रमुखमा उप प्राध्यापक समीर मणि गौतम नियुक्त हुनुभएको छ। महेन्द्र बहुमुखी क्याम्पस दाङले एक औपचारिक कार्यक्रम गरी गौतमलाई सहायक क्याम्पस प्रमुखको जिम्मेवारी सहित बधाई ज्ञापन गरेको हो। गौतमलाई त्रिभुवन विश्वविद्यालय एन नियम विनियम कार्य व्यवस्थापन प्रणाली तथा प्रचलित कानूनको अधीनमा रहे कार्य गर्नु भनी त्रिभुवन विश्वविद्यालय शिक्षा अध्यक्षको कार्यालय कृतिपुरले त्रिभुवन विश्वविद्यालय सहायक क्याम्पस प्रमुख सम्बन्धी विनियम 2079 परिक्षेत्र 2 बमोजिम नियुक्त गरिएको छ। गोरक्षी राष्ट्रिय दैनिकमा यो समाचार रहेको छ।
0: भालबाङ अस्पतालको आयोजनामा गत आर्थिक वर्ष 2082/83 वार्षिक समीक्षा गोष्ठी बिहिबार सम्पन्न भएको छ। अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर आकाश बेलवासेको अध्यक्षता तथा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका डाक्टर अच्युत नेउपानेको प्रमुख आतिथ्यतामा गोष्ठी सम्पन्न भएको थियो। अस्पतालका वरिष्ठ चिकित्सक एमडीजीपी डाक्टर रणबहादुर बोगटीको स्वागत मन्तव्यबाट शुरू भएको उक्त समीक्षा गोष्ठीमा प्रदेश स्वास्थ्य मन्त्रालयका वरिष्ठ शाखा अधिकृत सरोज भण्डारी, राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण रावत, पत्रकार सन्तोष कुमार गुप्ता लगायतले आफ्ना विचार राख्नु भएको थियो। आजको युगबोध राष्ट्रिय दैनिकमा यो खबर छ।
1: अब लागौं आजका पत्र पत्रिकामा रहेका विचार सम्पादकीयको पालो। आज नयाँ युगबोध राष्ट्रिय दैनिकले जीवन रक्षाको राष्ट्रिय संकल्प शीर्षकमा सम्पादकीय लेखेको छ भने स्तरीय शिक्षण र कार्यमूलक अनुसन्धान शीर्षकमा जीतबहादुर शाहले आफ्नो लेख लेख्नु भएको छ। त्यसै गरी डिजिटल युगमा हराउँदै गएको अध्ययन संस्कृति शीर्षकमा श्रीधर अधिकारीको विचार रहेको छ।
0: त्यसै गरी आजको गोरक्ष राष्ट्रिय दैनिकमा किसान बाँचे कृषि बाँच्छ शीर्षकमा रत्न प्रजापतिको विचारलाई छापिएको छ भने उच्च तापक्रम र आइस एम्बुलेन्स हुन सक्छ कारक शीर्षकमा डाक्टर रिजन भक्त कायस्थको विचारलाई पनि छापिएको छ। त्यसै गरी गवर्नर कार्यकालको अर्थ र राजनीति शीर्षकमा भोजराज पौडेलको विचारलाई छापिएको छ भने खोज उद्धार र पुनर्स्थापनामा जुटौं शीर्षकमा सम्पादकीय छापेको छ आजको गोरक्ष राष्ट्रिय दैनिकले।
1: त्यस्तै गणतन्त्र राष्ट्रिय दैनिकले आज ग्यास अभाव समाधानमा टोकन प्रणालीलाई व्यवस्थित बनाऊ शीर्षकमा सम्पादकीय लेखेको छ भने सुरेश कुमार पाण्डेको देशमा बढ़ेको अपराध र व्यवस्थापन पक्षको लाचारी शीर्षकमा विचार लेखिएको छ।
0: त्यसै गरी आजको राप्ती पोस्ट दैनिकमा बरु पत्थरको निर्जीव मूर्ति शीर्षकमा किरण खरेलको गीतलाई राखिएको छ। त्यसै गरी एडिक्ट शीर्षकमा प्राध्यापक डाक्टर गंगा प्रसाद अधिकारीको लघुकथालाई छापिएको छ भने नयाँ घर शीर्षकमा हरिप्रसाद अधिकारीको कवितालाई पनि छापिएको छ। त्यसै गरी भाग्यमा लेखिएको शीर्षकमा तारा केसीको यो कथालाई छापिएको छ आजको राप्ती पोस्ट दैनिकमा।
1: यिनै खबरहरूसँगै हामी खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्राविधिकमा साथ दिने प्राविधिक मित्र शालिकराम चौधरी र कार्यक्रम सुनिदिने तपाई सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने
0: म देवा भुसाल
1: अनि म शान्त कुमार बुढा मगर पनि बिदा हुन्छौ।
0: नमस्कार।

0: खुशीको खबर खुशीको खबर खुशीको खबर।
1: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
2: क्षेत्रको स्थलगत निरीक्षण, उद्धार, घाइतेको उपचार र विस्थापितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन। भोटेको सिबाडी प्रभावितलाई विभिन्न संस्था र व्यक्तिद्वारा सहयोग गर्ने क्रम जारी। जन एवं रक्षाबन्धन धारण गरेर आज जनै पूर्णिमा पर्व मनाइँदै र हर्मुज जलमार्ग खोल्नका लागि इरानद्वारा विभिन्न शर्त सार्वजनिक।
3: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
2: अब समाचार विस्तारमा। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परेका मध्ये हालसम्म 359 जनाको शव फेला परेको छ। रसुवामा 17 जना, नुवाकोटमा 28, धादिङमा 33, चितवनमा 132, गोर्खामा 30, तनहुँमा 22, नवलपरासी पूर्वमा 82 र नवलपरासी पश्चिममा 15 जना गरी 359 जनाको शव फेला परेको गृह मन्त्रालयले जनाएको छ। प्राधिकरणका अनुसार हालसम्म 910 जना सम्पर्कविहीन रहेका छन्, जसमध्ये नेपाल प्रहरीका 28, नेपाली सेनाका 44, सशस्त्र प्रहरी बल नेपालका 13, बन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 4 र सुवाका 161 र नुवाकोटका 1 जना रहेका छन्। साथै विदेशी नागरिक 517 जना र नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक 127 जना सम्पर्कविहीन रहेका छन्। यस्तै बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 796 जनाको हेलिकप्टर मार्फत र 756 जनाको जमीन मार्फबाट उद्धार गरिएको प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा हालसम्म 10 ट्रक राहत सामग्री र हेलिकप्टरबाट 4 उडान गरी खाद्य तथा गैर खाद्य सामग्री पठाइएको प्राधिकरणले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि अप्पर त्रिशुली हाइड्रो पावरको सुरुङभित्र फँसेका 350 मजदूर तथा स्थानीयलाई नेपाली सेनाले उद्धार गरेको छ। प्रतिकूल मौसम र बाढ़ीको तीव्र बहावका बीच अत्यन्तै जोखिमपूर्ण र चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको जनाएको छ। सेनाले अझै पनि सोही टनेलमा फँसेका 100 जना भन्दा बढ़ीलाई सुरक्षित बाहिर निकाल्न जुटेको जनाएको छ। सुरुङभित्रको जटिल र जोखिमपूर्ण उद्धार अभियानका लागि नम्बर 1 सेकेण्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर त्रिशुलीबाट जमदार भक्तजन बस्नेतको कमाण्डमा रहेको सैन्य टोली अवरात र खटिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिक र तिनका परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा उद्धार कार्यलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिनुभएको छ। बुधबार अकस्मात भोटेकोशीमा बाढ़ी आएपछि प्रधानमन्त्री शाहले हिजो बिहान बाढ़ी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि नुवाकोट स्थित नेपाली सेनाको श्रीगण नम्बर 1 तालिम केन्द्र मैथली क्याम्पमा हिजो बसेको उच्चस्तरीय बैठकमा प्रधानमन्त्री शाहले राहत तथा उद्धारमा विशेष ध्यान दिन जिल्ला स्थित सम्पूर्ण संयन्त्रलाई निर्देशन दिनुभएको हो। उहाँले अवरूद्ध सड़क तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनस्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन तथा सम्बद्ध निकायलाई निर्देशन दिनुभएको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भटेकोशीमा आएको भीषण बाढ़ीले सृजित राष्ट्रिय संकट राहत तथा उद्धारका विषयमा नेपाल सरकारका मुख्य सचिव सहित विषयगत मन्त्रालयका सचिवसँग आपतकालीन छलफल गर्नुभएको छ। बाढ़ीबाट प्रभावित नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण गरी फर्किए लगत्तै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले बाढ़ी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई द्रुत बनाउन घाइतेको निशुल्क एवं प्रभावकारी उपचारको व्यवस्था मिलाउन र विस्थापित परिवारलाई तत्काल राहत सामग्री पुर्याउन निर्देशन दिनुभयो। सूचना तथा संचार मन्त्रालयले रसुवा नुवाकोट धादिङ लगायतका क्षेत्रमा हालै गएको प्राकृतिक विपदका घटनासँग सम्बन्धित मानवीय रूपमा संवेदनशील तस्वीर श्रव्य दृश्य तथा अपुष्ट सूचना प्रकाशन तथा प्रसारण नगर्न संचार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तासँग अपील गरेको छ। मन्त्रालयले विपदको विषम परिस्थितिमा संचार माध्यम तथा आम नागरिकबाट प्रवाह हुने सूचनाले उद्धार राहत तथा जनमानसमा सम्पूर्ण प्रभाव पार्ने भएकाले जिम्मेवारी र संवेदनशील ढंगबाट सूचना सम्प्रेषण गर्न आग्रह गरेको हो। भोटेकोशी बाढ़ीबाट भएको क्षति खोजी उद्धार तथा राहत पुनस्थापनाका सम्बन्धमा आह्वान गरिएको सर्वदलीय बैठकले 10 बुधे संकल्प पारित गरेको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको आह्वानमा हिजो सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उद्धार तथा राहत कार्यको गैर राजनीतिकरण आर्थिक संकलनमा सरकारी एकद्वार प्रणालीको पालना र संवेदनशील सूचना प्रवाहमा सबै दलले सहकार्य गर्ने निर्णय भएको जानकारी दिनुभयो। सभापति लामिछानेले हिमतालको वैज्ञानिक अध्ययन तथा सीमा पार संयुक्त पहल विपद पूर्व सूचना प्रणालीको सुदृढ़ीकरण उत्थानशील पुननिर्माण जलवायु न्यायका लागि उच्च स्तरीय सर्वदलीय संयन्त्र गठन लगायतका निर्णयहरू भएको बताउनुभयो। बैठकमा गृहमन्त्री सुदन गुरूङले उद्धारका लागि 22 हेलिकप्टर परिचालन गरिएको करिब 900 मानिस बेपत्ता रहेको प्रारम्भिक तथ्याङ्क रहेको र यो संख्या बढ़न सक्ने जानकारी गराउनु भएको थियो। भोटेकोशी नदीमा पुनः बाढ़ीको जोखिम देखिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल तथा जलस्रोत अनुसन्धान केन्द्रले हिजो जारी गरेको सूचना अनुसार चीन तर्फबाट प्राप्त भू उपग्रह तस्वीर तथा प्रारम्भिक विश्लेषणका आधारमा हिजो गएको बाढ़ीको उद्गम स्थान आसपासका क्षेत्रमा ताल बनेको जनाइएको छ। उक्त तालमा पानीको सतह बढ़ी भई फुट्ने जोखिम रहेको सूचनामा उल्लेख गरिएको छ। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा हालसम्म सुदूरपश्चिम प्रदेशका 100 भन्दा बढ़ी नागरिक सम्पर्कविहीन रहेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलालीले 9 जिल्लाबाट आफन्तको खोजीका लागि जानकारी आइरहेको र त्यसक्रममा 100 भन्दा बढ़ी सम्पर्कविहीन रहेको जनाएको छ। भोटेकोशी बाढ़ीमा परि गोर्खा जिल्लाका 55 सम्पर्कविहीन भएका छन्। पालुङटार नगरपालिका 31 सहित लखन पालुङटार नगरपालिकाका 31 शहीद लखनका 7 धार्चेका 4 भीमसेन थापाका 3 बारपाक सुलीकोटका 6 र सिरान्सोकका 2 त्यसै गरी आरूघाट गाउँपालिकाका 3 जना बेपत्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताउनुभयो। परराष्ट्र मन्त्रालयले विदेशी नागरिकको खोजी उद्धार तथा कन्सुलर सहयोगका लागि आपतकालीन प्रतिकार टोली ईआरटी गठन गरेको छ। मन्त्रालयले हिजो सूचना जारी गर्दै ईआरटीले बाढ़ीबाट प्रभावित बेपत्ता वा घटनासँग सम्बन्धित विदेशी नागरिकहरूको खोजी उद्धार तथा सूचनाको प्रमाणीकरण तथा कन्सुलर सहयोगका लागि मन्त्रालयभित्र केन्द्रीय समन्वयकारी निकायका रूपमा काम गर्ने जनाएको छ। रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले बाढ़ीले नेपालमा पुर्याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। राष्ट्रपति पुटिनले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई पठाउनु भएको शोक सन्देशमा प्राकृतिक विपदका कारण भएको क्षतिप्रति र ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो। पाकिस्तानका राष्ट्रपति आसिफ अली जर दारीले रसुवामा आएको आकस्मिक बाढ़ी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। संयुक्त अरब इमिरेट्स यूएईले नेपालमा हिजो गएको बाढ़ी पहिरोप्रति दुःख व्यक्त गर्दै बुधबार गएको बाढ़ी पहिरोप्रति दुःख व्यक्त गर्दै यस घड़ीमा नेपालको साथमा रहेको जनाएको छ। सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हिजो बसेको सचिव स्तरीय बैठकले श्रेणीविहीन कर्मचारीबाट मासिक शुरू तलब स्केलको दुई दिन, राजपत्र अनंकित वा सोसरका कर्मचारीबाट पाँच दिन, राजपत्रांकित तृतीय र द्वितीय श्रेणी वा सोसरका कर्मचारीबाट सात दिन र राजपत्रांकित प्रथम श्रेणी र विशिष्ट श्रेणीका कर्मचारीबाट दस दिन बराबरको भदौ महिनाको तलब पारिश्रमिक कट्टा रकम कोषमा जम्मा गर्ने निर्णय गरेको हो। नेपालमा बीवाईडीको आधिकारिक वितरक तथा स्थानीय साझेदार साइमेक्स एक प्रालीसँगको सहकार्यमा बीवाईडीले प्रधानमन्त्री दैविक प्रकोप उद्धार राहत कोषमा सात करोड़ योगदान गर्ने घोषणा गरेको छ। कर्णाली प्रदेशमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूले भोटेकोशी बाढ़ी पीड़ितलाई 2,25,000 सहयोग गर्ने घोषणा गरेका छन्। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बागलुङका छ पालिकाले 21,70,000 सहयोग गर्ने भएका छन्। गलकोट नगरपालिकाले 6,70,000, बागलुङ नगरपालिकाले 5,00,000, बडीगाड गाउँपालिकाले 5,00,000, ताराखोला गाउँपालिकाले 2,00,000, काठेखोला गाउँपालिकाले 2,00,000 र जैमिनी नगरपालिकाले 1,00,000 सहयोग गर्ने भएका छन्। यस्तै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 5,50,00,000 सहयोग गर्ने निर्णय गरेको छ। त्यसै गरी चागु नारायण नगरपालिकाले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 50,35,000 सहयोग गर्ने निर्णय गरेको छ। त्यसै गरी कैलालीको धनगढ़ी स्थित निसर्ग हस्पिटलले भोटेकोशी बाढ़ी प्रभावित नागरिकलाई तथा राहत र पुनस्थापनाका लागि 11,11,111 सहयोग गरेको छ। त्यसै गरी धनगढ़ी स्थित नवजीवन अस्पतालले 2,22,222 सहयोग गर्ने घोषणा गरेको छ। माया मेट्रो अस्पतालले 3,11,111 बराबरको सहयोग गरेको छ। काठमाडौँ महानगरपालिकाले भोटेकोशी बाढ़ीका कारण प्रभावितको उद्धार र उपचार तथा राहतका लागि सक्रियताका साथ आफ्ना गतिविधि बढ़ाउँदै राहतको घोषणा गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकको उद्धार र उपचार तथा राहतका लागि इलामका दुई पालिकाले 35,00,000 घोषणा गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्नुहुने भएको छ। नेपाल चीन सीमा क्षेत्र रसुवागढ़ी स्थित भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित परिवारहरूका लागि ललितपुरका तीनवटा स्थानीय तहले 1,80,00,000 नगद राहत सहयोगको घोषणा गरेका छन्। गोकर्णेश्वर नगरपालिकाले रसुवा जिल्लाका बाढ़ी पीड़ित नागरिकको लागि तथा राहत र पुनस्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले राहतको घोषणा गरेको छ। जनप्रतिनिधिहरूको एक महिनाको सुविधा तथा कर्मचारी र शिक्षकहरूको 10% तलब बराबरको रकमबाट हालसम्म 51,00,000 रूपियाँ राहत कोषमा जम्मा गरिएको नगर प्रमुख दीपक रिसालले जानकारी दिनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा कर्मचारीले भोटेकोशीमा आएको बाढ़ीले प्रभावित नागरिकको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेका छन्। आयोगका प्रवक्ता सुरेश नेउपानेले विपदको घड़ीमा प्रभावितहरूको सहयोग का लागि पदाधिकारीहरूले 15 दिन बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय भएको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिला उपविदेश मन्त्री एलिसन हुकरबीच टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा उपविदेश मन्त्री हुकरले बुधबार आएको विनाशकारी बाढ़ीबाट भएको जनधनको क्षतिप्रति अमेरिकी सरकारका तर्फबाट दुःख तथा समवेदना व्यक्त गर्नुभयो। बेलायतका राजा चार्ल्स तृतीयले नेपालमा आएको विनाशकारी बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ। गृहमन्त्री सुदन गुरूङ नुवाकोट पुग्नु भएको छ। उहाँ स्थलमार्ग हुँदै नुवाकोट पुग्नु भएको हो। गृहमन्त्री गुरूङले नुवाकोट स्थित नेपाली सेनाको नम 1 सैन्य तालिमगढ़मा पुगेर विपदको पछिल्लो अवस्था, राहत व्यवस्थापन तथा उद्धार कार्यको स्थलगत निरीक्षण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। नेपाल उद्योग वाणिज्य महासंघले भोटेकोशी नदीमा आएको बाढ़ीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा राहतका लागि सक्रिय हुन निजी क्षेत्रलाई अपील गरेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भोटेकोशी बाढ़ीबाट यातायात क्षेत्रमा गएको क्षति भएको क्षतिबारे अध्ययन गर्न समिति गठन गरेको छ।
4: कस्तो राम्रो जुत्ता लगाएको
5: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
4: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
5: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
4: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
5: एकपटक दङ्गालीबाट किनेर हेर न।
4: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
6: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
5: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
7: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
8: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सतीको घरमा।
5: प्रोप्राइटर सोमराज रैदास।
9: सम्पर्क फोन नम्बर 0825567775।
5: सम्पर्क नम्बर 98478726873।
10: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
1: के तपाईँ दाँत तथा गिगा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: किराले खाएको दाँत निकाल्ने,
12: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
11: खाली ठाउँमा दाँत राख्ने,
12: दाँतको जरैदेखि उपचार गर्ने,
11: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
12: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
13: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 0825904662 9829185553।
14: मम्मी मम्मी दाँत दुख्यो।
15: मम्मी मेरो दाँत बङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
16: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
17: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
15: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
17: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स, बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
18: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
19: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल एमाहा शोरूम नजिकै।
20: सम्पर्क फोन नम्बर 0825902222।
21: सुरोट, सुटी, पुकार, खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
9: मह सेवन दीर्घ जीवन।
14: दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
20: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
14: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
22: शुद्ध महका लागि कहाँ जाने त?
23: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
22: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
24: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
25: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
24: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
26: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
27: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
26: उपलब्ध। शल्यक्रियाहरू
27: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
26: बालबालिकाको न्युरो सर्जरी,
27: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
26: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
27: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
26: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825911101 र मोबाइल नम्बर 97090065255।
28: सीता के भयो तिमीलाई? घुम्छौ बसी छौ
29: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सुख चलेन। अब त आश्रय मरिसक्यो।
28: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
29: ए ठिकै छ, म जानक धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
30: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
27: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
30: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
31: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
26: हाम्रा सेवाहरू
31: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
26: छाती, दम, निमोनिया, खोकी, छेरो,
31: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
26: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
31: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
26: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
31: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
26: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
31: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
26: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
31: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
26: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
31: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
26: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
31: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
0: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478026001।
3: बङ्गाली सर्जक तथा गायक जनक विवश न्यौपानेको तीजको नयाँ कोसेली बजारमा आएको छ। नाचम नाचम बङ्गाली गायक जनक विवश न्यौपाने र शान्ति श्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला। आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस बङ्गाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
4: मोटुमै मेरो छौ तिमी सानु।
2: यस गीतमा स्वर दिनुभएको छ बङ्गाली गायक जनक विवश न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
3: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
5: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चोली आयुर्वेद क्लिनिक घोराईदाङमा।
3: उपचार हुने रोगहरू
5: पायल, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
3: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
5: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
3: हड्डी खिएको, नसा चापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
5: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
3: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
5: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
6: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट तथा रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
2: नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन सम्बन्धी तालिममा भर्ना खुल्यो।
6: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब घोराही बजारमा रहेको होटल सुपर लजमा होटल तथा पर्यटन सम्बन्धी तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ। आजै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्।
2: तालिम दिइने विषयहरू
6: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन पिज्जा, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र टुरिस्ट गाइड आदि
2: हाम्रा विशेषताहरू।
6: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ। जापान, दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
2: थप जानकारीका लागि होटल सुपर लज, शहीद गेट उमेश मार्ग, खोराहीदाङ। सम्पर्क मोबाइल नम्बर 98410170900 98410170900।
6: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइभेट लिमिटेड, काठमाडौँ, नेपाल।

0: मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज।
1: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIN ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद CIN ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी प्रसारण गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग रासोपा सांसद सृजना श्रेष्ठ हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू। विशेष त व्यापार व्यवसाय क्षेत्र अथवा सूचना प्रविधिको क्षेत्रमा तपाईँ क्रियाशील हुँदाहुँदै राजनीतिमा प्रवेश गर्नुभयो र संसद बैठक अथवा संसदको अभ्यास शुरू भएको धेरै लामो समय भएको छैन, कस्तो लागिरहेछ?
2: व्यावसायिक फिल्डमा म काम गर्दा गर्दै अहिले संसदीय अभ्यासमा छिरेको चौथो महिनामा भयो भन्नु पर्यो। र यो अभ्यास गर्दै गर्दाखेरि धेरै एकदमै आफूले प्राउड फिल हुन्छ सबभन्दा पहिला, किनभने म यस्तो ठाउँमा पुगेको छु जहाँ पुगेर चाहिँ मैले नीति निर्माणको कामहरू गर्न सक्छु र आफूभन्दा अग्रज व्यक्तित्वहरू जसलाई देखेर राजनीति भनेको यस्तो हुँदो रहेछ भनेर बुझ्दै आएको थिएँ, उहाँहरू सँगसँगै बसेर एउटै किसिमको कामहरू गर्न पाइराखेको छु, त्यो भनेको मेरो लागि एकदमै गर्वको कुरा हो। र त्यसको लागि चाहिँ म आफूलाई आफूमा भएका कुराहरूलाई अझ निखार्नको लागि चाहिँ म एकदमै प्रयासरत छु र एकदमै रमाइलो लागिरहेछ।
1: चार महिनामा त्यो केही कुराहरू बुझिसकियो, सिकिसक्यो, थाहा भइसक्यो हो भन्ने हो कि अझै पनि त्यो अनुभव लिने अथवा बोल्ने भन्दा सुन्ने समय नै अलिक बढी जस्तो लाग्छ यहाँलाई?
2: यस्तो हुन्छ, सिक्ने चिजहरू त कहिले पनि सकिँदैन जस्तो लाग्छ मलाई। हरेक दिन नयाँ नयाँ कुराहरू सिक्दैछु र सिकेर आएको चिजहरू पनि धेरैजनालाई सिकाएको पनि छु आफूले, होइन?
1: जस्तै उदाहरणको लागि
2: यस्तो हुन्छ, जस्तै म एउटा फिल्डबाट, हाम्रो सदनमा चाहिँ जति पनि सांसदहरू हुनुहुन्छ उहाँहरू सबैजना डिफ्रेन्ट डिफ्रेन्ट फिल्डबाट आउनुभएको छ र हरेकजनालाई हरेक फिल्डको कुराहरू थाहा हुँदैन। सो मेरो फिल्डको कुराहरू थाहा नभएको कुराहरू, जस्तै म सूचना प्रविधिको क्षेत्रबाट आएको छु भने सूचना प्रविधि भनेको अहिले चाहिँ जुन हिसाबमा अगाडि विकास भइरहेको छ त्यो हिसाबमा चाहिँ सबै मान्छेहरू त्यसलाई पछ्याउन सकिरहेको हुँदैन। सो त्यसमा चाहिँ मैले सहयोग गरिरहेको हुन्छु।
1: भनेको सूचना प्रविधिको क्षेत्रमा अरू सांसदको तुलनामा सृजना श्रेष्ठ अलि अगाडि हो कि अथवा कस्तो लाग्छ आफूलाई?
2: त्यस्तो कम्ती त नगरौं, होइन? जति मैले बुझेको छु त्यो कुराहरू चाहिँ जहिले पनि म एकअर्कालाई सिकाएर र नबुझेको कुराहरू सिकेर चाहिँ जाने कुरामा चाहिँ म विश्वास गर्छु। म कसैभन्दा अब्बल छु चाहिँ म भन्दिनँ, होइन? तर मैले हजुरले सोधेको क्वेसनमा चाहिँ मलाई जति थाहा छ त्यो कुराहरू चाहिँ सिकाउँदै अथवा त्यो चिजलाई प्रयोग गर्दै, किनभने प्रयोग नभएर त त्यो चिजलाई हामीले उसमा राखिरहेको छ, त्यस कारण त्यसलाई प्रयोग गरेर अझ सरलताका साथ अगाडि बढाउन सकिन्छ। धेरै कुराहरू जस्तै सदनकै कुरामा टेक्निकल टिमहरू हुन्छ, टेक्निकली चिजहरूमा कहिलेकाहीँ सुचारू रूपले अगाडि लान नसक्दा प्रब्लम भइरहेको हुन्छ, होइन? डिजिटलाइजेसन गर्न धेरै जरुरी छ, अझ पनि सदनलाई देख्छु, होइन?
1: तर पहिलेको संसद र सांसदको तुलनामा अहिले त सूचना प्रविधिको धेरै राम्रै प्रयोग भइराखेको देखिन्छ,
2: प्रयोग भइरहेछ, अझ पनि अझ यसको यस्तो स्तरोन्नतर गर्न अझ पनि जरुरी छ।
1: के भइदियो भने चाहिँ साँच्चै केही पूर्ण रूपमा उपयोग भएको मानिन्छ संसदमा सूचना प्रविधिको?
2: यसमा धेरैवटा कुराहरू छ, होइन? आज यसमा चाहिँ नजाउँ अब, किनभने काम पनि भइरहेको छ, होइन? जस्तै अब हामीले टाइम माग्दाखेरि डिजिटली नै माग्ने, होइन? अथवा अब सैद्धान्तिक छलफलहरू हुँदाखेरि पनि एउटा पहिलाको प्रक्रिया, किन पहिल्यैदेखि चलिरहेको प्रक्रिया हामीले एकैचोटिमै यो सबै चेन्ज गरौँ भन्न चाहिँ हुँदैन जस्तो लाग्छ, किनभने त्यसको पनि आफ्नै महत्व हुन्छ होला र यतिजनाले यति मिनटसम्म भाग लिनुभएको थियो भन्ने कुराहरू रेकर्डमा राख्नुपर्ने हुन्छ सदनमा। सो त्यो भन्दै गर्दाखेरि हामीले डिजिटली सोच्दा सोच्दै कतिपय कुराहरूलाई चाहिँ हामीले मोडिफाई गर्न पनि नसक्नु हुन्छ क्या। सो त्यस कारणले गर्दाखेरि धेरै कुराहरूमा डिजिटलाइज गर्दै गएर गाह्रो गाह्रो कुराहरूलाई चाहिँ अलिकति सहजीकरण गर्दै लाने भन्ने सोचमा चाहिँ छौँ हामीहरू। त्यसमा अगाडि बढिरहेको छ, काम पनि भइरहेछ।
1: त्यसमा संसदीय समिति अथवा संघीय संसद सचिवालयले संसद र सांसदहरूले सूचना प्रविधिको उपयोग कसरी गर्ने भन्ने बारेमा कहिलेकाहीँ राय सल्लाह सुझाव मागेको अथवा एउटा सांसद ग्रुपमा यहाँलाई लागेर यसो गर्न पाए हुन्थ्यो भनेर पार्टी अथवा कुनै समिति अथवा कतै सरकारवालासँग छलफल गरेको त्यस्तो स्थिति छ कि छैन?
2: धेरै छ, यस्तो हुन्छ। हामी चाहिँ कस्तो हुन्छ भनेदेखि हामी संसदीय दलको मिटिङहरूमा पनि जस्तै अब आफ्नै पार्टीका सांसदहरूसँग मिटिङहरू बस्छौं र बेला बेलामा आफ्नो फिल्डहरुको एक्सपर्टिजहरुको कुराहरु पनि आउँछ र सचेत ज्यूहरुसँग पनि कुराकानीहरु हुन्छ अनि त्यो अनुसारले नै हामीले पार्टीको रूपमा एउटा एप्स पनि नयाँ बनाएको छौ एप्स नै काम गर्छौ हामीहरु अहिलेका सांसदहरु हामी राष्ट्रसभाका सांसदहरुको एउटा एप्स छ त्यो एप्समा हामीहरु काम गर्छौ
1: भनेको सांसदहरुको लागि एप्लिकेशन
2: एप्लिकेशन छ
1: त्यहाँ के हुन्छ कसरी तपाईं

0: है पाइला मेर्दै जाने भयो भने त हुँदैन पछाडी फर्केर हेर्दाखेरि म आज कहाँ छु त तीन महिनामा मैले के काम गरेँ त भन्दाखेरि त्यहाँ हेऱ्यो भनेदेखि मलाई कहिले त काम धेरै गरेको हिसाबले ओहो भनेर कन्फिडेन्स पनि हुन्छ कहिले काहीँ चाहिँ ला मैले त धेरै काम गर्न बाँकी रहेछ भनेर ओहो अब काम गर्नुपर्छ भनेर जस्तो हुन्छ सो एउटा हामीलाई सही धराधर देखाउने ठाउँ चाहिँ यो एप्स हो
1: त्यहाँ चाहिँ मन्त्री सांसद सबै हुनुहुन्छ अथवा पार्टीको अरू नेताहरू पनि जो सांसद नभएको व्यक्तिहरू पनि सहभागी हुन पाउनु
0: होइन त्यसमा चाहिँ सांसदहरूको लागि मात्र खासमा त्यो एपमा अब त्यसमा पछि गएर भर्खर मात्र हामीले यो लन्च गरेर हामीले त्यसमा काम गर्दैछौँ र यसको अभिमुखीकरण हाम्रो प्रोग्रामहरू पनि हुँदैछ धेरैजनालाई सिकाउँदै पनि छौँ
1: कतिपय सांसदले चाहिँ के भन्नुहुन्छ भने अहिलेको मन्त्रीहरूसँग भेट्न खोज्यो भने समय नपाएको अथवा व्यवस्थापन नभएको भन्नुहुन्छ यदि तपाईँहरू अहिले राष्ट्रपति सरकारमा हुँदाखेरि कुनै समसामयिक विषयमा बोल्न मन लाग्यो अथवा कोही मन्त्रीसँग भेट्न मन लाग्यो भने तपाईँले त्यो एप्लिकेशनमा लेखेर कहिले भेट्ने समय भएको नभएको बारेमा पनि त्यो सन्देश आदान प्रदान त्यहाँ हुन्छ
0: मजाले गर्न सकिन्छ
1: अनि अहिले संसदमा त्यो हामीले जुन खालको उपस्थिति हेर्छौं राष्ट्रपा अवश्य पनि त्यो संख्यात्मक हिसाबले बढ़ी भयो र उमेरको हिसाबले त्यहाँ विभिन्न उमेर समूहको पनि त्यो खालको स्थिति त्यहाँ देखिन्छ राष्ट्रपा सांसदसँग त तपाईँको आत्मीयता त्यो हिमछिम स्वाभाविक रूपमा हुने भयो अरू सांसदहरू अथवा अरू राजनैतिक दलको नेताहरूसँगको भेटघाट संवाद पनि उत्तिकै राम्रै ढंगबाट चलिरहेको छ अथवा त्यो प्रशस्त समय अझै पुगिसके होइन
0: यो क्वेसन एकदम रमाइलो क्वेसन छ होइन कस्तो छ भनेदेखि म पनि राजनीतिमा आउनुभन्दा अगाडि सदनको अभ्यासहरू पहिला हेर्दाखेरि चाहिँ एउटा पार्टीले अर्को पार्टी भनेको चाहिँ पुरै विपक्षी दल होइन प्रतिपक्षी दल र सत्तापक्षीको मान्छेहरू चाहिँ त्यो किसिमको कस्तो हुन्छ होला भनेर जस्तो लाग्थ्यो तर अहिले चाहिँ मलाई एकदमै एउटा युनिभर्सिटीमा छौँ हामीहरू र हामीहरू सबैजना फ्रेन्ड्स हो जस्तो लाग्छ कि हामीहरू मजाले एउटा कुनै पनि कुरामा जस्तै सदनमा भित्र सिरिसकेपछि प्रतिपक्ष भनेको भूमिका उहाँले निभाउनै पर्छ होइन आफ्नो हिसाबले गरिराख्नु भएको हुन्छ हामी सत्तापक्षको मान्छेले पनि कति कुरा हामी अझ बढी बोल्न मन लागेको कुरामा कहिलेकाहीँ बोल्न पाइँदैन किनभनेदेखि बोल्न मन लाग्यो भन्दा मतलबले त्यो हस्तक्षेप गर्ने भन्ने होइन तर कतिपय कुराहरू हामीले चाहेर पनि टाइम दिन सकिरहेको हुन्छ किनभने उहाँहरूलाई टाइम दिनुपर्ने हुन्छ होइन हामीले बुझिदिनुपर्ने हुन्छ कि कम्प्रोमाइज हामीबाट धेरै हुन्छ जस्तो मलाई लाग्छ आज
1: सरकारमा रहेको राजनीतिक दलको सांसद हुनुको नाताले
0: हो र अब रिलेसनको कुराहरू गर्दाखेरि चाहिँ हामी मजाले एकै ठाउँमा बसेर खाजा खान्छौँ चिया खान्छौँ होइन कुराकानीहरू गर्छौँ जस्तै मैले भनिहालेँ
1: पार्टीकै अथवा पार्टी बाहिरको अरू पार्टीको पनि
0: सांसदहरूसँग पनि हजुरले जुन राष्ट्र स्वतन्त्र पार्टीको धेरै सांसदहरूसँग चाहिँ हाम्रो राम्रो होला र अरू पार्टीकोसँग चाहिँ कस्तो रिलेसन भन्नुभयो हाम्रो पार्टीगत हिसाबमा केही पनि छैन एकदमै हामी साथी जस्तो बिहेभ गर्छौँ र अझ मैले त किनभने हाम्रो राष्ट्र स्वतन्त्र पार्टी जे भने पनि नयाँ पार्टी हो होइन हामीले सिक्नुपर्ने कुराहरू पनि धेरै छ जुन अब हाम्रो पुराना पार्टीहरूसँग त एक्सपिरियन्स छ के गर्दाखेरि के हुन्छ भन्ने कुराहरू छ कति राम्रो राम्रो विचारहरू पनि छन् उहाँहरूसँग
1: त्यो अहिले संसदमा अरू राजनीतिक दल अथवा अरू उमेर समूहको भनौँ न अलिकति एउटा परिपक्व भइसकेको उमेरको हिसाबले हुन त उमेरले परिपक्व हुन्छ कि समय परिस्थितिले त्यो फेरि अर्को बहसको विषय होला अरू पार्टीको अरू सांसदहरूको बोलाइ अथवा व्यवहारबाट पनि यो कुरा चाहिँ अनुकरणीय अथवा सिक्न लायक रहेछ भन्ने एउटा सांसदको रूपमा त्यस्तो महसुस कहिले हुन्छ कि हुँदैन
0: एकदमै हुन्छ हरेक दिन म भनिरहेछु हरेक दिन म थोरै टाइम निकालेर डिफ्रेन्ट डिफ्रेन्ट व्यक्तित्वसँग कुरा गर्न मन पराउँछु म चाहिँ होइन सधैँ एकजनासँग बसिराख्ने भन्दा अनि उहाँहरूसँग कुराकानी गर्दाखेरि चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट तरिकाको कुराहरू हुन्छ कि साधारण कुरा हो तर कस्तो भनेदेखि उहाँहरूको जुन एउटा प्र्याक्टिस छ पहिलादेखिकै त्यो प्र्याक्टिसमा चाहिँ गल्तीहरू पनि सेयर गर्नुहुन्छ कि हामीले यो गर्दाखेरि चाहिँ यो भएर तपाईँहरू चाहिँ विचार गर्नुहुन्छ है भनेर भन्नुहुन्छ एकदमै खुला
1: व्यक्तिगत रूपमा पनि
0: भन्नुहुन्छ व्यक्तिगत रूपमा चाहिँ त्यो मलाई एकदमै मनपर्छ उहाँहरूको होइन हामीले चाहिँ यो मिस्टेक गरेका थियौँ तपाईँहरू चाहिँ अब सत्तामा भयो यो मिस्टेक नगर्नुहोस् है भनेर भन्दाखेरि चाहिँ मलाई एकदमै स्वागत योग्य लाग्छ त्यस्ता कुराहरू सो हामीलाई यतिसम्मको साथ दिने मान्छेहरू भइसके पछाडि त एउटा जिम्मेवारी बोध पनि एकदम हुन्छ त्यस कारणले गर्दाखेरि त्यो गल्तीहरूबाट उहाँहरूको गल्तीहरूबाट सिक्दै र उहाँहरूले दिएको सजेसनहरूलाई चाहिँ हामीले लिएर अगाडि बढ्यो भनेदेखि चाहिँ अवश्य पनि स्थायी सरकार बनाउनलाई हामीलाई एकदमै सहयोग पुग्छ जस्तो लाग्छ
1: अहिले संसदको कतिपय अभिव्यक्तिको विषयमा अथवा संसदीय समितिमा सांसदहरूको अभिव्यक्तिको विषयमा कहिलेकाहीँ बाहिर अलिक चर्चा सुनिन्छ कि परिपक्वताको हिसाबले अघि पनि हामीले कुरा गर्यौं कि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद संघको अनुभव कम हुन सक्छ त्यो विषयलाई चाहिँ कसरी लिनुहुन्छ अलि यो चाहिँ नगरेको भए अथवा यसरी नबोलिदिएको भए चाहिँ हुन्थ्यो कि भन्ने त्यस्तो कहिले कहाँ लाग्छ कि लाग्दैन
0: लाग्छ यस्तो हुन्छ मैले अघि पनि भनिहालेँ नै यही कुरालाई फेरि जोड्छु हामी डिफ्रेन्ट ठाउँहरूबाट आएको मान्छे हौ होइन अब कोही अभियन्ता हुनुहुन्छ कोही पत्रकारिताबाट आउनु भएको छ कोही व्यवसायबाट आउनु भएको छ होइन सो उहाँहरूको आफ्नै शैली हुन्छ क्या बोल्ने जस्तै मेरो कस्तो शैली छ भन्ने कुरा अब

0: मैले जुन मेरो पहिल्यैदेखि कुरा गर्ने तरिकाहरूलाई चाहिँ एकैचोटि चेन्ज गर्छु भनेर सकिँदैन. विभिन्न टाइम फ्रेमले चाहिँ हामीलाई परिपक्व बनाउँदै जान्छ र बोल्ने अभिव्यक्ति पनि कस्तो कस्तो दिने भन्ने कुरा चाहिँ थोरै सिकाउनु चाहिँ हामीले सिकिसकेका छौँ, हामीले बुझाइसक्नु भएको छ. तर पनि बोल्दा बोल्दै कहिलेकाहीँ हाम्रो चाहिँ एउटा हुन्छ नि हाम्रो व्यक्तित्वले प्रभाव पार्छ कि त्यसमा हामीलाई चित्त बुझिरह हुँदैन. कुरा जायज हुन्छ तर प्रस्तुतिकरण चाहिँ अलि शैली चाहिँ अलिकता नमिलेको हो कि जस्तो हुन्छ. त्यसमा हामीहरू चाहिँ बारम्बार छलफलहरूमा चाहिँ बसिरह हुन्छौँ र उहाँले कहिलेकाहीँ मिस्टेक हुन्छ, कहिलेकाहीँ मबाट पनि मिस्टेक होला होइन. त्यो गरिसके पछाडि चाहिँ हामीले चाहिँ जो सेल्फ इभ्यालुएसन चाहिँ गर्ने गरेका छौँ र अबको दिनहरूमा चाहिँ यहाँनिर चाहिँ हामीले गर्नु हुँदैन रहेछ है भन्ने कुराहरू चाहिँ साथीहरूले मजाले सही तरिकाले लिनुहुन्छ. त्यसको लागि चाहिँ
1: अहिलेसम्म संसदमा कतिपटक यहाँले विचार राख्नुभयो?
0: मैले यस्तो छ विचार राख्ने भन्ने कुराहरूमा चाहिँ अब यो हाम्रो शून्य समय, आकस्मिक समय अनि विशेष समय भन्नेहरू हुन्छ. र शून्य समय त हामीले बोल्नै पर्यो, हाम्रो पालो आउँछ ठ्याक ठ्याकै. आकस्मिक समय जुन कुरा मैले उठाउनु पर्ने मुद्दाहरू बोल्नु पर्ने जस्तो लाग्छ भने म त्यो कुरामा बोल्छु. र विशेष समयमा मैले दुईचोटि बोलिसकेँ अहिलेसम्ममा, किन त्यसलाई टाइम कुर्नुपर्छ भनिहालेँ. प्रतिपक्षी भयो भने मजाले कुरा गर्न पाइन्छ,
1: अरूलाई पालो दिनुपर्यो
0: भन्ने हुन्छ. हामीलाई पालो एकदमै कम पाइन्छ र त्यो आधारमा हामीले पनि रिक्वेस्ट गर्छौँ हाम्रो क्षेत्रको कुराहरूदेखि लिएर हाम्रो कुनै एउटा एकदमै अर्जेन्ट छ मेरो चाहिँ पालो राखिदिनु होला भनेर हामीले अलिक अनुरोध गर्यो भने यसो हेरेर मिलाएर राखिदिनुहुन्छ. र मैले बोल्नुपर्ने ठाउँमा मजाले बोलेको छु र यसो सैद्धान्तिक छलफलहरूमा भाग लिने कुराहरूमा पनि पहिला कस्तो हुन्छ भने पहिला त्यो कुरालाई चाहिँ डेप्थमा नबुझिकन मलाई चाहिँ बोल्न मन लाग्दैन. सो अलिकति अभ्यास गरेँ, त्यस पछाडि अब चाहिँ हामीले यो विधेयकहरूमा कसरी काम गर्नुपर्छ भन्ने कुरा प्र्याक्टिकल्ली तल्लो लेभलबाटै बुझिसके पछाडि चाहिँ अब चाहिँ म अलिकता कन्फिडेन्ट महसुस गरिरहेको छु र अहिले भाग पनि लिँदैछु त्यसमा.
1: अनि कतिको तयारी गर्नुपर्छ, जस्तो मानौ भोलि संसद बैठक छ भने त्यसको लागि तयारी, जस्तो जनताहरूको कुरा पनि कहिलेकाहीँ भनिदिनु पर्ने होला, तपाईँलाई जनताहरूले सम्पर्क गर्ने कुरा होला, यो कसरी कस्तो खालको तयारी गर्नुपर्छ सांसद?
0: यो तयार त मैले भनिहालेँ, एउटा खास इक्जाम्पल दिँदाखेरि त युनिभर्सिटीको लागि हामी जसरी भोलि पढ्न जाँदैछौँ भने भोलिको सब्जेक्ट के छ त भनेर हामी प्रिपेयर गर्थ्यौँ, म त्यसरी नै लिन्छु कि. मलाई चाहिँ कस्तो नयाँ एउटा युनिभर्सिटीमा भर्ना भइरहेको र नयाँ इनर्जी आइरहेको जस्तो फिल हुन्छ कि. जहिले पनि हरेक दिन मेरो लागि चाहिँ नयाँ कुरा सिक्ने ठाउँ हुन्छ त्यहाँनिर. सो म आफूलाई चाहिँ प्रिपेयरै गरेर जान्छु होइन, भोलिको सब्जेक्ट के छ त, कार्यसूची के छ त, त्यो अनुसारले त्यसमा दिने प्रस्तुतिदेखि लिएर अनि त्यसमा हुन सक्ने कुराहरू के एड अन गर्न सकिन्छ होइन, त्यो कुरालाई चाहिँ अलिकति मेन्टली प्रिपेयरै भएर जान्छु. आफ्नो प्रस्तुति छैन भने पनि मेन्टली प्रिपेयरै भएर जान्छु.
1: एकजना राष्ट्रपतिका सांसद आउनु भएको थियो यहाँ, अनि अहिलेको तयारीको त कुरै नगरौं, विद्यार्थी जीवनमा जसरी हामी एउटा कक्षाबाट अर्कोमा प्रवेश गर्नको लागि पढ्छौं, त्यतिखेर त के पढिन्थ्यो होला र अहिले त्योभन्दा दबर तेबर पढ्नु परिरहेको छ भन्नुभयो.
0: एकदमै सही कुरा,
1: तपाईँको पनि त्यस्तै हो,
0: मेरो पनि त्यस्तै नै छ. मलाई कस्तो लाग्छ भनेदेखि यतिकै जाँदाखेरि पनि हामीले धेरै कुराहरू त थाहा भएकै हुन्छ होइन, तर हामी एउटा यस्तो ठाउँमा छौँ अहिले होइन. मैले बुझेको चाहिँ के हो भने सदनमा गइसकेपछि हामीले गरेको एउटा सानो निर्णयले गर्दाखेरि चाहिँ जस्तै श्रमिकको जीवनमा, किसानको जीवनमा, व्यवसायीहरूको जीवनमा, उद्योगीहरूको जीवनमा, विद्यार्थीहरूको जीवनमा धेरै ठूलो प्रभाव पर्छ एउटा सानो नीति नियम नमिल्दा होइन. त्यसले गर्दा त्यस कारणले चाहिँ हामी चाहिँ ला मैले आज धेरै पढिनँ, यसमा धेरै अध्ययन गरिनँ र मैले चाहिँ यो कारणले मेरो मिस्टेक भयो है भन्ने हामीलाई छुट छैन क्या. सो वी निड टु प्र्याक्टिस मोर,
1: अभ्यास धेरैभन्दा
0: धेरै चाहिन्छ हामीलाई. त्यो हामी अब चाहिँ त्यो गल्ती गर्ने छुट चाहिँ हामीलाई छैन. सो सकेसम्म हामीले चाहिँ एकदमै आजभन्दा आज यतिका वर्षसम्म जुन सानो कानून नमिल्दा फेरिको भोगाई त हामीले भोगेको छौँ नि त. म त व्यावसायिक ब्याकग्राउन्डबाटै आएको छु, 20-22 वर्षको एक्सपिरियन्स छ. नेपालमै बसेर आज व्यवसाय गरौँ भन्दाखेरि पनि मेरा सँगैका सहकर्मी साथीहरू सबैजना विदेशै जानुभएको छ. म एक्लै यहाँ बसेर म यहीँ बसेर गर्छु भन्दाखेरि पनि आजसम्म पनि एउटा सेटिस्फ्याक्सन चाहिँ छैन क्या. यहाँ बसेर गरेर मैले चाहिँ राम्रो गरेँ भने चाहिँ छैन. त्यो गर्दै गर्दाखेरि त्यो चिजलाई चाहिँ मैले अब आउँदो दिनमा मेरो छोराछोरीले चाहिँ यहाँ बस्ने वातावरण होस् भन्ने हिसाबले चाहिँ राजनीतिमा जानुपर्छ र सम्पूर्ण नेपालीहरूले जस्तै अब यहाँ पढेका स्टुडेन्टहरूलाई चाहिँ प्लस टू सकिने बित्तिकै खालि बाहिर जाने मात्रै उनीहरूको सोच हुन्छ. त्यो सोचलाई कसरी चाहिँ हामीले चेन्ज गर्न सक्छौँ त भन्दाखेरि सानो यो पोलिसीमा चेन्ज गरेर मात्रै हो कि सबै कुरालाई इफेक्ट गर्ने भनेर. त्यस कारणले चाहिँ त्यो पोलिसीको कुरा गर्नको लागि चाहिँ हामी तयारी बिना चाहिँ हामी जानु हुँदैन भन्ने मेरो चाहिँ सिद्धान्त छ.
1: तपाईँका साथीभाइहरू बिचतिर अधिकांश पुग्नु भयो, तपाईँ देशमा हुनुहुन्छ र देशमै बसेर पनि तपाईँलाई अझै त्यो सन्तुष्टि मिलिरहेको छैन मैले बसेर राम्रो गरेँ भन्ने ढङ्गबाट. अनि त्यस्तो व्यक्ति संसदमा अथवा संसदीय समितिमा पुग्दाखेरि विशेष त उद्योग र व्यवसाय क्षेत्रमा राम्रो गर्नको लागि चार महिनामा केही सोरसार केही शुरूआत भइसक्यो अथवा अझै समय लाग्छ तपाईँले राम्रो त्यो वातावरण बनाउनको लागि नीतिगत रूपमा त्यस्तो खालको व्यवस्था गर्नको लागि सहयोग गर्नको लागि
0: यस्तो छ म हजुरलाई मेरो स्टार्टिङ राजनीतिमा प्रवेश गरेको सन्दर्भ नै जोड्न चाहन्छु यसमा मैले अघि पनि भनिहालेँ म व्यावसायिक क्षेत्रबाट आएको हो र विगत 20-22 वर्षदेखि म यो क्षेत्रमै छु र यो क्षेत्रमा काम गर्दै जाँदा विभिन्न समस्याहरू आइपरे त्यो समस्याहरू जस्तै सानो एउटा उद्योग व्यवसाय गर्ने मान्छेले चाहिँ उद्योग रजिस्ट्रेसन गर्ने प्रोसेसदेखि उनीहरूलाई प्रब्लम हुन्छ त्यो प्रोसेस गर्दै जाँदा उसलाई फन्डिङको प्रब्लम ब्याङ्कबाट लिने लोनको प्रब्लम होइन धेरै कुराहरू जस्तै कुनै पनि चिजहरूलाई एउटा उद्योगसम्म लैजानको लागि त झनै धेरै प्रब्लम सो यो सबै कुराहरू बुझ्दै जाँदाखेरि चाहिँ यसलाई कसरी चाहिँ हामीले मिलाउन सकिन्छ त भन्दै जाँदाखेरि एक्लै त सकिँदैन यसको लागि चाहिँ एउटा संगठन चाहिन्छ भन्दै सोच्दै गर्दाखेरि चाहिँ म क्यान महासंघमा गएर जोडिन पुगेको हो र सूचना प्रविधिको एउटा छाता संगठन क्यान महासंघ 77 जिल्लामा यो यसको छाता संगठनको रूपमा बसिएको
1: एउटा
0: र मेरो आफ्नो कम्पनी पनि मैले चाहिँ 7-8 ब्रान्डहरू चाहिँ इम्पोर्ट गरेर नेपालको लागि 77 जिल्लाहरूमा 77 नभनु लगभग 70 जति चाहिँ जिल्लाहरूमा मोस्ट अफ दि अलिक दुर्गममा चाहिँ पुग्दैन होला तर सबै ठाउँमा चाहिँ हाम्रो नेटवर्क छ भने यो नेटवर्क र क्यानको नेटवर्क भएको कारणले गर्दा यो सबै देशको हरेक जिल्लासँग चाहिँ म कनेक्ट हुन सकेको थिएँ यो यतिका वर्षहरूमा कनेक्ट भएर काम गरिरहँदाखेरि चाहिँ उहाँहरूको आवाजलाई सरकारसम्म पुर्याउनको लागि जस्तै मैले एआई पोलिसीमा काम गरेको छु डेटा प्रोटेक्सनको पोलिसीमा काम गरेको छु होइन साइबर सेक्युरिटीको कुराहरूमा काम गरेको छु यो कुराहरू सरकार समक्ष पुर्याउने कोसिस त गरियो तर हाम्रो चाहिँ सजेसनमा मात्रै सीमित हुन्थ्यो क्या पहिला
1: राष्ट्रपतिमा प्रवेश गर्नु अगाडिको
0: कुरा म उपाध्यक्ष भएर पनि काम गरेको छु क्यान महासंघको कार्यवाहक अध्यक्ष भएर पनि मैले चलाइसकेको छु त्यो दिनहरूमा चाहिँ हाम्रो काम भनेको सजेसन दिने हुन्छ हामीले चाहिँ सरकारलाई सजेसन दिने हुन्थ्यो तर त्यो सजेसनको इम्प्लिमेन्टेसन गर्ने ठाउँमा आफू नहुँदाखेरि चाहिँ त्यो चित्तै नबुझ्ने क्या यसरी गर्दा हुन्छ ठ्याक्कै थाहा छ तर त्यो नहुँदाखेरि चाहिँ साह्रै गाह्रो हुँदो रहेछ कि त्यसलाई त्यो चिजलाई एडप्ट गर्नको लागि चाहिँ सो त्यो हुँदै गइसके पछाडि चाहिँ मैले चाहिँ अब हुँदैन भनेर एउटा सर्टिन हाम्रो साथीहरूको ग्रुपहरू थियो अब चाहिँ हामी चाहिँ कुनै न कुनै उसमा लागेर चाहिँ हामीले चाहिँ एउटा राजनीतिमा प्रवेश गर्नै पर्छ हामी जस्तो मान्छेहरू पहिल्यै नगएर चाहिँ हामीले गर्न नसकेको हो अबको टाइममा हामी गएन भने चाहिँ हामी कहिले पनि गर्न सक्दैनौँ है भन्ने हिसाबको कुराहरू हुन थाल्यो त्यस पछाडि चाहिँ हामी त्यही सिलसिलामा प्रवेश पनि गरेँ मैले र अब कुन पार्टी छान्ने भन्दाखेरि चाहिँ अब हेर्दाखेरि हिसाबले राम्रो पार्टी भनेको राष्ट्र स्वतन्त्र पार्टी जसको विचारधाराहरू मेरो विचारधारासँग धेरै मिल्ने भएको भएर चाहिँ यो पार्टीमा गएर यो पार्टीलाई अझ सशक्त रूपमा मैले चाहिँ कन्ट्रिब्युट गर्न सक्छु कि मेरो एक्सपिरियन्सहरूलाई भनेर त्यतिको लागि मात्र म आएको थिएँ र राजनीतिमा प्रवेश गरिसके पछाडि त झन् त्यहाँ जब सब शपथ लिएँ शपथ लिइसकेपछि एउटा यस्तो जिम्मेवारी बोध भयो मलाई त्यस पछाडि ल अब चाहिँ हामीले गर्नुपर्छ है भनेर मेरो जति पनि मेरो टिम भन्छु म 77 जिल्लाको नेटवर्कहरू छ त्यो सबै टिमहरूले चाहिँ मलाई साथ पनि दिइराख्नु भएको छ र हाम्रो प्रतिनिधित्व तपाईँ हो है तपाईँले चाहिँ गर्नुपर्छ भन्ने हिसाबको उहाँहरूबाट सिकिराखेको हुन्छ धेरै इस्युजहरू पठाइराख्नु भएको पनि हुन्छ त्यसैमा काम गरेर नि मात्रै पनि त्यसैमा मात्रै काम गर्न सक्यो भने पनि मैले चाहिँ धेरै काम गर्न सक्छु जस्तो लाग्छ कि र लकिली म चाहिँ उद्योग वाणिज्य समितिमा पनि छु राज्यको समितिमा पनि उद्योग वाणिज्य समितिमा रहेर काम गर्दै जाँदाखेरि चाहिँ धेरै इस्युजहरूमा काम पनि भइरहेको छ
1: त्यसो भए तपाईँले देशलाई दिनुपर्ने धेरै थोक र धेरै त्यो अनुभव अथवा विज्ञता छ जो 5 वर्षमा सकिन्छ सकिँदैन दिएर
0: भनेको त म फेरि भन्छु कहिले पनि सकिँदैन होइन मैले दिनुपर्ने कुराहरू त म आफ्नो तर्फबाट 100% नै दिइहाल्छु त्यो भन्दैमा म एकदम विज्ञ छु मलाई एकदमै धेरै एक्सपिरियन्स छ मैले सबै जानेको छु भन्नु खोजेको होइन जति बुझेको छु अरूभन्दा पनि मसँग चाहिँ टिमवर्क छ क्या त्यो टिमवर्कमा मिलेर जस्तै मैले चाहिँ कस्तो हुन्छ कुनै एउटा इस्यु छ भने त्यो इस्युलाई हामीले पढेर मात्रै हुँदैन कि त्यसमा चाहिँ तल गएर धराधरमा बसेर चाहिँ कहाँनिर कुन चिजले चाहिँ यसरी गरिरहेको छ भन्ने कुराहरू चाहिँ सम्बन्धित निकायहरूसँग छलफल गरेर त्यसको निर्कल निकाल्न सक्यो भनेदेखि चाहिँ समाधान निकाल्न सक्यो भनेदेखि चाहिँ सही रूपमा समाधान हुन्छ र कानुनी बनाउने प्रक्रियामा त झन् हामीले कानुन बनाउँदै गर्दाखेरि हामी विज्ञको टिमहरू मात्रै बसेर कानुन बनाउँछौँ हुँदैन भन्छौँ म जहिले पनि समितिमा गर्ने कुरै त्यही हो कि हामीहरू सर्टेन विज्ञहरू बस्छौँ अनि हामी छलफल गर्छौँ त्यो आधारमा चाहिँ ल अब चाहिँ यसो गर्नुपर्छ है भन्ने निष्कर्षमा पुग्छौँ कि त्यो होइन हामीले चाहिँ त्यो चीजले इफेक्टेड मान्छेहरू को को छन् त्यो इफेक्टेड मान्छेहरूको समूहहरूलाई पनि हामीले चाहिँ एउटा मेजर समूह मानेर चाहिँ उहाँहरूसँग कुरा गरेर त्यो चीजलाई सर्ट आउट गर्नको लागि कस्तो कानुन चाहिँदो रहेछ त भन्ने कुरामा चाहिँ हामीले काम गर्यो भने चाहिँ सही रूपमा चाहिँ हामीले कानुनी रूपमा काम गर्न सक्षम हुन्छौँ जस्तो मलाई लाग्छ।
1: हालसालैको दिनमा तपाईँ धरान लगायतका विभिन्न क्षेत्रहरूको अवलोकन भ्रमण गरेर फर्कनु भयो र सम्भवतः तपाईँसँग मन्त्रीजी पनि हुनुहुन्थ्यो। यसपालिको संसदमा तपाईँ नयाँ ढंगबाट नयाँ पार्टीबाट अगाडि बढ्दै गर्दाखेरि त्यस्तो केही महसुस भयो कि अथवा त्यो सांसदहरूको बुझाइको कमजोरी अथवा बुझाइको सकारात्मकता त्यसैमा निर्भर गर्दो रहेछ भन्ने लाग्छ?
0: हजुर, यस्तो भयो। मलाई चाहिँ मैले सुनेको थिएँ समानुपातिक सांसद भनेको बेग्लै हुन्छ, प्रत्यक्ष भनेको चाहिँ एकदम अब भनौँ न उनीहरूको बीचमै कन्फिडेन्स भनेकै डिफ्रेन्ट लेभल हुन्छ भन्ने चाहिँ मैले सुनेको थिएँ। तर म एज अ समानुपातिक सांसद गइरहँदाखेरि यतिकै गएको भएदेखि सायद त्यस्तो हुन्थ्यो होला। हामीले पनि पार्टीमा एउटा प्रारम्भिक चरणको इक्जामहरू हुन्थ्यो हाम्रो चाहिँ होइन, त्यो इक्जामहरूमा चाहिँ तीन चार चरणको इक्जामहरू थियो। त्यो इक्जामहरूमा म मजाले पास गरेर अब्बल श्रेणीमा पास भएको भन्छु आज, म भोटिङदेखि लिएर हाम्रो जति पनि थियो त्योहरूमा चाहिँ म राम्रै पोजिसनमा सेकेन्ड थर्ड यस्तो महिलाहरूमा भएरै उछिन्दै उछिन्दै म अगाडि बढेको भएर चाहिँ एकदमै कन्फिडेन्स बढ्यो। त्यस कारणले गर्दाखेरि म आफूलाई चाहिँ समानुपातिक सांसद भनेको चाहिँ अझ बढी पावर फिल हुन्छ क्या, किनभने क्षेत्रगत सांसद भयो भने त क्षेत्रको लागि मात्रै हेर्ने हो, समानुपातिक सांसद हामी देशैभरिको मुद्दा उठाउन सक्छौँ, देशैभरिलाई हेर्नुपर्ने हुन्छ, हामीमा झन् धेरै अभिभावक छ जस्तो मलाई फिल हुन्छ होइन। तर पनि हाम्रो पार्टीले चाहिँ जुन जुन क्षेत्रमा आफ्नो प्रत्यक्ष सांसदहरूले उपविजेता हुनुभएको छ त्यो क्षेत्रमा चाहिँ हामीलाई क्षेत्रगत हिस्सामा समानुपातिक सांसदहरूलाई छुट्याइदिनु भएको छ। सो यही क्रममा चाहिँ मलाई चाहिँ धरान परेको छ सुनसरी क्षेत्र नम्बर एक, जहाँ मेरो जन्मघर त्यो पनि त्यतै पर्छ। सो अब आफ्नै क्षेत्रको सेवा गर्ने मौका पाउँदाखेरि चाहिँ म एकदमै खुसी पनि छु र डेडिकेटेड रूपमा भनिहाले देशैभरिको कुराहरू छँदैछ हाम्रो काममा जिम्मेवारी
1: भनेको। समानुपातिक सांसद हुन पाएकोमा तपाईँलाई अझ बढ्दा
0: गौरव महसुस छ र समानुपातिक सांसदले यहाँसम्म गर्न सक्छ है भन्ने कुराको एउटा दायरा हुन्छ नि, त्यो दायरा चाहिँ तोड्न मन छ मलाई,
1: भनेको त्यो उत्कृष्ट उदाहरण चाहिँ प्रस्तुत गर्न चाहनुहुन्छ।
0: भोलिको दिनमा चाहिँ समानुपातिक सांसद रहिरहँदाखेरि सृजना श्रेष्ठले चाहिँ योसम्म गर्नुभयो भनेदेखि चाहिँ समानुपातिक सांसद चाहिँ कोही भन्दा कम हुँदैन भन्ने कुराको उदाहरण चाहिँ म दिन चाहन्छु।
1: भनेपछि अहिले तपाईँलाई गुनासो अथवा केही विचार यो चाहिँ यस्तो भयो मानिज्यू भनेर यो सुनसरीको मात्रै होइन देशैभरिबाट आउँछ कि कस्तो खालको हुन्छ?
0: देशैभरिबाट आउँछ हामीलाई। अनि सुनसरीमा काम गरिरहँदाखेरि अब यो सुनसरीको कुराहरू भयो, धरान सुनसरीको धरान भनेको चाहिँ जहिले पनि एउटा सरकारको आँखा नपुगेकै भन्छु क्या म, यति राम्रो ठाउँ छ होइन धेरै किसिमले क्या, जस्तै भनिहाल्यो यो पर्यटकीय हिसाबले पनि त्यसलाई एकदमै नेपालकै एउटा बेस्ट डेस्टिनेसन बनाउन सक्छौँ होइन। त्यस्तै गरेर शिक्षाको केस हेर्नुपर्दाखेरि विश्वविद्यालयहरू एउटै नगरमा चारवटा विश्वविद्यालय छ, चार चारवटा विश्वविद्यालय एउटै ठाउँमा हुनु भनेको सानो कुरा होइन क्या। जस्तै गरेर पूर्वाञ्चल इन्जिनियरिङ कलेज छ, एग्रिकल्चर इन्जिनियरिङ त्यहाँबाट स्टार्ट भएको, फुड टेक्नोलोजीको इन्जिनियरिङ कलेज हात्तीसार कलेज छ, त्यसपछि बिपी कोइराला हस्पिटल्स भयो, त्यस पछाडि संस्कृत विद्या यो पिण्डेश्वरी संस्कृत विद्यापीठ भनेर छ। यो चार चारवटा विश्वविद्यालय एकै ठाउँमा भएको ठाउँ धरान हो होइन। त्यो सँगसँगै पर्यटकीय क्षेत्रले अस्ति भर्खरै पनि मैले चाहिँ हाम्रो टिमले पर्यटन मन्त्रीलाई पनि लिएर हामी सुनसरीको सबै सुनसरीलाई चाहिँ एउटा धरान मात्र होइन, सुनसरीको ओभरअल सुनसरीलाई नै हामीले चाहिँ पर्यटकीय सर्किटको रूपमा चाहिँ हामीले कसरी प्रमोट गर्न सक्छौँ त, किनभने यस्तो जस्तै रामधुनी भयो होइन, तपाईँको बोराबाद भयो, कोशी टप्पुहरू त्यहीँ पर्छ, त्यसपछि बराह क्षेत्र हुँदै अझ साउन महिनाको टाइममा चाहिँ पिण्डेश्वरीमा चाहिँ बराह क्षेत्र र विष्णुपादिकामा छुने नदी जस्तै कोका नदी र तपाईँको कोशी नदीको संगमबाट पानी लिएर चाहिँ त्यो जल चढाउनको लागि पिण्डेश्वरीसम्म पुग्नुहुन्छ। इन्डियाबाट यति धेरै धर्मको लागि बोलबमको लागि भनेर चाहिँ आउनुहुन्छ पर्यटकहरू। त्यस पछाडि हाम्रो दन्तकाली एकदमै यो जस्तै सतीदेवीको दाँत पतन भएको ठाउँ भनेर चिनिन्छ, पञ्चकन्या विजयपुर डाँडा भेरेटार भनेको यस्तो ठाउँ कि फेरि पाँच मिनट अगाडिको ठाउँ एकदमै गर्मी त्यहाँ पुगिसकेपछि पुरै क्लाइमेटै चेन्ज, त्यो किसिमको अनुभव चाहिँ हामी त्यो एकै ठाउँमा गर्न पाउँछौँ भने यस्तो किसिमको पर्यटकीय सर्किट बनाउन सक्ने ठाउँलाई पनि हामीले काम गर्न नसकेको कारणले गर्दाखेरि त्यो देखिएकै छैन, मान्छेले चिनेकै छैन। एउटा हामीले चाहिँ इकोनोमीसँग जोड्यौँ भने यसलाई हामी त धरानको मात्र इकोनोमी बढ्ने होइन त, पुरै देशको इकोनोमीमा हामी काम गर्न सक्छौँ यसलाई लिएर, यो कुराहरू छ। त्यस कारणले गर्दाखेरि चाहिँ यसमा मैले धेरै काम गरिसकेँ। यो
1: त्यसो भए धरान अथवा इटहरीले तपाईँबाट के कति चाहिँ अपेक्षा गर्दा राम्रो हुन्छ, के के दिन चाहनुहुन्छ आफ्नो जुन क्षेत्र परेको छ?
0: मैले त यस्तो मैले सक्ने चाहिँ समन्वयको काम गरिदिराखेको छु।
1: त्यहाँ बाँकी भनेको विकास निर्माण हो कि बजेटको कुरा हो कि के कुरा अलि बढी चाहिन्छ?
0: यस्तो हुन्छ सर, मैले जब बुझेँ एज अ सांसद भइसकेपछि बजेट मात्रै ल्याएर पनि हुँदैन, त्यसको सहीसँग कार्यान्वयन पनि हुन पर्यो होइन। जस्तै अब अहिले सकेसम्म मैले अब धेरै कुराहरूमा जस्तै पर्यटकीय सेक्टरमा पनि मन्त्रीज्यूहरूसँग कुराकानी गरेर सबभन्दा बढी त धरान भनेको पानीको समस्या त्यहाँनिर पानीको लागि र तपाईँको बीपी कोइराला हस्पिटल्सको लागि चाहिँ मैले एकदमै धेरै यो तीन महिनामा चाहिँ कोसिस गरेको हो र धेरै फलोअप गर्दा हाम्रो सामान्यज्यू प्रधानमन्त्रीज्यूले पनि इटरीको एउटा बेलामा आएर सम्बोधनै गरिदिनु भएको थियो, हामी जितिसके पछाडि चाहिँ हामी धरानवासीलाई चाहिँ पानी खुवाउँछौँ भन्ने हिसाबमा र त्यही सम्बोधन अनुसारले उहाँले चाहिँ कोसीको पानीको बजेट पनि बाँडिदिनु भएको छ होइन। हामी एकदमै खुसी छौँ त्यसको कारणले गर्दाखेरि,
1: जस्तो अहिले घर परिवारबाटै यसको नैतिक शिक्षा नैतिक रूपमा यसलाई सिकाउन सक्यो भने भन्ने धेरै बहस पनि भइरहेको छ। तपाईँलाई के लाग्छ के कुरा हामीले परिवारबाटै अथवा घरबाटै सिकाउँदै अगाडि बढ्यौं भने अपराधका घटनाहरू घट्न सक्छन्?
0: कानून मात्रै कडा गरेर पनि हुँदैन हजुर, यसमा यसको लागि चाहिँ हामी समाजबाटै बुझ्नुपर्छ क्या। छोरीलाई हामीले सुरक्षित रहन सिकायौं होइन, मेरो मम्मीहरूले पनि मलाई चाहिँ ल बाहिर रातिसम्म नबस है भन्न सिकाउनु भयो होला होइन, यसो लुगा नलगा भन्न सिकाउनु भयो होला, नचिनेको मान्छेसँग नबोल है भन्न सिकाउनु भयो होला। तर हाम्रो समाजमा हामीले छोराहरूलाई चाहिँ कहिले पनि सिकाएनौँ कि सम्मान गर्नुपर्छ, नारीहरूको सम्मान गर्नुपर्छ, नो भनेको नो हो होइन। एउटा हस्बेन्ड वाइफमा पनि इफ वाइफले नो भन्छ भने द्याट मिन्स नो भन्ने कुराहरू चाहिँ हामीले त्यो किसिमको जनचेतना हाम्रो बच्चा बेलादेखि नै उहाँहरूलाई नसिकाएको कारणले पनि हो कि। र अर्को कुरा चाहिँ बेरोजगारीको कुरा भनौँ होइन, शिक्षाको अभावको कुराहरू, जति पनि पीडकहरू छन् उहाँहरूको सर्वेक्षण गरेर हेर्दाखेरि चाहिँ उहाँहरू भनेको चाहिँ कि त नपढेको मान्छेहरू हुन्छ होइन, कि त अब बेरोजगारहरू हुन्छ, कि त लागु पदार्थ सेवन गर्ने मान्छेहरू हुन्छ, अलिकति साइको टाइपको मान्छेहरूले चाहिँ त्यो विभत्स तरिकाले चाहिँ बलात्कारपछि हत्या पनि गरिरहेको हुन्छ भनेर यो सबै कुराहरूलाई चाहिँ हामीले एउटा पहिला सुरुमा चाहिँ के कारणले भइरहेको छ, कस्तो प्रवृत्तिको मान्छेहरू यसमा लागि परेका छन् भने त्यसको चाहिँ सर्वेक्षण हुनपर्छ र त्यसमा हामीले काम गर्नुपर्छ। त्यो भयो भनेदेखि चाहिँ लङ टर्मको लागि सल्युसन हुन्छ जस्तो लाग्छ मलाई। र सँगसँगै कानून पनि हामीले कडाभन्दा कडा कानून यसमा चाहिँ परिमार्जन गर्नै पर्ने हुन्छ, त्यसको लागि हामी परिरहेको छौँ। र सामाजिक दायित्व पनि हुन्छ, हामीले एउटा फ्यामिलीको दायित्व पनि हुन्छ। मैले मेरो छोरा छ भने छोरालाई सिकाउने कर्तव्य मेरो आफ्नो पनि हुन्छ। छोरा र छोरीमा विभेद घरबाट स्टार्ट हुन्छ कि, छोरीलाई हामीले जानी नजाने क्या, यो किनभने मेरो मम्मीले त्यही गर्नुभयो र मैले पनि त्यही गरिरहेको हुन्छु कि, यो हामीले अन्जानमा गरिरहेको छ। हाम्रो एउटा सबकन्सियस माइन्डमा चाहिँ छोरी मान्छेले चाहिँ सुरक्षित भएर बस्नुपर्छ, हामी आफूलाई सेक्योर फिल गर्दैनौँ, आफन्तकै बीचमा पनि हामीलाई सेक्योर फिल गर्दैनौँ, कसैले हेर्ने बलात्कारै गर्नुपर्छ भन्ने पनि छैन, कसैको हेराइले पनि हामी बलात्कृत भइरहेको हुन्छौँ होइन। त्यो कुरालाई चाहिँ मैले एकदमै धेरै छोरी बच्चाहरूलाई हरेक फिल्डमा गएर चाहिँ मैले त्यसको उहाँहरूसँग कुरा लिन खोजिरहेको हुन्छु भने यति धेरै अहिलेको नानीहरू पनि यति धेरै उहाँहरू पीड़ित हुनुहुन्छ। अहिले साइबर बुलिङको कुराहरूदेखि लिएर अहिलेको सिक्सदेखि तपाईँको टेनसम्म पढ्ने छोरी बच्चाहरू त यति धेरै यो साइबर बुलिङमा परेको छन्। अस्ति भर्खर पनि मैले हाम्रो यो साइबर सेक्युरिटीको युनिटसँग बसेर कुराहरू गरेको छु, यसमा पनि मैले चाहिँ शिक्षा स्कूलको लेभल सेभेन क्लासको सिलेबसमै राखेर चाहिँ यस्तो किसिमको भयो भने के गर्ने भन्ने कुराहरूको चाहिँ राख्नुपर्छ भनेर मैले सदनमा पनि आवाज उठाएको छु यसमा। किनभने यो धेरै छ, जति प्रविधि बढ्दै गयो होइन, जस्तै किनभने यसमा चाहिँ पीड़कहरूले पनि विभिन्न किसिमका प्रक्रियाहरू हेरेर बुझेर त्यसलाई चाहिँ अनि लगाउन खोज्ने प्र्याक्टिकली के कस्तो हुँदो रहेछ भनेर लगाउन खोज्ने पनि बढ़िरहेको छ भने कहाँनिर हामीले रोक्न सकिरहेको छैनौँ त, समाज कहाँ गइरहेको छ त भन्ने कुराहरू हामीले बुझेर यसलाई पनि हामीले परिमार्जन गर्दै लैजानुपर्ने हुन्छ। एउटा आमाको कर्तव्य हुन्छ त्यसमा, एउटा समाजको कर्तव्य हुन्छ, एउटा बुवाको कर्तव्य हुन्छ, र दाजुभाइ सबैजना मिलेर बनेको एउटा समाज हुन्छ, त्यो समाजले चाहिँ केटा र केटीलाई भन्ने कुराहरू चाहिँ के किसिमको हुन्छ भन्ने कुरा आफूले पनि बुझ्नुपर्ने हुन्छ। हाम्रो छोरालाई पनि जुन दिनुपर्ने शिक्षाहरू चाहिँ हामीले दिनलाई चाहिँ चुक्नु हुँदैन भन्ने लाग्छ। र त्यो सँगसँगै कानून पनि शीतलो भएको कारणले गर्दाखेरि चाहिँ यो भइरहेको, त्यसको लागि चाहिँ कानून चाहिँ कडाभन्दा कडा कानून हुनुपर्छ। यो एउटै किसिमको कानून, यो जुन कानून छ त्यो कानूनले चाहिँ मान्छेहरू डराउँदैन जस्तो लाग्छ, र यो कानून भइरहे भने यो अपराध रोकिँदैन।
1: कुराकानीको लागि समयको लागि यहाँलाई धेरै धन्यवाद समानिज्यू।
0: हजुर धन्यवाद, हजुरलाई पनि धेरै धेरै धन्यवाद मलाई यहाँ आएर केही कुराहरू आफ्नो राख्न दिनुभएकोमा, र अब मेरो आफ्नो जुन सदनको एक्सपिरियन्सहरू हजुरले एउटा राख्ने मौका दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।
1: हस् धेरै धन्यवाद। यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सृजना श्रेष्ठसँग कुराकानी गर्यौं, र अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लगायतका अरू सामग्रीहरू लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धितालाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
3: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराहै, ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
3: ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9858745226।
6: मध्य पश्चिम ज्याङ च्याक, यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भुसालको नमस्कार। रसुवाको भोटे कोशी नदीमा अचानक आएको विनाशकारी बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 389 जना पुगेको छ। राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 17 जना, नुवाकोटमा 28 जना, धादिङमा 33 जना, चितवनमा 137 जना, गोर्खामा 32 जना, तनहुँमा 28 जना, नवलपरासी पूर्वमा 87 र नवलपरासी पश्चिममा 27 जनाको शव फेला परेको हो। अहिलेसम्म 1976 जनालाई हेलिकप्टरबाट उद्धार गरिएको प्राधिकरणले जनाएको छ। अप्पर त्रिशुरी हाइड्रो पावरको सुरुङभित्र फँसेका 350 मजदूर तथा स्थानीयलाई पनि नेपाली सेनाले उद्धार गरेको छ। प्रतिकूल मौसम र बाढ़ीको तीव्र बहावका बीच अत्यन्तै जोखिमपूर्ण र चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको हो। त्यही सुरुङमा फँसेका 100 जना भन्दा धेरैलाई सुरक्षित बाहिर निकाल्ने प्रयास भइरहेको पनि नेपाली सेनाले जनाएको छ। अहिलेसम्म सम्पर्कविहीन भएकाहरूको संख्या 977 पुगेको प्राधिकरणका अनुसार ती मध्ये 517 जना विदेशी नागरिक रहेका छन्। घाइते 73 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। खोज तथा उद्धारका लागि 13,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। यसैगरी बाढ़ीको उच्च जोखिममा परेका रसुवाका अन्य विकट भूगोलमा पुगेर सेनाले उद्धारलाई निरन्तरता दिएको छ। हिजो अबेरसम्म रसुवाका विभिन्न प्रभावित ठाउँबाट 883 जना स्थानीय तथा मजदूरको उद्धार गरिएको सेनाले जनाएको छ। नदीमा बुधबार आएको बाढ़ीले पुर्याएको आर्थिक क्षतिका सम्बन्धमा राष्ट्रिय योजना आयोगले विस्तृत अध्ययन गर्ने भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयसँग समन्वय गरेर यस्तो अध्ययन गर्ने तयारी गरिरहेको आयोगका उपाध्यक्ष डाक्टर गुडाकर भट्टले जानकारी दिनुभयो। आर्थिक क्षतिको विवरण संकलन गर्न तथ्याङ्क कार्यालयसँग समन्वय गरेर अघि बढ़ने प्रारम्भिक छलफल भएको उहाँले बताउनु भएको छ। उहाँले भन्नुभयो, आयोगले बाढ़ीका कारण पुगेको आर्थिक क्षति र त्यसले कुल ग्राहस्त उत्पादन जीडीपीमा पारेको असरका सम्बन्धमा अध्ययन केन्द्रित गर्ने जनाएको छ। उपाध्यक्ष भट्टका अनुसार यस सम्बन्धमा छलफल भइरहेको र परिस्थिति अनुकूल भएपछि अध्ययनको काम अघि बढ़ाइने बताउनु भएको छ। भोटेकोशी बाढ़ीका कारण सयौं व्यक्तिगत घर, सड़क एवं राजमार्ग, ब्याङ्क तथा वित्तीय संस्थाका भवन, सरकारी कार्यालय, विद्यालय, होटल तथा पसल, सवारी साधन, व्यक्तिगत जिन्सी लगायतका सामानमा ठूलो क्षति पुगेको छ। नेपालका ठूला मध्येका जलविद्युत आयोजना पनि जिल्लामा सञ्चालनमा रहेकाले बाढ़ीमा धेरै आयोजनाहरूलाई क्षतिग्रस्त बनाएको छ। पछिल्लो विवरण अनुसार बाढ़ीका कारण सञ्चालनमा रहेका 10 वटा र निर्माणाधीन 5 वटा गरी 15 वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ। बाढ़ीकै कारण 431 मेगावाट विद्युत बिजुली उत्पादन ठप्प भएको आकलन गरिएको छ। नेपाल विद्युत प्राधिकरण अन्तर्गतका रसुवागढ़ी, चिलिमे, सान्जेन, अप्पर सान्जेन जलविद्युत आयोजनामा अत्याधिक क्षति पुगेको प्रारम्भिक विवरणमा बाहिर आएको छ। यसबाहेक त्रिशुली, देवीघाट, त्रिशुली 3A र एनईए सोलर आयोजनामा पनि बाढ़ीबाट प्रभावित भएका छन्। क्षतिपछिको पुननिर्माणका लागि आयोगको यस्तो अध्ययन सरकारका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। खासगरी बाढ़ीबाट प्रभावितका लागि आर्थिक राहत तथा प्याकेज उपलब्ध गराउन अध्ययनले सहयोग हुने अपेक्षा गरिएको छ। सरकारले बाढ़ी प्रभावित क्षेत्रमा अत्यावश्यक खाद्य वस्तुको आपूर्ति व्यवस्थापनमा सहजीकरण गर्न सबै उद्योग र व्यावसायिक प्रतिष्ठानलाई आग्रह गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय विपदको समयमा हुन सक्ने अत्यावश्यक खाद्यान्न अभाव र कालोबजारी हुन नदिन सबै व्यावसायिक प्रतिष्ठानलाई सचेत गराएको हो। आपूर्ति मन्त्रालयका सहसचिव नेत्र प्रसाद सुवेदीले प्रभावित क्षेत्रमा खाद्यान्न, औषधि र पानी बोकेका सवारीलाई पहिलो प्राथमिकता दिएर पठाउन सम्बन्धित व्यावसायिक प्रतिष्ठानलाई निर्देशन र आग्रह गरिसकेको जानकारी दिनुभयो। खाद्यान्न बिक्री वितरण गर्न सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेनिङ कर्पोरेशन र निजी व्यापारिक कम्पनीलाई बाढ़ी प्रभावित क्षेत्रमा खाद्य वस्तु अभाव हुन नदिन अलर्ट रहन निर्देशन दिइसकेको पनि प्रवक्ता सुवेदीले जानकारी दिनुभएको छ। यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बाढ़ी प्रभावित क्षेत्रका नागरिकको तत्कालको राहत, अत्यावश्यक खाद्य वस्तु
पठाएको जानकारी गराएको छ। कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकारी शर्मिला नेउपाने सुवेदीले आपूर्ति मन्त्रालयको निर्देशनपछि खाद्य कम्पनीसँग विपद व्यवस्थापन, खाद्य सुरक्षा सुनिश्चित गर्न तथा दुर्गम जिल्लामा नियमित खाद्यान्न आपूर्ति कायम गर्न राष्ट्रिय खाद्य सुरक्षा भण्डारणमा 16,000 मेट्रिक टन, चार खाद्य ब्याङ्कमा 8,000 मेट्रिक टन गरी 24,000 मेट्रिक टन खाद्य मौजात रहेको छ। कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकारी सुवेदीले उक्त खाद्यान्न यस्तै विपदका लागि मौजात गरिएकाले आवश्यक परेको खण्डमा सम्बन्धित ठाउँमा पुर्याउन सकिने जानकारी गराउनु भएको छ। अचानक आएको विनाशकारी बाढ़ीले ठूलो धनधनको क्षति पुर्याएपछि खोज तथा उद्धारसँगै राहत संकलन र वितरणको काम तीव्र बनेको छ। सरकार, निजी क्षेत्र, संघ संस्था र विदेशमा रहेका नेपाली सबैले सहयोग जुटाइरहेका छन्। यस्तो बेलामा अर्थ मन्त्रालयले राहत संकलनका लागि एकदर प्रणाली अपनाउन आग्रह गरेको छ, ताकि संकलित सहयोग वास्तविक पीड़ितसम्म व्यवस्थित, पारदर्शी र समान रूपमा पुगोस् भन्नका लागि एकदर प्रणाली लागू गरिएको हो। सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत रहेको प्रधानमन्त्री प्रकोप उद्धार कोषलाई मात्र राहत संकलन र परिचालनको आधिकारिक माध्यम बनाएको छ। मन्त्रालयका अनुसार यही प्रणाली मार्फत संकलित आर्थिक सहयोग, उद्धार, उपचार, राहत, पुनर्स्थापना र क्षतिग्रस्त पूर्वाधार पुननिर्माणमा प्राथमिकताका आधारमा परिचालन गरिने भएको छ। राहत संकलन भएको रकम र विवरण भएको सामग्रीको आधिकारिक अभिलेख राखिने भएकाले हिनामिना वा दुरूपयोगको सम्भावना कम हुन्छ। कोषको रकम वार्षिक रूपमा रेखा परीक्षण हुने कानूनी व्यवस्था पनि गरिएको छ। प्रधानमन्त्री प्रकोप उद्धार कोष सरकारको आधिकारिक राहत कोष हो। कानून अनुसार यस कोषको रकम उद्धार, उपचार, राहत, पुनर्स्थापना र पुनर्निर्माणमा मात्रै खर्च गर्न पाइन्छ। महत्वपूर्ण कुरा, यो रकम प्रशासनिक खर्चमा प्रयोग गर्न पाइँदैन। त्यसैले सहयोगदाताले दिएको रकम प्रत्यक्ष रूपमा विपद प्रभावितको राहत र पुनर्स्थापनामै प्रयोग हुने व्यवस्था गरिएको छ। प्राकृतिक विपदका कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ 13 गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सम्बन्धी ऐन अनुसार सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई यस्तो निर्देशन दिनुभएको हो। मन्त्रीको निर्देशन अनुसार भदौ 13 गतेदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित गर्नुपर्नेछ। स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्न पनि विद्यालयहरूलाई आग्रह गरिएको छ। यस्तै भदौ 12 गते निर्धारित परीक्षामा पनि विभिन्न कारणले सहभागी हुन नसकेका विद्यार्थीहरूका लागि उपयुक्त समयमा पुनः परीक्षा सञ्चालनको व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ। र सूचना तथा संचार मन्त्रालयले रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा हालै गएको प्राकृतिक विपदका घटनासँग सम्बन्धित मानवीय रूपमा संवेदनशील तस्विर, श्रव्य दृश्य तथा अपुष्ट सूचना प्रकाशन तथा प्रसारण नगर्न संचार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूसँग अपील गरेको छ। मन्त्रालयले विपदको विषम परिस्थितिमा संचार माध्यम तथा आम नागरिकबाट प्रवाह हुने सूचनाले उद्धार, राहत तथा जनमानसमा महत्वपूर्ण प्रभाव पार्ने भएकाले जिम्मेवार र संवेदनशील ढंगबाट सूचना सम्प्रेषण गर्न आग्रह गरेको हो। मन्त्रालयका सहसचिव एवं प्रवक्ता उदय बहादुर राणा मगरद्वारा जारी विज्ञप्तिमा विपदबाट भएको क्षति, उद्धार तथा राहत सम्बन्धी समाचार तथा सूचना प्रशासन वा प्रसारण गर्दा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय विपद व्यवस्थापन समितिद्वारा आधिकारिक निकायबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन आग्रह गरिएको छ। हस्त, बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: यो दाँत दुख्छ,
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ म?
2: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाँत।
4: सम्पर्क फोन नम्बर 0825 63 0 27,
7: 98 41 68 47 46।
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
8: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
9: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
8: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
8: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578 34 9 10।
8: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट, दाङ।
10: डाक्टर आउने बारे सूचना।
11: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इन्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र PFT सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
10: डाक्टरद्वारा दिइने सेवाहरू,
11: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षय रोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
10: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
12: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
4: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
7: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
8: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98479 57 193 र 98188 89 0 28।
13: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
14: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा UAE द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
13: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
14: फोन नम्बर 0825562601, 98578 35 990, 98578 31 684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
15: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
10: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
8: हाम्रा विशेषताहरू:
10: उत्कृष्ट शैक्षिक वातावरण,
8: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
10: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
8: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
3: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगञ्ज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
16: सम्पर्क फोन 081-536-086
10: र मोबाइल नम्बर 98-480-96-600, 98-580-36-086 र 98-481-72-273।
17: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
18: डाक्टरद्वारा दिइने सेवाहरू:
17: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
18: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
17: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
18: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
17: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
18: सम्पर्क स्थान: घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98-494-67-487।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट 2700 में खरीद गर्दा फ्री इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड
1: चेहरे पे नकाब डालकर अपने गम को छुपा सकते हो लेकिन तकदीर में लिखी बर्बादी को नहीं।
2: VFX सिनेमाज घोराई द सौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र टक्सिक साथै यही भाद्र 12 गते रक्षाबन्धनको अवसरमा नेपाली कथानक चलचित्र पार्वती पनि प्रदर्शनमा आउँदैछ हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
3: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
4: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
3: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
4: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
3: हुलासले बनाउँदैछ परिवार एक साथ।
2: खुशीको खबर
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
6: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ। तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती दम निमोनिया खोकी छेरो
7: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
8: मधुमेह सुगर मृगौला रोग पिसाब
7: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
8: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
8: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
7: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
8: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्डा हुने
7: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
8: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनाक नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
9: अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू
11: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
10: सामान्य किराले खाएको दाँत भर्ने,
9: मेसिन द्वारा आरसीटी गर्ने,
10: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
9: खोल लगाउने,
10: बाङ्गो टिङ्गो दाँत मिलाउने,
9: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
10: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
9: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
11: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: గంగా రెడ్డి మీరు ఎవరెస్ట్.
1: यूएए प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमांडू को नया भर्ना संबंधी सूचना.
2: लामो शैक्षिक इतिहास भएको त्रिवी द्वारा संचालित बोर्ड परीक्षा में राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त इस कैंपस में बिहानी समय में बीबीएस बीए र बीएड प्रथम वर्ष में शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुल्यो.
1: साथ ही विद्यालय व्यवस्थापन समिति को स्वीकृति में बिहान समय में कक्षा 11 में साइंस मैनेजमेंट ह्यूमैनिटीज कंप्यूटर साइंस र एजुकेशन में धमाधम भर्ना भइरहेको छ.
2: कैंपस लोकेशन काठमांडू को तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै.
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ. सम्पर्क फोन नम्बर 01-46-20-310.
2: मोबाइल नम्बर 98514-0-41-98 र 98412-55-957.
3: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ?
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ. नेपाली कथानक चलचित्र पार्वती.
5: मेरो छोरीलाई राम्रो स्कुलमा
6: तपाईँ
3: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 MHz.
7: हाट बजारमा चाहिँ बेच्नको लागि चाहिँ त्यसलाई त यस्तो चिज भइसकेपछि दुइटैले चाहिँ मूल्य पाउने भएको भएर चाहिँ उहाँहरू चाहिँ एकदम खुसी हुनुहुन्छ र आफूले चाहिँ उत्पादन गरेको थोरै चिजलाई पनि कहाँ लैयौँ भन्नु परेन. चाहिँ आफूसित जति छ त्यो लगेर चाहिँ बिक्री गर्नको लागि चाहिँ उहाँहरूले चाहिँ सहजीकरण गर्ने काम राष्ट्रिय जिनमिङले अहिले धेरै ठाउँमा गरिरहेको छ.
8: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलित नेपाल सुनिरहनु भएको छ. संकटमा परेका थाने दलहन बालीको संरक्षण र उत्पादनको विषयमा जिन बैंकका सूचना अधिकारी एवं रैथाने बाली विज्ञ डाक्टर मुकुन्द भट्टराईसँग गरिएको थप कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
9: हेलो पिंकी,
10: बोल दिन.
9: एलईडी टिभी किन नजाने?
10: जान्न.
9: फ्रिज डी फ्रिज किन्न जाउन भने होइन?
10: जान्न.
9: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
10: जान्न.
9: किन?
10: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
9: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि.
10: पाइनी भएर त जान लाग्यो नि.
9: हो र, कहाँ
10: भन्दिन के?
9: सत्य भन्दिनौ.
10: आई लभ यु पिंकुली भनेको
9: हो. एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिन पर्ने एउटै नाम
10: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ.
9: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन. सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
11: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
10: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ.
9: फोन नम्बर
10: 082-562-452
9: 082-562-452. पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ.
12: बङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको 30 को नयाँ कोसेली बजारमा आएको छ. नाचम नाचम
13: बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला.
12: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ. यस बङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला.
14: मोटुमै मेरो छौ तिमी सानु.
15: यस गीतमा स्वर दिनुभएको छ बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको.
12: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ. युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ.
16: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल. लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती. आयुर्वेदिक टी मात्र रु 50 मा।
6: खुराही को लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड खुराही दान फोन नम्बर 082-561-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मन्डी नजिक र परवेश श्रृंगार दूरसञ्चार देखि पश्चिम तर्फ।

0: सुरक्षित जीवन जीना जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरिलाई।
1: अर्को यसलाई चाहिँ जबसम्म रजिस्टर गर्ने सिस्टम आउँदैन, किसानले चाहिँ एउटा किसानले चाहिँ अर्को किसानलाई चाहिँ लिगली रूपमा बेच्न पाउनुहुन्न र चाहिँ कुनै एग्रोवेटले पनि यसलाई चाहिँ बेच्नको लागि अनुमति हुँदैन। त्यसले गर्दा अहिले खण्ड घ अन्तर्गत चाहिँ किसानले पनि त्यो जातहरू दर्ता गर्ने, किसान या चाहिँ किसानको समूहले पनि दर्ता गर्ने भएर चाहिँ अहिले केही 5-6 बालीहरू चाहिँ अहिले दर्ता भइसकेका छन्। तिनी बालीहरूलाई चाहिँ रैथाने बालीहरूलाई चाहिँ बिक्री वितरण गर्न र चाहिँ एग्रोबेटमा पनि पाइन सक्ने भयो। अब यदि त्यो दर्ता भएन भने ती जातहरू चाहिँ लिगली रूपमा चाहिँ बेच्न नपाउने भएको भएर चाहिँ त्यो किसानसित नपुगेको हो। त्यसले गर्दाखेरि एउटो किसानले अर्को किसानलाई दिएर त सम्भव छैन। हामी चाहिँ विभिन्न ठाउँमा एउटा गाउँबाट अर्को ठाउँमा त त्यो किसानले त थोरै त लान सकुन्न। त्यसले गर्दा त्यो एग्रोवेट मार्फत लानुपर्ने हो र चाहिँ कृषि विकासकारले जति पनि हुनुहुन्छ उहाँहरूले लानुपर्ने। तर चाहिँ उहाँहरूको समस्या के छ भन्दा त्यो चाहिँ किन्नलाई चाहिँ त्यो चाहिँ रजिस्टर भएको हुनुपर्छ। रैथाने जातहरू सबै रजिस्टर छैन। त्यसले गर्दाखेरि किसानमा नपुगेको अवस्था यो चाहिँ बिस्तार चाहिँ यसको बढ्दै गएको छ र यसका चाहिँ इलाइट लाइनहरू अहिले चाहिँ विभिन्न किसानहरूले पनि आफैले पनि सिलेक्सन गर्नुभएको छ, आफैले छनौट गर्नुभएको छ। ती राम्रा जातहरूलाई चाहिँ किसानले पनि रजिस्टर गर्नुहुन्छ, त्यो चाहिँ बिक्री वितरण गर्न पाइने र एग्रोवेटमा पनि पाइन सक्ने भयो। त्यसले गर्दाखेरि यस्ता चिजहरूलाई चाहिँ यो रैथाने बालीहरू चाहिँ बिक्री वितरण गर्नको लागि चाहिँ यो सरकारले चाहिँ एउटा छुट्टै नियम कानून ल्याएर चाहिँ यो बिक्री वितरण गर्न पाउने किसिमको भयो भने चाहिँ यसको चाहिँ केही हदसम्म चाहिँ समाधान हुन सक्छ।
2: तपाईँले कानुनी एउटा प्रक्रियाको पाटो जोड्नुभयो र अर्को शब्द चाहिँ इलाइट लाइनहरू भनेर भन्नुभयो, यसलाई अलिकति सहज रूपमा बुझ्दा
1: यो इलाइट लाइन भनेको चाहिँ हामीले जति पनि किसानबाट हामी संकलन गरेर लिएर आउँछौँ र किसानहरूले पनि यहाँ हामीलाई चाहिँ कुनै बिउहरू ल्याएर रैथाने बालीहरू ल्याएर राख्न दिनुहुन्छ। त्यो ल्याएर राखिसकेको चाहिँ चिजलाई हामी अब त्यसको चाहिँ त राखेर मात्रै त भएन, त्यसलाई चाहिँ त्यो माटो त्यो हावापानी सुहाउँदो ठाउँमा लगेर चाहिँ त्यसलाई चाहिँ हामी लगाएर परीक्षण गर्छौँ। त्यो परीक्षण गरेर आइसकेका उत्कृष्ट लाइनहरूलाई हामी इलाइट लाइन भन्छौँ। जुन त्यो बालीभित्र पनि त मुख्य अलि राम्रो बालीहरू हुनसक्छ नि त, त्यो कुनै रोग सहन सक्ने हुनसक्छ, कुनै बढी सुक्खा सहन हुन सक्नु हुन्छ, कोही खानको लागि अझै राम्रो हुनसक्छ। ती जातहरू चाहिँ हामी छनौट गर्छौँ। त्यो छनौट गर्ने भनेको चाहिँ त्यो उत्पादनको हिसाबले पनि अरू रैथाने बाली भन्दा त्यो बढी फल्ने हुनसक्छ, त्यो पनि रैथाने त रैथाने बाली हो। त्यस्ता उत्कृष्ट लाइनहरू हामी छनौट गरेर हामी यहाँ राखेका छौँ र चाहिँ त्यो छनौट गरेका जातहरूलाई चाहिँ हामी चाहिँ विभिन्न यो सञ्चार माध्यमहरूबाट उहाँहरूलाई चाहिँ यो मिडिया मार्फत हामी चाहिँ त्यसलाई चाहिँ प्रचार गर्छौँ। ल है, हामीसित चाहिँ यो दलन बालीको यो जातको चाहिँ यो उत्कृष्ट लाइनहरू छ, यो यति फल्छ र चाहिँ यसको यसले रोकिरह यसरी सहन सक्छ भनेर चाहिँ त्यो चाहिँ हामी पत्रचार गर्छौँ। त्यो गरिसकेपछि उहाँहरूले चाहिँ त्यहाँबाट लान सक्नुहुन्छ र विभिन्न अब यसलाई चाहिँ रजिस्टरको रूपमा पनि किसानले चाहिँ दर्ता गर्नुभयो भने चाहिँ यसबाट चाहिँ पक्कै पनि यी जातहरूले चाहिँ केही हदसम्म चाहिँ किसानको समस्या समाधान गर्न सक्छ।
2: आजको कुराकानीमा हामीसँग हुनुहुन्छ राष्ट्रिय जिन बैंकका सूचना अधिकारी एवं रैथाने बालीका विज्ञ डाक्टर मुकुन्द भट्टराई। तपाईँले अघि जुन दलन जन्य बालीहरू र तिनका विषयमा चाहिँ जोड्नुभयो, त्यसै गरी रैथाने अन्य बालीहरू पनि विभिन्न मौसम चाहिँ सहने, जुन राम्रो पनि होला नराम्रो पनि होला त्यस्ता मौसमहरूको पनि अनुकूल भएर उत्पादन दिन सक्ने कुराहरू मैले बुझ्दाखेरि ती कुराहरू चाहिँ जोड्नुभयो। अस्ति बुधबारको मात्रै कुरा जोड्ने हो भने रसुवा भोटेकसीको बाढीले चाहिँ कतिपय क्षेत्रमा चाहिँ समस्या पारेको छ, किसानका चाहिँ खेतबारी छैनन्, अब फेरि उत्पादन गर्नुपर्ने अवस्था आउला, खडेरीका कुराहरू छन्, अत्याधिक वर्षाका चाहिँ कुराहरू छन्, लड्न सक्ने जातहरू भनेर तपाईँले चाहिँ जोड्नु भएको छ। त्यस्तो जिन बैंकले आफैले

0: यहाँको खेत पनि बारी पनि सबै चाहिँ समस्याग्रस्त छ, त्यो क्षेत्रमा चाहिँ हामी त्यही क्षेत्रबाट चाहिँ संकलन गरेर ल्याएका बालीहरू हामी राष्ट्रिय चिनिएका छन् स्रोत बिउको रूपमा हामी थोरै दिन्छौँ, किनभने हामीसितै हामीले राख्ने नै 300-400 ग्राम राख्छौँ भने स्रोत बिउको रूपमा अहिले हामी उहाँहरूलाई उपलब्ध गराउँछौँ। त्यो उपलब्ध गराएको चिजलाई चाहिँ उहाँहरूले एकपटक लगाउनुहुन्छ, अलिक धेरै गराउनुहुन्छ, त्यसपछि गएर चाहिँ उहाँहरूले चाहिँ फेरि उत्पादन गर्न सुरु गर्नुहुन्छ। त्यसले गर्दाखेरि यो चाहिँ हामी अब तुरुन्तै गर्नुपर्ने जरुरी छ र चाहिँ त्यो क्षेत्रमा चाहिँ हामीसित कति कलेक्सन छ, कुन कुन बाली हो त्यो हामी हेर्छौँ, हेरिसकेपछि त्यो क्षेत्रलाई चाहिँ हामी स्रोत बिउको रूपमा चाहिँ उहाँहरूलाई चाहिँ उपलब्ध गराउनलाई राष्ट्रिय जिन ब्याङ्क चाहिँ तयार छ।
1: भनेको सबैभन्दा पहिलो प्राथमिकता चाहिँ त्यहाँका चाहिँ रैथानी बिउहरू चाहिँ
0: बिउहरू मसिएर जान सक्छन्, त्यसले गर्दा अझै पनि त्यहाँ केही बचे खुचेका छन् भने त्यसलाई चाहिँ रेस्क्यु गरेर चाहिँ संकलन गरेर चाहिँ यो राष्ट्रिय जिन ब्याङ्कमा चाहिँ राख्न जरुरी छ र चाहिँ त्यो राखिसकेपछि हामी त्यस्तै त्यो ठाउँको यदि त्यो ठाउँको हामीसित बिउ उपलब्ध छैन भने त्यही रेन्जको एरियामा चाहिँ त्यही क्लाइमेटमा हुने अन्तको जातहरूलाई पनि त्यहाँ चाहिँ हुनसक्छ, त्यसले गर्दा त्यो बिउहरू चाहिँ हामी उपलब्ध गराउन तयार छौँ र हामी त्यो बाढी पीडित एरियामा चाहिँ यो पहिल्यैदेखि राष्ट्रिय जिन ब्याङ्कले चाहिँ विगत 2 वर्षदेखि यो चाहिँ काम गर्दै पनि आएको छ त्यहाँ चाहिँ।
1: भनेको भविष्यमा यस्ता विपदजन्य घटनाहरू हुन सक्छन्, त्यति बेला बिउहरू नासिन सक्छन् भनेर अन्य क्षेत्रका किसानहरूले पनि आजैदेखि चनाखो हुने, आफ्नो चाहिँ संरक्षणका चाहिँ सक्दो प्रयासहरू गर्ने त्यस्ता अभ्यास चाहिँ गर्नुपर्ने रहेछ।
0: त्यस्तो अभ्यासहरू गर्नुपर्छ, जस्तै चाहिँ म एउटा चाहिँ उदाहरणको लागि चाहिँ यो 2072 सालको भूकम्पमा जुन यो बारपाक एरियाबाट चाहिँ रेस्क्यु कलेक्सन भनेर हाम्रो टिम गएर चाहिँ त्यहाँबाट संकलन गरेर ल्याएको थियौँ हामीले चाहिँ र चाहिँ त्यो उहाँहरूलाई चाहिँ हामीले चाहिँ त्यही एरियामा हुने उहाँहरूसित त्यो जुन मासिएर गएका थिए र चाहिँ त्यो भूकम्पले गर्दाखेरि क्षति भएका थिए ती जातहरू चाहिँ त्यही एरियामा चाहिँ संकलन गरेका या त्यहीँका या चाहिँ बाहिरबाट गरेका हामी उहाँहरूलाई चाहिँ हस्तान्तरण गऱ्यौँ र अर्को चाहिँ त्यहाँबाट चाहिँ हामी संकलन गरेर यहाँ ल्याएर राखेका थियौँ र हामी त्यसका चाहिँ उत्कृष्ट लाइनहरू चाहिँ हामीसित अहिले पनि उपलब्ध छन्। त्यस्तै किसिमले चाहिँ यो सङ्कटग्रस्त अवस्था आउन सक्छ, जति बेला नै आउन सक्ने भएको हिसाबले चाहिँ हामीले चाहिँ त्यो अभ्यास चाहिँ यहाँ मात्रै होइन कि अरू क्षेत्रमा पनि ल्याएर चाहिँ हामी त्यहाँ चाहिँ समर्थन गरेर राख्नु जरुरी छ।
1: अघिको मैले एउटा प्रसङ्ग जोड्न खोजेँ, दलनजन्य बाली गेडागुडी बालीहरूको चाहिँ अघि एउटा प्रसङ्ग आएको थियो, खास गरी किसानका लागि उत्पादन गर्न चुनौतीपूर्ण त छँदैछ, बिउको सङ्कट पनि छँदैछ, यसको उत्पादकत्व पनि कम छ भन्ने छ, यसको चाहिँ कारणहरू केही छन् त?
0: यसको उत्पादकत्व कम भन्दा पनि उहाँहरूले चाहिँ त्यो चाहिँ वास्तवमा यी बालीहरू हुसुवा बालीको रूपमा लगाउनुहुन्छ, प्राथमिकता दिनुभएको छैन, त्यो प्राथमिकता नदिएको भएर चाहिँ त्यो जुन धान गहुँ मकैलाई चाहिँ जति मलजल गरेर उहाँहरूले लगाउनुहुन्छ त्यो तरिकाले लगाउने भने यसको उत्पादक पनि बढी छ र चाहिँ उहाँहरूले चाहिँ के भन्दा फाइलिएको जग्गा या चाहिँ कुनै घुसुवा बालीको रूपमा लगाउनुहुन्छ, उहाँहरूले चाहिँ त्यति धेरै नभएर चाहिँ आफ्नो घरलाई खाने तरिकाले मात्रै लगाएको भएर त्यो समस्या हो, नभए चाहिँ त्यसको हामी चाहिँ जसरी चाहिँ ती धान गहुँ मकैलाई चाहिँ जसरी चाहिँ मलजल गरेर लगाउनुहुन्छ त्यसरी लगाउने भने यसको उत्पादक पनि बढेर आउँछ र चाहिँ त्यसलाई चाहिँ हामी अलि बढी फल्ने जातहरू पनि जुन विभिन्न विकासी जातहरू यो राष्ट्रिय यो नेपाल कृषि परिषदले सिफारिस गरेका जातहरू छन् ती जातहरू लगाउनु भयो भने त्यसको उत्पादक पनि राम्रो छ।
1: प्रजनन प्रविधि भनेर भनिन्छ नि, खास के हो र उद्देश्य के हुन्छ यसमा?
0: यो प्रजनन प्रविधि भनेको चाहिँ यो चाहिँ कुनै बालीहरू चाहिँ त्यसमा पनि यो कुनै आफैमा हुन्छ, कुनैमा भालेपन्थी छुट्टै भएको भएर चाहिँ त्यो क्रस हुने सम्भावना पनि बढी भएको देखिन्छ, त्यसले गर्दाखेरि ती चिजहरूलाई चाहिँ हामी राष्ट्रिय जुन एउटा अनुसन्धान निकाय छ त्यो अनुसन्धान निकायले चाहिँ त्यसको चाहिँ सबैलाई छुट्टै छुट्टै राखेको हुन्छ र त्यहाँबाट चाहिँ ती जातीय मिश्रण नहोस् भनेर चाहिँ त्यसको सेलेक्सन पनि गरेका हुन्छौँ, हामी छनौट गरेका हुन्छौँ, त्यो छनौट गरेका जातहरू लगाउने हो उहाँहरूले चाहिँ, त्यो लगाइसकेपछि यो जुन त्यहाँबाट आएका जातहरूलाई हामी यहाँ चाहिँ प्रजनन विधिबाट चाहिँ विभिन्न सेलेक्सन गर्छौँ, क्रस गर्छौँ र चाहिँ त्यसलाई चाहिँ उत्कृष्ट जातहरू निकाल्छौँ र चाहिँ किसानहरूको माझमा चाहिँ कहिलेकाहीँ मिक्स हुनसक्छ, किनभने उहाँहरूले धेरै रैथानी बालीहरू लगाउनुहुन्छ, एउटाबाट अर्कोमा चाहिँ क्रस हुनसक्छ, त्यसको जातीय गुण नहुनसक्छ, त्यो जातीय गुणहरू चाहिँ मेन्टेन गर्नको लागि चाहिँ हामी चाहिँ यो विभिन्न निकायहरूसित यो ब्रिडरहरूसित चाहिँ समन्वय गरेर चाहिँ अगाडि बढाउन लागिरहेछौँ।
1: डाक्टर मुकुन्द भट्टराईज्यू, रैथानी जातको चाहिँ स्वाद पोषण त्यसै गरी उन्नत जातको चाहिँ बढी फल्ने गुणहरू मिसाएर त्यस्ता कुनै नयाँ जातहरू विकसित भइरहेका छन् त?
0: अहिले हेर्दाखेरि चाहिँ यो जातहरू विकसित भएका छन्, जस्तै चाहिँ तपाईँले अहिले पनि हेर्नुभयो भने विभिन्न किसिमको चाहिँ दलन बालीमा जस्तै चाहिँ यो बोडीकै कुरा गरौँ, सिमीकै कुरा गरौँ, अहिले चाहिँ बाहिर हेर्नु भने हाम्रो हिउँदे सिमीहरू चाहिँ 41 जिल्लाबाट संकलन गरेर ल्याएको जातहरू चाहिँ अहिले चाहिँ चारित्रिक चित्रणहरू भइरहेछ,
1: भनेको
0: यही जिन ब्याङ्कको परिसरमा हिउँदे सिमी जुन एउटा सिमीको बोट लगाउनु तपाईँले तिन चार घरलाई खान पुग्छ।

0: त्यस्ता जातहरू हामीसित छन् नि,
1: भनेको रैथाने अन्तर्गत
0: सबै रैथाने अन्तर्गत हुन्। अहिले हामी यहाँ बाहिर पनि देख्न सक्छौँ, हामी त्यसरी चाहिँ जातहरूले चाहिँ छनौट गरिरहेछौँ। ती जातहरू त्यस्तै उत्कृष्ट जातहरू चाहिँ किसानहरूले चाहिँ एउटा बोट लगाउनु भने पाँचवटा परिवारलाई पुग्ने छन्। त्यसले ती जातहरू चाहिँ सबैले चाहिँ एक एक बोट लगाउनु भयो भने त्यसको चाहिँ मलाई लाग्छ त्यो हिउँदमा चाहिँ त्यो सिमी त्यो हिउँदे सिमी खानलाई चाहिँ कसैलाई चाहिँ समस्या पर्दैन। त्यस्तै चाहिँ बर्खे बालीहरूमा पनि विभिन्न रैथाने बालीहरू छन्, त्यसमा चाहिँ सिमी होला, बोडी होला, अरू चाहिँ कुनै बाली होला, तिनी बालीहरू लगाउनु भयो भने त्यसमा चाहिँ समस्या समाधान हुन्छ र चाहिँ त्यसले उत्पादन पनि बढिदिन्छ।
1: तपाईँहरूको आफ्नो अभ्यासमा चाहिँ वैज्ञानिक कृषि प्राविधिक त्यसै गरी त्यसको चाहिँ सन्तुलनको चाहिँ मात्रा मिल्ने र अलिकति चार पाँच घर अथवा आठ दस घर पुग्ने गरी नै फल्ने, तर एउटा किसानले लगाउँदाखेरि सबै कुरा चाहिँ नमिल्ने अनि चाहिँ नफल्ने त्यस्तो पो हुन सक्छ कि अथवा के
0: त्यो हुन सक्छ। त्यसलाई चाहिँ यो लगाउने तौर तरिका किसानहरूले कसरी लगाउनु भयो एउटा, अर्को कुरो चाहिँ त्यसलाई चाहिँ त्यो सोल क्रपको रूपमा भनेको चाहिँ त्यो एकल बाली मात्रै लगाउने तरिका, अर्को चाहिँ उहाँहरूलाई चाहिँ त्यो ज्ञान छैन कि माटो यसले चाहिँ यो दलन बालीले सुधार्छ अनि उहाँहरूलाई त्यो पनि ज्ञान छैन कुनै किसानहरूलाई, त्यो हिसाबले चाहिँ कम हो र चाहिँ त्यसलाई चाहिँ अब विभिन्न किसानहरूलाई चाहिँ त्यो थाहा पनि छैन, चाहिँ त्यसलाई कसरी सुधार्ने कसरी उत्पादन बढी लिने भन्ने थाहा पनि छैन हो। त्यो हिसाबले गर्दाखेरि चाहिँ त्यो समस्या हो, नत्र भने चाहिँ हामीले जति पनि जातहरू छन् ती जातहरू चाहिँ किसानहरूले चाहिँ लगाउनु भयो भने त्यसको चाहिँ उत्कृष्ट लाइनहरू अहिले पनि उत्तिकै राम्रा छन् र चाहिँ हामी जुम्ली सिमीहरू सुन्छौँ अहिले जातै प्रख्यात छ त, किन अरू सिमी भएन भने त्यसको चाहिँ जातीय गुणहरू र चाहिँ त्यसमा भएको स्वादहरूलाई चाहिँ हामीले चाहिँ त्यो लिन सक्यौँ भने त त्यहाँ चाहिँ राम्रो उत्पादन हुन्छ र त्यसको चाहिँ खानालाई पनि एकदम राम्रो छ।
1: डाक्टर मुकुन्द भट्टराई उहाँ रैथाने बाली विज्ञ पनि हुनुहुन्छ, खास गरी तपाईँले जुम्लाका कुरा कर्णालीका कुरा चाहिँ अलि धेरै जोड्नुभयो, हिमाल पहाड तराई तीन क्षेत्रको चाहिँ भूबनोट त छँदैछ, कुन कुन गेडागुडीको चाहिँ बाली व्यवसाय खेतीमा चाहिँ जोड दिन सकिएला त आउँदा दिनमा?
0: आउँदा दिनहरूमा चाहिँ विभिन्न बालीहरू छन्, जस्तै चाहिँ हामी मुसुरो जुन लेन्टिल भन्छौँ त्यो त्यस्तै राम्रो छ, अडर त्यस्तै राम्रो छ। सिमीहरू चाहिँ हेर्नुभयो भने चाहिँ विभिन्न लेखहरूको सिमी चाहिँ यो जुम्ली सिमीदेखि लिएर चाहिँ त्यो एरियामा एकदम प्रख्यात छ। त्यस्तै चाहिँ यो बोडी जुन हिउँदभरि तरकार ऊ दाल खान पुग्ने चिज हो, जस्तै अलि हाइलमा अलि उच्च पहाडमा चाहिँ सिमी थियो भने मध्य पहाडमा चाहिँ त्यो बोडी लेगुम्सको चाहिँ महत्त्वपूर्ण बाली हो, त्यो लगाएर चाहिँ अहिले उत्पादन त राम्रै भएको थियो, किसानहरूले गर्नुभएकै थियो। हो त्यस्ता चिजहरूलाई चाहिँ हामी संरक्षण प्लस उपयोग गर्नलाई चाहिँ व्यापक रूपमा लगायौँ भने त्यस्ता बालीहरूले चाहिँ उत्पादन पनि दिन्छ, उत्पादन पनि बढ्छ र चाहिँ किसानको आमदानीमा पनि एकदम ठुलो टेवा पुग्छ।
1: उसो भए अहिलेसम्म अर्बौं रूपियाँको चाहिँ दाल गेडागुडी आयात गर्नुपर्ने जुन अवस्था छ, आन्तरिक उत्पादन बढाएर आत्मनिर्भर बन्नेतर्फ चाहिँ हाम्रो नीति हाम्रो चाहिँ व्यवस्थापन यी कुराहरू चाहिँ कहाँनिर चुक्यो?
0: यो हाम्रो यसको चाहिँ लागि चाहिँ यो रैथाने बालीहरूको संकलन र संरक्षण र उपयोग गर्नलाई चाहिँ राष्ट्रिय जिनमिङले चाहिँ त्यो कामहरू गरिरहेछ। त्यस्तै हाम्रो राष्ट्रिय यो चाहिँ कोसी बाली अनुसन्धान कार्यक्रम जहाँ नेपालगञ्जमा खजुरामा छ, उसले पनि त्यसको चाहिँ जातहरू आन्तरिक तरिकाले चाहिँ उसको संरक्षण उपयोग र चाहिँ त्यसमा चाहिँ विभिन्न उत्कृष्ट जातहरू छनौट गर्ने र विभिन्न देशहरूसित मिलेर समन्वय गरेर त्यसलाई कोर्डिनेसन गरेर चाहिँ ती जातहरू चाहिँ विकासी बनाउने त्यो कामहरू त्यहाँ पनि भइरहेको छ र चाहिँ यसलाई चाहिँ हामी यो विभिन्न किसानहरूले आफै पनि रैथाने बालीहरू चाहिँ यो चाहिँ दलन बालीलाई चाहिँ संरक्षण प्लस उपयोग गरेर पनि राख्नुभएको छ। त्यसले गर्दाखेरि यो मलाई लाग्छ यो अझै पनि यसलाई चाहिँ हामी यो अझै लिड लिएर यसलाई लिडरसिपको रूपमा चाहिँ राष्ट्रिय कोषी बालीले चाहिँ यसलाई लिएर चाहिँ गर्यो भने पक्कै पनि आउँदा दिनहरूमा चाहिँ यो बाहिरबाट आयात हुने चाहिँ कम हुने
1: लाग्छ। भनेपछि बाँझो जमिनका कुराहरू छन्, खेती घट्दो छ, हिउँदे सिजनको चाहिँ अब लगत्तै आउँछ, धान काटिसकेपछि खेतबारी चाहिँ खाली रहन्छन्, अब त्यसमा चाहिँ दाल खेती र यी जन्य बालीहरूको चाहिँ प्रवर्धनमा चाहिँ कसरी गर्न सकिन्छ होला, के अभ्यास हुन सक्ला?
0: हामी यसका चाहिँ धेरै अभ्यासहरू छन्, जस्तै चाहिँ तपाईँले चाहिँ धान काटिसकेपछि यो मुसुरो लेन्टिलहरू चाहिँ छरिदिनु भयो भने जिरो टिलेज हो न, त्यसको चाहिँ कुनै खर्च लाग्छ, त्यस्ता बालीहरू पनि छन्। जस्तै चाहिँ तोरी, हामी तोरीभित्र चाहिँ विभिन्न चाहिँ मटरको सारहरू लगाउन सकिन्छ। त्यस्तै चाहिँ तपाईँले अरू बालीहरू पनि घुसुवा बालीको रूपमा चाहिँ किसानले लगाएको अवस्था छ। जुन बाली लगाए पनि जस्तै चाहिँ अब आउने हिउँदमा लगाउने भनेको मुख्य गरी तोरी र यो चाहिँ गहुँहरू जौहरू यी चाहिँ बढी लगाइन्छ भने त्यसभित्र विभिन्न दलन बालीहरू चाहिँ लगाएर हामी चाहिँ जस्तै चाहिँ मानौँ अब त्यसमा चाहिँ मुसुरो धान भित्र चाहिँ अब धान काट्ने बेलामा मुसुरो लगाउन सकिन्छ, त्यस्तै चाहिँ यो धान खेतको आलीमा चाहिँ रहरहरू लगाउन सकिन्छ, त्यस्तै चाहिँ बडीहरू चाहिँ लगाउन सकिन्छ। हो त्यसरी लगायौँ भने हरेक किसानले चाहिँ एउटा त्यसलाई चाहिँ मनन गरेर चाहिँ त्यो कसरी लगाउने अलिकति चाहिँ प्र्याक्टिस गर्नुभयो भने यसको चाहिँ आम्दानी पनि बढी छ र उत्पादन पनि बढाउन सकिन्छ। यसमा चाहिँ यो राष्ट्रिय कोसे बाली अनुसन्धान कार्यक्रमले चाहिँ विभिन्न कार्यक्रमहरू गरेर अगाडि बढाएको छ र चाहिँ रैथाने बालीमा चाहिँ राष्ट्रिय जिन विभागले पनि यसको चाहिँ सदुपयोग र उपयोग गर्नको लागि चाहिँ ठूलो भूमिका गरिरहेको छ।
1: गेडागुडीको महत्व अथवा दलनजन्य बालीको महत्व हेर्दाखेरि एउटा चाहिँ पोषणको कुरा आइसक्यो, अर्को चाहिँ तपाईँको स्वास्थ्यका कुरा यसैसँग जोडियो, अर्को चाहिँ माटोको उर्वरा शक्तिसँग कुरा जोडियो, किसानको आय आर्जनसँगको चाहिँ कुराहरू पनि जोडिए। गेडागुडीले माटोमा चाहिँ सन्तुलन र उर्वरा शक्ति बढाउन चाहिँ योगदान गर्छन् भनेर किसानहरूले बुझ्ने हो भने त्यो योगदान चाहिँ कसरी हुन्छ?
0: यो योगदानहरू यो जति पनि बालीहरू छन् हामी एउटा राजमा बाहेक अरू सबैले चाहिँ यो जुन हाम्रो वायुमण्डलमा भएको नाइट्रोजन फिक्सेसन गर्ने काम जुन जरामा हेर्नुहुन्छ भने सानसाना गाँठाहरू हुन्छन् त्यो गाँठाहरू किसानले के बुझ्नु पर्यो भने त्यो गाँठा भनेको चाहिँ नाइट्रोजन फिक्सेसन गरेको हो। उनीहरूले चाहिँ वायुमण्डलमा भएको चाहिँ नाइट्रोजनलाई चाहिँ आफूले चाहिँ त्यो ल्याएर चाहिँ त्यो चाहिँ राखेको हो र चाहिँ त्यसको काम के भन्दा एउटा त आफूले चाहिँ उसलाई चाहिँ नाइट्रोजन युक्त चाहिँ मलहरू दिनु पर्दैन उसले त्यसै चाहिँ ल्याउँछ। अर्को चाहिँ के भन्दाखेरि उसले आफूले मात्रै खाने होइन आफूभन्दा पछाडिको बालीलाई त्यो चाहिँ छोडेर गएको हुन्छ होइन। त्यसले गर्दाखेरि चाहिँ एउटा त माटोमा चाहिँ उर्वरा शक्ति कायम राख्न सक्ने भयो, माटोमा भएको माइक्रो न्युट्रिएन्टहरू चाहिँ माइक्रो अर्गानिजमहरू तिनी सक्रिय रहन सक्ने भयो, अर्को चाहिँ माटोलाई चाहिँ अर्को वर्ष पनि खेती गर्ने बालीलाई चाहिँ कम नाइट्रोजनयुक्त मलहरू चाहिँ कम दिनुपर्ने हुन्छ। त्यसले गर्दाखेरि यो दुइटै फाइदा र अर्को चाहिँ मान्छेको चाहिँ शरीरमा चाहिने आवश्यक तत्त्वहरू सम्पूर्ण तत्त्वहरू चाहिँ हामी भात खाँदा पो एक दुईवटा कार्बोहाइड्रेट खान्छौँ भने एउटा दलन खानुभयो भने त्यसबाट सबै चिजहरू पाइने भएको भएर यसको चाहिँ एकदम महत्त्व छ। र किसान दाजुभाइ दिदीबहिनीहरूलाई म के आग्रह गर्छु भने प्रत्येक तपाईँहरूको चाहिँ बालीसित चाहिँ यसको खुसुवा बालीको रूपमा लगाउनुहोस्, खाली भएको जमिन नछोड्नुहोस्, यसलाई चाहिँ कुनै बाली चाहिँ यो दलन बाली लगाउनुहोस् र चाहिँ त्यसबाट आम्दानी पनि हुन्छ र अर्को चाहिँ उहाँहरूलाई चाहिँ खाद्य पोषणको हिसाबले पनि एकदम उपयुक्त हुने भएको भएर चाहिँ म चाहिँ यो सिफारिस गर्न चाहन्छु।
1: उसो भए त उदाहरणको लागि एउटा भटमासको जरा हेर्ने हो भने हामीले भटमास खेतीलाई चाहिँ व्यवस्थापन गर्दै गर्दा भण्डारण गर्दै गर्दाखेरि जरैसँग उखल्नु चाहिँ भएन
0: त्यो चाहिँ कुनै पनि लेगुम्स जति पनि चाहिँ यो दलन बालीहरू छ यिनीहरूको चाहिँ तपाईँले चाहिँ त्यो जरैदेखि उखेलेर चाहिँ त्यो नराख्नुहोस्। त्यसले गर्दाखेरि चाहिँ त्यसमा भएको चाहिँ जति पनि उर्वरा शक्ति छ जुन नाइट्रोजन फिक्सेसन गर्ने चाहिँ त्यो माइक्रो अर्गानिजम छन् त्यो सबै नष्ट भएर जान्छन्। त्यसले गर्दाखेरि चाहिँ हामी सबर चाहिँ त्यो जमिनभन्दा माथिबाट चाहिँ काटेर चाहिँ गर्नुपर्छ।
1: जिन बैङ्कका सूचना अधिकारी डाक्टर मुकुन्द भट्टराई आजको कुराकानीमा हामीसँग हुनुहुन्छ। खास गरी हामीले गेडागुडी र यसको महत्वबारे केन्द्रित रहेर कुराकानी जोडिरहेका छौँ। तपाईँले अघि जोडेका विषयहरू दिगो कृषिका लागि चाहिँ कति महत्वपूर्ण छन्?
0: यो दिगो कृषिको लागि चाहिँ यो जति पनि दलन बाली चाहिँ एकदम महत्वपूर्ण छ र चाहिँ यो परम्परागतदेखि नै यो चाहिँ हामी अहिले होइन कि यो चाहिँ पुर्खौंदेखि चाहिँ यो बालीलाई चाहिँ यो उहाँहरूले चाहिँ विशेष महत्वको रूपमा हेर्नुहुन्छ र यो मलाई लाग्छ त्यही महत्वले गर्दाखेरि चाहिँ यो सबै किसिमका चाहिँ बाली दलन बालीहरू चाहिँ संरक्षण प्लस उपयोग हुनु भनेर चाहिँ क्वाटी खाने सिस्टम जुन जनै पूर्णिमामा विभिन्न एउटा चाहिँ चोखो पुरानो चाहिँ जति पनि हामीसित भएका चाहिँ पापहरू पखाल्नको लागि चाहिँ त्यो धागो बाँध्ने चलन छ। त्यो धागोमा मात्रै बाँधेर होइन कि त्यसमा चाहिँ अझै चाहिँ त्यो क्वाटी खाएर हामीसित शरीरमा भएका विकार चिजहरू जुन पेट सुन्निनेदेखि लिएर चाहिँ पेटको चाहिँ तपाईँको चाहिँ विभिन्न रोगहरूलाई चाहिँ यसले चाहिँ निवारण गर्नको लागि चाहिँ एउटा बालीबाट नहुन सक्छ, सबै चाहिँ भिटामिनहरू मिनरल्सहरू नपाउन सक्छ। त्यसले गर्दाखेरि सबै मिसाएर खायो भने त त्यो कुनै न कुनै त्यो हामीले जुन नौवटा बाली भनेका छौँ नौवटा दलन बालीबाट चाहिँ सबैबाट चाहिँ त्यो भिटामिनहरू पाइने भएको भएर एकचोटि खानुभयो भने एक वर्षलाई पुग्ने मान्यता छ हाम्रो बाबुबाजेको पालादेखि नै। भनिसकेपछि हामीले चाहिँ त्यो एकचोटि होइन कि वर्षमा दुईचोटि तिनचोटि खाएर त्यो अझै चाहिँ हामी हेल्दी रहन सक्यौँ भने चाहिँ अझै राम्रो हुन्छ।
1: भनेको यसलाई जोगाउनका लागि अर्को चलन पनि छ सद्बीज भनेर छर्ने।
0: यो सद्बीजहरू पनि राष्ट्रिय जिन ब्याङ्कले चाहिँ विभिन्न ठाउँमा जुन अहिले स्कुलहरूमा भयो अनि चाहिँ मन्दिरहरूको खाली जग्गामा चाहिँ सद्बीज छर्ने भनेर चाहिँ अहिले चाहिँ विभिन्न ठाउँमा हामीले चाहिँ प्रयासहरू गरिरहेको छौँ र किसानहरू एकदम खुसी हुनुभएको छ किनभने हामीसित कुनै ठाउँमा चाहिँ लोप हुन लागेपछि त्यहाँ चाहिँ हुन नि सक्छ एउटा। अर्को चाहिँ त्यहीबाट चाहिँ विभिन्न हामी चाहिँ बालीहरू चाहिँ जति चाहिँ त्यो मान्छे चाहिँ सङ्घर्ष गर्न सक्छ त्यस्तै त्यो बालीहरूले पनि सङ्घर्ष गरेर आएको चिजहरू चाहिँ अझ उत्कृष्ट हुन सक्छ भनेर चाहिँ त्यो सद्बीज छर्ने सिस्टम पनि अहिले चाहिँ हेर्नुभयो भने हामी यो सन्तानेश्वर मन्दिरमा त्यस्तै गरिरहेका छौँ, यहीँ पनि हामी सद्बीज छर्ने गरेका छौँ विभिन्न मन्दिरहरूमा र चाहिँ त्यो सद्बीज छरेर त्यसबाट चाहिँ उत्कृष्ट जातहरू चाहिँ कुनै कालान्तरमा गएर आउन सक्छन् भनेर चाहिँ त्यो सिस्टम पनि ल्याएको छौँ भनेको त्यो चाहिँ समर्थन रहिरहोस् र चाहिँ त्यहाँ कुनै चाहिँ यो चाहिँ यो मासिएर नजानु भनेर चाहिँ त्यो पहिलादेखिको परम्परालाई चाहिँ हामी अझै गर्दैछौ।
1: यो भनेको संरक्षणका कामहरू भए किसानहरूले चाहिँ गुणस्तरीय अनि आवश्यक बिउ जात नपाउने जुन समस्याको चाहिँ गुनासो गर्नुहुन्छ यो समाधान गर्न सकिन्छ त?
0: यसरी चाहिँ यो व्यापक रूपमा चाहिँ किसानहरू चाहिँ जागरुक पनि हुनु पर्यो, उहाँहरूले चाहिँ जागरुक हुनुभयो भने यो चाहिँ यसरी चाहिँ गर्न सकिन्छ। जस्तै चाहिँ हामी 10-15 वर्ष अगाडि त यो सिस्टम थियो नि त यसरी चाहिँ सकिया थियो अनि त्यो बिचमा आएर चाहिँ जति युवाहरू पलायन हुँदै जानुभयो त्यो चाहिँ बिचमा चाहिँ यसको चाहिँ सङ्कटमा परेकै थियो। त्यसले त यहाँभन्दा अगाडि 10-15 वर्ष अगाडि त धेरै कम थियो आयत त हाम्रो चाहिँ किसानहरूले आफ्नै घर खेतको लगाएर त्यो चाहिँ उहाँहरूलाई पुगेको थियो र बेच्न पनि सक्नुहुन्थ्यो, उहाँहरूले चाहिँ बेचेर आमदानी पनि लिनुभएको थियो। त्यसले त्यो क्रम घटेको छ र चाहिँ त्यो क्रम बढाउनलाई एउटा त जागरण अभियान चलाउनुपर्छ र अर्को चाहिँ यो जति पनि दलन बाली छ त्यसको चाहिँ महत्त्व के छ त खानालाई मात्र महत्त्व होइन त्यसले माटोको उर्वरा शक्ति कसरी बढाउँछ भन्ने किसिमको जनचेतना पनि फैलाउन सक्यौँ भने यसबाट चाहिँ यो चाहिँ हामी समाधान गर्न सक्छौँ।
1: उसो भए त विभिन्न कृषिसँग सम्बन्धित निकायहरूले नै समन्वयात्मक रूपमा चाहिँ यस्ता कामहरू गर्ने चासो दिने छलफल गर्ने कामका चाहिँ कार्ययोजनाहरू कार्यान्वयन गर्ने विषय पनि महत्वपूर्ण रह्यो, त्यस्तो समन्वयको पाटो के छ?
0: यसको समन्वयको लागि चाहिँ नेपाल कृषि अनुसन्धान परिषदका विभिन्न चाहिँ अब 62 कस्ट सेन्टरहरू छन् अफिसहरू छन् उहाँहरूले पनि त्यो चाहिँ ठाउँबाट गर्नुभएको छ। अर्को चाहिँ जति पनि यो यससित सम्बन्धित कृषि विकास कार्यालय राष्ट्रिय कृषि आधुनिकरण र चाहिँ विभिन्न विश्वविद्यालयहरूले चाहिँ अहिले चाहिँ यो अनुसन्धान सम्बन्धी विभिन्न काम गर्नुभएको छ। धेरै एनजिओ आइएनजिओ छन् र चाहिँ त्यसमा चाहिँ जस्तै लिबरहरू संस्थाहरूले पनि यसमा चाहिँ रैथाने बालीहरूमा चाहिँ लामो समयदेखि काम गरेको अनुभव छ। त्यो कामको अनुभवमा चाहिँ हामीले चाहिँ एउटा चाहिँ समन्वयकारी चाहिँ भूमिका चाहिँ अलिक कम भएकै हो। त्यो समन्वयकारी भूमिकामा चाहिँ जो एक्सटेन्सन र चाहिँ रिसर्चर एजुकेसन तिनवटा सिस्टम र चाहिँ यो लेगुम्सको चाहिँ जुन दलन बालीको रैथाने बाली म अरू पनि भन्छु रैथाने बालीहरूको महत्त्व के छ यसले चाहिँ भविष्यमा के चाहिँ गर्नलाई सक्छ र चाहिँ हाम्रो चाहिँ किन हिजो बाबुबाजेका पालादेखि यो चाहिँ महत्त्वको विषय भन्दै गयो भन्ने कुरो चाहिँ त्यो जस्तै चाहिँ पाठ्यक्रममा पनि यो चाहिँ कुनै सिलेबसमा राखेर चाहिँ त्यो स्कुलमा नै पढाइ हुनुपर्छ। त्यसले गर्दाखेरि चाहिँ प्रत्येक विद्यार्थीले चाहिँ प्रत्येक घरको विद्यार्थीले त पढ्छ, उसले चाहिँ आफ्नो बाबुआमालाई भन्छ, ऊ पनि भोलि नै ठुलो भएर युवा भएर चाहिँ हेर है मैले हिजो पढेको चिजहरू चाहिँ यो महत्त्व रहेछ भन्ने किसिमको त्यो पाठले चाहिँ एउटा चाहिँ समाधान आउन सक्छ, अवेरनेस चाहिँ त्यसको चाहिँ आउन सक्छ। अर्को चाहिँ जुन यो विभिन्न वार्ड कार्यालयदेखि लिएर चाहिँ विभिन्न नगरपालिका गाउँपालिकाहरूमा चाहिँ कृषिका अफिसहरू छन् उहाँहरूले चाहिँ त्यो क्षेत्रमा चाहिँ कुन दलन बालीको आवश्यकता छ र कुन भइरहेछ ती चिजहरूलाई चाहिँ नेपाल कृषि परिषदका विभिन्न निकायहरूसित समन्वय गरेर त्यहाँको आवश्यकता अनुसारले चाहिँ कुन बाली चाहिँ उत्पादन गर्दाखेरि आमदानी पनि आउँछ र चाहिँ उहाँहरूले उपयोग गर्न सक्नुहुन्छ त्यो किसिमको चाहिँ कोअर्डिनेसन भयो समन्वय भयो भने यसबाट चाहिँ समाधान गर्न सकिन्छ।
1: भनेपछि किसानका चाहिँ नजिकका पालिका सरकार त्यहाँ रहेका चाहिँ कृषिका निकायहरू तपाईँहरूले गर्ने कार्यक्षेत्रका कुराहरू पनि रहे, केही थप गर्न सक्नुहुन्छ?
0: अब त्यसमा चाहिँ के छ भन्दा नेपाल कृषि अनुसन्धान परिषदका जम्मा 62 अफिसहरू छन्, सबै जिल्लाहरूमा त चाहिँ पुग्न सकेको छैन, सबै जिल्लामा पुग्ने भनेको
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट MDS गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको
3: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार,
4: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गो टिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
4: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
6: विशेषज्ञ डाक्टरी सेवाहरू,
4: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा।
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
7: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
6: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
4: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-03 र 98-29-54-555।
8: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
9: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू,
10: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
8: समस्या
10: पाठे घरमा, समस्या पाठे घर खस्नेको समस्या,
8: पाठे घरमा मासु पलाउने,
10: निसन्तान महिलाको चेक जाँच,
8: स्तन क्यान्सर, पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
11: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार।
8: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98-478-28-913 र 98-095-12-871।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
13: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ? के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो, कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
14: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, केसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
13: ए ठिकै छ, म जानको धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
15: शिशु फर्टिलिटी एन्ड IVF सेन्टर चितवनको शाखा अब घोराहाको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
16: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
15: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सडक विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-43-572।
17: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
16: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा।
17: उपलब्ध शल्यक्रियाहरू,
16: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
17: बालबालिकाको न्युरो सर्जरी,
16: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
17: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क मेरुदण्ड वा नशा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
16: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
17: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
18: मध्यपश्चिम ट्याङ च्याक यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन धार्मिक तथा सांस्कृतिक महत्व बोकेको जनै पूर्णिमा तथा रक्षाबन्धन पर्व देशभर मनाइन्छ। आजका दिन वैदिक सनातन धर्मावलम्बीले नदी ताल तथा तलाउमा स्नान गरी गुरू पुरोहितबाट मानव रक्षाका लागि जप तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात डोरो पुरोहितले मन्त्रोच्चारण गर्दै दाहिने नाडीमा बाँधिदिने गरिन्छ। तागाधारी समुदायले आफ्ना पुर्खा ऋषि तथा ऋषिलाई सम्झँदै जल तथा तर्पण दिने भएकाले जनै पूर्णिमालाई ऋषि तर्पणी पर्वका रूपमा पनि मनाउने गरिन्छ। आजकै दिन ब्राह्मण क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख रहेको छ। गुरू पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो रक्षा सूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास पनि रहेको छ। यसै दिन नेवार समुदायका घर घरमा क्वाटी खाई गुनपुन्ही पर्व धुमधामले मनाउने गरिन्छ। गुनपुन्ही अवसरमा विशेष गरी मास, मुंगी, केराउ, बोडी, चना, राजमा, सिमी, भटमास, बुकुल लगायतका कम्तीमा 9 थरीका गेडागुडीको मिश्रणबाट बनेको क्वाटी खाने प्रचलन रहेको छ। पछिल्लो समय सबै समुदायमा जनै पूर्णिमाको दिन क्वाटी खाने प्रचलन रहेको छ। वर्खाको समयमा खेती किसानी गर्नेहरूलाई बढ़ी पौष्टिक आहार दिने भएकाले क्वाटीको विशेष महत्व रहने संस्कृतविदहरू बताउँछन्। गेडागुडीमा पर्याप्त प्रोटीन हुनाले यो मौसममा क्वाटी खाने प्रचलन रहेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चाडपर्व संस्कृति र परम्परा जोगाउने माध्यम मात्र नभई पर्यटन प्रवर्धन तथा स्थानीय अर्थतन्त्रको विकासका मुख्य आधार समेत भएको बताउनुहुन्छ। जनै पूर्णिमाको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सांस्कृतिक विविधता, धार्मिक तथा ऐतिहासिक सम्पदा र प्राकृतिक सौन्दर्यलाई समृद्धिको आधारसँग जोडेर पर्यटन तथा स्थानीय उत्पादनको प्रवर्धन गर्नुपर्नेमा जोड़ दिनुभएको हो। शुभकामना सन्देश मार्फत उहाँले हालै रसुवामा आएको बाढ़ी तथा पहिरोका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। विपदमा परि ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै उहाँले शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ। साथै सम्पर्कविहीन तथा प्रभावित नागरिकको खोजी उद्धार र राहत कार्यलाई प्रभावकारी रूपमा अघि बढ़ाउन उहाँले आग्रह गर्नुभएको हो। अविरल वर्षा र विपदको जोखिमलाई ध्यानमा राख्दै मुख्यमन्त्री आचार्यले चाडपर्वका बेला यात्रा गर्दा मौसम तथा सड़कको अवस्था र सम्बन्धित निकायले जारी गरेको सूचना एवं पूर्वानुमान बारे जानकारी लिएर मात्र यात्रा गर्न सबैलाई अनुरोध गर्नुभएको छ। सुरक्षित र संयमित रूपमा पर्व मनाउँदै आफ्नो तथा परिवारजनको सुरक्षालाई पहिलो प्राथमिकता दिन उहाँले आग्रह गर्नुभएको छ। रसुवाको बाढ़ीमा परेका मध्ये 469 जनाको शव फेला परेको छ। शुक्रबार बिहान आज 8 बजेसम्म प्रहरीको जानकारी अनुसार 8 जिल्लामा गरेर 469 जनाको शव फेला परेको हो। प्रहरीका अनुसार रसुवामा 12, नुवाकोटमा 37, धादिङमा 33, चितवनमा 178, गोर्खामा 44, तनहुमा 28, नवलपरासी पूर्वमा 110 र नवलपरासी पश्चिममा 27 गरी 469 जनाको शव फेला परेको हो। र प्राकृतिक विपदका कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ 13 गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय ऐन अनुसार सम्बन्धित विद्यालयहरूका उपकुलपतिहरूलाई यस्तो निर्देशन दिनुभएको छ। मन्त्रीको निर्देशन अनुसार भदौ 13 गतेदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित गर्नुपर्नेछ। स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्न पनि विश्वविद्यालयहरूलाई भनिएको छ। त्यस्तै भदौ 12 गते निर्धारित परीक्षामा विभिन्न कारणले सहभागी हुन नसकेका विद्यार्थीका लागि उपयुक्त समयमा पुनः परीक्षा सञ्चालनको व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ। हवस् त, बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 99.4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली जीवित रोड खोराही दाङ
4: फोन 562-521
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223
5: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
6: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा खोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
5: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया कालो पोतो डन्डी फोर दुधी सेतो दाग छाला चिलाउने छालामा देखिने खटिरा एक्जिमा महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
6: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा
3: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिवार।
7: वरिष्ठ अर्थोपेडिक सर्जन हार जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
8: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल रोड घोराही दाल फोन नम्बर 082-562-23 98-78-18-617 र 98-78-35-643।
10: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
11: नमस्ते नमस्ते,
12: कता हिँड्नु नि बाबु? बजारतिर नि
13: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
14: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
15: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
14: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छौँ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर पुरानो राप्तीहल रोड खोराही
6: दाङ। सम्पर्क मोबाइल 98-478-27-977
3: र 98-578-36-689।
16: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
17: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
16: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
17: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
16: हुलासले बनाउँदैछ परिवार एक साथ।
18: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
3: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
18: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
19: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
20: उपचार हुने रोगहरू
19: पायल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
20: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
19: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
20: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
19: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
20: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
19: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
18: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कुराई 15 बिटी चौक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
21: भर्ना सम्बन्धी सूचना।
22: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
21: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेसनल कलेज, दाङ।
23: सम्पर्क फोन नम्बर 0825 63 133, मोबाइल नम्बर 98 47 80 92 83 र 97 6 25 26 286।
24: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
25: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
24: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
25: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
24: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
25: ल ल काका, गइहाले म।
26: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
27: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
26: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45 226।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एण्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-21 र होटल दाङगाली नजिक जीवन चौधरी मोबाइल नम्बर 98-78-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्

यसको रेट छ कत्रो नो इट लाइक फ्रो राशि थाहा पाऊ फ्रम टु एन्ड फोर साथ यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
1: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
0: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
5: सम्पर्क मोबाइल नम्बर 98578131840 र 98478120440।
4: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
6: नमस्ते, म गायक जगदीश समाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.3।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
6: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियलद्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
8: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 0825 63 479
8: मोबाइल नम्बर 98 494 67 487

0: बाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड।
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांति नगर बानेश्वर काठमाडौँको नया भर्ना संबंधी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क फोन नम्बर 01-46-20-310
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
4: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेंट तथा रिसोर्ट हरुमा 100% रोजगारी को सुवर्ण अवसर।
5: नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन संबंधी तालिम में भर्ना खुल्यो।
4: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोग में मात्र 40 जना का लागि अब घोराही बजार में रहेको होटल सुपर लज में होटल तथा पर्यटन संबंधी तालिम संचालन हुँदैछ। सीट र समय एकदमै सीमित छ। आजै सम्पर्क गरी मौका को फायदा उठाउनुहोस्।
5: तालिम दिइने विषयहरु
4: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन पिज्जा स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर र टुरिस्ट गाइड आदि
5: हाम्रा विशेषताहरू।
4: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ। जापान दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
5: थप जानकारीका लागि होटल सुपर लज शहीद गेट उमेश मार्ग खोराही दाङ सम्पर्क मोबाइल नम्बर 98410-17-09 98410-17-09।
4: आयोजक राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइवेट लिमिटेड काठमाडौँ नेपाल।
6: मध्यपश्चिम चाङ च्याक यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भसालको नमस्कार। रसुवाको भोटेकोशी नदीमा अस्ति बुधबार बिहान आएको भीषण बाढ़ीबाट प्रभावित ठाउँमा खोज तथा उद्धारको काम भइरहेको छ। खोज उद्धार उपचार राहत तथा पुनर्स्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको सरकारले जनाएको छ। हराएका आफन्तहरूको सबै विवरण नजिकैको प्रहरी कार्यालयमा उपलब्ध गराउन पनि नेपाल प्रहरीले आग्रह गरेको छ। सड़क तथा स्थलमार्ग अवरूद्ध भएपछि प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गरिएका छन्। यस्तै बाढ़ी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार राहत वितरण र अवरूद्ध सड़क पुनर्संचालनको काम तीव्र बनाउन सरकारले एकीकृत डिजिटल प्रणाली सेतु ऱ्यापिड संचालनमा ल्याएको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सड़क विभागको संयुक्त पहलमा यो पोर्टल तथा मोबाइल एप तयार पारिएको हो। सेतु ऱ्यापिड एप प्रणालीमा उद्धार र राहत सामग्रीको माग गर्ने सुविधा छ भने यो एप मार्फत हराएका व्यक्तिहरूको खोजीका लागि सरकारसँग अनुरोध पनि गर्न सकिन्छ। राप्ती राजमार्ग अन्तर्गत सल्यानको चाख्लीघाटमा दुईवटा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। सल्यानको सिद्धकुमा गाउँपालिका एक चाख्लीघाट स्थित राप्ती राजमार्गमा रात 4P9471 र रात 3P4795 नम्बरका मोटरसाइकल एक अर्कामा ठोकिँदा दुर्घटनामा परेका हुन्। दुर्घटनामा दुवै मोटरसाइकल सड़कबाट करिब 20 मिटर तल चाख्लीघाट खोलामा खसेका थिए। दुर्घटनामा रात 3P4795 नम्बरको मोटरसाइकल चालक कुमाह गाउँपालिका 7 निवासी करिब 30 वर्षीय कमल भन्ने दिल्ली विकको मृत्यु भएको छ। गम्भीर घाइते विकलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङ घोराई स्थित जीवनी शिक्षण अस्पतालमा पठाइएको थियो। उपचारका क्रममा बिहिबार साँझ 7:49 बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभएको छ। सोही मोटरसाइकलमा पछाडी सवार बागचोर नगरपालिका 2 निवासी 19 वर्षीय चन्द्र प्रकाश ओली पनि गम्भीर घाइते हुनुभएको छ। उहाँलाई थप उपचारका लागि नेपालगंज पठाइएको छ। दुर्घटनामा अर्का मोटरसाइकल चालक बागचोर नगरपालिका 2 निवासी करिब 30 वर्षीय धीरज घरती र सोही मोटरसाइकलमा पछाडी सवार 23 वर्षीय अर्जुन बुढा मगर घाइते हुनुभएको छ। दुवैको टाउकोमा चोट लागेको र थप उपचारका लागि दाङ रिफर गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। मन्त्री परिषदको बैठक बस्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारबाट आज बिहान 11 बजेका लागि बैठक बोलाउनु भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभएको छ। र आज जनै पूर्णिमा पर्व मनाइदैछ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन धार्मिक तथा सांस्कृतिक महत्व बोकेको जनै पूर्णिमा तथा रक्षाबन्धन पर्व देशभर मनाइन्छ। आजका दिन वैदिक सनातन धर्मावलम्बीले नदी ताल तथा तलाउमा स्नान गरी गुरू पुरोहितबाट मानव रक्षाका लागि जप तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात डोरो पुरोहितले मन्त्रोच्चारण गर्दै दाहिनी नाडीमा बाँधिदिने गरिन्छ। तागाधारी समुदायले आफ्ना पुर्खा ऋषि तथा महर्षिलाई सम्झिँदै जल तथा तर्पण दिने भएकाले जनै पूर्णिमालाई ऋषि तर्पणी पर्वका रूपमा पनि मनाउने गरिन्छ। आजकै दिन ब्रह्माण्ड क्षेत्री वैश्य गरी 3 वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधानमा शास्त्रमा उल्लेख गरिएको छ। गुरू पुरोहितले विधिपूर्वक मन्त्रीको डोरो रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास पनि रहेको छ। यसै दिन नेवार समुदायका घर घरमा क्वाटी खाई गुनपुनुही पर्व पनि धूमधामले मनाउने गरिन्छ। गुनपुनुही अवसरमा विशेष गरी मास मुंगी केराउ बोडिल आदि लगायतका 9 थरीका गेडागुडीको मिश्रणबाट बनेको क्वाटी खाने चलन रहेको छ। पछिल्लो समयमा सबै समुदायमा जनै पूर्णिमाको दिनका क्वाटी खाने प्रचलन बढ़दै गएको छ। वर्षाको समयमा खेती किसानी गर्नेहरूलाई बढ़ी पौष्टिक आहार चाहिने भएकाले क्वाटीको विशेष महत्व रहने संस्कृतविदहरू बताउँछन्। गेडागुडीमा पर्याप्त प्रोटीन हुनाले पनि यो मौसममा क्वाटी खाने प्रचलन बढ़दै गएको जनाइएको छ।
हवस्त बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
3: हाम्रा विशेषताहरू:
4: उत्कृष्ट शैक्षिक वातावरण,
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
4: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
5: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
6: सम्पर्क फोन 081-536-086
4: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-73।
7: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
8: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्ट आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
3: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98-471-93-944 98-471-93-944।
9: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
10: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
9: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
10: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस।
9: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
11: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
1: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
12: होइन भाइला,
13: लखर लखर कहाँ हिँडिस्?
12: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
12: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
12: ल ल काका, गइहाले म।
14: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
14: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 9858745226।
3: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
14: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
3: उपलब्ध। शल्यक्रियाहरू
14: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
3: बालबालिकाको न्युरो सर्जरी,
14: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिय लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
3: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
14: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
3: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255। होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
14: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
3: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
14: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
3: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
14: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9857-34-910।
3: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
15: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
16: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
15: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, गण्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
16: बिरामी
17: जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
18: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
3: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 0825-62-23, 98-78-18-617 र 98-78-35-643।
20: बंगाली सर्जक तथा गायक जनक विवश न्यौपानेको तीजको नयाँ कोसेली बजारमा आएको छ। नाचम नाचम
21: बंगाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला।
20: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस बंगाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
22: यस गीतमा स्वर दिनु भएको छ बंगाली गायक जनक विवश न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
20: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल
1: लामो अनुसंधान पछि आविष्कार भएको
0: रुगा खोकी नाक बन्द जीव दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जड़ीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: गुराही को लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराही दान फोन नम्बर 082-585-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि नीरज स्टोर सब्जी मण्डी नजिक र परवेश श्रृंगार दूरसञ्चार देखि पश्चिम तर्फ

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिजा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 विकिसोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694
5: होइन माइला
6: लखर लखर कहाँ हिनिस
7: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
7: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
7: ल ल काका गइहाले म
8: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
3: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
8: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98578 45 226
3: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
9: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ
10: डाक्टरद्वारा दिइने सेवाहरू
9: मुटुको अपरेशन गराएका बिरामी हाई वा लो ब्लड प्रेसर भएका बिरामी मुटु दुख्ने ढुकढुकी बढ्ने वा कम हुने
10: मुटुको भल्भमा खराबी भएको मुटुमा पाल परेको मुटु हल्लिने कोलेस्ट्रोल बढेको
9: हार्ट अट्याक मुटु पेट जिउ र खुट्टा सुनिने बेहोस हुने छाती गरुङ्गो हुने हात खुट्टा जिउ र जोड्नेहरू दुख्ने
10: औंलाहरू सुन्निने रातो हुने र औंला तथा हात बाङ्गिने लामो समयदेखि ज्वरो आइरहने युरिक एसिड सुगर प्रेसर थाइरोइड छाती पेट ग्यास्ट्रिक अल्सर पाइल्स जन्डिस र नसा सम्बन्धी सफल उपचार
9: नोट मुटुको अपरेशन ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला
11: बिरामी जाँच हुने मिति यही भाद्र 16 गते मंगलबार
10: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला
3: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479 57193 र 98188 99 028
12: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
13: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
12: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: रंगाउ रेडिस मेरो एवरेस्ट
1: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवाब सालको नमस्कार। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी तथा पहिरोपछि लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका कम्तीमा 450 जना भन्दा बढ़ी सम्पर्कविहीन भएका छन्। उनीहरू रोजगारी, सरकारी सेवा तथा अन्य कामका दौरानमा रसुवा र नुवाकोट पुगेका थिए। प्राप्त विवरण अनुसार लुम्बिनी प्रदेश दाङका 28 जना, रूपन्देहीका 33 जना, बर्दियाका 90, पाल्पाका 9, गुल्मीका 8, रोल्पाका 14, नवलपरासी पश्चिमका 6 जना, प्युठानका 5, कपिलवस्तुका 4 र अर्घाखाँचीका 7 जना सम्पर्कविहीन भएका छन्। सम्बन्धित जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा परिवारबाट प्राप्त विवरणका आधारमा यो संख्या संकलन गरिएको हो। खोज तथा उद्धार कार्य जारी रहेकाले सम्पर्कविहीनको संख्या थपघट हुन सक्ने जनाइएको छ। यसैगरी कर्णाली प्रदेशबाट रोजगारी तथा ज्याला मजदूरीका लागि गएका 200 जना भन्दा बढ़ी सम्पर्कविहीन भएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार बाढ़ीमा परि जुम्लाका 70 जना, सल्यानका 104, हुम्लाका 9, मुगुका 15, सुर्खेत जिल्लाका 16, दैलेक 7, कालीकोटका 9, रूकुम पश्चिमका 12, जाजरकोटका 3 र डोल्पाका 2 जना सम्पर्कविहीन रहेका छन्। यसैगरी बाढ़ीमा परि सुदूरपश्चिम प्रदेशका 100 जना भन्दा बढ़ी सम्पर्कविहीन भएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार कर्णालीका 40 जना, कञ्चनपुरका 29 जना सम्पर्कविहीन भएका छन्। यस्तै डडेलधुराका 15, बाजुराका 13, बैतडीका 8 जना, दार्चुलाका 3, डोटी र बजाङका 2-2 गरी अछामका 1 जना सम्पर्कविहीन भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी वरिष्ठ उपरीक्षक पदम बहादुर विष्टले जानकारी दिनुभएको छ। बाँकेका स्थानीय तहमा 1500का आधारभूत अस्पतालका भवन धमाधम निर्माण भइरहे पनि आवश्यक जनशक्ति, उपकरण, औषधि र सञ्चालन खर्चको व्यवस्थापन हुन नसक्दा अस्पताल सञ्चालनमा चुनौती देखिएको छ। संघीय सरकारको नीति तथा कार्यक्रम अनुसार स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले जिल्लाका अधिकांश स्थानीय तहमा 1500का अस्पताल निर्माण अघि बढ़ाइएको हो। केही स्थानीय तहमा भवन निर्माण सम्पन्न भइसकेका छन् भने केहीमा निर्माण अन्तिम चरणमा पुगेको छ। भवन तयार भएपछि अस्पताल सञ्चालनको दायित्व स्थानीय तहकै काँधमा पर्ने भएकाले आर्थिक स्रोतको अभाव मुख्य समस्या बनेको स्थानीय तहका जनप्रतिनिधिहरूको भनाइ रहेको छ। जानकी गाउँपालिकाले 1500को आधारभूत अस्पताल भवन निर्माण सम्पन्न गरिसकेको छ। यद्यपि अस्पताल सञ्चालनका लागि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी, उपकरण र बजेटको व्यवस्था हुन नसकेको गाउँपालिकाका अध्यक्ष छबन खाले बताउनुभयो। भारतीय सीमासँग जोडिएको नरेनापुर गाउँपालिकामा पनि 1500को अस्पताल भवन निर्माण सम्पन्न भएको छ, तर जनशक्ति र उपकरणको अभावमा अस्पताल सञ्चालन हुन सकेको छैन। गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले संघ र प्रदेश सरकारसँग आवश्यक जनशक्ति तथा उपकरणको व्यवस्था गरिदिन आग्रह गरिएको बताउनु भएको छ। रसुवामा आएको बाढ़ीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका 6 र गैर सैनिक 9 हेलिकप्टरद्वारा उद्धार कार्य भइरहेको छ। हालसम्म नेपाली सेनाको हवाई साधनद्वारा 724 जना तथा गैर सैनिक हवाई साधनद्वारा 105 गरी जम्मा 829 जना विदेशी 101 सहितको उद्धार गरिएको छ। 200 जनाको जमिनी उद्धार गरिएको छ। प्रभावित जिल्लामा खोज तथा उद्धार कार्यमा नेपाली सेनाका 4500 भन्दा बढ़ी फौज खटी खोज उद्धार तथा राहत वितरण गरिरहेको छ। वीरेन्द्र अस्पतालबाट खटिएको डाक्टर अधिकृत सहितको मेडिकल टीमबाट त्रिशुलीमा स्थापना गरिएको आपतकालीन उपचार केन्द्रमा 583 र फिल्ड एम्बुलेन्सबाट खटिएको मेडिकल टीमबाट धुन्चे इलाकामा 562 गरी जम्मा 1145 जनालाई स्वास्थ्य सेवा प्रदान गरिरहेको छ। ड्रोन तथा सैनिक डकको समेत प्रयोग गरी खोज तथा उद्धारको कार्य भइरहेको छ। साथै नेपाली सेनाका 20 ट्रकद्वारा त्रिशुलीमा राहत सामग्री ढुवानी गरी हवाई साधनद्वारा आवश्यकता अनुसार प्रभावित स्थानहरूमा पुर्याउने कार्य समेत भइरहेको नेपाली सेनाले जनाएको छ।
र राप्ती राजमार्ग अन्तर्गत सल्यानको चाख्लीघाटमा बिहिबार दुईवटा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। सल्यानको सिद्धकुमा गाउँपालिका एक चाख्लीघाट स्थित राप्ती राजमार्गमा रात 4:94:71 र रात 3:47:95 नम्बरका मोटरसाइकल दुर्घटनामा परेका हुन्। दुर्घटनामा दुवै मोटरसाइकल सड़कबाट करिब 20 मिटर तल चाख्लीघाट खोलामा खसेका थिए। दुर्घटनामा रात 3:47:95 नम्बरको मोटरसाइकल चालक कुमाक गाउँपालिका सात निवासी करिब 30 वर्षीय कमल भन्ने दिल्ली बिकको मृत्यु भएको हो। गम्भीर घाइते बिकलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङको घुराई स्थित सञ्जीवनी शिक्षण अस्पतालमा पठाइएको थियो। उपचारका क्रममा बिहिबार साँझ 7:49 मृत्यु भएको प्रहरी जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभएको छ। सोही मोटरसाइकलमा पछाडि सवार बागसौर नगरपालिका दुई निवासी 19 वर्षीय चन्द प्रकाश ओली पनि गम्भीर घाइते हुनुभएको छ। थप उपचारका लागि नेपालगंज लगिएको छ। दुर्घटनामा अर्का मोटरसाइकल चालक बागसौर नगरपालिका दुई निवासी करिब 30 वर्षीय धीरज खड्ती र सोही मोटरसाइकलका पछाडि सवार 23 वर्षीय अर्जुन बुढामगर घाइते हुनुभएको छ। दुवैको टाउकोमा चोट लागेको र थप उपचारका लागि दाङको घोराई रिफर गरिएको प्रहरीले जनाएको छ। बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्स सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478-26873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: यो दाँत दुखेर मर्नु भयो।
5: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
8: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
5: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निकुन्।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
3: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
4: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
6: सम्पर्क फोन नम्बर 082-8630-27,
4: 98-41-38-47-46।
6: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
10: सीता, के भयो तिमीलाई? घुम्छौ र बसिछौ
11: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो, कतै ठाउँ, तर केही सुट चलेन। अब त आश्रय मरिसक्यो।
10: के कुरा गर्छु निम्ले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
11: ए, ठिकै छ, म जानेको धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
12: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
13: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
12: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
14: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
15: अब हाम्रै घोराई दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
16: हाम्रा सेवाहरू
17: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
16: सामान्य किराले खाएको दाँत भर्ने,
15: मेसिन द्वारा आरसीटी गर्ने,
16: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
15: खोल लगाउने,
16: बाङ्गो टिङ्गो दाँत मिलाउने,
15: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
16: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
15: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
17: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: रङ्गाउँदै देश मेरो एभरेस्ट।
1: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310,
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: कलकत्ती कहीं यो केक मेरो पाइयो आएको छ फेरि हामी माझमा रेडियो अनि घर दैलोमा रोज मोक्तान अनि म अविनाश साथमा संस्था दाजु छैन जला।

0: अन्तर्गत गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस 082-563-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
5: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार।
6: अन्य छ विशेषज्ञ डाक्टरी सेवाहरू
7: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
8: मुटु रोग विशेषज्ञ डाक्टर
7: कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
9: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25770।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दांग में।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोग का बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोग को पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतम द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्री द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
1: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारो तिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-578-45-226।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस
0: अड्गुरी
2: होइन के भयो दाइ किन झुक्रे आएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858734910
2: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9848726001

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला मध्याह्नको 12 बजेको छ।
2: नमस्कार, म हृदय रिमाल, उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। चीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना, भोटेकोशी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनको आग्रह। बाढ़ीमा फँसेका 3,000 भन्दा धेरैको उद्धार, घाइते 59 जनाको काठमाडौँमा उपचार चल्दै। काठमाडौँ मुगलिन सड़क आज बेलुकीसम्म खुलाउने प्रयास चल्दै। बाढ़ीबाट आयातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन। अमेरिका इरान तनावमा मध्यस्थता गरिरहेको पाकिस्तानको दावी, द्वन्द छिट्टै समाधान हुने अपेक्षा। र चेल्सीद्वारा एस्टन भिल्लाका गोलकिपर मार्टिनेजलाई अनुबन्ध। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा चीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताउनु भएको छ। उहाँका अनुसार केही समय अघि मात्रै ताल फुटेको सूचना प्राप्त भएपछि सम्बन्धित निकायहरूलाई खबर गर्न थालिएको छ। प्रमुख जिल्ला अधिकारी परियारका अनुसार चीनको छोछेन खोला र पुरेपु त्याइत्सो नदीको संगम आसपास नदी थुनिएर नयाँ ताल बनेको थियो। यो तालमा पानीको मात्रा बढ़दै गएपछि फुट्न सक्ने जोखिम रहेको भन्दै यसअघि नै भोटेकोशीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई उच्च सतर्कता अप्नाउन आग्रह गरिएको थियो। पछिल्लो समय ताल फुटेको सूचना आएपछि भोटेकोशी नदीमा फेरि ठूलो बाढ़ी आउन सक्ने सम्भावनालाई लिएर स्थानीय प्रशासनले निगरानी र सूचना आदान प्रदानलाई तीव्र बनाएको छ। ताल फुटेपछि त्यसबाट निस्कने पानी गेग्रान र ढुङ्गा माटो भोटेकोशी हुँदै नेपालतर्फ आउन सक्ने भएकाले नदी किनार र जोखिमयुक्त क्षेत्रमा नजान प्रशासनले आग्रह गरेको छ। यसअघि अस्ति बुधबार भदौ 10 गते भोटेकोशीमा आएको विनाशकारी बाढ़ीको मुख्य कारणका रूपमा चीनतर्फ नदी थुनिएर बनेको प्राय कृतिक बाँध तथा त्यसबाट बनेको ताल फुटेको घटनालाई प्रारम्भिक प्राविधिक अध्ययन भइरहेको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा फँसेका मध्ये 3,000 भन्दा धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म 3,253 जनाको उद्धार गरिएको छ। खोज तथा उद्धारका लागि 13,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। बाढ़ीमा घाइते भएर उद्धार गरी काठमाडौँ ल्याएका मध्ये 59 जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र काठमाडौँका अनुसार 88 जना घाइतेको उद्धार गरी थप उपचारका लागि काठमाडौँ ल्याएका मध्ये 29 जना उपचारपछि डिस्चार्ज भएर फर्किएका छन्। शिक्षण अस्पताल महाराजगंजमा 3 जना घाइतेको उपचार भइरहेको छ भने 11 जना डिस्चार्ज भएका छन्। यस्तै राष्ट्रिय ट्रामा सेन्टरमा उपचारका लागि ल्याएका 31 जना मध्ये 12 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। वीर अस्पतालमा 6 जना उपचारका लागि भर्ना भएकामा 5 जना उपचारपछि डिस्चार्ज भएका छन्। यस्तै मनमोहन हस्पिटलमा 2 जना, ग्रीन सिटी अस्पतालमा 1 जनाको उपचार भइरहेको छ। नर्विक अस्पतालमा 2 जना घाइतेको उपचार भइरहेको छ। मनोमैजू शुभम अस्पताल र नेपाल मेडिकल कलेजमा 1-1 जनाको उपचार भइरहेको छ। 977 जना सम्पर्कविहीन भएको विवरण आएको र उनीहरूको खोजी भइरहेको प्रहरले जनाएको छ। यसैबीच रसुवाको त्रिशुली हाइड्रो पावरको सुरुङभित्र फँसेका थप मजदूरको उद्धारका लागि नेपाली सेनाले आज बिहानैदेखि प्रयास गरिरहेको छ। हिजो 350 मजदूर तथा स्थानीयलाई सुरुङबाट उद्धार गरिएको सेनाले जनाएको छ। त्यही सुरुङमा फँसेका 100 जना भन्दा धेरैलाई सुरक्षित बाहिर निकाल्ने प्रयास भइरहेको छ। आज केहीलाई बाहिर निकालिसकेको र अरूलाई पनि निकाल्ने प्रयास भइरहेको सेनाले जनाएको छ। बाढ़ीको उच्च जोखिममा परेका रसुवाका अन्य विकट भूगलमा पुगेर सेनाले उद्धारलाई निरन्तरता दिएको छ। अस्ति बुधबारदेखि अवरूद्ध काठमाडौँ मुगलिन सड़क आज बेलुकीसम्म खुलाउने गरी काम भइरहेको छ। बाढ़ीले धादिङको गल्छी र गजुरीका विभिन्न ठाउँमा लेदो थुपारेपछि अस्ति बुधबारदेखि यो सड़क अवरूद्ध छ। काठमाडौँ जोड्ने मुख्य नाका 3 दिनसम्म अवरूद्ध हुँदा काम विशेषले हिँड्नुपर्नेलाई शास्ति भएको छ। अत्यावश्यक सरसामान ढुवानी हुन सकेको छैन। हिजोदेखि लेदो पन्छाउने काम भइरहे पनि सड़क खुलाउन बाँकी छ। अझै 3 ठाउँमा लेदो पन्छाउन बाँकी रहेको र आज बेलुकीसम्म सड़क खुलाउने गरी काम भइरहेको धादिङ प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा बाढ़ीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन, सुनको भाव आज घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना।
4: स्थापना को पहिलो ब्याचमै इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग।
4: फोन नंबर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इंजीनियरिंग र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्ष देखि संचालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इन्स्योरेन्स कंपनी लाजिमपाट काठमाडौं।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौ।
3: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले चीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना, भोटेकोशी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनको आग्रह, बाढ़ीमा फँसेका 3,000 भन्दा धेरैको उद्धार लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले भोटेकोशी बाढ़ीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन गरेको छ। महासंघका अध्यक्ष सरोज सिटौलाको अध्यक्षतामा हिजो बसेको महासंघको आकस्मिक बैठकले बाढ़ीबाट भएको मानवीय एवं गाड़ीको क्षतिको अध्ययन गर्न कोषाध्यक्ष राजेन्द्र आचार्यको संयोजकतामा सदस्य समिति गठन गरेको हो। समितिको सदस्यमा डिलबहादुर श्रेष्ठ, नरबहादुर राणा र सुबल गिरी लगायत हुनुहुन्छ। समितिले बेपत्ता भएका गाड़ी, व्यवसायी, मजदूरको अवस्था पत्ता लगाउनेछ। यस्तै यात्रीहरूको अवस्था र क्षतिको विवरण पनि संकलन हुनेछ। महासंघका महासचिव टेकनाथ गौतमले बाढ़ी प्रभावित क्षेत्रमा व्यवसायी, मजदूर र यात्री अलपत्र परेको कुनै जानकारी भएमा महासंघको सचिवालयमा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव तोलामा 2400 रूपियाँले घटेको छ। यो हप्ता गएको आइतबार र सोमबार बढ़ेको सुन मंगलबारदेखि लगातार घटेको हो। नेपाल सुन्तादी व्यवसायी महासंघका अनुसार आज 3,18,500 रूपियाँमा सुनको कारोबार भइरहेको छ। हिजो सुन 3,20,900 रूपियाँ थियो। अस्ति बुधबार सुन तोलामा सामान्य घट्दै 3,22,100 रूपियाँमा कारोबार भएको थियो। हप्ताको पहिलो कारोबार दिन आइतबार सुनको भाव अघिल्लो हप्ता शुक्रबारको तुलनामा 2,800 रूपियाँले बढ़ेर 3,19,500 रूपियाँमा कारोबार भएको थियो। अघिल्लो हप्ता शुक्रबार सुन 3,16,700 रूपियाँमा कारोबार भयो। आज चाँदीको भाव पनि घटबट भएको छैन। चाँदी हिजोको जस्तै आज 4,965 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिका र इरानबीच जारी तनाव अन्त्य गर्न पाकिस्तानले मध्यस्थताको प्रयास गरिरहेको जनाएको छ। पाकिस्तानका सेना प्रमुख सैयद आसिम मुनिरको हालैको तेहरान भ्रमण अमेरिका र इरानबीचको तनाव कम गर्न इस्लामाबादले गरिरहेको निरन्तर कूटनीतिक प्रयासका हिस्सा भएको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्दाराबीले बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। साप्ताहिक प्रेस ब्रिफिङमा अन्दराबीले मुनिरको तेहरान भ्रमण द्वन्द अन्त्य गर्न तथा हर्मुज जलमार्ग फेरि खोल्ने पहललाई सहयोग गर्ने पाकिस्तानको कूटनीतिक भूमिकाकै क्रममा भएको बताउनु भएको छ। उहाँका अनुसार तेहरानमा भएका वार्ता क्षेत्रीय तनाव घटाउने, सैन्य गतिविधि अन्त्य गर्ने तथा शान्ति र स्थिरता पुनस्थापना गर्नेतर्फ अघि बढ़ेका छन्। अब खेल खबर। चेल्सीले एस्टन भिल्लाका अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजलाई 1,19,00,000 डलरमा अनुबन्ध गर्न सहमति गरेको छ। 33 वर्षीय मार्टिनेजले लन्डनमा मेडिकल परीक्षण गरेपछि चेल्सीमा आबद्ध हुनेछन्। उनको आगमनले स्टाफोर्ड ब्रिजमा गोलरक्षकको समूह थप बलियो हुने अपेक्षा गरिएको छ। चेल्सीले पछिल्लो समय पहिलो रोजाईका गोलरक्षक रोबर्ट सान्जेको प्रदर्शनलाई लिएर चिन्ता व्यक्त गर्दै आएको थियो। विशेष गरी अस्ति फुलहममाथि 3-2 को जीतमा सेन्जेजको प्रदर्शनपछि क्लबले गोलरक्षकको विकल्प खोज्ने निर्णय गरेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। तीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना। भोटेकोशी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनको आग्रह। बाढ़ीमा फँसेका 3,000 भन्दा धेरैको उद्धार। घाइते 59 जनाको काठमाडौँमा उपचार चल्दै। काठमाडौँ मुगलिन सड़क आज बेलुकीसम्म खुलाउने प्रयास हुँदै। बाढ़ीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन। अमेरिका इरान तनावमा मध्यस्थता गरिरहेको पाकिस्तानको दावी। द्वन्द्व छिटै समाधान हुने अपेक्षा। र चेल्सीद्वारा एस्टन भिल्लाका गोलकिपर मार्टिनेजलाई 7.5 मिलियनमा अनुबन्ध। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउनु।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेक जाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार,
4: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 0825 63 218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
8: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
3: इन्डोस्कोपी सेवा
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
9: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
8: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 0825 60 734 र 0825 60 138।
9: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
12: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
13: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
5: डाक्टरद्वारा दिइने सेवाहरू
3: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
5: बिना टाका प्रभावकारी उपचार,
13: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
5: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
13: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरन्तै डिस्चार्ज।
5: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
14: बिरामी जाँच हुने मिति यही भदौ 15 गते सोमबार।
7: दिव्य फार्मेसी कोराई 15 सडक विभाग रोड। सम्पर्क फोन नम्बर 0825 90 410, मोबाइल नम्बर 98478 28913, 98478 26 163 र 98095 12 871।
3: खुसीको खबर।
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825 90 847, 0825 90 847।
9: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने,
15: घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653।
16: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
17: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
16: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
17: फोन नम्बर 082-5625-601 98-578-35-990 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
18: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
19: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
18: डाक्टरद्वारा दिइने सेवाहरू:
19: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
18: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
19: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
18: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
19: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
14: बिरामी जाँच हुने मिति यही भाद्र 16 गते मंगलबार।
18: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
20: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098।
21: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

प्रोग्राम टिफिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ। 082-5784-5954 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478673।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: बाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेंट तथा रिसोर्ट हरुमा 100% रोजगारी को सुवर्ण अवसर
2: नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन संबंधी तालिम में भर्ना खुल्यो
1: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोग में मात्र 40 जना का लागि अब घोराही बजार में रहेको होटल सुपर लज में होटल तथा पर्यटन संबंधी तालिम संचालन हुँदैछ सीट र समय एकदमै सीमित छ आजै सम्पर्क गरी मौका को फायदा उठाउनुहोस्
2: तालिम दिइने विषयहरू
1: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन पिज्जा स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर र टुरिस्ट गाइड आदि
2: हाम्रा विशेषताहरू
1: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ जापान दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ
2: थप जानकारीका लागि होटल सुपर लज शहीद गेट उमेश मार्ग खोराही दाङ सम्पर्क मोबाइल नम्बर 9840170909 9840170909
1: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइवेट लिमिटेड काठमाडौँ नेपाल
3: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिन टाइम यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5884 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो। तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स गर्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: हेलो पिङ्की,
6: बोल्दिन।
5: एलइडी टिभी किन्न जाने?
6: जान्न।
5: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
6: जान्न।
5: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
5: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
6: पाइने भएर त जान लाग्यो नि।
5: हो र, कहाँ
6: भन्दिन के?
5: सत्य भन्दिनौ?
6: आई लभ यु पिङ्कुली भनेको
5: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
6: बन्जारे इलेक्ट्रोनिक्स घुराईदाङ।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जारे इलेक्ट्रोनिक्स घुराईदाङ।
5: फोन नम्बर
6: 082562452
5: 082562452। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578445226।
11: भर्ना सम्बन्धी सूचना:
12: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घुराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
11: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेसनल कलेज, दाङ।
13: सम्पर्क फोन नम्बर 082563131, मोबाइल नम्बर 98478092983 र 97625226।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: గంగా ఉండేది మీరు ఎవరెస్ట్
1: बङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको तीजको नयाँ कोसेली बजारमा आएको छ। नाचम नाचम बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला। आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस बङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
2: मोटुमै मेरो छौ तिमी सानो
3: यस गीतमा स्वर दिनु भएको छ बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
1: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
4: मध्यपश्चिम ट्राङ च्याक यति बेला दिउँसोको एक बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। स्वास्थ्य मन्त्रालयले विपदको विषम परिस्थितिमा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई अत्यावश्यक अवस्था बाहेक विदा नलिन निर्देशन दिएको छ। मन्त्रालयले सार्वजनिक विदाको दिनमा समेत खोज उद्धार र उपचार सेवाका लागि तयारी अवस्थामा रहन कर्मचारीलाई निर्देशन दिएको हो। मन्त्रालयको प्रशासन तथा व्यवस्थापन शाखाले आज जारी गरेको निर्देशनमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी र पहिरोबाट ज्यान गुमाएका प्रति श्रद्धा अञ्जलि व्यक्त गर्दै प्रभावित क्षेत्रमा खोज उद्धार स्वास्थ्य उपचार र राहतको काम भइरहेको जनाएको छ। मन्त्रालयले आफू मातहतका सबै कर्मचारीलाई विपद व्यवस्थापनमा खटिन सक्ने गरी विशेष कारण र अत्यावश्यक काम बाहेक विदा तथा काज स्वीकृत नगर्न नगराउन निर्देशन दिएको छ। त्यस्तै खोज उद्धार तथा उपचारसँग सम्बन्धित निकायका प्रमुख फोकल पर्सन र जिम्मेवार पदाधिकारीलाई विदाको दिन समेत कार्यालयमा उपस्थिति हुन भनिएको छ। अन्य कर्मचारीलाई पनि आवश्यक सेवा प्रवाहका लागि तयारी अवस्थामा रहने निर्देशन दिइएको छ। अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीलाई भने सार्वजनिक विदाको दिनमा समेत बाढ़ी पहिरो प्रभावित घाइतेहरूको उपचारका लागि आवश्यक व्यवस्था मिलाउन मन्त्रालयले अनुरोध गरेको छ। बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयले अपील गरेको छ। रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार राहत तथा पुनस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटाइरहेको सन्दर्भमा कतिपय व्यक्ति समूह तथा संस्थाहरूले जथाभावी अनाधिकृत क्यूआर कोड व्यक्तिगत खाता नम्बरहरू सार्वजनिक गरी रकम संकलन गरिरहेको प्रति प्रधानमन्त्री सचिवालयको गम्भीर ध्यानकर्षण भएको जना सहयोगको पारदर्शी उपयोग सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बस्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र खाता नम्बरमा मात्र आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ प्रधानमन्त्रीको सचिवालयले भनेको छ। भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा चीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताउनु भएको छ। उहाँका अनुसार केही समय अघि मात्रै ताल फुटेको सूचना प्राप्त भएपछि सम्बन्धित निकायलाई खबर गर्न थालिएको छ। प्रमुख जिल्ला अधिकारी परियारका अनुसार चीनको छोछेन खोला र पुरेपु थ्याङ्सपो नदीको संगम आसपास नदी थुनिएर नयाँ ताल बनेको थियो। यो तालमा पानीको मात्रा बढ़दै गएपछि फुट्न सक्ने जोखिम रहेको भन्दै यसअघि नै भोटेकोशीको तल्लो तटीय क्षेत्रका बासिन्दा यात्रु तथा उद्धारमा खटेका सुरक्षाकर्मीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको थियो। पछिल्लो समय ताल फुटेको सूचना आएपछि भोटेकोशी नदीमा पुनः ठूलो बाढ़ी आउन सक्ने सम्भावनालाई लिएर स्थानीय प्रशासनले निगरानी र सूचना आदान प्रदानलाई तीव्र बनाएको छ। ताल फुटेपछि त्यसबाट निस्कने पानी ग्रेगान र ढुंगा माटो भोटेकोशी हुँदै नेपालतर्फ आउन सक्ने भएकाले नदी किनार र जोखिममुक्त क्षेत्रमा नजान प्रशासनले आग्रह गरेको छ। यसअघि अस्ति बुधबार भदौ 10 गति भोटेकोशीमा आएको विनाशकारी बाढ़ीको मुख्य कारणका रूपमा चीनतर्फ नदी थुनिएर बनेको प्राकृतिक बाँध तथा त्यसबाट बनेको ताल फुटेको घटनालाई प्रारम्भिक प्राविधिक अधीनले देखाएको थियो। र रसुवाको भोटेकोशी बाढ़ीमा कर्णाली रसुवाको भोटेकोशी बाढ़ीमा कर्णाली प्रदेशबाट रोजगारी तथा ज्याला मजदूरीका लागि गएका 200 जना भन्दा बढ़ी सम्पर्कविहीन भएका छन्। उनीहरू कोही जागिरको सिलसिलामा त कोही रोजगारी तथा मजदूरका रूपमा रसुवा गएका थिए। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार बुधबारको भोटेकोशी बाढ़ीमा परेका उनीहरू बिहिबारसम्म परिवारको सम्पर्कमा आएका छैनन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौड़ले बाढ़ीमा परे जुम्लामा 70 जना, सल्यानमा 104, हुम्लाका 9, मुगु 15, सुर्खेत 16, दैलेक 7, कालीकोटका 9, रूकुम पश्चिमका 12, जाजरकोट 3 र डोल्पाका 2 जना सम्पर्कविहीनमा रहेका छन्। अवस्था दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्या नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरी साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही
6: सम्पर्क मोबाइल 98477
7: र 98578309।
8: के तपाईँलाई पाइल फुस्दा फुस्दा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
9: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
10: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471 93944, 98471 93944।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: भर्ना खुल्यो
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
3: हाम्रा विशेषताहरू:
2: उत्कृष्ट शैक्षिक वातावरण,
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
2: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
4: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
5: सम्पर्क फोन 081-536-086
2: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72073।

0: రంగా రీడింగ్ మీరు ఎవరెస్ట్
1: बङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको तीजको नयाँ कोसेली बजारमा आएको छ। नाचम नाचम बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला। आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस बङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
2: मोटुमै मेरो छौ तिमी सानो
3: यस गीतमा स्वर दिनु भएको छ बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
1: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसे फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु

0: सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबूत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरीजन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरी शर्मा।
2: सम्पर्क मोबाइल नम्बर 98578130840 र 98478120440।
4: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
5: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट तथा रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
6: नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन सम्बन्धी तालिममा भर्ना खुल्यो।
5: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब घोराही बजारमा रहेको होटल सुपर लजमा होटल तथा पर्यटन सम्बन्धी तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ। आजै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्।
6: तालिम दिइने विषयहरू:
5: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन पिज्जा, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र टुरिस्ट गाइड आदि
6: हाम्रा विशेषताहरू।
5: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ। जापान, दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
6: थप जानकारीका लागि होटल सुपर लज, शहीद गेट उमेश मार्ग, खोराही दाङ। सम्पर्क मोबाइल नम्बर 98410170900, 98410170900।
5: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइभेट लिमिटेड, काठमाडौँ, नेपाल।

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
2: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
2: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
1: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494 67487।
3: चेहरे पे नकाब डालकर अपने गम को छुपा सकते हो लेकिन तकदीर में लिखी बर्बादी को नहीं।
4: VFX सिनेमाज घोराई 10 सौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र टक्सिक साथै यही भाद्र 12 गते रक्षाबन्धनको अवसरमा नेपाली कथानक चलचित्र पार्वती पनि प्रदर्शनमा आउँदैछ हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
5: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98 43 00 88 04 98 43 00 88 04 www.pasupatiicare.com।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: UAA प्राप्त भानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर भानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
3: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
3: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
2: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ सम्पर्क फोन नम्बर 01-46-20-310
3: मोबाइल नम्बर 98514-041-98 र 98412-55-957
4: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ
5: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पार्वती
6: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछु पढ्छ है छोरी होइ पढ्छ नि है
7: घाम जस्ता बाबुहरू
8: होइन भाइला लखर लखर कहाँ हिँडिस
9: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
8: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु
9: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछले
9: ल ल काका गइहाले म
10: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
9: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
10: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98578-45-226
11: मध्यपश्चिम चाँड च्याट यति बेला दिउँसोको 2 बजेको छ

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। रसुवामा आएको बाढ़ीपछि खोज तथा उद्धारबाट आज बिहानसम्म 477 जनाको शव फेला परेको छ भने 977 जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ। प्राधिकरणले आज 12 बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढ़ीबाट रसुवा सहित नुवाकोट, धादिङ, गोर्खा, नलप्रासी, पूर्व पश्चिम तनहु र चितनमा ठूलो मानवीय क्षति भएको जनाइएको छ। प्राधिकरणका अनुसार रसुवामा 12, नुवाकोटमा 37, धादिङमा 33, गोर्खामा 44, नलप्रासी पूर्वमा 110, नलप्रासी पश्चिममा 27, तनहुमा 28 र चितवनमा 186 जनाको शव फेला परेको छ। बाढ़ीपछि सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका 28, नेपाली सेनाका 45, सशस्त्र प्रहरी बलका 13, भन्सार कार्यालयका 15 र अध्यागमन कार्यालयका 4 जना रहेका छन्। त्यस्तै रसुवाका 161 र नुवाकोटका 1 जना तथा मकवानपुरका 66 जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। सम्पर्कविहीन विदेशी नागरिक 517 जना छन् भने विदेशमा बस्ने नेपाली नागरिक मध्ये 127 जना सम्पर्कविहीन रहेको प्राधिकरणले बताएको छ। बाढ़ी तथा त्यसपछिको घटनामा 73 जना घाइते भएका छन्। घाइते मध्ये रसुवाका 43, धादिङका 3 र नुवाकोटका 27 जना रहेको विवरणमा उल्लेख गरिएको छ। मन्त्री परिषद बैठकले बाढ़ी प्रभावितका लागि सहुलियत र पुनस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ। आज बसेको मन्त्री परिषद बैठकले प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको बैठकपछि शिक्षा तथा खेलकुद मन्त्री समेत रहनुभएका सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। त्यस्तै बैठकले प्रधानमन्त्री तथा मन्त्रीहरूको 1 महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैविक प्रकोप कोषमा जम्मा गर्ने निर्णय गरेको छ। भदौ 10 गते नेपाल चीन सीमाना एवं भोटे कोशी नदीमा प्रधानमन्त्री तथा मन्त्री परिषदका सम्पन्न सदस्यको 1 महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैविक प्रकोप कोषमा जम्मा गर्ने मन्त्री परिषदको निर्णयमा भनिएको छ। स्वास्थ्य मन्त्रालयले विपदको विषम परिस्थितिमा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरूलाई अत्यावश्यक अवस्था बाहेक विदा नलिन निर्देशन दिएको छ। मन्त्रालयले सार्वजनिक विदाको दिनमा समेत खोज उद्धार र उपचार सेवाका लागि तयारी अवस्थामा रहन कर्मचारीलाई निर्देशन दिएको हो। मन्त्रालयको प्रशासन तथा व्यवस्थापन शाखाले आज जारी गरेको निर्देशनमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी र पहिरोबाट ज्यान गुमाएका प्रति श्रद्धांजलि व्यक्त गर्दै प्रभावित क्षेत्रमा खोज उद्धार र स्वास्थ्य उपचार र राहतको काम भइरहेको जनाइएको छ। मन्त्रालयले आफू मातहतका सबै कर्मचारीलाई विपद व्यवस्थापनमा खटिन सक्ने गरी विशेष कारण र अत्यावश्यक काम बाहेक विदा तथा कार्य स्वीकृत नगर्न नगराउन निर्देशन दिएको छ। त्यस्तै खोज उद्धार तथा उपचारसँग सम्बन्धित निकायका प्रमुख फोकल पर्सन र जिम्मेवार पदाधिकारीलाई विदाको दिनमा समेत कार्यालयमा उपस्थिति हुन भनिएको छ। अन्य कर्मचारीलाई पनि आवश्यक सेवा प्रवाहका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ। अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीलाई भने सार्वजनिक विदाको दिनमा समेत बाढ़ी पहिरो प्रभावित घाइतेहरूको उपचारका लागि आवश्यक व्यवस्था मिलाउन मन्त्रालयले अनुरोध गरेको छ। र बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयले अपील गरेको छ। रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार राहत तथा पुनस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटाइरहेको सन्दर्भमा कतिपय व्यक्ति समूह तथा संस्थाहरूले जथाभावी अनाधिकृत क्यूआर कोड, व्यक्तिगत खाता नम्बर सार्वजनिक गरी रकम संकलन गरिरहेको प्रति प्रधानमन्त्री सचिवालयको गम्भीर ध्यानकर्षण भएको छ। सहयोगको पारदर्शी उपयोग सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बस्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र खाता नम्बरमा मात्र आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं प्रधानमन्त्रीको सचिवालयले भनेको छ। अवस्थ दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 99 थुप्लो 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली, बिबिस रोड, कोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

0: No, it like pro.
1: Rasita pa from 2 and 4 sa yesma hamro patro.
2: Nepal ma sarvadhik download gariyeko hamro patro app. Tapai ka lagi sadhai sajilo, sabai sajilo. Tapai pani download garnuhos. Kinaki yesma sabai cha.
3: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
4: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महासेवन अनिवार्य छ।
3: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
5: शुद्ध महका लागि कहाँ जाने त?
6: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
5: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
7: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
8: सम्पर्क मोबाइल नम्बर 9857318640 र 9848720440।
7: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
9: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराही हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 9843-0653-23।
10: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
11: विशेषज्ञ डाक्टरी सेवाहरू
10: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
12: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
11: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
10: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
13: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
14: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
15: वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
16: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर RK झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौनरोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
15: डाक्टर RK झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौनरोग जस्तै डेंगी सिफलिस पिसाब पोल्ने पिसाबमा पिप देखिने
16: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा
0: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार
14: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन र
17: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शङ्कर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082562023 98478617 र 98478635
17: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
18: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
17: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
18: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
17: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
18: प्रोप्राइटर वसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578434910
17: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइनी भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066 98-29-81-50-53।

0: बाय नेट को बाई वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: हैन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथी को बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
4: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
7: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
6: उपलब्ध शल्यक्रियाहरू
7: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
6: बालबालिकाको न्यूरो सर्जरी
7: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
6: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
7: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
6: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
8: खुसीको खबर
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
10: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
11: उपचार हुने रोगहरू
10: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
11: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
10: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
11: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
10: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
11: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
10: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
12: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
13: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
14: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
13: के कुरा गर्छ तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
14: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
4: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
4: शिशु क्लिनिक फर्टिलिटी बिपी चोक खोराहिदान सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
15: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
16: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
15: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
16: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
15: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
16: ल ल काका, गइहाले म।
17: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
18: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
17: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 9857843226।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम यति बेला दिउँसोको 3 बजेको छ।
2: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 489 जना पुग्यो। 2381 जना सम्पर्कविहीन। सब संकलनमा ढिलाइ भएको गुनासो बढेपछि सेनाले 1200 जनशक्ति थप्यो। भोटेकोशी हुँदै त्रिशुलीमा फेरि बाढ़ी। सुरक्षित ठाउँमा जान सरकारको आग्रह। चीनतर्फ बनेको नयाँ ताल फुटेको नभई बाँध भरिएर निस्किएको र तत्काल ठूलो जोखिम नरहेको सरकारको भनाई। प्रधानमन्त्री र मन्त्रीहरूले 1 महिनाको तलब विपद कोषमा जम्मा गर्ने, बाढ़ी पीड़ित व्यक्ति र व्यावसायिक संस्थाका लागि प्याकेज तयार गर्ने जिम्मा अर्थ मन्त्रालयलाई। नर्वेका राजा ह्याराल्डको 89 वर्षको उमेरमा निधन। एक लोकप्रिय र सुधारवादी व्यक्तित्वका रूपमा सम्झना। र भ्रष्टाचारको आरोप बीच नाइजेरिया फुटबल संघ प्रमुखको राजीनामा। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 489 जना पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आज दिउँसो 12 बजीसम्म विभिन्न जिल्लामा 489 जनाको शव फेला परेको हो। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा 13, धादिङमा 40, तनहुँमा 29, नुवाकोटमा 37, गोर्खामा 44, चितवनमा 186, नवलपरासी पूर्वमा 112 र नवलपरासी पश्चिममा 28 जनाको शव फेला परेको छ। बाढ़ीपछि नेपाली सेना, नेपाल प्रहरी, शस्त्र प्रहरी बल, नेपाल भन्सार तथा अध्यागमन कार्यालयका कर्मचारी सम्पर्कविहीन छन्। प्रहरीका अनुसार नेपाली सेनाका 44, नेपाल प्रहरीका 28, शस्त्र प्रहरी बल नेपालका 13, भन्सार कार्यालय टिमोरेका 15 र अध्यागमन कार्यालय टिमोरेका 4 कर्मचारी अहिलेसम्म सम्पर्कविहीन छन्। बाढ़ीमा परि सर्वसाधारण सहित अहिलेसम्म 2381 जना सम्पर्कविहीन रहेका प्रहरीको तथ्याङ्क छ। अहिलेसम्म 3253 जनाको उद्धार भएको छ। यसैबीच भोटेकोशीमा बुधबार आएको बाढ़ीपछि बेपत्ता भएका नागरिकको खोजी तथा शव व्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो अपरेशनलाई थप तीव्र बनाएको छ। शवहरूको खोजी तथा संकलनका लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा आज थप 1200 सैनिक जनशक्ति परिचालन गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसअघि सेनाले प्रभावित नागरिकको उद्धार, राहत तथा अस्थायी व्यवस्थापनका लागि 1600 जनशक्ति खटाएको थियो। अस्ति बुधबार भीषण बाढ़ी आएको भोटेकोशीमा आज पुनः बाढ़ी आएको छ। प्रहरीले अस्ति बुधबार बाढ़ीजन्य घटना हुँदा चीनतर्फ बनेको नयाँ तालको बाँध भत्किएर बाढ़ी आएको भन्दै सुरक्षित ठाउँमा जान आग्रह गरेको छ। तर राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अहिले भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढ़ी चीनतर्फ नयाँ बनेको ताल फुटेर नभई त्यो ताल भरिएर ओभरफ्लो भएको बताएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार चीनतर्फबाट प्राप्त जानकारी अनुसार ताल भरिएर बगेको पानीका कारण बाढ़ीको मात्रा बढ़ेकाले तल्लो तटीय क्षेत्रमा सचेत गराइएको हो। यसैबीच मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले रसुवाको केरूङ क्षेत्रमा भोटेकोशी नदी थुनिएको विषयमा चीन सरकारसँग निरन्तर संवाद भइरहेको र अहिलेलाई कुनै ठूलो जोखिम नरहेको बताउनु भएको छ। मन्त्री पोखरेलका अनुसार परराष्ट्र मन्त्रालय मार्फत चिनिया पक्षसँग भइरहेको नियमित संवादको क्रममा तत्काल ठूलो खतराको संकेत नदेखिएको जानकारी प्राप्त भएको छ। सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषदका सम्पूर्ण सदस्यहरूको 1 महिनाको तलब पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको हो। यस्तै बैठकले गएको बुधबार नेपाल चीन सीमा रसुवागढ़ी एवं भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढ़ीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। यस्तै बैठकले भारतसँग G2G खरिद मार्फत माध्यमबाट 25,000 मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ। यसैबीच सरकारले बाढ़ी प्रभावितलाई प्रधानमन्त्री राहत कोषबाट मात्रै सहयोग गर्न आग्रह गरेको छ। मन्त्री परिषद बैठकपछि प्रवक्ता सस्मित पोखरेलले सहयोग गर्दा आधिकारिक क्यूआर हेर्न आग्रह गर्नुभएको छ। अहिले सहयोग आउने क्रम चलिरहेको र केही समयमै आधिकारिक विवरण सार्वजनिक गर्ने उहाँले बताउनुभयो। प्रधानमन्त्री राहत कोषको भन्दै अन्य क्षेत्रको क्यूआर सामाजिक जालमा राखिएको भन्दै विरोध भइरहेका बेला सरकारले रकम पठाउँदा आधिकारिक खाता हेर्न भनेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
4: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
5: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
8: फोन 056-494-333 4-93-555।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्र खबर सहित थप खबरहरू बाँकी नै छन्। अब थप खबरहरू चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीको बैठकले नेपालमा विपत्तिबाट प्रभावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकारी अघि बढ़ाउने निर्णय गरेको छ। राष्ट्रपति शी जिनपिङको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय कमिटिको उच्चस्तरीय बैठकले तिब्बतमा गएको विनाशकारी पहिरोपछि राहत र उद्धारलाई तीव्र पार्ने निर्णय गर्दै नेपाललाई पनि सहयोग गर्ने जनाएको हो। यस्तै बैठकले अत्यधिक जाडो विकट हिमाली भूगोल र हिमचालका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि बेपत्ता भएका सम्पूर्ण चिनियाँ तथा विदेशी नागरिकहरूको वैज्ञानिक तवरले खोजी गर्न निर्देश दिएको चिनियाँ समाचार संस्था सिन्हुवाले जनाएको छ। चिनियाँ सरकारी संचार माध्यम सीसीटीभीका अनुसार सरकारले परिचालन गरेका उद्धार कर्मीहरूले विपदबाट प्रभावित क्षेत्रमा राहत कार्य गर्न उपलब्ध सबै उपाय प्रयोग गरेका छन्। यस्तै चिनियाँ विज्ञहरूले पहिरो थुप्रिएर बनेका दुईवटा तालको नक्साङ्कन गर्न ड्रोन प्रयोग गरिरहेका छन्। तिब्बततर्फ रहेको क्षेत्रमा 500 जना भन्दा बढ़ी मानिस बेपत्ता छन्। त्यहाँ निरन्तर वर्षा हुँदा ताल फुट्न सक्ने र बाढ़ी आउन सक्ने चिन्ताले उद्धारमा कठिनाई भएको छ। दक्षिणी तिब्बतको विपदग्रस्त क्षेत्रबाट 1,000 जना भन्दा बढ़ी मानिसको उद्धार भएको छ। तीमध्ये 500 जना जति विदेशी पर्यटक छन्। अब विदेशको खबर। नर्वेका राजा ह्यारल्ड 5 को 89 वर्षको उमेरमा निधन भएको छ। ओस्लोमा रहेको राष्ट्रिय अस्पतालमा उहाँको निधन भएको राजदरबारले जनाएको छ। रगत सम्बन्धी एक दुर्लभ समस्याको उपचारका लागि ह्यारल्ड गएको हप्ता अस्पताल भर्ना हुनुभएको थियो। उहाँको निधनपछि दरबारको छतमा रहेको शाही झण्डा आधा झुकाइएको छ। राजा ह्यारल्डको निधन हुनु अघि 24 घण्टाको अवधिमा राजपरिवारका सदस्यहरूले उहाँलाई भेटेका र सर्वसाधारणको भीड़ले दरबारमा फूल चढ़ाएका बीबीसीले जनाएको छ। ह्यारल्ड 14 शताब्दी यता नर्वेमा जन्मिएका नर्वेका पहिलो राजा हुनुहुन्थ्यो। उहाँका छोरा हाकोनले उहाँको उत्तराधिकारी सम्हाल्नु भएको छ। 35 वर्ष राजगद्दीमा बिताएका ह्यारल्ड लाई एक लोकप्रिय र सुधारवादी व्यक्तित्वका रूपमा सम्झना गरिन्छ। उहाँले राजसंस्थालाई आधुनिक बनाउनुभयो, सर्वसाधारण महिलासँग विवाह गरेर परम्परा तोड्नुभयो र नर्वेका अत्यन्त कठिन क्षणहरूमा एकताको सूत्रधारको रूपमा भूमिका निर्वाह गर्नुभयो। राजपरिवारका मामिलाका जानकारहरूका अनुसार ह्यारल्ड सरल स्वभावका सम्मानित र जनप्रिय हुनुहुन्थ्यो। उनीहरूले उहाँलाई राष्ट्रको हजुरबुबा र नागरिकका राजाका रूपमा चित्रण गरेका छन्। अब खेल खबर। भ्रष्टाचारको आरोप र राष्ट्रिय टोलीको लगातार निराशाजनक नतिजाका बीच नाइजेरिया फुटबल महासंघका अध्यक्षले पदबाट राजीनामा दिएका छन्। महासंघको अर्को चुनाव हुनुभन्दा 1 महिना अघि इब्राहिम मुसा गुसाउले राजीनामाको घोषणा गरेका हुन्। महासंघको बोर्डका धेरै सदस्यहरूले पनि पदबाट राजीनामा दिएका स्थानीय संचार माध्यमले जनाएका छन्। गुसाउको राजीनामापछि राष्ट्रपति बोला टिनुबुले देशको फुटबल प्रशासनमा व्यापक सुधार गर्न निर्देशन दिनुभएको उहाँको कार्यालयले जनाएको छ। राष्ट्रिय टोलीका खेलाड़ी तथा उत्तराधिकारी भुक्तानी गर्न बाँकी रकम चुक्ता गर्न 2024 सरकारबाट प्राप्त झण्डै 1,27,00,000 अमेरिकी डलर दुरूपयोग गरेको विषयमा नाइजेरियाको गोप्य प्रहरी निकाय डिपार्टमेन्ट अफ स्टेट सर्भिसेसले नाइजेरिया फुटबल महासंघमाथि अनुसन्धान गरिरहेको स्थानीय संचार माध्यमले जनाएका छन्। चार भन्ज्याङ मित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 489 जना पुग्यो। 2,381 जना सम्पर्कविहीन। सब संकलनमा ढिलाइ भएको गुनासो बढ़ेपछि सेनाले 1,200 जनशक्ति थप्यो। भोटेकोशी हुँदै त्रिशुलीमा फेरि बाढ़ी। सुरक्षित ठाउँमा जान सरकारको आग्रह। तीनतर्फ बनेको नयाँ ताल फुटेको नभई बाँध भरिएर निस्किएकोले तत्काल ठूलो जोखिम भने नरहेको भनाई। प्रधानमन्त्री र मन्त्रीहरूले 1 महिनाको तलब विपद कोषमा जमा गर्ने। बाढ़ी पीड़ित व्यक्ति र व्यावसायिक संस्थाका लागि प्याकेज तयार गर्ने जिम्मा अर्थ मन्त्रालयलाई। नर्वेका राजा ह्यारल्डको 89 वर्षको उमेरमा निधन। एक लोकप्रिय र सुधारवादी व्यक्तित्वका रूपमा सम्झना। र भ्रष्टाचारको आरोप बीच नाइजेरिया फुटबल संघ प्रमुखको राजीनामा।

0: 91.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्याएको यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825567775
2: सम्पर्क नम्बर 98478263873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा
5: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराईमा
8: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू
9: पाठेघरको मुखको क्यान्सर तल्लो पेट दुख्ने महिनावारी गडबडी गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा
8: पाठेघर सम्बन्धी समस्याको अपरेसन सेवा
10: अन्य विशेषज्ञ सेवाहरू
11: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक
12: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
13: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेसन सेवा
14: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
15: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेसन सेवा
16: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
17: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 0825562018
18: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
19: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
20: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सडक विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
19: डाक्टरद्वारा दिइने सेवाहरू
20: ब्लड प्रेसर हाई लो भएका
19: कोलेस्ट्रोल बढी भएको
20: मुटुको गति एकनास नभएको
19: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने
20: मुटुको बासोक मुटु सुन्निएको हृदयघात भएको
19: एन्जियोग्राफी र एन्जियोप्लास्टिक गराएका वा गराउनु परेमा
20: मुटुको भल्वको अपरेसन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
21: बिरामी जाँच हुने मिति यही भदौ 19 गते शुक्रबार
22: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 98478893 र 98095128171
23: भर्ना खुल्यो
24: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
23: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
24: हाम्रा विशेषताहरू:
23: उत्कृष्ट शैक्षिक वातावरण,
24: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
23: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
24: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
0: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगञ्ज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
1: सम्पर्क फोन 081-536-086
23: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72273।
3: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
24: हाम्रा सेवाहरू:
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
24: छाती, दम, निमोनिया, खोकी, छेरो,
4: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
24: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
4: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
21: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू:
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
24: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
4: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने।
24: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
24: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
24: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
4: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
24: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26-001।
25: अब हाम्रै खोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
26: हाम्रा सेवाहरू:
27: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
26: सामान्य किराले खाएको दाँत भर्ने,
25: मेसिनद्वारा आरसीटी गर्ने,
26: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
25: खोल लगाउने,
26: बाङ्गो टिङ्गो दाँत मिलाउने,
25: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
26: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
25: सम्पर्क प्राइम डेन्टल क्लिनिक, खोराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
27: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: గంగా రేడియస్ మీరు ఎవరెస్ట్.
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमाडौँको नया भर्ना संबंधी सूचना.
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो.
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ.
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै.
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ. सम्पर्क फोन नम्बर 01-46-20-310.
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957.

0: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भर पर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग। अब हामी त्यही जान्छ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, खोराही दाग,
6: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 9847727977
7: र 9857830689।
5: के तपाईँलाई हिम पाइप वा पोल चाहिएको छ?
8: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
5: हाम्रा विशेषताहरू:
8: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
5: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
8: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
9: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड, खोराही दाङ।
10: फोन 562-521।
5: सम्पर्क मोबाइल
9: 9857-32-819 र 9857-32-223।
11: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
12: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्डिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
11: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
13: सम्पर्क स्थान घोराई चौध, नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
14: फोन नम्बर 082-563-479,
13: मोबाइल नम्बर 9894-67-487।
15: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
16: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
15: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
16: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
15: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
16: ल ल काका, गइहाले म।
17: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
18: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
17: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ, न्यू रोड, ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 9857-45-226।
19: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
17: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
19: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
17: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
19: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
17: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9857-34-910।
19: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट, दाङ।
7: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेंट तथा रिसोर्ट हरुमा 100% रोजगारी को सुवर्ण अवसर।
15: नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन संबंधी तालिम में भर्ना खुल्यो।
7: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ को 50% सहयोग में मात्र 40 जना का लागि अब घोराही बजार में रहेको होटल सुपर लज में होटल तथा पर्यटन संबंधी तालिम संचालन हुँदैछ। सीट र समय एकदमै सीमित छ। आजै सम्पर्क गरी मौका को फायदा उठाउनुहोस्।
15: तालिम दिइने विषयहरू
7: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन पिज्जा, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र टुरिस्ट गाइड आदि
15: हाम्रा विशेषताहरू।
7: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ। जापान, दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
15: थप जानकारीका लागि होटल सुपर लज सहित गेट उमेश मार्ग खोराहिदाङ, सम्पर्क मोबाइल नम्बर 98410-1709।
7: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइवेट लिमिटेड काठमाडौँ नेपाल।
14: मध्यपश्चिम टाइम चेक यति बेला अपराह्नको 4 बजेको छ।

0: अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले घोराई उपमहानगरपालिका 17 चौघेरा स्थित ऐतिहासिक सिद्ध रत्ननाथ मठको संरक्षण र विकासमा प्रदेश सरकारले निरन्तर योगदान गर्ने बताउनु भएको छ। जनै पूर्णिमा रक्षाबन्धनका अवसरमा गोरक्षे पात्र देवता सिद्ध रत्ननाथ मठमा आयोजित महाभण्डारा तथा रोड प्रसाद ग्रहण कार्यक्रममा सहभागी हुनुभएका मुख्यमन्त्री आचार्यले मठको अवलोकन गर्दै ऐतिहासिक धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनु भएको हो। मुख्यमन्त्री आचार्यले मठ परिसरमा रहेको ऐतिहासिक संरचनाको अवलोकन गर्नुका साथै प्रदेश सरकारको लगानीमा निर्माण शुरू भएको धर्मशालाको समेत अनुगमन गर्नुभयो। धर्मशाला निर्माणका लागि चालू आर्थिक वर्षमा प्रदेश सरकारले 1 करोड़ रूपियाँ बजेट विनियोजन गरेको जानकारी दिँदै उहाँले निर्धारित लक्ष्य र उद्देश्य अनुसार निर्माणको काम अघि बढ़ाएर पूर्णता दिइने बताउनुभयो। धार्मिक तथा सांस्कृतिक महत्व बोकेका यस्ता सम्पदाले दाङसहित लुम्बिनी प्रदेशको पहिचानलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै मुख्यमन्त्री आचार्यले सम्पदाको संरक्षणसँगै यसको धार्मिक तथा पर्यटकीय महत्वलाई उजागर गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले मठ परिसरमा रहेको ऐतिहासिक पुस्तकालयको समेत अवलोकन गर्नुभयो। पुस्तकालयमा रहेका ऐतिहासिक तथा धार्मिक सामग्री र दस्तावेजको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउँदै मुख्यमन्त्री आचार्यले भावी पुस्ताले समेत अध्ययन र अवलोकन गर्न सक्ने गरी यस्ता सम्पदाको संरक्षण गर्न प्रदेश सरकार सहयोगी बन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। लमही स्थित अहले सुन्नत मस्जिदमा आजको नमाजका अवसरमा संकलित 1,20,010 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको छ। रसुवा लगायतका क्षेत्रमा भएको विपदबाट प्रभावित नागरिकको सहयोगका लागि मस्जिदमा नमाजपछि राहत रकम संकलन गरिएको हो। मस्जिदमा सहभागी श्रद्धालु तथा शुभेच्छुकबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको अगुवा अफजल अलीले जानकारी दिनुभयो। उहाँका अनुसार विपदका कारण समस्यामा परेका नागरिकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले सामूहिक रूपमा रकम संकलन गरिएको हो। मस्जिदमा विभिन्न व्यक्तिले स्वेच्छाले सहयोग गरेको रकम संकलन गरी राहत कोषमा जम्मा गरिएको अलीले बताउनुभयो। त्यसै गरी दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षतामा आज बसेको बैठकले बाढ़ी पीड़ितलाई सहयोग गरेको छ। 1,11,111 रूपियाँ सहयोग गर्ने निर्णय गरिएको बैठकपछि संघका सचिव विकास ओलीले जानकारी दिनुभएको छ। मन्त्री परिषद बैठकले बाढ़ी प्रभावितका लागि सहुलियत र पुनस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। आज बसेको मन्त्री परिषद बैठकले प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको बैठकपछि शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। त्यस्तै बैठकले प्रधानमन्त्री र मन्त्रीहरूको 1 महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने निर्णय गरेको छ। भदौ 10 गते नेपाल चीन सीमाना एवं भटेकुसी नदीमा प्रधानमन्त्री तथा मन्त्री परिषदका सम्पूर्ण सदस्यको 1 महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने मन्त्री परिषदको निर्णयमा भनिएको छ। र स्वास्थ्य मन्त्रालयले विपदको विषम परिस्थितिमा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई अत्यावश्यक अवस्था बाहेक विदा नलिन निर्देशन दिएको छ। मन्त्रालयले सार्वजनिक विदाको दिनमा समेत खोज उद्धार र उपचार सेवाका लागि तयारी अवस्थामा रहन कर्मचारीलाई निर्देशन दिएको हो। मन्त्रालयको प्रशासन तथा व्यवस्थापन शाखाले आज जारी गरेको निर्देशनमा रसुवाको भटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी र पहिरोबाट ज्यान गुमाएका प्रति श्रद्धांजलि व्यक्त गर्दै प्रभावित क्षेत्रमा खोज उद्धार स्वास्थ्य उपचार र राहतको काम भइरहेको जनाएको छ। मन्त्रालयले आफू मातहतका सबै कर्मचारीलाई विपद व्यवस्थापनमा खटिन सक्ने गरी विशेष कारण र अत्यावश्यक काम बाहेक विदा तथा काज स्वीकृत नगर्न नगराउन निर्देशन दिएको छ। त्यस्तै खोज उद्धार तथा उपचारसँग सम्बन्धित निकायका प्रमुख फोकल पर्सन र जिम्मेवार पदाधिकारीलाई विदाको दिनमा समेत कार्यालयमा उपस्थित हुन भनिएको छ। अन्य कर्मचारीलाई पनि आवश्यक सेवा प्रवाहका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ। अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीलाई भने सार्वजनिक विदाको दिनमा समेत बाढ़ी पहिरोको प्रभावित घाइतेहरूको उपचार गर्नका लागि आवश्यक व्यवस्था मिलाउन मन्त्रालयले अनुरोध गरेको छ। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार। रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
0: हाम्रा सेवाहरू
1: 1 लिटर र 20 लिटर जारको व्यवस्था।
0: अर्डर अनुसार खाली बोतलको उत्पादन।
1: 20 लिटर जारमा होम डेलिभरी सेवा।
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी। फोन नम्बर 082-567-021 र होटल दाङगारी नजिक जीवन चौधरी। मोबाइल नम्बर 98-478-63-375।
1: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्। विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
0: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
2: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
0: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
1: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-03 र 98-29-54-555।
3: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
4: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
3: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
4: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस।
3: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: प्रडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस।
0: अडगुरी
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस, बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
4: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
4: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310,
5: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
6: बंगाली सर्जक तथा गायक जनक विवश न्यौपानेको 30 को नयाँ कोचेरी बजारमा आएको छ। नाचम नाचम
7: बंगाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला।
6: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस दंगाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
8: मोटुमै मेरो छौ तिमी सानो।
4: यस गीतमा स्वर दिनु भएको छ दंगाली गायक जनक विवश न्यौपाने र शान्ति श्री परियारको र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
6: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
9: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो, तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: हीरा काट्ने हीरै मा राखे।
2: नमस्ते, म रामकृष्ण ढकाल। तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगा।

0: मम्मी मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीले सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222।
1: जु रोड सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
8: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
7: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
9: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराईदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
1: भर्ना खुल्यो।
11: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
11: हाम्रा विशेषताहरू:
1: उत्कृष्ट शैक्षिक वातावरण,
11: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
1: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
11: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
12: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
13: सम्पर्क फोन 081536086
1: र मोबाइल नम्बर 9840096600, 9850806386 र 9841720273।
14: के तपाईँलाई पायल फुसफुसा फुसा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
15: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
11: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9841793944, 9841793944।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: गंगा रेडियो मेरो एवरेस्ट
1: मध्य पश्चिम ट्राइम चेक यति बेला बेलुकीको 5 बजेको छ।

राम राम सन्झिक पाँच बजेको थारू भाषाको मध्यपश्चिम खबरमा शालिकराम चौधरीको हार्दिक स्वागत बा। लुम्बिनी प्रदेशको मुख्यमन्त्री चेतनारायण आचार्यले घोराई उपमहानगरपालिका सत्र चौघेरा स्थित ऐतिहासिक सिद्ध रतननाथ मठका संरक्षण ओ विकासमा प्रदेश सरकारले निरन्तर योगदान गर्न बटुवा राख्ल। जनै पूर्णिमा रक्षाबन्धनको अवसर पार मन गोर्खे पात्र देवता सिद्ध रतननाथ मठमा आयोजित महाभण्डारा तथा रोट प्रसाद ग्रहण कार्यक्रममा सहभागी हुलक मुख्यमन्त्री आचार्यले मठको अवलोकनकर्ती ऐतिहासिक धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा प्रदेश सरकारले प्राथमिकतामा धरलक बटुले खुइट। मुख्यमन्त्री आचार्यले मठ परिसरमा रलक ऐतिहासिक संरचनात्मक अवलोकन करलक। उसनाका प्रदेश सरकारको लगानीमा निर्माण शुरू हुलक धर्मशालाका समेत अनुगमन करलह। धर्मशाला निर्माणका लागि चालू आर्थिक वर्षमा प्रदेश सरकारले 1 करोड़ रूपियाँ बजेट विनियोजन करलक जानकारी दिए। उहाँले निर्धारित लक्ष्य ओ उद्देश्य अनुसार निर्माणको काम अगाडि बढ़ाकन पूर्णता देजिना बटुवा राख्ल। धार्मिक तथा सांस्कृतिक महत्व बोकलक असीम सम्पदा दाङ सहित लुम्बिनी प्रदेशको पहिचान हुन स्थापित गर महत्वपूर्ण भूमिका खेल्ती बटुते। मुख्यमन्त्री आचार्यले सम्पदाको संरक्षणसँग एकर धार्मिक तथा पर्यटकीय महत्व उजागर गर पर्नामा जोड़ दिए राख्ल। उहाँले मठ परिसरमा रलक ऐतिहासिक पुस्तकालयको समेत अवलोकन गरी राख्ल। पुस्तकालयमा रलक ऐतिहासिक तथा धार्मिक सामग्री ओ दस्तावेजको संरक्षणमा विशेष ध्यान दिए पर्ना बटुते। मुख्यमन्त्री आचार्यले भावी पुस्तासे समेत अध्ययन ओ अवलोकन गर सक्नकैकन असीम सम्पदाको संरक्षण गर प्रदेश सरकार सहयोगी बन्न प्रतिबद्धता व्यक्त गरी राख्ल। सिद्ध रतननाथ मठमा ऐतिहासिक धार्मिक परम्परा अनुसार प्रत्येक वर्ष जनै पूर्णिमाको अवसरमा महाभण्डारा तथा रोट प्रसाद ग्रहण कार्यक्रम आयोजना हुइति आरखल। उह परम्परा अनुसार यी वर्ष फे मठ परिसरमा धार्मिक कार्यक्रम तथा महाभण्डारा आयोजना गरिएल हो। कार्यक्रममा मठका महन्त योगी सुरतनाथ महाध्यक्ष पीर योगी ज्ञानाथल लगायतको सहभागिता रहल रह। लमही स्थित अहले सुन्नत मस्जिदमा आज नमाजको अवसरमा संकलित 1,20,010 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएल बा। रसुवा लगायतको क्षेत्रमा हुलक विपदले प्रभावित नागरिकको सहयोग लाग मस्जिदमा नमाज पाछ राहत रकम संकलन गरिएल हो। मस्जिदमा सहभागी श्रद्धालु तथा शुभेच्छकले संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएल। अगुवा अफजल अली से जानकारी दिए राख्ल। उहाँका अनुसार विपदको कारण समस्यामा परलक नागरिक हुन सहयोग पुगोस गर्न उद्देश्यले सामूहिक रूपमा रकम संकलन गरिएल हो। मस्जिदमा विभिन्न व्यक्तिले स्वेच्छाले सहयोग करलक रकम संकलन गरिकन राहत कोषमा जम्मा गरिएल अली बटुवा राख्ल। उसँगका दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीको अध्यक्षतामा आज बैठक बैठकले बाढ़ी पीड़ित हुन सहयोग गरिराखल 1,11,111 रूपियाँ सहयोग गर्न निर्णय करगिल बैठक पाशा संघ सचिव विकास ओली से जानकारी दे रख्ल। मन्त्री परिषद बैठकले बाढ़ी प्रभावित कलाको सहुलियत तथा पुनर्स्थापना प्याकेज तयार गर अर्थ मन्त्रालय हुन निर्देशन दिराखल। आज बैठक मन्त्री परिषद बैठकले प्याकेज तयार गर अर्थ मन्त्रालय हुन निर्देशन दिलक बैठक पाछ शिक्षा तथा खेलकुद मन्त्री समेत रलक सरकारका प्रवक्ता तथा सस्मित पोखरेलले जानकारी दिराखल। उसँगको बैठकले प्रधानमन्त्री ओ मन्त्री कनकको 1 महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्न निर्णय गरिराखल। भदौ 10 गते नेपाल चीन सीमा एवं भोटेको सिन लद्यमन प्रधानमन्त्री तथा मन्त्री परिषदका सबको सदस्यको 1 महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्न मन्त्री परिषदको निर्णयमा कगिल बा। ओ स्वास्थ्य मन्त्रालयले विपदको विषम परिस्थितिमा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारी हुन अत्यावश्यक अवस्था बाहेक विदा निलिह निर्देशन दिराखल। मन्त्रालयले सार्वजनिक विदाको दिनमा समेत खोज उद्धार तथा उपचार सेवाका लागि तयारी अवस्थामा रहकला कर्मचारी हुनका निर्देशन दिएलक हो। मन्त्रालयका प्रशासन तथा व्यवस्थापन शाखाले आज जारी गरलक निर्देशनमा रसुवाको भोटेकोशी लद्देमा अहिलेको विनाशकारी बाढ़ी ऊ पहिरोसे ज्यान गुमाएलक प्रति श्रद्धांजलि व्यक्त गर्दै
प्रभावित क्षेत्रमा खोज उद्धार स्वास्थ्य उपचार ओ राहतको काम हुइतिर लगजना राखल मन्त्रालयले आफन माथहतको सबको कर्मचारीको रङलाई विपद व्यवस्थापनमा खर्च सिक्जना कैकन विशेष कारण ओ अत्यावश्यक काम बाहेक विधा तथा काज स्वीकृत निकर निकरेकलाई निर्देशन दिराखल उसको खोज उद्धार तथा उपचार से सम्बन्धित निकायका प्रमुख फोकल पर्सन तथा जिम्मेवार पदाधिकारीको रङलाई विधाको दिनमा समेत कार्यालयमा उपस्थित हुइकला जानकारी करगिल बा अन्य कर्मचारी फे आवश्यक सेवा प्रभागलाई तयारी अवस्थामा रहकला निर्देशन दिगिल बा अस्पतालमा कार्यरत कर्म स्वास्थ्य कर्मी कुनकला भरि सार्वजनिक विधाका दिनमा समेत बाढ़ी पहिरो प्रभावित घाइते कनकको उपचारका लागि आवश्यक व्यवस्था मिलाई मन्त्रालयले अनुरोध गरिराखल हुइठा ताजुक थारू भाषक मध्यपश्चिम खबर अत्रह काल सन्ज्याफे थारू भाषक मध्यपश्चिम खबर सुन सिक्ने बाटी अखसक खबर मस्य समाचार कक्ष कसकको संयोजनसँग मैशालिक राम चौधरी विदाहिटु रिजी मध्यपश्चिम उनिटी रवि राम राम।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहरू रोड, खोराही दाम,
6: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 77 27 977
7: र 98 5 78 30 6 8 9।

0: वन रेफरल मा
1: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर मा तीन महीना को 125 एमबीपीएस इंटरनेट र 2700 मा खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट गर्ने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
2: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
3: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: ब्लड प्रेसर हाई लो भएका
2: कोलेस्ट्रोल बढी भएको
3: मुटुको गति एक नास नभएको
2: मुटु ढुकढुक हुने डर लाग्यो जस्तो महसुस हुने
3: मुटुको बाथरोग मुटु सुन्निएको हृदयघात भएको
2: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
3: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
4: बिरामी जाँच हुने मिति यही भदौ 19 गते शुक्रबार
5: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-2813 र 98095-12871

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।
4: बङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको 30 को नयाँ कोसेरी बजारमा आएको छ। नाचम नाचम
3: बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला।
4: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस दङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
5: मोटुमै मेरो छौ तिमी सानु।
1: यस गीतमा स्वर दिनु भएको छ दङ्गाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
4: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।

0: No, it like pro.
1: Rasita pa from 2M4
2: Sayas ma hamro patro.
3: Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sadhai sajilo, sabai sajilo. Tapai pani download garnuhos. Kinaki yesma sabai cha.
4: Ghar ghar ani grihiniko sath. Hulatle banaudai cha parivar ek sath.
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
5: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
4: हुलासले बनाउँदैछ परिवार एक साथ
6: भर्ना खुलियो
7: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
6: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
7: हाम्रा विशेषताहरू
6: उत्कृष्ट शैक्षिक वातावरण
7: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
6: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
7: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
8: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
9: सम्पर्क फोन 081536
6: र मोबाइल नम्बर 98486 98580 3686 र 98481-72273
10: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट तथा रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
11: नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन सम्बन्धी तालिममा भर्ना खुल्यो
10: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब घोराही बजारमा रहेको होटल सुपर लजमा होटल तथा पर्यटन सम्बन्धी तालिम सञ्चालन हुँदैछ सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्
11: तालिम दिइने विषयहरू
10: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन पिज्जा स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर र टुरिस्ट गाइड आदि
11: हाम्रा विशेषताहरू
10: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ जापान दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ
11: थप जानकारीका लागि होटल सुपर लज शहीद गेट उमेश मार्ग खोराहिदाङ सम्पर्क मोबाइल नम्बर 98410-17-09 98410-17-09
10: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइभेट लिमिटेड काठमाडौँ नेपाल

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे पोखरा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: भन्दा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइ दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सङ्गाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दिन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्छामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार।
10: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दान। सम्पर्क फोन नम्बर 082-585-686 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हाड जोड्ने नशारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
17: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
18: इन्डोस्कोपी सेवा
17: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
14: नोट: यस शिव मेडिकलमा भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
19: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
5: विशेषज्ञ डाक्टरी सेवाहरू:
19: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुगिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
7: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
5: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
19: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
0: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: अन्य सेवाहरू:
14: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
16: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामी को चेक जांच तथा उपचार सेवा
2: फोन बाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: संपर्क सुवर्ण मेडिकल हल गोराही 14 आर्मी रोड। संपर्क फोन नंबर 082-561-6694। संपर्क मोबाइल नंबर 98578-30145 98478-30153 र 98649-41944।
18: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.pashupatiicare.com।
20: डाक्टर आउने बारे सूचना।
21: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर खोराहीमा।
20: डाक्टरद्वारा दिइने सेवाहरू
21: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
20: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
22: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
16: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
3: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
16: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-028।
23: खुसीको खबर।
24: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
25: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
26: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
25: ए त्यसो हो भने घोराई 15 सय गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
26: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
25: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
26: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
25: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट, दाङ। न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल, घोराही, दाङमा।
26: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
25: उपलब्ध। शल्यक्रियाहरू
26: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
25: बालबालिकाको न्युरो सर्जरी,
26: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
25: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
26: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
25: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
21: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक, घोराही, दाङमा।
16: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड, घोराही, दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल, एमबीबीएस, एमएस,
4: र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
8: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
9: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
9: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
10: छाती दम निमोनिया खोकी छेरो
9: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
10: मधुमेह सुगर मृगौला रोग पिसाब
9: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
11: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
9: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
10: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
9: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
10: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
9: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
10: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
9: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
10: कान पाक्ने कानबाट पिप बगिरहने कान गडाउने
9: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
10: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 98478026001।
23: होइन भाइला,
27: लखर लखर कहाँ हिँडिस्?
23: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
27: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
23: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
27: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
23: ल ल काका, गइहाले म।
28: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
29: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
28: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578045226।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम चाङ च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढामगर सँगै म सुशीला ओलीको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि
1: अहिलेसम्मका खबर शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
0: चौघेरा मठको संरक्षणमा प्रदेश सरकारको योगदान रहने मुख्यमन्त्री आचार्यको भनाई, मठ परिसरमा रहेको विभिन्न ऐतिहासिक संरचनाको समेत अवलोकन।
1: दाङमा लागू औषध सहित एक युवक पक्राउ, बिलबिजक नभएको ठूलो परिमाणको कपडा बरामद।
0: रसुवाको भट्टे कोशी नदीमा आएको बाढ़ीका कारण हालसम्म 547 जनाको शव फेला, स्वास्थ्य कर्मीको विदा रोकियो, उद्धार उपचारमा खटिने निर्देशन।
1: र बाढ़ी प्रभावितलाई आर्थिक सहयोग गर्दा सजगता अपनाउन अपील, कर्णाली प्रदेशका 200 भन्दा बढ़ी सम्पर्कविहीन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले घोराई उपमहानगरपालिका 17 चौघेरा स्थित ऐतिहासिक सिद्ध रत्ननाथ मठको संरक्षण र विकासमा प्रदेश सरकारले निरन्तर योगदान गर्ने बताउनु भएको छ। जनै पूर्णिमा रक्षाबन्धनका अवसरमा गोरक्षे पात्र देवता सिद्ध रत्ननाथ मठमा आयोजित महाभण्डारा तथा रोड प्रसाद ग्रहण कार्यक्रममा सहभागी हुनुभएका मुख्यमन्त्री आचार्यले मठको अवलोकन गर्दै ऐतिहासिक धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनु भएको हो। मुख्यमन्त्री आचार्यले मठ परिसरमा रहेको ऐतिहासिक संरचनाको अवलोकन गर्नुका साथै प्रदेश सरकारको लगानीमा निर्माण शुरू भएको धर्मशालाको समेत अनुगमन गर्नुभयो। धर्मशाला निर्माणका लागि चालू आर्थिक वर्षमा प्रदेश सरकारले 1 करोड़ रूपियाँ बजेट विनियोजन गरेको जानकारी दिँदै उहाँले निर्धारित लक्ष्य र उद्देश्य अनुसार निर्माणको काम अघि बढ़ाएर पूर्णता दिइने बताउनुभयो। धार्मिक तथा सांस्कृतिक महत्व बोकेका यस्ता सम्पदाले दाङसहित लुम्बिनी प्रदेशको पहिचानलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै मुख्यमन्त्री आचार्यले सम्पदाको संरक्षणसँगै यसको धार्मिक तथा पर्यटकीय महत्वलाई उजागर गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले मठ परिसरमा रहेको ऐतिहासिक पुस्तकालयको समेत अवलोकन गर्नुभयो। पुस्तकालयमा रहेका ऐतिहासिक तथा धार्मिक सामग्री र दस्तावेजको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउँदै मुख्यमन्त्री आचार्यले भावी पुस्ताले समेत अध्ययन र अवलोकन गर्न सक्ने गरी यस्ता सम्पदाको संरक्षण गर्न प्रदेश सरकार सहयोगी बन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सिद्ध रत्ननाथ मठमा ऐतिहासिक धार्मिक परम्परा अनुसार प्रत्येक वर्ष जनै पूर्णिमाका अवसरमा महाभण्डारा तथा रोड प्रसाद ग्रहण कार्यक्रम आयोजना हुँदै आएको छ। सोही परम्परा अनुसार यस वर्ष पनि मठ परिसरमा धार्मिक कार्यक्रम तथा महाभण्डारा आयोजना गरिएको हो। कार्यक्रममा मठका महन्त योगी सुरतनाथ, मठाध्यक्ष पीर योगी ज्ञाननाथ लगायतको सहभागिता रहेको थियो।
0: कोराही उपमहानगरपालिका वडा नम्बर 13 डुम्बर गाउँबाट प्रहरले 5 ग्राम 80 मिलिग्राम अवैध लागू औषध ब्रान्ड सुगर जस्तो देखिने खैरो पदार्थ सहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रूकुम पूर्वी भूमि गाउँपालिका वडा नम्बर 7 घर भई हाल कोराही 13 डुम्बर गाउँ बस्दै आएका 22 वर्षीय गजेन्द्र जंगसुना रहेका छन्। जिल्ला प्रहरी कार्यालय दाङबाट खटेको प्रहरी टोलीले भदौ 11 गते साँझ 7 बजेको समयमा शंकास्पद अवस्थामा फेला परेका सुनारलाई नियन्त्रणमा लिएको हो। प्रहरले निजले चलाएको RA 2P 4989 नम्बरको स्कूटर रोकी चेक जाँच गर्दा उनको साथबाट उक्त परिमाणको ब्रान्ड सुगर फेला परेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी न्याय उपरीक्षक डाक्टर हेमबहादुर केसीका अनुसार बरामद लागू औषध र स्कूटर सहित पक्राउ परेका सुनारलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अघि बढ़ाइएको छ।
1: राप्ती गाउँपालिका 1 भालुबाङ चोकबाट प्रहरीले बेलबिजक नभएको ठूलो परिमाणको कपडा बरामद गरेको छ। पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको यात्रुवाहक बसमा जाँच गर्ने क्रममा खटिएको प्रहरी टोलीले अन्दाजी 1,17,000 मूल्य बराबरका 78 थान लेडीज कुर्ता सुरुवाल बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आवश्यक बिल भिजक नभएका ती अवैध कपड़ाहरू नियन्त्रणमा लिइएको छ। बरामद गरिएका सामग्रीहरूलाई आवश्यक कानूनी कार्यवाहीका लागि कृष्णनगर भन्सार कार्यालय कपिलवस्तुमा पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ।
0: लमई स्थित अहले सुन्नत मस्जिदमा आजको नमाजका अवसरमा संकलित 1,20,010 रूपियाँ प्रधानमन्त्री दैविक राहत कोषमा जम्मा गरिएको छ। रसुवा लगायतका क्षेत्रमा भएको विपदबाट प्रभावित नागरिकको सहयोगका लागि मस्जिदमा नमाज पछि राहत रकम संकलन गरिएको हो। मस्जिदमा सहभागी श्रद्धालु तथा शुभेच्छुकहरूबाट संकलित रकम प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा जम्मा गरेको अगुवा अफजल अलीले जानकारी दिनुभएको छ। उहाँका अनुसार विपदका कारण समस्यामा परेका नागरिकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले सामूहिक रूपमा रकम संकलन गरिएको हो। मस्जिदमा विभिन्न व्यक्तिले स्वेच्छाले सहयोग गरेको रकम संकलन गरी राहत कोषमा जम्मा गरेको अलीले बताउनुभयो। यसै गरी दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षतामा शुक्र आज बसेको बैठकले बाढ़ी पीड़ितलाई सहयोग गरेको छ। 1,11,111 रूपियाँ सहयोग गर्ने निर्णय गरिएको बैठकपछि संघका सचिव विकास ओलीले जानकारी दिनुभएको छ।
1: मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। नेपालको सबैभन्दा लोप उन्मुख आदिवासी समुदाय मध्ये एक हो कुसुण्डा समुदाय। 2078 सालको राष्ट्रिय जनगणना अनुसार नेपालभर उनीहरूको जनसंख्या जम्मा 253 जना मात्रै छ। यस समुदायले विगत लामो समयदेखि एकीकृत बस्तीको पनि माग गर्दै आएको छ। कृषि पशुपालन र वैदेशिक रोजगारी उनीहरूको आय आर्जनको मुख्य आधार बन्दै गएको छ। तर अधिकांश परिवारसँग आफ्नै नाममा दर्ता गरिएको जग्गा छैन। धेरैजसो एलानी वा वन क्षेत्रको बसोबास गरिरहेका छन्। एक रिपोर्ट।
0: नेपालको सबैभन्दा लोप उन्मुख आदिवासी समुदाय मध्ये एक हो कुसुण्डा समुदाय। कुनै समय जंगलमा घुमन्ती जीवन बिताएको, शिकार गर्ने र कन्दमूल संकलन गरेर जीविका चलाएको कुसुण्डा समुदाय अहिले स्थायी बसोबासतर्फ उन्मुख भएका छन्। कृषि पशुपालन र वैदेशिक रोजगारी उनीहरूको आय आर्जनको मुख्य आधार बन्दै गएको छ। तर अधिकांश परिवारसँग आफ्नै नाममा दर्ता भएको जग्गा छैन। धेरै जसो एलानी वा वन क्षेत्रको जंगलमा बसोबास गरिरहेका छन्। नेपाल कुसुण्डा विकास समितिका केन्द्रीय अध्यक्ष धनबहादुर कुसुण्डा:
2: जीविकोपार्जन गर्नले चाहिँ हम्मे हम्मे छ, नोकरी जागिर पनि छैन, पढे लेखेका छन् नानी बाबुहरूले, तिनको लागि अब एउटा जागिर पनि छैन, एकदमै अवस्था नाजुकै छ भन्नुपर्छ। अब मैले बारम्बार यो केन्द्र सरकारसँग, यो स्थानीय सरकार, प्रदेश सरकारसँग बस्ने बेला कुराहरू, आफ्नो एजेण्डाहरू राख्ने बेला, थोरै समुदायका छौँ हामीहरू, 150 मात्रै नेपालमा, एकीकृत बस्तीको व्यवस्था गरिदिनु पर्यो। हामी चाहिँ विभिन्न जिल्लामा थोरै मान्छे भए तापनि छरिएर बसेका छौँ, एकीकृत बस्ती व्यवस्थापन गरिदिनु पर्यो भनेर बारम्बार कुराहरू राखिरहेको छु। अहिलेसम्म सुनाइ भएको छैन, एकदमै चुनौतीपूर्ण छ यो विषय। जीविकोपार्जन गर्नलाई ज्याला मजदुरी गर्ने हो, त्यही पनि पाइएको छैन। ज्याला मजदुरी गर्न पनि नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता दिएको छ, महिनाको 4,000 रुपियाँ दिन्छ, त्यसैले चाहिँ तपाईँको राशन पानी किन्ने, अब उताबाट भत्ता आयो भने दिन्छौँ भन्ने, अरू रोजगारी छैन, त्यही नै बाँच्नको लागि एउटा आधार बनेको छ।
0: कुसुण्डा भाषा विश्वमै कुनै पनि स्थापित भाषा परिवारसँग नमिल्ने दुर्लभ भाषा मानिन्छ। ज्ञानी मैया सेन कुसुण्डाको निधनपछि अहिले कमला सेन कुसुण्डा मात्रै यस भाषाकै पूर्ण वक्ताको रूपमा रहनु भएको छ। भाषा जोगाउन दाङ लगायतका स्थानमा पुस्तान्तरण कक्षा सञ्चालन भइरहेका छन्। नयाँ पुस्ता विद्यालय शिक्षामा जोडिन थाले पनि भाषाको संरक्षण अझै चुनौतीपूर्ण बन्दै गएको छ। कुसुण्डा भाषाका अनुसन्धान कर्मी उदय आले:
3: यो भाषा फेरि जोगाउन पनि एकदम कठिन छ, उच्चारणका हिसाबले, ध्वनिका हिसाबले धेरै गाह्रो भावनाले यो भाषा वक्ताहरूलाई जोगाउन सक्यौँ भने हामीले भोलिका दिनमा कम्तीमा पनि एउटा राष्ट्रको सम्पत्ति, एउटा जीवित सम्पदा हो यो पनि भाषा पनि, यसलाई जोगाउन सक्छौ कि।
0: 2078 सालको राष्ट्रिय जनगणना अनुसार नेपालभर उनीहरूको जनसंख्या जम्मा 253 जना मात्रै छ। दाङ, प्युठान, सुर्खेत, तनहुँ, गोर्खा, रोल्पा, कपिलवस्तु लगायत एउटा जिल्लामा छरिएर बसोबास गर्दै आएका कुसुन्डा समुदाय अहिले आफ्नो पहिचान भाषा र अस्तित्व जोगाउने संघर्षमा छन्। फेरि एकपटक नेपाल कुसुन्डा विकास समितिका केन्द्रीय अध्यक्ष तथा कोराही 18 निवासी धनबहादुर कुसुन्डा
2: हजारौं पुस्ता भइसक्यो हाम्रो चाहिँ भूमिहीन भएको सुकुम्बासी वास्तविक सुकुम्बासी भनेको हामीहरू हो के कैयौं पुस्तासम्म हाम्रो जग्गा जमिन छैन अहिलेसम्म तपाईँको नेपाल अधिराज्यभरिमा कुनै पनि कुसुन्डाको एक धुर एक कट्ठा जमिन चाहिँ नाममा छैन त्यस्तो खालको चाहिँ समुदायले सरकारले व्यवस्थित गर्नुपर्ने उद्योग खोल्नलाई यिनीहरूले चाहिँ छुट दिएर चाहिँ त्यो उद्योग धन्दा चाहिँ मा चाहिँ समावेशी गर्नुपर्ने हो एकदमै गाह्रो छ यो चुनौतीपूर्ण छ कसरी काम गर्ने होला जग्गा जमिन नभएको कारणले अब चुनौतीपूर्ण रहेको छ अगाडि कार्यान्वयन गर्नलाई
0: कुसुन्डा समुदायका अगुवाहरू पनि छरिएर बसोबास गर्दा भाषा संस्कृति र पहिचान जोगाउन कठिन भएको बताउँछन् सरकारले एकीकृत बस्ती निर्माण गरी सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्ने माग उनीहरूको रहेको छ
1: अब बाँकी समाचार रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीका कारण हालसम्म 540 जनाको शव फेला परेको छ नेपाल प्रहरीले शुक्रबार अपरान्ह 3 बजेसम्मको विवरण अत्यावधि गर्दै विभिन्न जिल्लाबाट 30 शवहरू संकलन गरेको जनाएको हो बाढ़ीमा परि रसुवामा 13 धादिङमा 40 गोरखामा 44 नवलपरासी पूर्वमा 134 नुवाकोटमा 38 चितवनमा 221 तनहुँमा 29 र नवलपरासी पश्चिममा 28 जनाको शव फेला परेको छ बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यका लागि 4473 जना प्रहरी कर्मचारी परिचालन गरिएको छ बाढ़ीका कारण 27 जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन् ती मध्ये एकजना प्रहरी कर्मचारीको शव भने मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ बाढ़ीबाट घाइते भएका तथा उद्धार गरिएका व्यक्तिको संख्या 1473 पुगेको छ जसमध्ये रसुवामा 572 नुवाकोटमा 898 र धादिङमा 3 जना रहेका छन् काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत र डिस्चार्ज भइसकेका घाइतेहरूको संख्या 94 रहेको छ
0: रसुवाको भोटेकोसीमा अस्ति आएको विनाशकारी बाढ़ी पछि सम्पर्कविहीन हुने दाङका नागरिकको संख्या बढ़ेको छ जिल्ला प्रशासनिक कार्यालय दाङका अनुसार हालसम्म 42 जना सम्पर्कविहीन भएका छन् पुरूष 38 जना र महिला 5 जना सम्पर्कविहीन भएको जिल्ला प्रशासनिक कार्यालय दाङले जानकारी दिएको छ हालसम्म 5 जना भने सम्पर्कमा आएका छन् प्रभावित क्षेत्रमा रहेका आफन्त तथा उद्धार टोलीलाई उनीहरूको खोजतलास तीव्र पार्न अनुरोध गरिएको छ
1: भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीपछि प्रभावित क्षेत्रमा रहेका बाँकेका 27 जना सम्पर्कविहीन भएका छन् जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार सम्पर्कविहीन हुनेमा 14 जना पुरूष र 13 जना महिला छन् उनीहरू मध्ये 2 जना भारतीय नागरिक 20 जना बाँकेका स्थायी बासिन्दा र 5 जना अन्य जिल्लाबाट बाँकेमा बसोबास गर्दै आएका अस्थायी बासिन्दा रहेको सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरूङले बताउनुभयो उहाँका अनुसार बाढ़ीबाट प्रभावित क्षेत्रमा रहेका आफन्त तथा परिवारजनसँग सम्पर्क हुन नसकेको भन्दै जिल्ला प्रशासन कार्यालयमा प्राप्त विवरणका आधारमा उनीहरू सम्पर्कविहीन भएको जानकारी सार्वजनिक गरिएको हो सम्पर्कविहीन भएकाहरूको खोजी तथा अवस्थाबारे जानकारी संकलन गर्ने कार्य भइरहेको र उक्त संख्या अझै बढ़न सक्ने सहायक प्रमुख जिल्ला अधिकारी गुरूङले बताउनुभयो
0: स्वास्थ्य मन्त्रालयले विपदको विषम परिस्थितिमा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई अत्यावश्यक अवस्था बाहेक विदा नलिने निर्देशन दिएको छ मन्त्रालयले सार्वजनिक विदाको दिनमा समेत खोज उद्धार र उपचार सेवाका लागि तयारी अवस्थामा रहन कर्मचारीलाई निर्देशन दिएको हो मन्त्रालयको प्रशासन तथा व्यवस्थापन शाखाले आज जारी गरेको निर्देशनमा रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ी र पहिरोबाट ज्यान गुमाएका प्रति श्रद्धांजलि व्यक्त गर्दै प्रभावित क्षेत्रमा खोज उद्धार स्वास्थ्य उपचार र राहतको काम भइरहेको जनाएको छ मन्त्रालयले आफू मातहतका सबै कर्मचारीलाई विपद व्यवस्थापनमा खटिन सक्ने गरी विशेष कारण र अत्यावश्यक काम बाहेक विदा तथा काज स्वीकृत नगर्न नगराउन निर्देशन दिएको छ त्यस्तै खोज उद्धार तथा उपचारसँग सम्बन्धित निकायका प्रमुख फोकल पर्सन र जिम्मेवार पदाधिकारीलाई विदाको दिनमा समेत कार्यालयमा उपस्थिति हुन भनिएको छ अन्य कर्मचारीलाई पनि आवश्यक सेवा प्रवाहका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीलाई भने सार्वजनिक विदाको दिनमा समेत बाढ़ी पहिरो प्रभावित घाइतेहरूको उपचारका लागि आवश्यक व्यवस्था मिलाउन मन्त्रालयले अनुरोध गरेको छ
1: बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयले अपील गरेको छ। रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार राहत तथा पुनस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटाइरहेको सन्दर्भमा कतिपय व्यक्ति समूह तथा संस्थाले जथाभावी अनाधिकृत क्यूआर कोड व्यक्तिगत खाता नम्बरहरू सार्वजनिक गरी रकम संकलन गरिरहेको प्रति प्रधानमन्त्री सचिवालयको गम्भीर ध्यानाकर्षण जनाएको छ। सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र खाता नम्बरमा मात्र आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ, मुख्य प्रधानमन्त्रीको सचिवालयले जन भनेको छ।
0: रसुवाको भोटेकोशी बाढ़ीमा कर्णाली प्रदेशबाट रोजगारी तथा ज्याला मजदूरीका लागि गएका 200 जना भन्दा बढ़ी सम्पर्कविहीन भएका छन्। उनीहरू कोही जागिरको सिलसिलामा त कोही रोजगारी तथा मजदूरका रूपमा रसुवा गएका थिए। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार बुधबारको भोटेकोशी बाढ़ीमा परेका उनीहरू बिहिबारसम्म परिवारको सम्पर्कमा आएका छैनन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक एसपी सन्तोष सिंह राठौरले बाढ़ीमा परी जुम्लामा 70 जना, सल्यानमा 104, हुम्लाका 9, मुगुका 15, सुर्खेत 16, दैलेख 7, कालीकोटका 9, रूकुम पश्चिमका 12, जाजरकोट 3 र डोल्पाका 2 जना सम्पर्कविहीन भएका छन्। सल्यानमा रसुवा नुवाकोट धादिङ लगायतका क्षेत्रमा पुगेका सल्यानका 104 जना सम्पर्कविहीन रहेका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कपुरकोट गाउँपालिकाका 15 जना सम्पर्कविहीन छन् भने वनगाट कुपिण्डे नगरपालिकाका 2 जना ठैती र 11 जना अझै सम्पर्कविहीन छन्। यस्तै कुमा गाउँपालिकाका 7 जना सम्पर्कविहीन छन्। त्रिवेणी गाउँपालिकाका 8 जना, शारदा नगरपालिकाका 5 जना, सिद्धकुमा गाउँपालिकाका 2 जना, कालीमाटी गाउँपालिकाका 2 जना, बागचोड नगरपालिकाका 2 जना पनि बाढ़ीपछि बेपत्ता भएको प्रहरीले बताएको छ।
1: कर्णाली प्रदेशका 20 स्थानीय तहमा फलफूल बगैंचा कार्यक्रम सञ्चालन भएको छ। कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको कार्यान्वयन इकाई सुर्खेतले चालू आर्थिक वर्षमा हुम्लासहित कर्णालीका 9 जिल्लामा कार्यक्रम सञ्चालन गरेको हो। कर्णाली प्रदेशका हुम्ला लगायत 9 जिल्लामा फलफूल बगैंचा कार्यक्रम सञ्चालन गरिएको काष्ठफल तथा फलफूल विकास योजनाको कार्यान्वयन इकाईका प्रमुख कृष्ण बहादुर रोकाईले बताउनुभयो। सम्भाव्यताको अध्ययनका आधारमा छनौट भएका फलफूल बगैंचा 3 जिल्लामा स्थापना गरी खेती विस्तार गरिने उहाँले बताउनुभयो।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। इरानको तेहरानले हर्मुज जलमार्ग खुलाउन आवश्यक शर्तहरूको सूची तयार गर्न थालेको छ। इरानी सुरक्षा प्रमुख मोहसेन रेजाईका अनुसार मध्यस्थकर्ताहरूको आग्रहपछि इरानले आफ्ना मागहरू तयार गरिरहेको हो। उहाँले अमेरिकाले ती माग पूरा गर्न व्यावहारिक कदम चालेपछि मात्रै जलमार्ग खोलिने संकेत दिनुभएको छ। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले जिजो तेहरान पुगेर इरानी अधिकारीहरूसँग वार्ता गर्नुभएको छ। छलफलमा हर्मुजको भविष्य र अस्थायी सामुद्रिक मार्ग प्रमुख विषय बनेको छ। इरानका अनुसार ओमानसँग मिलेर ओमानी र इरानी दुवै जल क्षेत्र हुँदै जाने अस्थायी ढुहानी करिडोरको प्रारम्भिक खाकामा सहमति बनेको छ। तर यसलाई हर्मुज तत्काल खुल्ने संकेतका रूपमा भने हेरिएको छैन। इरानले सम्भावित सहर्ताका रूपमा क्षेत्रीय युद्ध अन्त्य, इरानी बन्दरगाहमाथिका माथिको अमेरिकी प्रतिबन्ध हटाउने, आर्थिक राहत तथा क्षतिपूर्ति लगायतका विषय अघि सार्न सक्ने बताइएको छ। यसैबीच अमेरिकी सेनाले भने हर्मुज खुला रहेको दावी गर्दै इरानी बन्दरगाहमा अमेरिकी अनुमति बिना कुनै जहाज प्रवेश वा बाहिरिन नदिएको जनाएको छ।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। नेपालका स्टार खेलाड़ी रविन्द्र ढाटले ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। मिक्स मार्शल आर्ट एमएमए फाइटरमा रविन्द्र ढाँटले नेपाललाई कीर्तिमानी उपलब्धि दिलाउनु भएको छ। ढाँटले जितेपछि संचारकर्मीसँग प्रतिक्रिया दिँदै नेपालमा अहिले धेरै दुःखको अवस्था भएकाले सबैलाई सहयोगको अपील पनि गर्नुभएको छ। चीनको सांघाई स्थित अक्टागनमा भएको रोड टू यूएफसी सिजन 5 को सेमी फाइनलमा न्यूजील्याण्डका फाइटर कासिप मर्डकलाई हराउँदै ढाँटले ऐतिहासिक सफलता हात पार्नु भएको हो। ढाँटले 3 राउण्डको खेलमा स्प्लिट डिसिजनको आधारमा खेल आफ्नो पक्षमा पार्नुभयो। पहिलो जजले ढाँटको पक्षमा 29-28 अंक दिएका थिए। दोस्रो जजले कासिपको पक्षमा 29-28 अंक दिए। तेस्रो जजले ढाँटकै पक्षमा 29-28 अंक दिएपछि ढाँट विजय भएका हुन्। ढाँटले अब यो ताजिमासँग ताजिमासँग फाइनलमा खेल्नेछन्। ताजिमाले सेमी फाइनलमा भारतका चुङग्रेन केरेनलाई पराजित गर्दै फाइनल पुगेका थिए। रविन्द्र रोड टू यूएफसी सिजन 5 को फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर समेत बन्नुभएको छ। यदि ढाँटले फाइनल समेत जित्न सके प्रतिष्ठित एमएमए संस्था यूएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर पाउनुहुनेछ। बझाङ्गी बाघ उपनामले चर्चित रविन्द्रले यो सहित वान्टमोवेट विधामा 11 खेल खेल्नुभएको छ।
0: र मध्य पश्चिम खबरको अन्तिममा मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 33.1 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24.5 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालयको राहीले जनाएको छ। बितेको 24 घण्टामा 53.8 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रहयो भने सापेक्षित आर्द्रता 87% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: चौघरा मठको संरक्षणमा प्रदेश सरकारको योगदान रहने मुख्यमन्त्री आचार्यको भनाई। मठ परिसरमा रहेको विभिन्न ऐतिहासिक संरचनाको समेत अवलोकन।
1: दाङमा लागू औषध सहित एक युवक पक्राउ। बिलबिजक नभएको ठूलो परिमाणको कपडा बरामद।
0: र सुवाको भटेको सी नदीमा आएको बाढ़ीका कारण हालसम्म 547 जनाको शव फेला। स्वास्थ्यकर्मीको विदा रोकियो। उद्धार उपचारमा खटिने निर्देशन।
1: र बाढ़ी प्रभावितलाई आर्थिक सहयोग गर्दा सजगता अपनाउन अपील। कर्णाली प्रदेशका 200
0: अवस्थ अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र विशाल चौधरी तथा तपाई श्रोतालाई पनि धन्यवाद दिदै
0: म सुशीला ओली
1: अनि म शान्त कुमार बुढा मगर पनि बिदा हुन्छौ।
0: नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक्स घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक्स घुराई दाङ।
2: फोन नम्बर
3: 082-562-452
2: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: चेहरे पे नकाब डालकर अपने गम को छिपा सकते हो, लेकिन तकदीर में लिखी बर्बादी को नहीं।
6: VFX सिनेमास घोराई दश तौड़ी कुला दाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र टॉक्सिक, साथै यही भाद्र 12 गते रक्षाबन्धनको अवसरमा नेपाली कथानक चलचित्र पार्वती पनि प्रदर्शनमा आउँदैछ। हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
7: मम्मी मम्मी दाँत दुख्यो।
8: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरु सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
9: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
10: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
8: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
10: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
1: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
11: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
12: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
10: सम्पर्क फोन नम्बर 082-595-222।
8: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
13: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
14: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
13: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
14: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
13: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
15: सीता के भयो तिमीलाई? घुम्सेर बसेछौ
16: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
15: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
16: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
17: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
6: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
17: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478423572।
18: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना।
19: स्थापना को पहिलो ब्याच में इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पांचों ब्याच में गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लंडन कॉलेज रीडर्स नेपाल द्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
18: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग।
19: फोन नंबर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रम में केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
20: जो तपाईलाई पायल फुस्दा फुस्दा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
21: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
22: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944।

0: Mangal Reviews, Meru Everest.
1: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना.
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो.
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ.
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै.
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ.
3: सम्पर्क फोन नम्बर 01-46-20-310.
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957.
4: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ?
5: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पार्वती.
6: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछु.
7: बाबुहरू

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: मध्यपश्चिम ज्याक यति बेला बेलुकीको 7 बजेको छ।
1: एकानब्बे थुप्लो 4 मेगाहर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
2: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
3: कोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कोराही दाङ, फोन नम्बर 082-585-6210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
4: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छानामुनि।
5: वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेसनल हस्पिटल प्राली घोराहीमा।
6: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
5: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हाट जोड्ने सम्बन्धी अपरेशन सेवा,
7: अन्य विशेषज्ञ सेवाहरू।
8: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा।
9: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा।
10: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा।
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा।
12: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा।
13: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
14: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
4: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई दाङ, फोन नम्बर 082-585-6218।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायानेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेछु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स जयद उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा
6: उपचार हुने रोगहरू
5: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
6: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
5: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
6: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
5: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
6: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
5: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
7: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।
4: स्वदेश तथा विदेश का 5-स्टार होटल, रेस्टुरेंट तथा रिसोर्ट हरूमा 100% रोजगारी को सुवर्ण अवसर।
1: नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन संबंधी तालिम मा भर्ना खुल्यो।
4: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ को 50% सहयोग में मात्र 40 जना का लागि अब घोराही बजार में रहेको होटल सुपर लज में होटल तथा पर्यटन सम्बन्धी तालिम संचालन हुँदैछ। सीट र समय एकदमै सीमित छ। आजै सम्पर्क गरी मौका को फायदा उठाउनुहोस्।
1: तालिम दिइने विषयहरू
4: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन पिज्जा, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र टुरिस्ट गाइड आदि।
1: हाम्रा विशेषताहरू
4: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ। जापान, दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
1: थप जानकारीका लागि होटल सुपर लज, शहीद गेट उमेश मार्ग, खोराहीदाङ। सम्पर्क मोबाइल नम्बर 98-410-17-09, 98-410-17-09।
4: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइभेट लिमिटेड, काठमाडौँ, नेपाल।

0: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
1: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: मुटुको अपरेशन गराएका बिरामी हाई वा लो ब्लड प्रेसर भएका बिरामी मुटु दुख्ने ढुकढुकी बढ्ने वा कम हुने
2: मुटुको भल्भमा खराबी भएको मुटुमा पाल परेको मुटु हल्लिने कोलेस्ट्रोल बढेको
1: हार्ट अट्याक मुटु पेट जिउ र खुट्टा सुनिने बेहोस हुने छाती गरुङ्गो हुने हातखुट्टा जिउ र जोड्नेहरू दुख्ने
2: औंलाहरू सुन्निने रातो हुने र औंला तथा हात बाङ्गिने लामो समयदेखि ज्वरो आइरहने युरिक एसिड सुगर प्रेसर थाइरोइड छाती पेट ग्यास्ट्रिक अल्सर पाइल्स जन्डिस र नसा सम्बन्धी सफल उपचार
1: नोट मुटुको अपरेशन ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
3: बिरामी जाँच हुने मिति यही भाद्र 16 गते मंगलबार।
2: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98128 89 08।
5: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
6: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
5: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
5: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
6: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578 34 910।
5: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
7: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
8: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
7: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
8: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
7: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
1: सम्पर्क फोन नम्बर 01-46-20-310।
8: मोबाइल नम्बर 98514-0141-98 र 98412-55-957।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 45226।

0: सीआईएन को साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। तालको आपतकालीन मूल्यांकन गर्न चिनिया विज्ञ टोली घटनास्थलमा। तालको पानीको सतह नागेर बग्ने क्रम रोकियो, उद्धार कार्य पुनः शुरू। जोखिम भने कायमै रहेको बाढ़ी पूर्वानुमान शाखाको भनाई।
1: दिउँसोको समयमा पनि सतर्कताका साथ सूचना लिँदै उद्धार कार्यमा लाग्न भनेका छौं। अब त्यो ताल फुट्छ या फुट्दैन त्यो यसै भन्न सकिने अवस्था छैन, त्यो कमजोर चाहिँ छ, त्यो फुट्न सक्छ भन्ने हाम्रो आकलन हो।
0: रसुवामा बाढ़ीमा परेका मध्ये अहिलेसम्म 579 जनाको शव फेला, करिब 1000 जना सम्पर्क विहीन। बेपत्ता परिवारका आफन्तलाई जानकारीका लागि विपद प्राधिकरणको वेबसाइट हेर्न आग्रह।
2: हामी सब प्राप्त भए जति हामीले प्राधिकरणको फेसबुक पेज र वेबसाइटमा राखिरहेका छौं, अपडेट गर्दै जान्छौं, अझै हेर्नको लागि पनि अनुरोध गरे।
0: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 घण्टामै करिब 2 अर्ब सहयोग प्राप्त। पृथ्वी राजमार्ग आंशिक रूपमा सञ्चालनमा, रसुवा फेरि सड़क सञ्जालमा जोड़ियो।
3: अड्केका र अत्यावश्यक सवारी साधन सञ्चालन गर्न सकिन्छ भन्ने हिसाबले हामी लागेछ, एकछिनमा त्यतिसम्म चलाउन सकिएला।
0: र नेपाली फाइटर रविन्द्र ढाँट रोड टू यूएफसी को फाइनलमा प्रवेश।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेपछि बाढ़ीले निम्त्याएको विपत्तिले धेरै पाठ सिकाएको छ। पूर्व सूचना प्रणालीमा दात्री निकाय र सरकारले लामो समयदेखि धेरै रकम खर्च गरे पनि यसले काम गर्न सकेन। आपतमा पूर्व सूचना र जानकारी बाँड्नको लागि कुनै समय एफएम रेडियोहरूले निकै ठूलो भूमिका खेलेको थियो। अहिले ती रेडियोहरू पनि विद्युत आपूर्ति बन्द हुँदा बन्द हुने अवस्थामा पुगेका छन्। स्थानीय रेडियो कमजोर हुँदा अत्यावश्यक र आवश्यक सूचना प्रवाहमा असर परेको कुरालाई सबैले बुझ्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: नेपाल चीन सीमा नजिक तिब्बततर्फ थुनिएर बनेको तालको पानीको सतह घटेपछि ओभरफ्लो हुने क्रम रोकिएको छ। स्थिति केही सामान्य बनेसँगै चीनी अधिकारीहरूले रोकिएको उद्धार कार्य पुनः शुरू गरेका छन्। ताल फुटेर ठूलो बाढ़ी आउन सक्ने जोखिमका कारण केही घण्टाका लागि उद्धार कार्य रोकिएको थियो। पानीको सतह घटेपछि अहिले जोखिम केही कम भएको चीनिया सरकारी संचार माध्यमले जनाएका छन्। तालमा आएको परिवर्तनका कारण नेपालतर्फ भुटेकोशी र त्रिशुली नदीमा बाढ़ीको जोखिम बढ़ेको थियो। पानीको सतह घटे पनि रसुवादेखि मुगलिनसम्म त्रिशुली नदी किनारका बासिन्दालाई अझै उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमै रहन आग्रह गरिएको बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद प्राजुलीले सीआईएनसँग भन्नुभयो।
1: अब त्यहाँको अवस्था यो फुट्यो भनेर जुन दिउँसो हल्ला भयो त्यो नफुटेर त्यो जुन ताल बनेको थियो त्यो भरिएको र त्यो ओभरफ्लो भएको अवस्था थियो। त्यो ओभरफ्लो भएर आउँदाखेरि केही पानी थप पानी चाहिँ भोटेको छिया मिसिन आयो, असर पारिसकेको प्रभाव पारिसकेको क्षेत्रमा जानु त भएन। हाम्रो सूचनामा के भनेका छौँ भने खास गरी उद्धारकर्ताहरू समाजका विभिन्न मान्छे सुरक्षाकर्मीहरू जो उद्धारमा खटिराख्नु भएको छ उहाँहरू चाहिँ बाढ़ीले प्रभाव पारेको क्षेत्रमै खटिएको कारणले उहाँहरूलाई चाहिँ रातिको समयमा उद्धार कार्य बन्द गर्न र दिउँसोको समयमा पनि सतर्कताका साथ सूचना लिँदै उद्धार कार्यमा लाग्न भनेका छौँ। अब त्यो ताल फुट्छ या फुट्दैन त्यो यसै भन्न सकिने अवस्था छैन, त्यो कमजोर चाहिँ छ, त्यो फुट्न सक्छ भन्ने हाम्रो आकलन हो। नफुट्न पनि सक्छ तर त्यो नफुट्ने भनेर कन्फर्म नहुँदासम्म सतर्कता कायम राख्नु जरुरी छ।
5: यसैबीच नेपाल चीन सीमा क्षेत्रमा बनेको अवरोध तालको अवस्था र सम्भावित जोखिम मूल्यांकन गर्न चिनिया उद्धार तथा विपद विशेषज्ञहरूको टोली घटनास्थलतर्फ पुगेको छ। दक्षिण पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्र अन्तर्गत सिंगाछीको गिरोङ जिल्लामा बनेको अवरोध तालको आपतकालीन मूल्यांकनका लागि विज्ञ टोली खटाइएको हो। टोलीले घटनास्थलमै तालको अवस्था, बाँधको जोखिम र सम्भावित क्षतिको निगरानी गरिरहेको छ। आपतकालीन प्रतिकारी लागि ड्रोन मार्फत निगरानी र पानीको सतह मापन गर्ने सेन्सर प्रयोग गरी वास्तविक समयको तथ्याङ्क संकलन भइरहेको छ। बाढ़ीपछि हालसम्म 547 जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार फेला परेका शव मध्ये चितवनमा सबैभन्दा धेरै 221 छन्। यस्तै गोर्खामा 44, धादिङमा 40, नुवाकोटमा 38, तनहुँमा 29, नवलपरासीमा 28, रसुवामा 13 र नवलपुरमा 134 शव फेला परेका छन्। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 977 जना अझै सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका 28, नेपाली सेनाका 45, सशस्त्र प्रहरीका 13, भन्सार कार्यालयका 15 र अध्यागमन कार्यालयका 4 जना समेत रहेका छन्। रसुवा र नुवाकोटबाट मात्रै 162 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य अझै जारी छ। नेपाल प्रहरीले हालसम्म करिब 4,500 जनाको उद्धार गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
2: हाम्रो यो करिब 7 बजेसम्मको अपडेटमा चाहिँ शव फेला परेको 579 जनाको छ। सम्पर्कविहीन व्यक्तिहरू 1924 जना। त्यसै गरी हामीले अब यो सुरक्षा कर्मी परिचालन गरे ओभरअलमा चाहिँ 15,431 जना तीनटा सुरक्षा निकायबाट अहिले पनि फिल्डमा खटिनु भएको छ। अब राहतको कुरा गर्दाखेरि हामीले अस्ति पहिलो दिन नै नेपाल सरकार निर्णय गरेर रसुवा नुवाकोटका 1-1 करोड र धादिङको लागि 50 लाख विनियोजन गरिसकेको थियो भने अहिले हिजोको कार्यकारी समितिबाट 15 प्रभावित जुन पालिकाहरू छ संकटकाल घोषणा भएको त्यसको लागि चाहिँ 6,15,00,000 रुपियाँ विनियोजन भइसकेको छ आज। त्यसै गरी मैले यहाँहरूलाई भन्नुपर्दा अहिले अस्पतालमा उपचाररत रहनुभएको घाइतेहरू 101 जना हुनुहुन्छ, जसको लागि चाहिँ सर्जिकल मेडिकल टिम समेत परिचालन भइसकेको छ। अहिलेसम्म जम्मा उद्धार गरिएको व्यक्तिको संख्या चाहिँ 4,451। आज चाहिँ जल विद्युतको सुरुङबाट 191 र हवाई उद्धारबाट 517 जना समेत गरी जम्मा 4,451 जना अहिलेसम्म रेस्क्यु भएको छ। त्यसमा विदेशी नागरिक उद्धार 129 जना र उद्धारका लागि हालसम्म नेपाली सेना र निजी गरी 16 हेलिकप्टर आजको यो चाहिँ 16 हेलिकप्टरबाट 900 उडान भएको छ। राहत सामग्रीमा हामीले 32 ट्रक भन्दा बढी खाद्य र गैर खाद्य सामग्री काठमाडौँबाट उता प्रहरी जिल्लामा पठाएका छौँ भने अहिले हेलिकप्टरबाट 6 काठमाडौँबाट 6 हेलिकप्टर चाहिँ राहत सामग्री लिएर गइसकेको छ। अनि इन्धनको केसमा पनि हामीले हवाई इन्धन 17,000 भन्दा बढी नुवाकोट पठाइसकेका छ। त्यसै गरी अन्य इन्धन पेट्रोल र डिजेल पनि पठाएको धेरै नै पठाएको अवस्था छ। मैले सम्पर्कविहीन भएका नागरिकहरूको उपचाररत व्यक्तिहरूको हेलिकप्टरबाट उद्धार गरिएका व्यक्तिहरू लगायतका विवरण हामीसँग प्राप्त भए जति हामीले प्राधिकरणको फेसबुक पेज र वेबसाइटमा राखिरहेका छौँ, अपडेट गर्दै जान्छौँ। त्यो हेर्नको लागि पनि अनुरोध गरे।
5: यसैबीच आज मात्रै बाढ़ीमा फँसेका 1800 जनाको उद्धार गरिएको छ। उनीहरूको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो। आज दिउँसो 3 बजेसम्म टिमुरे च्याप्रोवेशी र मैलुङ लगायत क्षेत्रबाट 40 जना विदेशी नागरिकको समेत उद्धार गरिएको छ। उद्धार गरिएका विदेशीमा 29 भारतीय, 4 जर्मन, 4 चिनिया, 1 ओमानी र 2 कोरियाली नागरिक रहेका छन्। भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावितका लागि सरकारले सहयोग आह्वान गरेको 36 घण्टामै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब 2 अर्ब रूपियाँ सहयोग संकलन भएको छ। अर्थ मन्त्रालय लगायत अनुसार हिजो मध्याहदेखि बिहिबार राति 12 बजेसम्म विभिन्न 10 वाणिज्य बैंकमा रहेका कोषका खातामा 1,91,86,50,911 रूपियाँ जम्मा भएको हो। यसैबीच 87 वर्षीय राजी राणाले कोषमा 1,09,00,000 रूपियाँ सहयोग गर्नुभएको छ। व्यावसायिक पृष्ठभूमिकी राणाले सहयोगी कृष्ण बस्नेत मार्फत पठाइएको रकमको चेक आज अर्थमन्त्री डाक्टर सोरिङ वाग्रेले बुझ्नु भएको हो। यो व्यक्तिगत तर्फबाट कोषमा प्राप्त भएको अहिलेसम्मकै ठूलो सहयोग हो। उहाँको कार्यालयमा कार्यरत कर्मचारीहरूले पनि आफ्नै तर्फबाट 80,000 रूपियाँ सहयोग गरेका छन्। काठमाडौँ उपत्यकाको प्रमुख लाइफलाइन मानिने पृथ्वी राजमार्ग आज साँझदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ। रसुवा बाढ़ीपछि अवरूद्ध राजमार्ग अन्तर्गत मलेखु नजिकका पोखरी बागी र गलौदी क्षेत्रमा जमिएको लेदो हटाएपछि यातायात सुचारू भएको सड़क विभागले जनाएको छ। यसअघि गल्छी बैरेनी खण्डमा लेदो माटोले सड़क पुरिएपछि यातायात प्रभावित भएको थियो। बिहिबारदेखि एकतर्फी रूपमा सञ्चालन गरिएको सड़क अहिले दुवैतर्फी सञ्चालनमा आएको हो तर हाललाई अत्यावश्यक सवारी साधन मात्रै जोडिएको धादिङको सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
3: अत्यावश्यकीय साधन चलाउने गरी भनेको छ अहिलेलाई अझै पूर्ण चाहिँ किनभने अझै व्यवस्थित तरिकाले भएको छैन अझै पन्छाउने काम चलिरहेछ अड्केका र अत्यावश्यकीय सवारी साधन सञ्चालन गर्न सकिन्छ भन्ने हिसाबले हामी लागेको छ एकछिनमा त्यतिसम्म चलाउन सकिएला।
5: यस्तै भीषण बाढ़ीका कारण सड़क सञ्चालमा विच्छेद भइएको रसुवा जिल्ला फेरि सड़क मार्फत जोड़िएको छ। वैकल्पिक सड़क प्रयोग गरेर चारपाङ्ग्रे साना सवारी साधन सञ्चालन गर्न मिल्ने गरी बाटो खुलाइएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार काठमाडौँ टोखा सहरे गटखार पुल आप्र नर्चा लच्याङ शर्मथली पार्टी खर्क बोगटी टार कालीका स्थान हुँदै तुन्चे पुग्ने वैकल्पिक सड़क सञ्चालनमा ल्याइएको छ। सड़क खुलेसँगै बाढ़ीका कारण लामो समयदेखि सड़क सम्पर्कविहीन बनेको रसुवासँग आवत जावत सहज हुने भएको छ। साझा खबरमा अब विदेशका खबर। अमेरिकाले आगामी साता हुने G20 बैठकमा इरानलाई आर्थिक रूपमा अलग्याउने अभियानलाई तीव्रता दिँदै सदस्य राष्ट्रलाई अमेरिकी प्रतिबन्धको पालना गर्न आग्रह गर्ने तयारी गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले समकक्षी संघको द्विपक्षीय भेटवार्तासम्म समेत यस विषयमा दवाब दिन हुन अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्।

0: juntos, sí, Raúl. बाढीपछि खानेपानी दूषित हुन सक्ने भन्दै चिकित्सकको चेतावनी।
1: पानीको स्रोत यकिन गरेर मात्रै पानी खानुहोला, किनभने अहिलेको समयमा सबभन्दा ठूलो च्यालेन्ज नै भनेको अबको स्वास्थ्य हो।
0: पानी उमालेर मात्रै पिउन चिकित्सकको आग्रह। कुराकानी तिब्बतको थुनिएको तालमा फेरि खतरा, भोटेको सीमा त्रास, विज्ञसँगको विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: टिङ्गो दाँत तार बानेर मिलाउने सुविधा पनि छ।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: बेस्ट प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अडगुरी
2: आग्रह गरेका छन्। बाढ़ीका कारण नदी र खोलामा सब लेदो र फोहोर मिसिएपछि आसपासका खानेपानीका स्रोत प्रदूषित हुन सक्ने चिकित्सकहरूको भनाई छ। यस्तो अवस्थामा दूषित पानीका कारण झाडा पखला हैजा लगायतका पानी जन्य रोग फैलिन सक्ने जोखिम बढ़ेको छ। वरिष्ठ फिजिसियन डाक्टर रोशन झाले विशेष गरी नदी आसपासका वासिन्दाले खानेपानीमा थप सावधानी अपनाउनु पर्ने बताउनु भएको छ। यसै विषयमा यस्तो अवस्थामा सर्वसाधारणले के कस्ता सावधानी अपनाउने यस विषयमा हामीले उहाँसँग कुराकानी गरेका छौं।
3: जुन यो बाढ़ीले गर्दाखेरि हाम्रो सातवटा जिल्ला प्रभावित भएको छ, विशेष गरी यो हाम्रो जति पनि पहाड़ी भूभाग छ त्यहाँ चाहिँ खानेपानीको स्रोत नै भनेको खोला नाला नदीहरू नै छन् र त्यहीका पानीहरू त्यहाँका लोकल बासिन्दाहरू खाँदै आएका छन्। सो हामीले के देख्छौं भने अहिले चाहिँ पोस्ट फ्लड बाढ़ी पश्चातको जुन पानीहरूको स्रोत हुन्छ त्यो कन्टामिनेटेड भइसकेका हुन्छ। त्यहाँ चाहिँ धेरै किसिमका यो इन्फेक्सियस डिजिजहरू त्यहाँ रोगका जीवाणुहरू देखा पर्दो रहेछ किनभने पानीमा ढल मल सबै मिसिएका हुन्छन् र अहिलेको यो जुन बाढ़ी छ त्यो चाहिँ एकदमै ठूलो बाढ़ी थियो। त्यसले गर्दाखेरि त्यहाँ वरिपरिका जति पनि चाहिँ ढलमलहरू थियो त्यो सबै पानीमै मिसिएर आएछन् र अहिले त्यो एरियामा चाहिँ खानेपानीको स्रोतहरू सबै चाहिँ तपाईँको दूषित भएको छ। सो अहिलेको लागि हामीले त्यहाँका बासिन्दा या यहाँबाट उद्धारमा खटिनु भएका हाम्रा साथीभाइहरूलाई हामीले के भन्न चाहन्छौँ भने पानीको स्रोत यकिन गरेर मात्रै पानी खानुहोला किनभने अहिलेको समयमा सबभन्दा ठूलो च्यालेन्ज नै भनेको अबको स्वास्थ्य हो। त्यहाँको जति पनि बाढ़ीबाट प्रभावित हुनुभएको छ उहाँहरूको धनजन त गयो गयो।
4: जस्तो अहिले बाढ़ी प्रभावित क्षेत्रमा के कस्ता रोगहरू संक्रमण देखिन सक्छन् त्योबाट बच्नलाई चाहिँ मुख्यतया कसरी सावधानी अपनाउन सकेला?
3: अब हामीले बाँच्नु भएको जति पनि जना छन् उहाँहरूलाई कसरी स्वस्थ बनाएर र उद्धार गर्ने भने त्यतातिर ध्यान दिनुपर्छ। सो अहिले चाहिँ पानीबाट जति पनि किसिमको यो सरुवा रोगहरू हुन्छ त्योबाट उहाँहरूले जोगाउनु पर्छ। जस्तै कि झाडा पखाला लाग्ने भयो, जस्तै कि यो हेपाटाइटिसहरू भयो र यो झाडा पखाला

0: ला हेपाटाइटिस यिनीहरू भनेको र अरू चाहिँ अब यो लामखुट्टेहरूको प्रकोप पनि बढ्न सक्छ त्यो एरियामा, त्यसले गर्दाखेरि त्यहाँबाट सर्ने रोगहरू पनि बढ्छ, किनभने अब त्यहाँ चाहिँ हाइजिन त्यति राम्रो हुँदैन, सुत्ने आफ्नो ठाउँहरू सबै चाहिँ दूषित भइसकेका छन् त्यहाँका बासिन्दाहरूको। हामीले चाहिँ जुन देख्यौं उहाँहरूले जुन भोग्नुभयो त्यो चाहिँ हृदय विधायक नै छ। सो अहिलेको अवस्थामा सबभन्दा ठूलो च्यालेन्ज नै भनेको उहाँहरूको लागि घाँस बाँस र कपासको हामीले जोहो गरिदिनुपर्छ र सँगसँगै खाने पानीको नै हो। सो खाने पानी चाहिँ इमिडिएट हामीले के गर्नुपर्छ भने स्रोतहरूको पहिचान गरेर र त्यो स्रोतको पानी खाने योग्य छ कि छैन हामीले यकिन गरेर मात्रै चाहिँ त्यो पानीको उपयोग गर्ने। यदि छैन भने पानी चाहिँ हामीले जहिले पनि बोइल गरेर फिल्टर गरेर अनि मात्रै सेवन गरौं भनेर जनचेतना चाहिँ फैलाउनु पर्छ। यदि त्यहाँ एरियामा एउटा पनि पानीका सोर्स कन्टामिनेटेड भयो र त्यहाँबाट रोग फैल्यो भने त्यो एउटा महामारीको रूप लिन सक्छ। सो अहिलेको सबभन्दा ठूलो चुनौती नै भनेको त्यो एरियामा कुनै पनि किसिमको स्वास्थ्य सम्बन्धी महामारी फैलिन नदिने हो।
1: सरकारले गृह मन्त्रालयमा सचिवको जिम्मेवारी केदारनाथ शर्मालाई दिएको छ। आज मन्त्री परिषद बैठकले रक्षा मन्त्रालयबाट सचिव शर्मालाई गृहमा सरूवा गरेको हो। हाल गृह सचिव रहेका राजकुमार श्रेष्ठ तीन दिनपछि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ। उहाँले दिएको राजीनामा आजको मन्त्री परिषदको बैठकले स्वीकृत गरेको छ। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। तिब्बतको ताल फेरि फुट्ने हल्लाले भोटेको सीमा त्रास, विज्ञ भन्छन्।
2: पुलको माथिपट्टिबाट एकैचोटि छाल आउने जसरी आयो नि हो त्यति नै आउनलाई चाहिँ सम्भावना अलिक कम हुन्छ।
1: तिब्बतको ताल फुटे के हुन्छ, भोटेकोशीको जोखिमबारे विज्ञको विश्लेषण लगायतका खबर बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
4: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
3: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
5: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि,
6: फोन नम्बर 082-5634-479,
5: मोबाइल नम्बर 98-4-94-67-487।
7: वरिष्ठ छाला तथा युनिटी विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
8: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झाईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
7: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू, महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
8: बिरामी
9: जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
10: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
11: MBBS MS जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाल, फोन नम्बर 082-5685-98-78-1817 र 98-78-35-643।
3: भर्ना सम्बन्धी सूचना,
13: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा BBA BHM कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
3: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेशनल कलेज, दाङ।
14: सम्पर्क फोन नम्बर 082-5635-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-6-25-26-286।
2: पुरिन्छ त्यो निकाल्नै सकिँदैन जस्तो भेटिँदैन जस्तो सेतीबारीको बेलामा पनि कतिपय चाहिँ नि हामीले चाहिँ हराएको व्यक्तिहरूको चाहिँ हामीले केही अवशेषहरू नै भेट्टाउन त्यहाँ सकिएन खोल अब त्यो ठूलो परिमाणमा चाहिँ नि जुन गेगरानले पुरिदिएको हुन्छ नि त्यो पानी मात्र होइन यो पानी भए पो त्यो खोज्न सकिन्थ्यो होला होइन गेगरानले पुरिदिने हुँदाखेरि धेरै सकिँदैन तर क्षति धेरै ठूलो भएको अनुमान छ मेरो पनि अब विद्यालयको अब एउटा मलाई अलिकति दुःखद कुरा के लाग्न गयो भनेदेखि जस्तो रसुवाबाट केरुङबाट चाहिँ नि हामी त्यो बाढी चाहिँ तल आउँदै गर्दाखेरि जस्तो त्रिशुली बजारसम्म हामीले स्कूलसम्मलाई पनि हामीले चाहिँ नि त्यसलाई चाहिँ एक प्रकारले
1: खबर पुर्याउन सकेको भए
2: ऊ गर्न सकेनौ के त्यो एउटा हाम्रो कमजोरी रह्यो कि भन्ने जस्तो लाग्छ मलाई होइन अब सायद यति ठूलो बाढी नआउला त्यति माथिसम्म नआउला भन्ने अनुमानले गर्दा हो कि होइन अब यो त्यो एउटा चाहिँ अब त्यसरी आउन सकेको भए अलिकति एलर्ट मात्रै बस्न सकेको भए पनि सायद त्यो तल चाहिँ तल्लो तटीय क्षेत्रमा मानवीय क्षति चाहिँ कम हुन सक्थ्यो कि भन्ने चाहिँ मलाई लाग्छ यो प्रत्येक घटना दुर्घटनाबाट सिक्ने हो पाठ सिक्ने हो अब हाम्रो प्रणालीले सिक्ने मान्छे हामी चाहिँ सर्वसाधारणले सिक्ने सबैले सिक्ने हो अब के गर्नुहुन्छ के गर्नुहुन्न प्रकृतिले को चाहिँ जुन एउटा लीला भनौँ होइन प्रकृतिको लागि यो अब एउटा सामान्य घटना हुन होला सायद होइन तर हामी मान्छेले चाहिँ सिक्ने हो प्रकृतिले कसरी हामीलाई चाहिँ नि व्यवहार गर्छ अथवा प्रकृतिले कसरी अगाडि चाहिँ यस्ता खालका प्रकोप ल्याउँछन् भन्ने कुरा हामीले सिकेर अब हामीले बस्ती विकासका कुरादेखि लिएर सुरक्षाका उपाय जस्तो अब जुन अघि हामीले भने पूर्व सूचना प्रणाली कसरी विकास गर्ने के गर्ने अध्ययन कसरी गर्ने भन्ने सबै कुरा सिक्ने हो अब कतिपय कुराहरू हाम्रो पकड़भन्दा धेरै बाहिर हुन्छ प्रत्येक घटना दुर्घटना अथवा यस्ता खालका विपदहरूबाट हामीले सिक्नुपर्छ र आगामी भविष्यको चाहिँ जनसङ्ख्या भविष्यका चाहिँ अब भनौँ सन्ततिहरूलाई बचाउनेतिर हाम्रो ज्ञान प्रयोग गर्नुपर्छ जस्तो माथिल्लो क्षेत्रबाट यस्तो खालको बाढी चाहिँ अब यही स्तरमा चाहिँ सायद अब आउने सम्भावना अलिक कमै हुन सक्छ पछिल्लो वेभ आयो भने पनि जस्तो अब त्यहाँ अलिकति थुनेर यही हिमबाडी आउने क्रममा नजिकको खोला सँगैको खोला चाहिँ थुनेर पानी जमेको भन्ने पनि कुराहरू आएका छन् होइन तर त्यो फुट्नलाई समय लाग्छ तुरन्तै त अब नफुट्ला र यस्तो किनभने यो बाढी र अरू सामान्य बाढीको फरक के हो भने सामान्य बाढीमा पानी मात्रै हुन्छ धेरै पानी हुन्छ थोरै मात्र घेगरान हुन्छ भने यसमा सृजना हुने यस्ता हिमबाडीमा सृजना हुने गेगरानको चाहिँ नि जुन मात्रा जुन छ नि यो अथाह हुन्छ यो है पानीभन्दा लगभग चाहिँ नि डबल जति पानी छ त्योभन्दा डबल गेगरान चाहिँ आउन सक्छ यस्तो बाढीमा मैले पोखरा
1: गेगरानले चाहिँ अझ बढी जोखिम बढाउँछ
2: गेगरानले किन जोखिम गर्छ त भन्दा त्यसले खोलाको धार जुन नै परिवर्तन गरिदिन्छ अब अहिले हामीले जुन देख्यौँ नि माथिल्लो सतहसम्म चाहिँ बाढी आएको नि गेगरानले खोला पुरिदियो त्यसपछि जुन त्यसमा भएको बाँकी भएको लेदो र पानी चाहिँ त्योभन्दा धेरै माथिल्लो सतहसम्म गएर चाहिँ त्यहाँ चाहिँ पुरिदिएको अवस्था छ नि होइन भन्दा त्यही एउटा यो गेगरान एकदम धेरै सृजना भएर बगेर आएको छ र गेगरानको चाहिँ एउटा कस्तो खालको गुण हुन्छ भनेदेखि बाढी आउने बेलामा यो भिरालो जमिन एउटा 5 डिग्रीको स्लोप भएको ठाडो खोलामा मात्रै गेगरान चाहिँ बग्न सक्छ गेगरान भाव भनौँ है त्यसरी बग्न सक्छ त्योभन्दा तल गएपछि चाहिँ के हुन्छ भने यसले चाहिँ त्यो गेगरानले चाहिँ खोला किनारमा छोडिदिन्छ खोलामा छोडिदिन्छ त्यो पानी मात्रै पानी र लेदो केही लेदो मात्रै त्यसबाट तल बगेर जान्छ होइन भन्दाखेरि अब त्यही भएर यही प्रकारको यसरी नै चाहिँ फेरि चाहिँ उत्रै खालको चाहिँ पक्कै पनि आउने सम्भावना तर सतर्क चाहिँ रहनुपर्छ है र माथिल्लो चाहिँ नि क्षेत्रकाले तलसँग कम्युनिकेसन कसरी गर्ने भन्ने यो एकदम निरन्तर सम्पर्कमा र चाहिँ रहनुपर्छ तर अब ठ्याक्कै त्यत्रै आउला भन्ने चाहिँ म चाहिँ अलिकति त्यसमा चाहिँ अब
1: त्यसलाई
2: जोखिम चाहिँ छ सतर्क रहनुपर्छ होइन तर जुन जत्रो स्केलको अहिले हामीले त्यसरी नै जस्तो हामीले अहिले देख्यौँ नि पुलको माथिपट्टिबाट एकैचोटि छाल आउने जसरी आयो नि हो त्यति नै आउनलाई चाहिँ सम्भावना अलिक कम हुन्छ
1: एकजना प्रदीप मगर्जीको कमेन्ट छ उहाँले चाहिँ यस्ता थुनिएका अझै ठूला हिमताल छन् भन्ने छ अबको तयारी के होला भनेर सोध्नु भएको छ
2: अब यस्तो छ अब हिमताल छ त्यहाँ माथिपट्टि त्रिशुलीको माथिपट्टि हिमतालहरू छन् तर अब हामीले अहिले मैले हिमताल सम्बन्धी अध्ययन गर्न थालेको सन् 1998 हो होइन लगभग 28-29 वर्ष भयो जस्तो हामीले त्यो बेलामा मैले अध्ययन गर्न थाल्दाखेरिको अनुभव म सुनाउन चाहन्छु त्यो बेलामा हामीलाई कस्तो हाम्रो त्यो बेलाको हाम्रो बुझाइ के थियो भने ठूलो हिमताल मात्रै जोखिमपूर्ण हो भन्ने चाहिँ हाम्रो बुझाइ थियो होइन भन्दाखेरि धेरै जसो ठूला हिमतालहरूको अध्ययन भए तर पछिल्लो समयमा के देखिँदै गयो भने सन् 2003 मादीमा त्यस्तै बाढ़ी आयो जहाँ हिमतालै थिएन होइन र त्यसपछि 2012 सेती बाढ़ी आयो जहाँ हिमताल विस्फोटन होइन त्यो भन्दाखेरि त्यसपछि चाहिँ हामी मेरो बुझाइमा मैले के बुझ्दै गएँ भन्दा हिमताल मात्रै होइन र यो हिमाली क्षेत्रमा बाढ़ी आउने कारणहरूमा त्यो क्षेत्र भिरालोमा रहेको गेग्रान द्रुत गतिमा पहिरोको रूपमा तल चाहिँ बग्नु र ठूलो पानी पर्नु हिमाली क्षेत्रमा धेरै ठूलो पानी परेर लेदोसहित बग्नु लेदो बगाउनु बगेर तल बाढ़ीको रूपमा आउनु र चाहिँ हिमनदीहरूमा भएको बरफ चाहिँ एकै द्रुत गतिमा पग्लेर पनि यस्ता बाढ़ीहरू आउँछन् भन्ने चाहिँ देखियो। अब अहिले हामीले जुन देख्यौं यो ठूलो हिमताल एउटा जोखिमपूर्ण हुन्छ नै पनि होइन तर ठूला हिमताल मात्र नभएर अहिले अरू प्रक्रियाबाट पनि बाढ़ी आइरहेको चाहिँ हामीले देखेका छौं।
1: जोखिम भने कायमै रहेको बाढ़ी पूर्वानुमान शाखाको भनाई छ। रसुवा बाढ़ीमा परेका मध्ये अहिलेसम्म 589 जनाको शव फेला परेको छ। करिब 1000 जना सम्पर्कविहीन रहेको सरकारको भनाई छ। विपत्ता परिवारका आफन्तलाई आफन्तको जानकारीका लागि विपद व्यवस्थापन प्राधिकरणको वेबसाइट हेर्न आग्रह गरिएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धारको कोषमा 36 घण्टामै करिब 2 अर्ब सहयोग प्राप्त भएको छ। पृथ्वी राजमार्ग दुवै तर्फ सञ्चालनमा आएको छ तर अत्यावश्यक सवारी साधनलाई मात्रै सञ्चालनको अनुमति दिइएको छ। रसुवास फेरि सड़क सञ्जालमा जोड़िएको छ र नेपाली फाइटर रविन्द्र ढाँट रोड टू यूएफसी को फाइनलमा प्रवेश गर्नुभएको छ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्याङ च्याक, यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: भुटेको सिलबारीमा बगेका 579 जनाको शव भेटिए, 1924 जना बेपत्ता, 4451 जनाको उद्धार।
0: भारत सरकारले टनेल, रेस्क्यू टीम र बेलीब्रिज पठाउने, चिनिया राष्ट्रपतिको समवेदना, 17,000 बाल बालिका प्रभावित भएको आकलन।
1: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 4 अर्ब भन्दा बढ़ी रकम संकलन। प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने सरकारको निर्णय।
0: बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रूसको चेतावनी। नर्वेका राजा हाराल्डको 89 वर्षको उमेरमा निधन।
1: र नेपाली फाइटर रविन्द्र ढाँटर रोड यूएफसीको फाइनलमा प्रवेश। फिफा अध्यक्ष इन्फान्टिनोमाथि फौजदारी मुद्दा हाल्ने युरोपेली फुटबल महासंघको तयारी।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। रसुवा बाढ़ीको प्रभावितहरूको संख्या प्रति घण्टा बढ़ने क्रममा रहेको छ। बाढ़ीमा बगेका 579 जनाको शव भेटिएको छ भने 1924 जना बेपत्ता रहेको पाइएको छ। आज बेलुकीसम्मको तथ्याङ्क अनुसार यी संख्याको विवरण आएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले केवेर अघि बेपत्ता हुनेहरूको संख्या बढ़ेको जानकारी दिनुभएको हो।
3: अहिलेसम्म हाम्रो मानवीय क्षति चाहिँ सब फेला परेको चाहिँ 579 जनाको चाहिँ डेड बढी फेला परेको छ, भनौँ मृत्यु संख्या नै भन्नु पर्यो यसलाई। त्यसपछि हामीसँग अहिले मिसिङ चाहिँ अलिकति भन्दा हामीलाई एक्ज्याक्ट नम्बर दिन त गाह्रो छ, तै पनि हामीले एथेन्टिक सोर्सबाट आएका डेटाहरूलाई एक्युमुलेट गर्दाखेरि अहिले 1924 जना चाहिँ मिसिङ संख्या हामीलाई प्राप्त भएको छ।
0: सम्पर्कविहीन हुने विदेशी नागरिकको, सम्बन्धित देशको संयन्त्रबाट र बाढ़ीमा बगेका नेपाली नागरिकको चाहिँ विदेशमा भएका आफन्तको माध्यमबाट विवरण संकलनको काम भइरहेको उहाँले बताउनुभयो। उद्धार र राहतका लागि 15,000 सुरक्षाकर्मी परिचालन गरिएको छ। छिमेकी राष्ट्रबाट आएका उद्धार टोलीले पनि सरकारी संयन्त्रसँगै मिलेर काम गरिरहेको प्राधिकरणले बताएको छ। आज बेलुकीसम्म 4,451 जनाको उद्धार गरिएको प्रवक्ता महतले बताउनुभयो।
3: र अहिलेसम्म हामीले जम्मा उद्धार 4,451 जनाको उद्धार गर्यौं। त्यसमा आज जलविद्युतको सुरुङबाट, हाइड्रो सुरुङबाट 191 जना सहितको तथ्याङ्क भयो। त्यसमध्ये हामीलाई जानकारी भए अनुसार विदेशी नागरिकको उद्धार अहिलेसम्म 129 जनाको भएको छ। र नेपाली सेना र निजी हेलिकप्टर गरी जम्मा 15 हेलिकप्टरबाट हालसम्म 80 भन्दा बढी उडानहरू भइसकेका छन्। एक्ज्याक्ट यसको नम्बर चाहिँ फेरि बढ्ने नै छ।
1: भटेकुसी नदीमा आएको बाढ़ीमा पनि मृत्यु हुनेको शव राख्ने ठाउँको अभाव भएको छ। बाढ़ीमा भेटिएका शवहरू गल्न थालिसकेकाले सुरक्षित राख्न समस्या भएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विभिन्न समस्याले शव सुरक्षित राख्न समस्या भएको बताउनुभयो।
4: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अब ती शवहरू ल्याएर अलि लामो समय राख्नुपर्ने हुन सक्छ, किनभने धेरै आफन्तहरू लानुभएको छ, खोज्ने मान्छेहरू कम भएको छ, खोज्नु हुने मान्छेहरू पनि धेरै टाढा हुनुहुन्छ, उहाँहरू आइपुग्न पनि समस्या लाग्ने हुने, टाइम लाग्ने, विदेशी नागरिकहरूको पनि शवहरू अलि समय राख्नुपर्ने अवस्थाहरू, उहाँहरूको पहिचान सबै गर्नलाई, त्यस कारणले अर्को फेरि सबै शवहरू सग्लो अवस्था नभएको, धेरै शवहरू चाहिँ क्षतविक्षत भएको, अङ्गभङ्ग भएको, कुनै शरीरको एउटा मात्रै अङ्ग भेटिने अवस्थाहरू, त्यस्तो अवस्थामा त्यसलाई थप पहिचान गरेर एकिन गर्नका लागि पनि लामो समय राख्नुपर्ने हुन्छ। यस्तोमा हामीसँग जति पनि स्वास्थ्य संस्थाहरूमा त्यति क्षमताहरू नजिकमा रहेका स्वास्थ्य संस्थाहरूका अतिरिक्त कति टाढासम्म लगेर राख्न सकिन्छ त्यहाँसम्म लगेर व्यवस्थापन गर्नु परेको छ।
1: त्रिश्री तथा नारायणी नदीमा भेटिएका शवको तस्विर खिचेर डिस्प्ले बोर्डमा राखेर समेत पहिचानको व्यवस्था मिलाइएको थियो। एकै पटक ठूलो संख्यामा शव संकलन र पहिचान भएकाले कामको व्यवस्थापन मिलाउन ध्यान केन्द्रित गरिएको उहाँले बताउनुभयो।
4: अब हामीले बाहिरबाट त्यसरी जनशक्ति ल्याएर गर्नुपर्ने अवस्था अहिले तत्काल त्यस्तो खालको दिएको छैन, तर अब यो शवहरूको पहिचान लगायतका विषयमा हामीसँग फोरेन्सिक को काम गर्ने चिकित्सकहरूको संख्या तुलनात्मक रूपमा धेरै हुँदैन, थोरै हुन्छ। अब यो ठूलो मात्रामा भएको जुन शवहरूको संख्या छ त्यसको स्थापन गर्नका लागि हामीले जति सकिन्छ चाँडो व्यवस्थापन गर्ने गरी भएकै स्रोतहरूलाई व्यवस्थापन गरेर उपयोग गरेर गर्ने गरिरहेका छौँ। भएन पुगेन भने त्यसमा हामीले थप अरू हिसाबले सहजीकरण गर्छौँ।
1: शव संकलन र घाइतेको उद्धार सँगै राहत संकलन र वितरणको काम पनि तीव्र गतिमा भइरहेको सरकारको दावी छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले यसबारे थप जानकारी दिनुभएको छ।
3: राहत हामीले अस्ति पहिलो दिन नै यो रसुवा र नुवाकोटको लागि 1-1 करोड र छादिङको लागि 50 लाख एजेन्ट विकासन कार्यालयमा विनियोजन भइसकेको थियो भने हिजोको कार्यकारी समिति जुन माननीय गृह मन्त्रीजीको अध्यक्षतामा हुन्छ उहाँको समितिले निर्णय गरेर 15 जुन संकटग्रस्त पालिका भनिएको थियो 15 पालिकालाई जम्मा चाहिँ 6 करोड 15 रुपियाँ चाहिँ आज पठाइएको छ। र अब थप सामग्रीहरूको हामीले रिलिफ डिस्ट्रिब्युसनको कुरा गर्दाखेरि हाम्रो हिजोसम्म सामग्री र 4 हेलिकप्टरबाट खाद्य तथा गैर खाद्य सामग्रीहरू पठाइएको थियो भने आज थप बायलक खाद्य र गैर खाद्य गरी र हेलिकप्टरबाट पनि पठाइएको हामीसँग विवरण छ। अब इन्धन पनि हामीले अब धेरै हेलिहरू युज हुने त्यसपछि ग्राउन्ड रेस्क्यु पनि धेरै गर्नुपर्ने रिलिफहरू पनि लानुपर्ने भएर हामीलाई इन्धन पनि धेरै मात्रा आवश्यक छ। हामीले आज मात्र पनि 9,000 लिटर भन्दा बढी चाहिँ हवाई इन्धन थप गरेका छौँ।
0: सड़क र संचार अवरोधले राहत वितरणमा पनि असहज भएको छ। बाढ़ीले मितिरी पुल यता रसुवाभित्र मात्र 13 पुल पूर्ण रूपमा बगाएको छ। नुवाकोट र रसुवा सिमानाकामा 2 पुल समेत बगेसँगै त्यो जिल्ला सड़क सञ्जालबाट विच्छेद भएको हो। आजबाट बाढ़ीबाट सबैभन्दा बढ़ी प्रभावित रसुवा जिल्ला सड़क सञ्जालमा जोड़िएको छ। भौतिक पूर्वाधार मन्त्रालयका अनुसार काठमाडौँ टोका छहरे गंखार पुल आफ्र नर्जा लच्याङ समर्थली पाटी खर्कुँदै बोगटीटार कालिका स्थान धुन्चे सड़क खण्ड 4 चक्के साना सवारी साधन सञ्चालन हुने गरी सञ्चालन गरिएको हो। यस्तै पृथ्वी राजमार्गको धादिङको गल्ची मलेखु सड़क पनि आजै बेलुकीदेखि सञ्चालनमा आएको छ। अन्य सड़क पनि सञ्चालनका लागि 20 मेसिन सहित काम भइरहेको सड़क विभागका प्रवक्ता इन्जिनियर शुभराज न्यौपानेले जानकारी दिनुभयो।
5: इक्विपमेन्टहरू चाहिँ हामी तर 20 इक्विपमेन्टहरू युज भएको छन् आँगनमा होइन सबैतिर गरेर अब पृथ्वी हाइमा हामीले 10 इक्विपमेन्ट युज गरेर बाटो खुलाएका छौँ। अब राति पानी परेन भने चाहिँ रामेश्वर हुन्छ, पानी पर्यो भने चाहिँ ब्लक हुन सक्छ। फेरि त्रिशुली बजार एरिया र देवीघाट गरेर करिब हाम्रो 7 मिसिन त्यहाँ युज भएको छ र अनि रसुवामा पनि 3 मेसिनले काम गरिरहेछन्। पृथ्वी हाइवेमा 10 मेसिनले काम गरिरहेछन्। हाम्रो इन्जिनियर सब इन्जिनियरहरू मेकानिक्सहरू सबै फिल्डमै खटिराख्नु भएको छ।
0: रसुवा बाढ़ीले 41 पुलपूर्ण रूपमा क्षतिग्रस्त भएका छन् जसकारण धादिङ जाने मुख्य सड़क समेत अवरूद्ध भएको थियो। चीनसँग जोड़िने रसुवागोई नाकाको पुल पनि बगाएको थियो। नुवाकोटको त्रिशुलीमा पुल रहेको पुल लगायत अन्यत्र पनि धेरै ठाउँमा क्षति पुगेको उहाँले बताउनुभयो।
5: मेन क्षति भएको भनेकै गल्छी त्रिशुली मैलुङ स्याप्रुबेसी रसुवागढी सड़कको हो। त्यसको 40 किलोमिटर करिब क्षति छ हाम्रो होइन। अब त्यसमा चाहिँ अहिले एउटा चाहिँ देवीघाटमा ताँदी नदीको पुल बगेको हुनाले त्यहाँनिर एउटा समस्या छ भने बेत्रावतीको पुलमा अर्को समस्या छ। अब अहिले चाहिँ त्रिशुलीदेखि मास्तेरको लागि चाहिँ हामी काम गरिरहेका छौँ। अहिले त्रिशुली बजार क्रस गर्न सकेका छैनौँ हामी। अहिले
0: रातिमा पनि काम भइरहेछ।
5: रातिमा पनि जोखिम एनालाइसिस गरेर हामी काम गर्छौं।
0: बाढ़ीका कारण रसुवा, धादिङ, नुवाकोट लगायतका जिल्ला प्रभावित बनेका छन्। अधिकांश ठाउँमा पुल बगाएकाले तत्काल बेली ब्रिज चाहिने अवस्था छ। त्यसका लागि नेपाली सेनासँग भएको बेली ब्रिज मागेर स्थापित गर्ने काम भइरहेको प्रवक्ता नेउपानेले बताउनुभयो।
5: हाम्रो मेन बेली ब्रिज तत्काल राख्नुपर्ने चाहिँ एउटा त्रिशुली बजारमा छ, वारिपारीको कनेक्टिभिटी छ, त्यसको लागि वर्कआउट गर्दैछौँ। त्यसै गरी हामी बेत्रावती र देवीघाटमा पनि बेली ब्रिज राख्नुपर्ने छ। यसरी हामी रसुवासँगको चाहिँ मेन स्ट्राटेजिक रोड नेटवर्कबाटै कनेक्सनमा पनि हामी पुग्छौँ। अब अहिले रसुवा धादिङलाई चाहिँ हामी गल्छीको बाटो परेवाटार हुँदै गएको ब्रिक सड़क मार्फत यातायात सञ्चालन गरेका छौँ भने रसुवा पनि वैकल्पिक मार्ग मार्फत यातायात सञ्चालनमा छ। अब मेन हाइवेबाट सञ्चालन गर्न रसुवा जोड्न चाहिँ हामी त्यही काम गरिरहेका छौँ।
0: मन्त्रालयले परराष्ट्र मन्त्रालयले आज मात्रै बेली ब्रिज माग गर्दै भारत र चीन सरकारलाई पत्र पठाएको जानकारी गराएको थियो।
1: आजै भारत सरकारले टनल रेस्क्यू टीम र बेली ब्रिज पठाउने बताएको छ। विभिन्न हाइड्रो पावरभित्र फँसेका कामदारहरूको उद्धारका लागि भारत सरकारले टनल रेस्क्यू टीम पठाउन लागेको हो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले आज पत्रकार सम्मेलन मार्फत उक्त टीम पठाउन लागेको जानकारी दिनुभएको छ। साथै टीम पठाउनु अगाडि रेकी गर्ने टोली बाढ़ी प्रभावित क्षेत्रमा पुगेर निगरानी गर्ने पनि उहाँले बताउनुभयो। साथै भारतले स्वास्थ्य कर्मीको टोली पनि पठाउने भएको छ। चीनिया राष्ट्रपति शी जिनफिङले नेपालमा आएको विपत्तिप्रति समवेदना सन्देश पठाउनु भएको छ। आज आफ्ना नेपाली समकक्षी राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सन्देश पठाएको काठमाडौँ स्थित चीनिया दूतावासले जनाएको छ।
0: आज बिहान मात्रै राष्ट्रपति शीको अध्यक्षतामा बसेको चीनिया कम्युनिष्ट पार्टी सीपीसीको बैठकले नेपालमा विपत्तिबाट प्रभावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढ़ाउने निर्णय गरेको थियो। बैठकमा राष्ट्रपति शीले विनाशकारी पहिरोपछि जारी उद्धार र राहत कार्यबारे छलफल गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन समेत दिनुभएको थियो। यस्तै चीनको विदेश मन्त्रालयले आज भोटेकोशी बाढ़ीको मुख्य कारण ग्लेसियर हिमनदी विस्फोट भएर गएको पहिरो नै रहेको विवरण सार्वजनिक गरेको छ। आज बिहान ड्रोन मार्फत गरिएको निगरानीमा हिम पहिरोका कारण ठूलो विपद निम्त्याउने बाढ़ी गएको पत्ता लागेको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानलाई उद्धृत गर्दै चिनिया संचार माध्यमले जनाएका छन्। करिब 50,000 घनमिटर हिउँ र बरफको भग्नावशेष थुनिएर बनेको तालमा खसेको प्रवक्ता जियानको भनाई उद्धृत गर्दै सीजीटीएनले जनाएको छ। माथिबाट खसेको बरफ पग्लिएका साथै उक्त कृत्रिम तालको पानी पनि थपिएपछि विनाशकारी बाढ़ी गएको चिनिया पक्षको निष्कर्ष छ। भोटेकोशी नदीमा आएको बाढ़ी पहिरोबाट भएको जनधनको क्षतिप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि गहिरो दुःख व्यक्त गर्नुभएको छ। व्हाइट हाउसमा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले नेपालको वर्तमान नेतृत्वसँग आपतकालीन विषयमा कुराकानी भइरहेको र अमेरिका सहयोग गर्न तयार रहेको बताउनु भएको छ। नेपाल परिवेशमा बाढ़ीबाट 17,000 बालबालिका प्रभावित भएको आकलन लगायतका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
7: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवनभर।

0: नगर में
1: ढुकढुक होइन ढुक्क हो प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं।
2: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
3: यो हो थाहा संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
4: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भएको नेपाल परिवेशमा अब बाँकी समाचार।
5: राष्ट्रिय बाल परिषदले रसुवा बाढ़ीबाट प्रभावित जिल्लाहरूमा झण्डै 17,000 बाल बालिका प्रभावित भएको आकलन गरेको छ। युनिसेफले समेत बाढ़ीबाट प्रभावित रसुवा नुवाकोट र धादिङ जिल्लामा कम्तीमा 17,000 बाल बालिका प्रभावित भएको भन्दै विज्ञप्ति निकालेको थियो। परिषद युनिसेफ सिविन लगायतका प्रतिनिधिहरूले ती क्षेत्रको जनसंख्या विद्यालय लगायतका विभिन्न विवरणको हिसाबका आधारमा बाढ़ीबाट प्रभावित हुन सक्ने बाल बालिकाको संख्या अनुमान गरेको परिषदका सदस्य सचिव दुर्गा चालिसेले जानकारी दिनुभयो। स्थानीय तहका बाल कल्याण अधिकारी परिषदका कर्मचारीहरू विपद प्राधिकरणसँग मिलेर बाल बालिकाको खोजी उद्धार र राहत कार्यका लागि काम गरिरहेको पनि उहाँले बताउनुभयो। केन्द्रबाट आगामी दिनमा बाल बालिकाको संरक्षणका लागि कसरी काम गर्ने भनेर योजना र तयारीको गृह कार्य भइरहेको पनि परिषदका सदस्य सचिव चालिसेको भनाइ छ।
4: बाढ़ीमा क्षतिग्रस्त जलविद्युत आयोजनामा कार्यरत 934 जना सम्पर्कविहीन भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानले भोटेकोशी बाढ़ीका कारण क्षतिग्रस्त जलविद्युत आयोजनामा कार्यरत 934 जना सम्पर्कविहीन रहेको जनाएको छ। बाढ़ी प्रभावित रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा कार्यरत व्यक्ति सम्पर्कविहीन भएका हुन्। रसुवा जिल्लाका विभिन्न 7 जलविद्युत आयोजनामा कार्यरत 730 जना, नुवाकोटका 6 आयोजनाका 204 जना, रसुवामा माथिल्लो तिर्सुले 3, रसुवागढ़ी जलविद्युत आयोजना, रसुवा भोटेकोशी माथिल्लो मेलम्ची ए लाङटाङ खोला चिलिमी र मैलुङ खोला जलविद्युत आयोजनामा कार्यरत व्यक्ति सम्पर्कविहीन भएका छन्। ती आयोजना मध्ये माथिल्लो त्रिशुली 3 सबैभन्दा धेरै 578 जना सम्पर्कविहीन रहेको पाइएको इपानले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। रसुवागढ़ीमा 13, रसुवा भोटेकोशीमा 4, लाङटाङ खोलामा 42, चिलिमीमा 8 र मेलुङ खोलामा 7 जना सम्पर्कविहीन भएका छन्। त्यस्तै नुवाकोटका त्रिशुली जलविद्युत आयोजना, देवीघाट जलविद्युत आयोजना, माथिल्लो त्रिशुली 3A, माथिल्लो त्रिशुली 3B, मिडल त्रिशुली गंगा र नुवाकोट सौर्य विद्युत आयोजना बाढ़ीबाट प्रभावित भएका छन्। माथिल्लो त्रिशुली 3B कार्यरत 158 जना र माथिल्लो त्रिशुली 3A 42 जना सम्पर्कविहीन भएको इपानले जनाएको छ।
5: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 घण्टाको अवधिमा 2 अर्ब सहयोगको रकम संकलन भएको छ। अर्थ मन्त्रालयले प्राप्त विवरण अनुसार उक्त रकम कोषमा जम्मा भएको हो। विभिन्न 10 वाणिज्य बैंकहरूमा रहेको खातामा उक्त रकम जम्मा भएको हो। अस्ति बिहान नेपाल चीन सीमा भएर बग्ने भोटेकोशी नदीमा भीषण बाढ़ी आएर ठूलो जनधनको क्षति गरेपछि सरकारले मन्त्री परिषद बैठकपछि ती प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि राहत कोषमा कारी व्यक्ति तथा संस्थाहरूको सहयोग जम्मा हुन शुरू भएको थियो। सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न र त्यसको समन्वयका लागि अर्थ मन्त्रालयले फोकल मन्त्रालयका रूपमा तोकेको छ। अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले संस्थागततर्फ 1 करोड़ वा सोभन्दा माथिको सहयोग गर्ने दाताहरूको रकम आफै मार्फत स्वीकार गर्नुभएको छ। यस्तै व्यक्तिगततर्फको नगद सहयोग रकम दाताहरूले मन्त्रालयमै आएर प्रदान गर्न सक्नेछन्। यससँगै कोषमा बचत रकम 4,09,11,60,000 पुगेको छ। यसअघि कोषमा 2,17,25,09,759 बचत रहेको थियो। हिजो 6 घण्टाको अवधिमा नेपालका निजी क्षेत्रका दाताहरूबाट मन्त्रालय मार्फत 27,33,00,000 सहयोग प्राप्त भएको थियो।
4: बाढ़ी प्रभावितको सहयोगका लागि प्रधानमन्त्री र मन्त्रीहरूको 1 महिनाको तलब र पारिश्रमिक पनि प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने भएको छ। आज बसेको मन्त्री परिषदको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
6: नेपाल चीन सीमा रसुवागढ़ी एवं भोटेकोशी नदीमा आएको बाढ़ी बाबत प्रभावितहरूको सहयोगार्थ सम्माननीय प्रधानमन्त्रीज्यू लगायत मन्त्री परिषदको सम्पूर्ण सदस्यको 1 महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने।
4: सरकारले बाढ़ी प्रभावितहरूको पुनर्स्थापनाका लागि सहुलियत तथा पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। यस्तै भारत सरकारसँग जीटूजी खरिद माध्यमबाट 25,000 मेट्रिक टन रासायनिक मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको पनि प्रवक्ता पोखरेलले बताउनुभयो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
7: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो माया कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
7: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
7: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
8: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
7: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
9: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
10: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
7: प्रोप्राइटर सोमराज रैदास।
11: सम्पर्क फोन नम्बर 0825567775।
7: सम्पर्क नम्बर 98478726873।
12: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
13: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
14: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हात जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825567509 र मोबाइल 98453065।
4: नगर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको हो। कतिपय व्यक्ति, समूह तथा संस्थाले अनधिकृत क्यूआर कोड, व्यक्तिगत खाता नम्बर सार्वजनिक गरी रकम संकलन गरिएको जानकारी प्राप्त भएको र त्यसप्रति प्रधानमन्त्री कार्यालयको गम्भीर ध्यान आकर्षण भएको जनाइएको छ।
5: भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका दूरसंचार सेवा पुनः संचालन गर्न नेपाल टेलिकमले प्राविधिक जनशक्ति तथा आवश्यक उपकरण परिचालनलाई तीव्रता दिएको छ। बाढ़ीका कारण प्रभावित भएका 3 जिल्लाका 120 साइट मध्ये हालसम्म 80 सेवा पुनः संचालनमा आएको नेपाल टेलिकमले जनाएको छ। टेलिकमका प्रवक्ता डाक्टर कमल लामिछानेका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा अवरूद्ध मोबाइल सेवा तत्काल संचालनमा ल्याउन हेलिकप्टर प्रयोग गरी प्राविधिक कर्मचारी र आवश्यक उपकरण परिचालन गरिएको छ। हिजो हेलिकप्टर मार्फत कर्मचारी परिचालन गरिएको सयकुण्डा गाउँपालिका 6 स्थित रसुवा सदरमुकाम धुन्चेको मोबाइल स्टेशन संचालनमा ल्याइएको उहाँले बताउनुभयो। आज बिहानैदेखि नेपाल टेलिकमका प्राविधिक कर्मचारी रसुवा, नुवाकोट र धादिङका बाढ़ी प्रभावित क्षेत्रमा सेवा संचालन हुन बाँकी रहेका स्थानमा खटिएका छन्।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनले आफ्नो भूभागभित्र बेलायती क्रूज मिसाइल प्रयोग गरे। युक्रेनभित्र र बाहिर रहेका बेलायती सैन्य प्रतिष्ठान र उपकरणमा आक्रमण गर्ने चेतावनी रूसले दिएको छ। रूसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले पत्रकार सम्मेलन गरी बेलायतले आफ्नो वर्तमान नीति परिवर्तन नगरे विनाशकारी परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको हो। उहाँले बेलायत नागरिक लक्षित आतंकवादमा संलग्न हुनबाट एक कदम टाढा रहेको दावी गर्दै बेलायती नेताहरूलाई शत्रुतापूर्ण र आक्रामक नीति तत्काल त्याग्न चेतावनी दिनुभएको छ। रूसको यो चेतावनी आफ्नो नियन्त्रणमा रहेको डेनेस्कस स्थित सपिङ सेन्टरमा युक्रेनले बेलायतले उपलब्ध गराएको स्टर्म स्याडो मिसाइलबाट आक्रमण गरेको भोलिपल्ट आएको। बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले अगस्त 24 युक्रेनको स्वतन्त्रता दिवसको अवसरमा युक्रेन भ्रमण गरेपछि दुई देशबीचको तनाव थप बढ़ेको छ।
5: नर्वेका राजा हेराल्ड पाँचौंको 89 वर्षको उमेरमा आज निधन भएको छ। उहाँको निधनसँगै 53 वर्षीय छोरा युवराज हाकुन स्वत नर्वेको नयाँ राजा बनेको दरबारले जनाएको छ। शाही दरबारका अनुसार राजा हेराल्डको आज बिहान ओस्लो विश्वविद्यालय अस्पतालमा निधन भएको हो। उहाँ अगस्त 17 हेमोलिटिक एनिमियाको उपचारमा हुनुहुन्थ्यो। स्वास्थ्य अवस्था गम्भीर बनेपछि रानी सोन्जा, युवराज हाकुन, युवा रागी मेत्ते मेरिट सहित परिवारका सदस्य अस्पताल पुगेका थिए। राजाको निधनपछि शाही दरबारमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। राजाको निधनको खबरपछि सर्वसाधारणले दरबारमा फूल चढ़ाउँदै श्रद्धांजली व्यक्त गरेका छन्। राजा हेराल्ड सन् 1991 सिंहासनमा बस्नु भएको थियो। पछिल्ला वर्षमा विभिन्न स्वास्थ्य समस्याका कारण उहाँले आधिकारिक कार्यक्रम समेत कम गर्नुभएको थियो। राजा हेराल्डको सरल जीवनशैली र समावेशी भूमिकाका कारण उहाँ नर्वेली जनतामाझ लोकप्रिय हुनुहुन्थ्यो।
4: नेपाल परिवेशमा अब खेल समाचार। नेपाली फाइटर रविन्द्र ढाँट मिक्स मार्शल आर्ट्स एमएमए यूएफसी सिजन 5 बेन्टम वेटको फाइनलमा पुगेका छन्। चीनको सांघाईमा आज भएको सेमी फाइनलमा रविन्द्रले न्यूजील्याण्डका अपराजित फाइटर कासिप मोर्डेजलाई पराजित गर्दै फाइनलमा पुगेका हुन्। उनी यूएफसीको फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर हुन्। यी दुई बीच 3 राउण्ड खेल भएको थियो। निर्णायकले दिएको पोइन्टका आधारमा ढाँट विजय भएका हुन्। बझाङी बाघ उपनामले चर्चित रविन्द्रले यो सहित क्वान्टम वेट विधामा 11 खेल खेलेका छन्। त्यसमध्ये उनले 10 खेलमा जित हात पार्दा 1 खेलमा मात्रै पराजय बेहोरेका छन्। अब उनले फाइनलमा जापानका फाइटर रियो ताजिमासँग प्रतिस्पर्धा गर्ने तय भएको छ। फाइनल खेल जितेमा रविन्द्रले यूएफसीको कन्ट्याक्ट पाउने भएका छन्।
5: युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले फिफा अध्यक्ष जियानी इन्फान्टिनोमाथि फौजदारी मुद्दा लगाउने तयारी गरेको छ। यूईएफएले इन्फान्टिनोमाथि आपराधिक कुव्यवस्थापन सहित विभिन्न आरोप लगाएको छ। इन्फान्टिनोले विश्वकप र फिफाका अन्य ठूला प्रतियोगिताहरूको व्यापारिक हिस्सा निजी लगानीकर्ताहरूले बेच्ने एउटा गोप्य योजना बनाएका थिए। यो योजनाको नाम फिफा फरवार्ड इन्टरप्राइजेज राखिएको थियो, तर चर्को विरोध भएपछि यो योजना अहिले रद्द भइसकेको छ। साथै उनले यो काम कुनै खुल्ला प्रतिस्पर्धा वा स्वतन्त्र मूल्यांकन बिना नै आफ्नै स्वार्थका लागि गर्न खोजेका तथा योजनाले फुटबल जगत र फिफाका सदस्य राष्ट्रलाई ठूलो आर्थिक क्षति पुर्याउने यूईएफएको दावी छ। यूईएफएले अमेरिकाका विभिन्न अदालतमा कानूनी उजुरी दर्ता गरेको छ। यूईएफएले ती लगानीकर्ता कम्पनीसँग भएका गोप्य कागजात, इमेल र कुराकानीहरू सार्वजनिक गर्न माग गरेको छ। यी प्रमाण संकलन गरेर स्विजरल्याण्डमा इन्फान्टिनो विरूद्ध फौजदारी मुद्दा चलाउने यूईएफएको तयारी छ।
4: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
5: भुटेको सिबाडीमा बगेका 580 जनाको शव भेटिए। 1924 जना बेपत्ता, 4451 जनाको उद्धार।
4: भारतले टनेल रेस्क्यू टीम र बेली ब्रिज पठाउने। चिनिया र अमेरिकी राष्ट्रपतिको समवेदना। बाढ़ीबाट 17,000 बालबालिका प्रभावित भएको आकलन।
5: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 4 अर्ब भन्दा बढ़ी रकम संकलन। प्रधानमन्त्री र मन्त्रीहरूले 1 महिनाको तलब सहयोग गर्ने।
4: बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रूसको चेतावनी। नर्वेका राजा हराल्डको 89 वर्षको उमेरमा निधन।
5: र नेपाली फाइटर रविन्द्र ढाँट रोड यूएफसीको फाइनलमा प्रवेश। फिफा अध्यक्ष इन्फान्टिनोमाथि फौजदारी मुद्दा हाल्ने युरोपेली फुटबल महासंघको तयारी।
4: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो।

0: मध्य पशु हो।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5563-414
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दाङ फोन नम्बर 082-5561-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरिलाई।
1: सीता के भो तिमलाई घुम्सेर बसेछौ
2: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
1: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
2: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
3: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहालको बिपि चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
4: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
3: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 9848723572
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
6: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
9: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
10: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
11: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
12: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 0825516683 र सम्पर्क मोबाइल नम्बर 9847275
13: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
14: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
15: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
16: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
17: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
18: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
19: इन्डोस्कोपी सेवा
18: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
15: नोट यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ
18: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 0825607634 र 0825607138
20: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
21: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
20: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
22: महिनावारीमा समस्या महिनावारी रोकिनु
20: श्वेत पर्दर पिसाब पोल्ने समस्या
22: पाठेघरमा समस्या पाठेघर खस्नेको समस्या
20: पाठेघरमा मासु पलाउने
22: निसन्तान महिलाको चेक जाँच
20: स्तन क्यान्सर पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला
23: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार
20: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825594010 मोबाइल नम्बर 9847878913 र 9905912871
22: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
15: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
5: अन्य सेवाहरू
23: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतम द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्री द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
0: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क सुवर्ण मेडिकल हल, ओराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
2: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
19: खुशीको खबर।
24: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
19: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
25: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
26: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
25: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दान। सम्पर्क फोन नम्बर 082-590-829, सम्पर्क मोबाइल नम्बर 97-492-64।

0: महिला तथा पुरुष में देखिने यौन रोग जस्ते फिरंगी सिफलिस पिसाब पोल्ने पिसाब में पीप देखिने
1: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा।
2: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
3: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
4: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, घोराही दाल। फोन नम्बर 0825 62 023, 98478 1817 र 98478 35 643।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 45 226।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढ़ीका कारण जलविद्युत आयोजनाका सुरुङमा फँसेका सयौं मानिसको उद्धारमा विशेष टोली परिचालन गरिएको सेनाको भनाई।
1: अहिले सुरुङहरूमा फोकस भएको छ, त्यसमा स्पेशल टोली, स्पेशल इक्विपमेन्ट युज गर्ने टोली छ।
0: ज्यान गुमाएकाहरूको शव विभिन्न जिल्लामा किन पठाइँदैछ?
2: व्यवस्थापन गर्नुमा अलिकति चुनौतीपूर्ण संख्या छ, त्यसलाई हामीले थप आकस्मिक रूपमा अरू वैकल्पिक उपाय गरेर नजिकमा पनि व्यवस्थापन गरेर काम गर्दैछौ।
0: बाढ़ीबाट तीन जिल्लाका झण्डै दुई दर्जन विद्यालयका 7,000 विद्यार्थीहरू प्रभावित भएको अधिकारीहरूको भनाई। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालका अधिकारीहरूले बुधबारको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या शुक्रबार साँझसम्म 579 पुगेको बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार बेपत्ता हुने व्यक्तिहरूको संख्या पनि ह्वात्तै बढ़ेको छ। हालसम्म बेपत्ता हुनेहरूको संख्या 1924 पुगेको प्राधिकरणले जनाएको छ। शव भेट्ने क्रम बढ़िरहँदा व्यवस्थापनमा चुनौती देखिएको अधिकारीहरूले बताएका छन्। स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समीर कुमार अधिकारीले बीबीसीसँग भने,
2: आफन्त आउँजेलसम्म पहिचान गर्न, थप पहिचानका लागि परीक्षण गर्न, विदेशी नागरिकहरूको हकमा अझ विदेशबाट उहाँहरूको आफन्त आएर सबै कुरा एकिन गरेर पठाउन र अङ्गभङ्ग धेरै भएका शवहरू भएको हिसाबले अलिकति समय भण्डारण गर्नुपर्ने जस्तो अवस्था भएपछि भण्डारण गर्नका लागि जहाँ उपयुक्त ठाउँ छ जति सकिन्छ नजिकसम्मका ठाउँहरूमा व्यवस्थापन गर्ने भन्दै जाँदा हामीसँग भएको क्षमताले जति परसम्म जान सकिन्छ त्यति परसम्मका ठाउँहरूमा चाहिँ राखेर व्यवस्थापन गर्दै गइएको छ।
3: मन्त्रालयका सह प्रवक्ता रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसी प्रतिनिधि मण्डलका प्रमुख डेभिड फिशरले यो विपदका कारण झण्डै 93,000 मानिस प्रभावित भएको हुन सक्ने बताएका छन्।

0: सुडान सरकारले खार्तुममा दुई वर्षदेखि लगाउँदै आएको कर्फ्यू र संकटकाल हटाएको छ। युद्ध प्रभावित राजधानीमा जनजीवन सामान्य बनाउने प्रयासमा सरकारले यो कदम चालेको हो। राजधानीवासीहरूले अब 24 घण्टा काम गर्न पाउनेछन्। यद्यपि सुरक्षा गस्ती र सुरक्षा जाँच स्थल कायमै रहनेछन्। भिसा अथवा बसोबास अनुमति नलिएका विदेशीहरू राजधानीमा प्रवेश पाउने छैनन्। नर्वेका राजा हराल्ड पाँचौंको निधनपछि उनका छोरा हाकोनले नयाँ राजाका रूपमा राजगद्दी सम्हालेका छन्। ओस्लो स्थित राजदरबारमा नयाँ राजा हाकोन आठौंको आगमन हेर्न थुप्रै मानिसहरू जमा भएका थिए, जहाँ उनले सरकारका मन्त्रीहरूसँग बैठक गरेका छन्। हराल्ड पाँचौंको 89 वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको थियो। 3 दशक भन्दा बढ़ी समय राजगद्दी सम्हालेका उनलाई नर्वेको राजतन्त्रको आधुनिकीकरण गरेको श्रेय जान्छ। सर्बियाका न्याय मन्त्रीले दिवंगत भएका भूतपूर्व बोस्नियाली सर्वसैनिक नेता र युद्ध अपराधका दोषी रातको मलाडिचले पाउनुपर्ने सबै सैनिक एवं राजकीय सम्मान पाउने बताएका छन्। बुचर अफ बोस्निया भनेर पनि चिनिएका मलाडिचले द हेगमा जन्म कैदको सजाय काटिरहेका बेला बिहिबार उनको निधन भएको थियो। मलाडिचको कार्यकालमा हजारौं बोस्नियाली मुस्लिम पुरूष तथा बालकहरूको हत्या गरिएको थियो, तर धेरै राष्ट्रवादी सर्बहरूका लागि उनी एक युद्धनायक थिए। र श्रीलंका सरकारले यो वर्षको 8 महिनामा 200 भन्दा बढ़ी जंगली हात्ीहरू मरेको जनाएको छ। वन्यजन्तु संरक्षण विभागले ती हात्ीमध्ये झण्डै 90% किसानहरूले आफ्ना बाली नाली जोगाउन खोज्दा मारिएका बताएको छ। विवरणहरूमा जनाइए अनुसार ती हात्ीहरूलाई या त गोलीहानी मारिएको थियो या विद्युतीय तारबारमा करेन्ट लागेर मारिएका हुन्। 26 वटा हात्ीहरू चाहिँ बम चपाउँदा मरेका बताइएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईलाई स्वागत छ। झण्डै 580 जनाको ज्यान गएको पुष्टि भइसकेको रसुवा बाढ़ीले क्षतिग्रस्त बनाएका जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेका मानिसहरूको उद्धारलाई प्राथमिकतामा राखेको अधिकारीहरूले जनाएका छन्। त्यसको निम्ति प्रशिक्षित विशेष टीम परिचालन गरिएको नेपाली सेनाको भनाइ छ। त्यस्ता परियोजनामा करिब 1000 मानिसहरू फँसिरहेको अधिकारीहरूले बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब 580 जनाको शव आजसम्म फेला परेको छ र सम्पर्क विहीनहरूको संख्या करिब 2000 पुगेको छ। तीमध्ये सबैभन्दा धेरै जलविद्युत आयोजनाका छन्। आयोजनाहरूको सुरुङमा फँसेकाहरू उद्धारको पर्खाईमा रहेको भन्दै तिनका आफन्तहरूले गुनासो गरिरहेका थिए। त्यसबारे नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने,
2: कति ठाउँमा पुरै लेदो जमेको छ, त्यो सँगसँगै सुरुङको कहाँनिर एक्जेक्ट पोजिसन छ भनेर पत्ता लाउन नि गाह्रो भएको छ। त्यो भएको भएर सम्बन्धित विद्युतको व्यक्तिहरू नै जसले चाहिँ यो डिजाइन नक्सा बनाउनमा सम्हाल्नु हुनुहुन्थ्यो, उहाँहरूलाई लिएर गएपछि यिनीहरूले एउटा सुरुङ चाहिँ ब्रेक थ्रू गरे, ठाउँ पत्ता लगाएर यो दिनभरि चाहिँ लगभग 40-50 जनाको टिम त्यसमा मात्रै इन्गेज भयो। आज पनि बिहानैदेखि गएर एकछिन अगाडिसम्म उही फिल्डमै थियो होइन।
1: भनेको अब अहिले उद्धारको फोकस चाहिँ त्यही सुरुङहरूमै हो कि?
2: सुरुङहरूमा अहिले सुरुङहरूमा फोकस भएको छ। त्यसमा स्पेसल टोली, स्पेसल इक्विपमेन्ट युज गर्ने टोली छ। हिजो दिनभरि भएको, आज पनि तर दिउँसो एकछिन डिस्टर्ब पनि भयो, त्यसपछि फेरि अनि कन्टिन्यू गरे।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी धर्मराज उप्रेतीले उद्धारमा आज सफलता प्राप्त पनि भएको बताए।
3: मिटिङ गर्दा गर्दै पनि स्याप्रु बेसीबाट 14 जनाको रेस्क्यू भएको छ। मलाई इन्फर्मेसन आए अनुसार अर्को टनेलमा अपर 360 मेगावाटको बाट पनि 104 जनाको उद्धार भएको छ आज दिउँसो मात्रै होइन।
1: त्यहाँ धेरै गुनासो आइरहेको थियो,
3: त्यसको पनि गुनासो आइरहेको थियो हो। त्यसमा चाहिँ अब यहाँबाट पनि रेस्क्यू भयो भनेर चाहिँ अहिले आएको छ, असुरक्षित ठाउँमा उहाँलाई चाहिँ पुर्याइएको अवस्था छ।
1: उनका अनुसार अन्य आयोजनाका सुरुङबाट पनि उद्धार भइरहेको छ। रसुवा बाढ़ीमा ज्यान गुमाएकाहरूको शव चितवन र नवलपरासी पूर्व तथा पश्चिममा समेत ठूलो संख्यामा भेटिएका छन्। शव राख्ने क्षमता नभएकाले पोखरा र पाल्पासम्म पठाइएका विवरणहरू प्राप्त भएका छन्। कारणबारे स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी भन्छन्,
4: यातायातको पनि सहजता छैन, बाटो पनि सहज नभएको र भण्डारण गरेर राख्नुपर्ने, किनभने आफन्त आउँदैसम्म पहिचान गर्न, थप पहिचानका लागि परीक्षण गर्न, विदेशी नागरिकहरूको हकमा अझ विदेशबाट उहाँहरूको आफन्त आएर सबै कुरा एकीन गरेर पठाउन र अङ्गभङ्ग धेरै भएका उत्सवहरू भएको हिसाबले अलिकति समय भण्डारण गर्नुपर्ने जस्तो अवस्था भएपछि भण्डारण गर्नका लागि जहाँ उपयुक्त ठाउँ छ जति सकिन्छ नजिकसम्मका ठाउँहरूमा व्यवस्थापन गर्ने भन्दै जाँदा हामीसँग भएको क्षमताले जति परसम्म जान सकिन्छ त्यति परसम्मका ठाउँहरूमा चाहिँ राखेर व्यवस्थापन गर्दै गइएको छ। हामीसँग सब भण्डारण गर्ने राख्ने फ्रिजहरूको चाहिँ यति ठुलो हाराहाती हुँदाखेरि व्यवस्थापन गर्ने संख्याहरूमा अलिकति चुनौतीपूर्ण संख्या छ। त्यसलाई हामीले थप आकस्मिक रूपमा अरू वैकल्पिक उपाय गरेर नजिकमा पनि व्यवस्थापन गरेर काम गर्दैछौ गर्नुपर्ने छ।
1: कसैले पहिचान गर्नु पर्यो हेर्नु पर्यो कुनै आफन्त भनेपछि त्यसले के गर्नु पर्यो अब पोखरासम्म पुग्नु पर्यो पाल्पा पुग्नु पर्यो
4: परेन परेन त्यस्तो परेन किनभने हामीले यो अहिलेको घटना नै अलिक फरक किसिमको घटना तिमुरे नेपालको जहाँ घटना भयो सबभन्दा उत्तरतिर हो र सबभन्दा तल हेर्यो भने गण्डक बाँधसम्मको कुरा भयो। घटनाको प्रकृतिकै कारणले गर्दा अरू बेला भने जस्तो एक ठाउँ सब भेटेर यसमा व्यवस्थापन भएर सबैलाई पहिचान गर्न सकिने अवस्था त्यसै पनि रहने कुरा भएन। यस्तोमा हामीले वेबसाइटहरूमा विवरणहरू राख्ने सरकारले विभिन्न पोर्टलहरू बनाएको छ त्यही पोर्टल अनुसार चाहिँ कसैले आफ्नो विवरणहरू खोज्नु पर्यो भने त्यसमा नाम नाम चाहिँ फोटो सहित राखिदिन सक्नुहुन्छ। त्यसरी पहिचान भए पगमा पनि सम्बन्धित आफन्तहरूलाई फोन गर्ने अनि त्यसपछि त्यस अनुसार म्याच गर्ने अनि उहाँहरूलाई सहजीकरण गर्ने गरी प्रबन्ध भइरहेको अवस्था छ। कसैलाई त्यस्तो परेको केही छ भने विपद जोखिम न्यूनीकरण प्राधिकरणबाट विभिन्न नम्बरहरू सार्वजनिक भएको छ त्यस अनुसार सहजीकरण गर्न सकिन्छ अथवा स्थानीय प्रशासनहरूसँग सहजीकरण गरेर पनि त्यसलाई चाहिँ आफन्तहरूले सहज हुने उपायहरू गर्नुपर्ने हुन्छ।
1: उनी थिए स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी। रसुवा बाढ़ीका कारण तीनवटा जिल्लाका झण्डै दुई दर्जन विद्यालयहरूका विद्यार्थीहरू प्रभावित भएको अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार पहिलेकै विद्यालयहरूमा पुनः पठन पाठन शुरू गर्न सक्ने सम्भावना देखिएको छैन। साथी गनी अन्सारीले शिक्षा तथा खेलकुद मन्त्रालयका सहायक प्रवक्ता वीरबहादुर धामीलाई प्रभावित विद्यार्थी र विद्यालयको अवस्थाबारे सोधेका थिए।
5: आठवटा धादिङको छवटा दसवाको सातवटा चाहिँ गुरुवाको 21 विद्यालयकोमा झन्डै 7,200 विद्यार्थीहरू प्रभावित भएको भनेर हामी टेन्टेटिभ डाटा पाछौ र त्यसमध्ये जुन 6 विद्यालयहरू छ त्यसमा व्यापक क्षति भएको छ रसुवाको र नुवाकोटको चाहिँ त्रिभुवन त्रिशुली मावि भन्ने चाहिँ व्यापक क्षति भएको भन्ने हामीले अहिलेसम्म जानकारी पाएको छ हजुर। र त्यसकै कतिपय प्रधानाध्यापकहरू शिक्षकहरू कतिपय समितिका अध्यक्ष सदस्यहरू पनि वडा सदस्यहरू पनि त्यहाँ विद्यालयतिर भएकाहरू र सम्पर्कमा नरहेको केही विद्यार्थीहरू पनि सम्पर्कमा नरहेको भनेर अहिलेसम्म जानकारी पाइएछ।
6: यो चाहिँ रसुवाको हकमा
5: रसुवाको हकमा कुनै विद्यालयमा 15 जति विद्यार्थी सम्पर्क बाहिर रहेको भनेर पनि आइरहेको छ।
6: पठन पठन फेरि शुरू गर्नु पर्यो भने कसरी अगाडि बढ्ने हो?
5: हामीले पनि अब त्यहाँको शिक्षा विकास तथा समन्वय इकाइ लगायत साथीहरूसित सम्पर्क भएको छ। नुवाकोटमा चाहिँ झन्डै 7 विद्यालयमा क्षति भएको प्रारम्भिक विवरण प्राप्त भयो। त्यसमध्ये बढी क्षति भनेको 4 छ र 3 चाहिँ निकै लेदोहरू पुरिएको भन्ने छ। यो सम्बन्धमा अब सिकाइको सन्दर्भमा हामीले 3 चरणमा यो सोच बनाएका छौँ। पहिलो सुरुवाती यो दिन भनेको त हामी सिकाइको बारेमा सोच्न पनि नसक्ने अवस्थामा छौँ। समग्र रूपमा पहिले त शोध खोज उद्धार त्यसपछि उपचार अनि त्यसपछि लिएर बल्ल चाहिँ भेटिएका अवस्थामा नागरिकहरू त नबगेको विद्यालयका अभिभावकहरू पनि गाउँका अभिभावकहरू पनि पुरै त्रसित त्यसले गर्दाखेरि यो राज्यको जुन एउटा अहिलेको चाहिँ मुभमेन्ट छ यसैमा सबै लाग्छ। त्यसपछि हामी चाहिँ अस्थायी मनोसामाजिक परामर्श र थोरै भए पनि मानसिक हिसाबले उनीहरूलाई शान्त बनाउने कक्षा भेटघाट पुनर्जीवन होइन आशा जगाउने यो एक्टिभिटीबाट चाहिँ शुरू गर्ने भन्ने सोच बनाएको छ।
1: उनी थिए शिक्षा मन्त्रालयका सहायक प्रवक्ता वीरबहादुर धामी गनी अन्सारीसँग कुरा गर्दै। बाढ़ीका कारण रसुवाको सीमावर्ती चीनतर्फ पनि क्षति भएको र त्यसमा नेपालीहरू समेत परेको बताइएको छ। त्यसबारे पछिल्लो जानकारी दिँदै तिब्बतको लासा स्थित महावाणिज्य दूत लक्ष्मी निरौला,
7: अस्तिको दिनको जुन विनाशकारी बाढ़ी छ त्यो बाढ़ी पछिको अवस्थालाई व्यवस्थापन गर्ने सन्दर्भमा चाहिँ हामीले यहाँ चीन सरकार र यो सिचाङ स्वायत्त क्षेत्रको सरकारसँग समन्वय गरेर खास गरी विभिन्न नेपाल लगायत विभिन्न राष्ट्रबाट आउनुभएका कैलाश तीर्थयात्रीहरू केरुङबाटै फर्किने गरीको जुन इन्ट्री परमिटहरू थियो उहाँहरूलाई अब तातो पानी नाका लासाबाट काठमाडौँ फ्लाइट हुने गरीको चाहिँ व्यवस्थापन गरिएको छ र त्यही अनुसार आज केही ग्रुप त्यो दुइटै रुट हुँदै नेपाल गइसक्नु भएको छ भने यतापट्टि नेपाल र चीन दुवैतर्फ जुन बाढ़ीमा फँसिरहेकाहरूको उद्धार गर्ने काम सुरक्षित स्थानमा लाने काम र अब चिनियाँ पनि चिनियाँ नागरिकहरू पनि ठूलो संख्यामा त्यो दिन अस्तिको दिन 93 जना चाहिँ विभिन्न यात्रीहरू भनौँ न बोर्डर क्रस गर्ने मानिसहरू 93 जनाले नेपालतिरको इमिग्रेसन गर्नुभएको देखिन्छ त्यसैले त्यो संख्या चाहिँ जस्तो यतापट्टि काम गर्ने र नेपाली र अन्य विदेशी चाहिँ यात्रीहरू जो कैलाश मानसरोवर दर्शन गरेर फर्किनु भएको थियो उहाँहरू पनि मिसिङ हुनुहुन्छ कि भन्ने छ त्यसैले हाम्रो अनुमान चाहिँ 100 जति नेपालीहरू मिसिङ हुनुहुन्छ कि भन्ने अनुमान छ
1: चीनसँगको मुख्य नाका ध्वस्त भएपछि व्यापार पुनः सञ्चालनको चिन्ता बढ़ेको पाइन्छ त्यसबारे नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की भन्छन्
8: केरुङमा 176 गाडी चाहिँ लोड भएर बसिया छ त्यहाँ त्यो चालकहरूदेखि लिएर अब यो अहिले सबैको रुवावासी छ घरमा मान्छे कहाँ छन् के छन् भन्ने छ त्यो हिसाबले चालक सहित गाडी चाहिँ कोरोला नाकाबाट चाहिँ यता ल्याउनु पायो भने सहजीकरण गरिदियो भने हुन्छ भन्ने चाहिँ छ बरु नेपाली भन्सारले चाहिँ सिल लगाइदिने चौबार आएर सिल खोल्ने अनि चौबार आएर गाडी चेक गर्ने भन्सार गर्ने गरिदियो भने यो चाहिँ समयमा सामान पनि आइपुग्छ सहज पनि हुन्छ
1: त्यो त अब भन्सार विभागले सूचना पनि जारी गरेको छैन ब्याङ्कमा
8: त्यो गर्दौँ भनेर भनेको छ अब त्यसको लागि अब त्यो गाडी ल्याउने पहल त नेपाल सरकारले गरिदिनु पर्यो नि त केरुङमा भएको झन् अब त्यो घुमाउनलाई 550 किलोमिटर त्यहाँ जाने व्यवस्था चाहिँ नेपाल सरकारले चाहिँ चीन सरकारलाई अनुरोध गरेर त्यो गाडी चाहिँ उता पठाउने व्यवस्था गरियो भने चाहिँ छिटो चाहिँ हुन्छ अब त्यो अब बाटोमा पनि चाइनाबाट हिँडेका अब हजारौं ट्रकहरू चाहिँ बाटो बाटोमा छन् अब त्यो बाटोको गाडीहरू पनि चाहिँ कोरोलाबाट ल्याउन सकियो भने अलिकति सहज हुन्छ सामान अभाव नहुने अब चाडपर्व नजिक नजिक आइसकेका छ त्यसले गर्दाखेरि अब 22 हालेर आउने अब नयाँ माल आउनु सम्भव हुँदैन त्यो भएर अहिले वैकल्पिक चाहिँ यो नाकाबाट आएर चाहिँ चौबारमा चाहिँ भन्सार गर्ने सिस्टम भयो भने अलिक व्यापारमा सहजता आउँछ भन्ने नै हो
1: बीबीसीसँग कुरा गर्दै भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले पनि मुस्ताङको कोरोला नाकाको विकल्प नभएको बताए र त्यसबारे सरकारले आवश्यक कदम चाल्ने जानकारी दिए हवस् त यसका साथै विदेशी नेपाली सेवाको साँझपख यही सकिन्छ अब भने हामी सोमबार बेलुकी 9:15 आउनेछौ त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस् नमस्कार
9: मध्यपश्चिम टाइम च्याट यति बेला बेलुकीको 5 बजेको छ

0: एमपी 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने हो।
5: साइकल चालेर
6: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पार्या छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यस्तो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
6: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
3: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही दाल,
7: सम्पर्क मोबाइल 98478727976
8: र 98578309।

0: बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
3: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
1: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
3: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
1: पाठेघरमा मासु पलाउने,
3: निसन्तान महिलाको चेक जाँच,
1: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार।
1: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 082-5940-410, मोबाइल नम्बर 98-478-28913 र 98-095-12871।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5360-509 र मोबाइल 98-453-0653।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरी लाए।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: अंगाउ रेडिस मेरो एवरेस्ट।
1: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310।
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
3: सबैभन्दा बढी कस्तो माया लाग्छ?
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पार्वती।
5: मेरो छोरीलाई राम्रो स्कुलमा पढ्छ है छोरी।
6: रामा जस्ता बाबुहरू।

आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: यो दाँत दुखेर मर्नु भयो।
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
2: घराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराइदाङ।
4: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
7: 98-41-68-47-46।
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ, प्राविधिक धार वा विज्ञान संकाय, गणित वा बायोलोजीमा GPA प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
8: हाम्रा विशेषताहरू:
2: उत्कृष्ट शैक्षिक वातावरण,
8: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
2: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
8: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
3: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगंज 10 शीतलनगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
4: सम्पर्क फोन 081-536-086
2: र मोबाइल नम्बर 98-480-96-600, 98-580-36-086 र 98-481-72-273।
9: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट तथा रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
10: नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन सम्बन्धी तालिममा भर्ना खुल्यो।
9: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब घोराही बजारमा रहेको होटल सुपर लजमा होटल तथा पर्यटन सम्बन्धी तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्।
10: तालिम दिइने विषयहरू:
9: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन पिज्जा, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र टुरिस्ट गाइड आदि।
10: हाम्रा विशेषताहरू:
9: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ। जापान, दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
10: थप जानकारीका लागि होटल सुपर लज, शहीद गेट उमेश मार्ग, खोराहिदाङ। सम्पर्क मोबाइल नम्बर 98-410-17-09-00, 98-410-17-09-00।
9: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइभेट लिमिटेड, काठमाडौँ, नेपाल।
11: मध्यपश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौ।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: हिराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा,
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082-595-4066, 98-29-81-50-53।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी
3: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्
4: हजुर बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
5: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944
6: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
7: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
6: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
7: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
6: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ
8: सम्पर्क फोन नम्बर 01-46-20-310
7: मोबाइल नम्बर 98514-0-41-98 र 98412-55-957
9: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट तथा रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
10: नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन सम्बन्धी तालिममा भर्ना खुल्यो
9: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब घोराही बजारमा रहेको होटल सुपर लजमा होटल तथा पर्यटन सम्बन्धी तालिम सञ्चालन हुँदैछ सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्
10: तालिम दिइने विषयहरू
9: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन पिज्जा स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर र टुरिस्ट गाइड आदि
10: हाम्रा विशेषताहरू
9: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ जापान दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ
10: थप जानकारीका लागि होटल सुपर लज सहिद गेट उमेश मार्ग खोराही दाङ सम्पर्क मोबाइल नम्बर 98410-17-09 98410-17-09
9: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइभेट लिमिटेड काठमाडौँ नेपाल

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एंड ओजोनाइज प्रविधि प्रस्तुत राप्ती अंचल कई पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हमारा सेवा
1: एक लीटर बीस लीटर जार को व्यवस्था
0: अर्डर अनुसार खाली बोतल को उत्पादन
1: बीस लीटर जार में होम डिलीवरी सेवा
0: संपर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसे फोन नंबर 082-567-021 र होटल दांगगाई नजिक जीवन चौधरी मोबाइल नंबर 98478-63-375
1: शुद्ध पानी पिउनु स्वस्थ जीवन जिउनु होस्
2: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
3: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
4: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
6: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-567-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
8: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
9: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
8: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
8: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
1: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
10: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
11: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
12: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
13: वरिष्ठ मुटु बात र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
14: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ
13: डाक्टरद्वारा दिइने सेवाहरू
14: मुटुको अपरेशन गराएका बिरामी हाई वा लो ब्लड प्रेसर भएका बिरामी मुटु दुख्ने ढुकढुकी बढ्ने वा कम हुने
13: मुटुको भल्भमा खराबी भएको मुटुमा प्वाल परेको मुटु हल्लिने कोलेस्ट्रोल बढेको
14: हार्ट अट्याक मुटु पेट जीव र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा जीव र जोड्नेहरू दुख्ने,
15: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
14: नोट, मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
16: बिरामी जाँच हुने मिति यही भाद्र 16 गते मंगलबार।
15: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
3: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98188-89028।
17: होइन, के भयो दाइ, किन झुक्राएर बस्नु भएको?
18: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
17: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
18: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
17: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
18: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
17: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
0: लामो समय फिलिपिन्स बङ्गलादेश